0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले बिना तयारी राष्ट्रिय आयुर्वेद तथा पञ्चकर्म कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ। यी कार्यक्रमका लागि आगामी वर्षको लागि बजेट विनियोजन हुनुले कार्यक्रम अपूरो रूपमा सञ्चालन हुने देखिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ।
2: चीनले द्विपक्षीय लगानी सम्झौता बीआईए र स्वतन्त्र व्यापार सम्झौता एफटीएको प्रस्ताव गरेको छ। चिनिया वाणिज्य उपमन्त्री यान दोङले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी र अर्थ सचिव घनश्याम उपाध्यायसँग गरेको छुट्टा छुट्टै भेटवार्ताका क्रममा यी प्रस्ताव राखेका हुन्।
1: कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रदेशसभामा प्रस्तुत गरेको बजेट पारित भएको छ। प्रदेशसभाको बुधबार बसेको बैठकको बहुमतबाट विनियोजन विधेयक पारित भएको छ। बैठकबाट अर्थ विधेयक भने सर्वसम्मत पारित भएको थियो भने प्रदेश सार्वजनिक ऋण उठाउने सम्बन्धी विधेयक बहुमतबाट पारित भयो।
2: वैदेशिक रोजगार विभागले श्रमिकका पुराना उजुरी तथा निवेदन लामो समयसम्म समाधान नगर्ने वैदेशिक रोजगार व्यवसायी म्यान पावर कम्पनीको इजाजत पत्र नवीकरण नगर्ने नीति लिएको जनाएको छ। विभागले अब प्रमाण पुगेका उजुरी फर्सेट नगरेसम्म सम्बन्धित म्यान पावर कम्पनीको इजाजत पत्र नवीकरण नगर्ने नीति कार्यान्वयनमा ल्याएको हो।
1: तराई मधेसका विद्यार्थी अध्ययनका लागि शहर बजार रोज्न थालेपछि स्थानीय स्कूल सुनसान हुन थालेका छन्। 10 कक्षासम्म केही विद्यार्थी टिके पनि एसी दिएर प्लस टूका लागि शहर बजारको स्कूल रोज्न थालेका छन्। त्यसले गर्दा स्थानीय स्कूलमा प्लस टूमा विद्यार्थी निकै अभाव हुन थालेका छन्। मधेसका 8 जिल्लाका अवस्था त्यस्तै रहेका छनृ
2: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धनुषाको राम जानकी मन्दिर लगायत बृहत्तर जनकपुर क्षेत्र अन्तर्गत रहेका गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउन 9 सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ।
1: पूर्वी नेपालबाट काठमाडौँ उपत्यका भित्रिने प्रमुख प्रवेशद्वार सागामा निर्माणाधीन अण्डरपासको भौतिक प्रगति करिब 95% पुगेको छ। मुख्य संरचना तथा पहुँच मार्ग निर्माण सम्पन्न भइसकेको छ भने अन्तिम चरणका बाँकी काम तीव्र गतिमा अघि बढ़िरहेका छन्। आयोजना सम्पन्न भएपछि अरणीको राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी साधनले लामो समयदेखि भोग्दै आएको ट्राफिक जामको समस्याले समेत राहत पाउने अपेक्षा गरिएको छ।
2: अब शेयर बजार आगामी आर्थिक वर्ष 2083-84 मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबार दिन शेयर बजार घटेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेक अनुसार बुधबार शेयर बजार परिसूचक 30.09 अंकले घटेर 2621.59 अंकमा बन्द भएको छ।

0: bonus pile.
1: Is the top 10 Nardies home? Can't come much up, he's now off my home.
0: भरपूर मनोरंजन सहित मात्र ₹999 में ईस्ट होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा ईस्ट होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिम एशिया द्वन्द अन्त्यका लागि इरानसँग हस्ताक्षर गरिएको समझदारीको औचित्य समाप्त भएको बताएका छन्। उनले इरानसँग कुनै पनि संवाद वा सहकार्य गर्न नचाहेको दावी गरेका छन्। नेटो शिखर सम्मेलनमा भाग लिन टर्किएको राजधानी अंकारा पुगेका ट्रम्पले यस्तो बताएका हुन्। नेटोका महासचिव मार्क रुटीले इरानमा अमेरिकाले पछिल्लो पटक गरेको आक्रमणको बचाव गर्दै उक्त आक्रमण जरूरी रहेको बताएका थिए।
2: अब खेल र खेलाड़ीका खबर। उत्तर अमेरिकामा जारी 23औं संस्करणको फिफा विश्वकप 2026 को प्री क्वार्टर फाइनलका सम्पूर्ण खेलहरू सकिएसँगै क्वार्टर फाइनलको समीकरण पूर्ण रूपमा तयार भएको छ। बुधबार बिहान भएको अन्तिम खेलमा स्विजरल्याण्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा स्तब्ध पारेपछि अन्तिम आठमा पुग्ने सबै आठ टोलीको टुंगो लागेको हो। यसपटकको प्री क्वार्टर फाइनल चरण फुटबल इतिहासकै सबैभन्दा रोमाञ्चक, प्रतिस्पर्धात्मक र नाटकीय बन्यो, जसले विश्व फुटबलका कैयौं हस्तीहरूलाई आँसुसहित विदा गर्यो भने केही नयाँ टोलीहरूलाई इतिहास रच्ने अवसर दियो। यस विश्वकपको अन्तिम स्वरको चरण अप्रत्याशित नतिजाहरूले भरिपूर्ण रह्यो। कीर्तिमानी पाँच पटकको विश्व विजेता ब्राजिल 36 वर्षपछि पहिलो पटक क्वार्टर फाइनल पुग्न असफल रहँदै प्रतियोगिताबाट बाहिरियो। यसलाई वर्तमान विश्व फुटबलका घातक स्ट्राइकर एर्लिङ हालाण्ड चम्किएको नर्वेले 2-1 स्तब्ध पारिदियो।
1: अब विचार तथा विश्लेषण। सड़क बढ़ाने उम्रावतीहरू शीर्षकमा डेडलाइन तराईमा चन्द्रकिशोरले कान्तिपुर दैनिकमा आफ्नो विचार लेखेका छन्। उम्रावतीहरूको झाडुले हरेक बिहान सड़क सफा गर्छ, तर त्यो झाडुको असली काम सायद सड़क बढार्नु मात्र होइन, त्यसले हाम्रो दृष्टिमा जमेको धूलो पनि बढार्न खोजिरहेको हुन्छ। जबसम्म सफाई गर्ने हात असुरक्षित छन् तबसम्म शहरको सफाई अधुरो छ। जबसम्म श्रमलाई जातिसँग बाँधिन्छ तबसम्म लोकतन्त्र पनि अधुरो छ। देश कुनै शासकको टोलीले बन्दैन, वास्तवमा बिहान सबैभन्दा पहिले उठ्ने र सबैभन्दा अन्तिममा थाक्ने यिनै मानिसहरूले बनाउँछन् देश। आफ्नै जीवन किसारेर अरूको जीवनलाई सहज बनाइरहेका यिनै अदृश्य श्रमिक हुन् देश बनाउनेहरू। उनीहरूलाई देख्न सक्नु नै सायद लोकतन्त्रलाई गहिरोसँग बुझ्न सिक्नु हो।
2: बीमा उत्थानका उपाय शीर्षकमा डाक्टर अनिल राज भट्टराईको विचार गोर्खापत्रमा छापिएको छ। पैसा भए ब्याङ्कमा राख्ने हो, बीमा गरेर अरूलाई किन पोस्ने? बीमाबारे आम जनमानसको धारणा यही नकारात्मक छ। बीमा गर्ने भनेको मरेपछि अरूले पाउने भन्दा पनि आफ्नो आर्थिक मजबूतीका लागि गर्ने हो। आफूसँग रहेको पैसा ब्याङ्कमा राख्दा हालको परिवेशमा 4.5% भन्दा कम ब्याज छ। त्यो पनि मुद्दती खातामा राख्दा वार्षिक पाइने हो, तर जीवन बीमा गर्दा तिरेको बीमा शुल्कको प्रत्येक वर्ष 8.5% बोनस दिने गरी जीवन बीमा लेख बजारमा आइरहेका छन्। यसले ग्राहकलाई के फाइदा हुन्छ भने आफू जीवित रहँदा तिरेको बीमा शुल्क र त्यसमा प्रत्येक वर्ष बोनस कम्पाउण्ड इन्ट्रेस्ट जस्तो हिसाब गरी बीमा लेख समाप्त भएपछि ग्राहक स्वयंले तिरेभन्दा डबल रकम हात पार्ने हुन्छ।
1: हौस त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हजुर को रेडियो 102.1 मेगा
1: तपाईं असार 26 गते शुक्रबार के गर्दै हुनुहुन्छ आउनुहोस् नाभिछापको बन्थरी नगरपालिकाको कार्यालयद्वारा नगरभित्र चालू आर्थिक वर्ष 2082-83 असारसम्म सञ्चालित समग्र विकास निर्माण र सेवा प्रवाहको प्रभावकारिता विषयमा हुने सार्वजनिक सुनवाई कार्यक्रममा जिम्मेवार पदाधिकारीहरूसँग हक्का हक्की प्रश्न र बहस गरौं तपाईँको प्रश्न गुनासा जिज्ञासा वा सुझाव भएमा हक्का हक्की राखेर रा जिम्मेवार जवाफदेही वक्ताबाट जवाब पाइने भएकाले सवाल जवाफ कार्यक्रममा सहभागिता सुनिश्चित गरौं सार्वजनिक सुनवाई कार्यक्रम भनी मिति समय र स्थान मिति 2083 असार 26 गते शुक्रबार समय बिहान 11 बजे स्थान 3 लाल पार्क मन्थली 1 रामेछाप कार्यक्रम सहजीकरण गर्ने संस्था प्रहार मीडिया प्रहरी मन्थली 1 रामेछाप जवाफदेही तथा आयोजक मन्थली नगरपालिकाको कार्यालय मन्थली रामेछाप छुटला है सहभागी बनौ जिज्ञासा र गुनासो राखौ जवाफदेही वक्ताबाट जवाफ सुनौ
0: अहिले बिहानको 6 बजे हजुरको रेडियो

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 25 गते बिहिबार, जुलाई 9 तारीक सन् 2026 नेपाल सम्बत 1146 असार कृष्ण पक्षको नवमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: तराईमा बढ़दो गर्मी, विराटनगरमा गर्मीबाट जोगाउन स्थानीय सरकारद्वारा कुलिङ प्रणाली जडान, बागलुङमा सिंचाई कुलो बनेपछि बाँझो जग्गा हराभरा हुँदै।
1: सरकारलाई अध्यादेश पारित गराउन समय सीमाको दबाव, चार अध्यादेश निष्क्रिय हुँदै। मुख्य सचिव नियुक्तिमा वरियता ओझेलमा गत जेठ 17 गते संसदमा भएको घम्साघम्सीमा सांसद माथिको कार्यवाही गर्ने नगर्ने सभामुखमा निहित।
0: बागलुङमा एचआईभी संक्रमण बढ़दो, बीपी राजमार्ग पुननिर्माणको काम तीव्र बन्दै। प्रधानमन्त्रीद्वारा उद्योग व्यवसायीसँग छलफल, निजी क्षेत्रमा उत्साह।
1: इरानसँगको युद्ध विराम सम्झौता सकिएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा। बढ़दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, युक्रेनलाई स्वदेशमै क्षेपास्त्र उत्पादन गर्न अनुमति दिइने।
0: र नेपाली फुटबल प्रशिक्षक एरेनाको राजीनामा, काम गर्न नपाएकोमा दुःख व्यक्त। अर्जेन्टिना फुटबल संघ एफपीआईको प्रारम्भिक अनुसन्धानमा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, तराईमा बढ़दो गर्मी, विराटनगरमा गर्मीबाट जोगाउन स्थानीय सरकारद्वारा कुलिङ प्रणाली जडानको प्रसंग।
1: अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुन थालेपछि विराटनगर मेन रोडको सड़क पेटीमा मिस्टिङ स्टीम वा वाटर फगिङ कुलिङ सिस्टम जडान गरिएको छ। पानीको पाइपमा साना लोजल जडान गरी त्यस मार्फत पानीलाई अत्यधिक सानो कणका रूपमा हावामा छर्ने प्रणाली विराटनगर महानगर र नेपाल रेडक्रस सोसाइटीको संयुक्त लगानीमा जडान गरिएको हो। यसरी निस्किने पानीका कण हावामा आएसँगै बाफमा परिणत हुँदा वरपरको ताप सोसेर वातावरणलाई केही चिसो बनाउने काम गर्ने भएकाले सड़क पेटीमा हिँड्नेलाई शीतल प्रदान हुनेछ। यो प्रणाली महानगरपालिकाले ट्राफिक चोकदेखि जलजला चोक उत्तरतर्फ महालक्ष्मी ज्वेलरीसम्म सड़कको दुवैतर्फ पेटीमा जडान गरेको छ। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाका अनुसार यो प्रविधिले सम्पूर्ण शहरको तापक्रम घटाउने नभई पैदल यात्री हिँड्ने क्षेत्र, सार्वजनिक प्रतीक्षालय तथा बढ़ी भीड़भाड़ हुने स्थानमा केही डिग्रीसम्म चिसोपनको अनुभूति गराउन सक्ने बताउनु भएको छ। यो प्रविधि 10 लाख रूपियाँ लगानीमा जडान गरिएको हो। यसले 3 डिग्रीसम्म तापक्रम घटाउनुका साथै सड़कमा उड्ने धूलो कम गर्ने पनि बताइएको छ।
0: प्रतिनिधि सभामा जेठ 17 गते भएको घम्साघम्सी घटनाबारे गठन गरिएको जाँचबुक समितिले आफ्नो प्रतिवेदन सभामुख डोल प्रसाद अर्याललाई बुझाएको छ। समितिले संसद बैठकका क्रममा भएका गतिविधिको अध्ययन गरी आगामी दिनमा संसदलाई थप व्यवस्थित र मर्यादित बनाउन सुझाव समेत दिएको छ। प्रतिवेदन अनुसार घटनाका क्रममा ठूलो भौतिक क्षति भएको देखिएको छैन, तर संसदको मर्यादा विपरीत भएका केही गतिविधिको विवरण भने समेटिएको छ। बैठकका क्रममा डेस्कमाथि चढ़ेका तथा सभाकक्षभित्र भिडियो संवाद गरेका केही सांसदहरूको गतिविधि भिडियोका आधारमा उल्लेख गरिएको छ। समितिले प्रतिनिधि सभा नियमावली अनुसार सांसदलाई सचेत गराउने वा आवश्यक कार्यवाही गर्ने अधिकार सभामुखमै निहित रहेको उल्लेख गरेको छ। त्यसैले सम्बन्धित सांसदमाथि के गर्ने भन्ने निर्णय सभामुखले नै लिनुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ। प्रतिवेदनमा नेपाल प्रहरीले घटनापछि तयार पारेको मुचुल्काका विवरण पनि समावेश गरिएको छ। त्यसमा माइक खसालिएको, कुर्सी सारिएको
1: यता अध्यादेशको निरन्तरता कायम राख्न राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने अन्तिम दिन राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिले अध्यादेश प्रतिस्थापन गर्ने 4 विधेयकमाथि छलफल गर्दैछ। समयका दबावका बीचमा विधान व्यवस्थापन समितिले एकै दिन चारवटा विधेयकमाथि छलफल टुंग्याएर प्रतिवेदन तयार गरेर सभामा प्रस्तुत गर्नुपर्नेछ। सभाले प्रतिवेदन सहितको विधेयक निर्णार्थ पेश गरी पारित गरेर प्रतिवेदन सभामा फिर्ता पठाउनुपर्ने तथा प्रतिवेदन सभाले समेत सो विषय प्रतिनिधि सभाले समेत सो विषयलाई स्वीकार वा अस्वीकार गरेपछि सभामुखले प्रमाणीकरण गरेर आज नै प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउनुपर्नेछ। राष्ट्रिय सभाका सचिव तुलबहादुर कडेलले राष्ट्रिय सभाको असार 25 गते अर्थात आज बैठकले चारवटै विधेयक पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाउने जानकारी दिनुभयो। सरकारले प्रतिनिधि सभामा वैशाख 25 गते र राष्ट्रिय सभामा वैशाख 28 गते 8 अध्यादेश पेश गरेको थियो। तीमध्ये प्रतिनिधि सभाले 4 अध्यादेश प्रतिस्थापन विधेयक असार 18 गते पारित गरेर राष्ट्रिय सभामा पठाएको छ। संघीय संसद सचिवालयले भनी असार 25 गते मध्याह बाह्र बजेर 15 मिनटमा बस्ने बैठकमा चारवटै विधेयकसँग सम्बन्धित समितिको प्रतिवेदनहरू सभा समक्ष पेश गरिने कार्यसूची तय गरेको छ। विधान व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकाय हुनुहुन्छ। समितिका सचिव झलक शर्मा सापकोटाले चारवटै विधेयक संसद सम्बन्धमा आन्तरिक तयारीका लागि हिजो समेत छलफल भएको र आज संशोधनको प्रक्रिया अगाडि बढ़ाइने बताउनु भएको हो। त्यस्तै अध्यादेश अन्तर्गत मसौदा सहितको प्रतिवेदन स्वीकृत गर्ने गरी बैठक राखिएको समेत जानकारी गराइएको छ। त्यस्तै सरकारले सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख 3 साता जारी गर्नुभएको 4 अध्यादेश निष्क्रिय हुँदैछन्। विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 निष्क्रिय हुन लागेको हो। चारवटै अध्यादेश प्रतिस्थापन गर्ने विधेयक दुवै सभाबाट पारित नहुने भएपछि निष्क्रिय हुन लागेका हुन्।
0: सरकारले निजामती सेवाको सबैभन्दा माथिल्लो पद मुख्य सचिवमा सचिवहरूको वरिष्ठता क्रममा 36 नम्बरमा रहनुभएका गोविन्द बहादुर कार्कीलाई नियुक्त गरेको छ। मन्त्री परिषदको हिजोको बैठकले वरिष्ठता क्रममा निजामती सेवा प्रशासनतर्फ 18 नम्बर तथा सबै सेवातर्फ गरी 36 नम्बरमा रहनुभएका कार्कीलाई मुख्य सचिव नियुक्त गरेको हो। मन्त्री परिषद तथा प्रधानमन्त्रीको कार्यालयमा सचिव रहनुभएका कार्की मुख्य सचिवमा नियुक्त हुनुभएको हो। मन्त्री परिषदले परम्परा लत्याउँदै सचिवहरूको वरिष्ठता क्रममा 36 स्थानमा रहनुभएका कार्कीलाई मुख्य सचिव बनाउने निर्णय गरेपछि निजामती सेवामा खैला वैला मचिएको छ। कार्यरत मुख्य सचिव सुमन राज अर्याल 58 वर्ष उमेर हदका कारण भोलि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ। अर्याल गत मंगिर 8 गते मुख्य सचिवमा नियुक्त हुनुभएको थियो। उहाँ वरिष्ठताका आधारमा मुख्य सचिवमा नियुक्त हुनुभएको हो। यसपटक भने सरकारले वरिष्ठता मिचेर मुख्य सचिव बनाएको हो। यसअघि सरकारले वरिष्ठताका आधारमा सर्वोच्च अदालतमा प्रधान न्यायाधीश नियुक्त गर्ने परम्परालाई पनि मिचेको थियो।
1: व्यावसायिक मनोबलको खोजीमा रहेको नेपालको निजी क्षेत्र हिजो प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेपछि उत्साहित बनेको छ। भेटमा प्रधानमन्त्री शाहले सरकार व्यावसायिक वातावरण निर्माणमा प्रतिबद्ध रहेको जनाएपछि निजी क्षेत्र उत्साहित बनेको हो। निजी क्षेत्रका प्रतिनिधिमूलक प्रमुख संस्थाका प्रमुख पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्य सिंहदरबारमा आमन्त्रण गरी अन्तर्क्रिया गर्दै प्रधानमन्त्री शाहले नेपालको निजी क्षेत्र मुलुकको अर्थतन्त्रलाई गति दिने नेतृत्वदायी भूमिका रहेको बताउनु भएको छ। त्यस्तै प्रधानमन्त्रीसँग भेटवार्ता गरिसकेपछि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले भन्नुभयो,

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा रासोपा सभापतिको आदेश नमान्दा संसदीय दलको नेता पद मुक्त हुने व्यवस्था आलोचित बन्दै
1: पहिले भएको कुरालाई अहिले अपराध रूपमा फैलाइएको छ र यहाँ भने जस्तो सभापतिले निर्देशन नमानेकै कारणले हटाइजाने भन्ने खालको कुरा त यो विधि सम्मत पनि होइन र विधानले त्यसो भनेको पनि होइन।
2: बागलुङमा सिंचाई कुलो बनेपछि बाँझो जग्गा हराभरा लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
4: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
5: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा मन्त्री परिषद निर्णय मुख्य सचिवमा कार्की शीर्षकमा खबर छ भने उपत्यका विकास प्राधिकरणमा शाक्य नियुक्ति भएको खबर पनि प्रकाशित छ। त्यस्तै भन्सुनले अब हुँदैन सरूवा शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर छ भने कर्मचारी आचार संहिता सार्वजनिक शीर्षकको अर्को खबर छ। कर्मचारीले सेवा प्रवाह गर्ने क्रममा सेवाग्राहीलाई अनावश्यक प्रक्रियागत ढिलाइ गर्ने प्रविधिलाई निरुत्साहित गर्ने गरी कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता सार्वजनिक गरिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्तो आचार संहिता सार्वजनिक गरेको हो। कार्यालय समयमा बाहिर जानुपर्दा सुपरिवेक्षकको अनुमति लिई लग बुक भरेर मात्रै जाने र त्यसरी बाहिर जाँदा आफू अन्तर्गतका शाखा महाशाखा र कर्मचारीलाई जानकारी गराई सेवाको निरन्तरता सुनिश्चित हुनुपर्ने आचार संहितामा उल्लेख गरिएको छ। त्यस्तै भित्रपृष्ठमा सिंचाई कुलो बनेपछि बाँझो जमीनमा खेती शीर्षकमा यो बागलुङको खबर प्रकाशित छ। बागलुङमा सिंचाईको पहुँच पुगेपछि किसानलाई राहत भएको छ। बागलुङ जिल्लाभर 6,944 हेक्टर खेतीयोग्य जमीन मा सिंचाई सुविधा पुगिसकेको छ। चालू आर्थिक वर्षमा मात्रै 80 हेक्टर सिंचाई योग्य जमीन थपिएको छ। चालू आर्थिक वर्षमा समेत 107 सिंचाईका योजना कार्यान्वयन भएपछि सिंचाई पहुँचमा वृद्धि भएको हो। जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बागलुङका अनुसार सिंचाई कुलो निर्माण भएपछि बाँझिन थालेको खेतीयोग्य जमीन समेत हराभरा हुन थालेको छ। कार्यालयका प्रशासकीय अधिकृत बाबुराम आचार्यका अनुसार चालू आर्थिक वर्षमा कार्यान्वयनका लागि स्वीकृत भएका 114 योजना मध्ये 107 योजना कार्यान्वयन भएका छन् भने 7 योजना विभिन्न समस्याका कारण कार्यान्वयन हुन सकिरहेका छैनन्। त्यस्तै एचआईभी संक्रमित बढ़्यो शीर्षकमा अर्को खबर छ। गण्डकी प्रदेशमा लगभग एक वर्षको अवधिमा एचआईभी संक्रमितको संख्या 3,171 पुगेको छ। चालू आर्थिक वर्ष 2082-83 सार्वजनिक तथ्याङ्क अनुसार प्रदेशमा 1,599 पुरूष र 1,515 महिला नियमित औषधि सेवन गरिरहेका छन्। तिनमा 15 वर्ष मुनिका 56 जना रहेका छन्। त्यस्तै 5 गर्भवती महिलामा संक्रमण देखिएको छ। सबैभन्दा धेरै संक्रमित संख्या कास्कीमा छ। कास्कीमा मात्र 1,600 29 जना एचआईभी संक्रमित छन् भने प्रादेशिक जनस्वास्थ्य सेवा गण्डकी प्रदेश पोखराका क्षयरोग तथा कुष्ठरोग अधिकृत लक्ष्मण बसौलाका अनुसार कोविड पछि विकास साझेदार संस्थाको सहयोगमा घटेका विकास साझेदारीको सहयोगमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू लागू गरिएको समेत बताउनु भएको छ। त्यस्तै गाउँका अदालत मेलमिलाप न्याय र सद्भाव शीर्षकमा आजको नागरिक दैनिकको पहिलो पृष्ठमा खबर प्रकाशित छ भने संकटमा बीपी प्रतिष्ठान शास्ति भोग्दै बिरामी शीर्षकमा अर्को खबर छ। ठगी आरोपमा 12 पक्राउ शीर्षकको खबर पनि प्रकाशित छ।
0: आजको नयाँ पत्रिका दैनिकमा मुख्यमन्त्रीमा पालो फेर्ने कांग्रेस एमालेको तयारी शीर्षकमा खबर छापिएको छ। कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच 17 असार 2081 भएको सात बुधे सहमति अनुसार प्रदेश सरकारहरूको नेतृत्वमा पालो फेर्ने गृह कार्य शुरू भएको खबरमा उल्लेख छ। अन्तिम छलफलको तयारीमा दुई दलका नेतृत्व राजनीतिक दाउपेचले प्रदेशमा अस्थिरता 3.5 वर्षमै 28 मुख्यमन्त्री शीर्षकमा अर्को खबर पनि रहेको छ। 2069 निर्वाचनपछि 7 प्रदेशमा 28 मुख्यमन्त्री फेरिएका छन्। एउटै व्यक्ति पटक पटक मुख्यमन्त्रीमा दोहोरिएका समेत गरी 28 पुगेका हुन्। यसले प्रदेशहरू मुख्यमन्त्री र मन्त्री उत्पादन गर्ने कारखानाको रूपमा आलोचित रहेको खबरमा उल्लेख रहेको छ। त्यस्तै घटानी नक्कली भूटानी शरणार्थी प्रकरण भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको कसुरमा पनि अनुसन्धान हुँदै शीर्षकमा पहिलो पृष्ठमै खबर छापिएको छ। मंगलबार फैसला भएको नक्कली भूटानी शरणार्थी सम्बन्धी प्रकरणका दोषी र आरोपितको सम्पत्ति छानबिन पनि अघि बढ़ेको छ। उनीहरू विरूद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको कसुरमा पनि अनुसन्धान अघि बढ़ेको खबरमा उल्लेख रहेको छ। 3 दशकको पर्खाएपछि सुदूरपश्चिममा स्वास्थ्य विज्ञान विश्वविद्यालय शीर्षकमा धनगढ़ीबाट तेज राज भट्टले लेख्नु भएको वर्ष गेटामा शिक्षण अस्पताल सञ्चालनका लागि स्वीकृति सेती र टिकापुरलाई मर्ज गरेर 300 सयमा चलाइने खबरमा उल्लेख रहेको छ। अर्को साता पदाधिकारी नियुक्तिको तयारी लगत्तै पदपूर्ति अगाडि बढ़ने खबरमा उल्लेख छ। त्यसै गरी औषधिमा 3 करोड़ हिनामिना गरेको आरोपमा सिभिल अस्पतालका 8 कर्मचारी विरूद्ध मुद्दा म्याद गुज्रेका तथा गुज्रिन लागेका औषधि प्रतिस्थापन गर्नुपर्नेमा 2.91 करोड़ बराबरका औषधि फिर्ता नगरी हानि नोक्सानी पुर्याएको अख्तियारको ठहर रहेको खबरमा उल्लेख रहेको छ। त्यसै कान्तिपुरको पहिलो पृष्ठमा होल्डिङ सेन्टरबाट पनि सुकुम्बासी विस्थापित खातामा पैसा नखानाको टुंगो शीर्षकमा अर्को खबर रहेको छ। सरकारले 25,000 रूपियाँ लिएर होल्डिङ सेन्टर छाड्न सुकुम्बासीलाई अल्टिमेटम दिएको थियो तर सो व्यवस्थापनमा जाने पैसा दिन नसक्ने भन्दै होल्डिङ सेन्टरमा 2 दिन खाना बन्द गरियो जसले सुकुम्बासीहरूलाई आशा मारेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी 100 दिनपछि प्रधानमन्त्रीले थाले सम्वाद शुरूमै भेटे निजी क्षेत्र व्यवसायीसँग हिजो भेटेका प्रधानमन्त्री शाहले आज निर्माण व्यवसायीसँग समेत छलफल गर्दै शीर्षकमा अर्को खबर रहेको छ। यो खबर एगे बन्जाडे र जयसिंह महराले काठमाण्डुबाट लेख्नु भएको हो। सरकारको नेतृत्व गरेको 100 दिन कटेपछि प्रधानमन्त्री बालेन्द्र शाहले बल्ल निजी क्षेत्रसँग सम्वाद थाल्नु भएको छ। सरकार गठनको 100 दिनसम्म मुलुकको निजी क्षेत्र राजनीतिक र कूटनीतिक क्षेत्रका सरकारवालासँग खासै सम्वाद नगर्नुभएका प्रधानमन्त्री शाहले नियमित सम्वाद र छलफल अघि बढ़ाउने तयारी गर्नुभएको खबरमा उल्लेख रहेको छ। निजी क्षेत्र र प्रधानमन्त्री बीचको भेटघाटको चाँजो पाजो सांसद विदुषी राणाले मिलाउनु भएको खबरमा उल्लेख रहेको छ। त्यस्तै अन्नपूर्णको पहिलो पृष्ठमा संघीयताको जग हल्लाउने भएले संविधान संशोधनमा ध्रुवीकरण शीर्षकमा दिनेश गौतमले काठमाण्डुबाट लेख्नु भएको खबर छ। संविधान संशोधनको वास्तविक एजेण्डा के हो? संघीयतालाई बलियो बनाउन खोजिएको हो कि सीमित गर्न? संविधान संशोधनको बहस राज्य पुनर्संरचनाको विषय हो कि सुशासनको? यही प्रश्नमा सरकार स्पष्ट नभएपछि विपक्षी दलहरू संविधान संशोधनको गृह कार्यबाट बाहिरिएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी कुनै पनि बेला आकस्मिक बाढ़ीको जोखिम शीर्षकमा नितु घलेले काठमाण्डुबाट लेख्नु भएको खबर छ। बाँदरबाट मकै जोगाउन टहरामा पहरा शीर्षकमा हरिबहादुर लमजेलले धनकुटाबाट लेख्नु भएको खबर छ। संसदमा बाँदर व्यवस्थापनबारे बहस चलिरहँदा धनकुटा 9 वेल हराकी 70 वर्षीय नरमाया श्रेष्ठ मकैबारी जोगाउन दिनभर बारीको डिलमा बसेर बाँदर खेदाउन बाध्य रहनु भएको खबरमा उल्लेख रहेको छ। यहाँका बासिन्दाहरूको मुख्य खाद्यान्न बाली नै मकै हो। मकै फल्ने समयमा बाँदरको उपद्रव बढ़ने भएकाले किसानहरूले बाली जोगाउन निकै शास्ति बेहोर्नु परेको छ। पछिल्ला समय बाँदरले मकैलाई मात्रै होइन नगदे बाली समेतलाई दुःख दिन थालेको खबरमा उल्लेख रहेको छ।
2: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्ध विराम समाप्त भएको घोषणा गर्नुभएको छ। उहाँले थप कुनै सम्झौता गर्ने इच्छा नरहेको समेत बताउनु भएको हो। अमेरिकी सेनाले इरानमा रातारात व्यापक आक्रमण गरेपछि र त्यसपछि जवाफमा इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारलाई लक्षित गरी आक्रमण गरेको दावी सार्वजनिक भएका बेलामा ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो। टर्कीको राजधानी अंकारामा जारी नाटो शिखर सम्मेलनका क्रममा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानसँगको युद्ध विराम अब आफ्नो दृष्टिमा समाप्त भइसकेको प्रतिक्रिया दिनुभएको छ। यता मध्यपूर्वमा हालैका दिनहरूमा भएका आक्रमण र बढ़दो तनावप्रति भारतीय विदेश मन्त्रालयले चिन्ता व्यक्त गरेको छ। मन्त्रालयले वक्तव्य जारी गर्दै यस क्षेत्रको संवेदनशीलताप्रति ध्यानकर्षण समेत गराएको हो। भारतले यस क्षेत्रका अन्तर्राष्ट्रिय समुद्री मार्गहरूबाट आवाजात गर्ने व्यावसायिक जहाजहरूलाई पुनः निशाना बनाइनुले तनाव बढ़ाएको समेत बताएको छ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई क्षेपास्त्र स्वदेशमा उत्पादन गर्ने अनुमति प्रदान गर्ने समेत घोषणा गर्नुभएको छ। यसले रूसबाट भइरहेका ब्यालिस्टिक क्षेपास्त्र आक्रमणका विरूद्धमा युक्रेनको हवाई प्रतिरक्षा क्षमता बलियो बनाउन सहयोग पुग्ने समेत अपेक्षा गरिएको छ। यो भनाई उहाँले अंकारामा आयोजित शिखर सम्मेलनका क्रममा युक्रेनी राष्ट्रपतिलाई यस विषयमा बुझाइसकेको र छिटै उत्पादन हुने समेत दावी गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: नेपाली राष्ट्रिय फुटबल पुरूष फुटबल टीमका प्रशिक्षक गुगली एल्मो एरोनाले हिजो राजीनामा दिनुभएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपालमाथि प्रतिबन्ध लगाएपछि एरोनाले आफ्नो पद छोड्ने घोषणा गर्नुभएको हो। उहाँले सामाजिक सञ्जाल मार्फत एक सूचना लेख्दै फिफाले प्रतिबन्ध लगाएको स्थितिमा मैले नेपालमा गर्न खोजेको फुटबल विकासका योजनालाई अघि बढ़ाउन नसक्ने स्थिति आएको र त्यसैका कारण पदबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ। नेपालले एरेनाको नेतृत्वमा एक खेल मात्रै खेलेको छ। पछिल्लो मार्च 26 तारीकमा नेपालले एसिया कप छनौट तेस्रो चरणको अन्तिम खेलमा लाओसको सामना गरेको थियो। भियतनाममा भएको सो खेलमा नेपाल 1-0 पराजित भएको थियो। र अमेरिकी संघीय अनुसन्धान ब्यूरो एफबीआईले नेपाल अर्जेन्टिना फुटबल संघ एएएफमाथि सम्पत्ति शुद्धिकरण कर छलेर आर्थिक अनियमितताको आशंकामा प्रारम्भिक अनुसन्धान शुरू गरेको छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार एएफए अन्तर्राष्ट्रिय व्यवसायिक कारोबारबाट आएको करोड़ौं डलर अमेरिकी बैंकिङ प्रणाली मार्फत शंकास्पद रूपमा स्थानान्तरण भएको विषयमा अनुसन्धान भइरहेको छ। यसअघि अर्जेन्टिनामा पनि एएएफ र केही फुटबल क्लबमाथि कर छलीको आरोपमा छानबिन भएको थियो। यद्यपि एएएफले सबै आरोप अस्वीकार गर्दै आफ्ना सबै आर्थिक कारोबार कानून अनुसार भएको दावी गरेको छ।
2: विधानमै संसदीय दलका नेता हटाउन सक्ने प्रावधानले राष्ट्रपतिभित्र आन्तरिक तिक्तताको संशय कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा।
2: सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ

0: वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक कॉमन एक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सब अस्त्र को शक्ति बोके 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब रासोपाको विधानमा संसदीय दलका नेता हटाउन सक्ने प्रावधानको प्रसंग। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा सभापतिको निर्देशन नमाने संसदीय दलको नेता पदमुक्त हुन सक्ने व्यवस्था चर्चाको विषय बनेको छ। महाधिवेशनबाट पारित विधानपछि संशोधन मार्फत यो प्रावधान थपिएको दावी गर्दै यसको आलोचना भइरहेको छ। राजनीतिक दलमा अनुशासन आवश्यक भए पनि यस्ता व्यवस्थाले आन्तरिक लोकतन्त्र बहस र फरक मतको सम्मान कमजोर पार्ने जोखिम हुने राजनीतिक विश्लेषकहरू बताउँछन्। कि रासोपाले संसदीय दलको नेता हटाउने उद्देश्यले विधान संशोधन गरेको हो? हामीले यस विषयमा रासोपा नेता गणेश पराजुलीसँग कुराकानी गरेका छौं।
4: विधान निर्माण गर्दै गर्दा विधिसम्मत रूपमा नेपालको राजनीतिक दल सम्बन्धी ऐनलाई मानेर राजनीतिक दलहरूले विधान बनाउँछन्। सोही प्रक्रिया अन्तर्गत रासोपाले पनि आफ्नो विधान बनाएको हो। विधानमा सिर्फ संसदीय दलको नेताको बर्खास्ती अथवा पद कसरी सकिन्छ भन्ने विषय मात्र होइन, कसरी इलिजिबल हुन्छ, संसदीय दलको नेता कसरी बन्ने भन्ने प्रक्रिया पनि सबै कुरा त्यसमा लेखिएको छ। त्यसै गरी सिर्फ संसदीय दलको नेताको मात्र कुरा गरिएको छैन, त्यसमा सभापति बन्नको लागि प्यारामिटर के हुन्, त्यसपछि सभापतिको पद कसरी सकिन्छ, उपसभापति, अन्य पदाधिकारी, संसद दलको उपनेताका यी विषय सबै विषयमा त्यहाँ विधानमा लेखिएको कुरा हो पहिलो कुरा। र यो चाहिँ विशेष गरी एउटा व्यक्तिसँग जोडेर अथवा एउटा प्रक्रियासँग जोडेर अनि त्यसपछि सभापतिले भन्ने बित्तिकै कसलाई हटाउने भन्ने कुरा जसरी अहिले व्याख्या गरिएको छ, जसरी हल्ला गरिएको छ, त्यस्तो कुरा हुँदै होइन यो पहिलो कुरा। अनि दोस्रो कुरा चाहिँ यहाँ महाधिवेशनमा पारित गरिसकेपछि संशोधन गरियो भन्ने थप गरियो भन्ने जसरी अफवाह फैलाइएको छ, यो नै सबैभन्दा पहिला त झुटो अफवाह भयो। महाधिवेशनको बन्द सत्रबाट पारित गरिसकेपछि संशोधन गरिएको भनेको एउटै मात्र कुरा के हो भने सभापतिले आफ्नो राजनीतिक प्रतिवेदनमा प्रस्तुत गर्नुभएको संवैधानिक समाजवादको लाई प्रतिस्थापन गरेर सामाजिक लोकतन्त्र भन्ने विषय जसरी जुन कुरा उहाँले राख्नुभयो त्यो कुरालाई चाहिँ विधानमा जहाँ जहाँ आवश्यक छ त्यहाँ त्यहाँ संशोधन गरिएको, त्यो बाहेक अरू कुनै पनि कुरा त्यसरी संशोधन गरिएको होइन। त्यसकारण यो पहिले भएको कुरालाई अहिले अफवाहको रूपमा फैलाइएको छ र यहाँ भने जस्तो सभापतिले निर्देशन नमानेकै कारणले हटाइजाने भन्ने खालको कुरा त त्यो विधि सम्भव पनि होइन र विधानले त्यसो भनेको पनि होइन।
5: भनेपछि तपाईँले अहिले भन्दै गरेको विषय र अहिले बाहिर आइरहेको विषय चाहिँ यो पहिले नै विधानमा थियो?
4: एकदमै विधान बन्दै गर्दाखेरि भएका तयार गरेका कुराहरू हुन् यी सबै।
5: जसो अब अहिले रासोपाले जसरी विधानमै यो विषय उल्लेख गर्दै गर्दाखेरि अन्य राजनीतिक दलहरूको पनि हेर्यो भने यो सभापतिको निर्देशन या सभापतिले भनेका कुरा मान्ने विषय त सभापतिको आफ्नो भनाइ त सर्वोपरि नै होला, अहिले सबैले मान्नै पर्छ होला भने विधानमै राख्नुपर्ने अवस्था यहाँले कसरी देख्नुभयो खासमा चाहिँ?
4: होइन, यो यसो हो, मैले यो कन्टेन्ट यो नै सही छ कि छैन भन्ने कुरा चाहिँ अर्को बाटो भयो। मैले केलाई चाहिँ इन्डिकेट गरेँ भने विधान निर्माण प्रक्रियामा सबै पद सभापतिको पदको अन्त्य कसरी हुन्छ, उपसभापति कसरी हुन्छ, दलको नेताको कसरी हुन्छ, महामन्त्री कसरी हुन्छ भन्ने कुरा सबै कुरा लेखिराखेको छ। सोही कुरा सबैमा लेखिराखेकै छ, विधानमा सबै लेखिएको छ। त्यसकारण यो नौलो कुरा एकदमै सिर्फ संसद दलको नेताको विषयमा मात्र गरिएको निर्णय होइन, विधान निर्माण गर्दै गर्दा त्यो विधि सम्बन्धमा निर्माण गरिएको भन्ने कुरा मैले एउटा कुरा भने। अर्को कुरा चाहिँ यो महाधिवेशनबाट पारित भइसकेपछि अनि संशोधन गरिएको भन्ने कुरा जुन अफवाह फैलाएको छ त्यो चाहिँ मैले त्यो पनि अफवाह हो र त्यो होइन भन्ने कुरा पनि मैले भने। यी दुईटा कुरा चाहिँ तपाईँले सोधेका प्रश्नका जवाफमा मैले भने।
5: राष्ट्रपा नेता गणेश पराजुलीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: तराईमा बढ़दो गर्मी, विराटनगरमा गर्मीबाट जोगाउन स्थानीय सरकारद्वारा कुलिङ प्रणाली जडान, बागलुङमा सिंचाई कुलो बनेपछि बाँझो जग्गा हराभरा हुँदै,
5: सरकारलाई अध्यादेश पारित गराउन समय सीमाको दबाव, 4 अध्यादेश निष्क्रिय हुँदै मुख्य सचिव नियुक्तिमा वरियता ओझेलमा, गत जेठ 17 गते संसदमा भएको घमसा घम्सीमा सांसदमाथिको कार्यवाही गर्ने नगर्ने सभामुखमा निहित।

0: गण्डकी प्रदेशमा एचआईभी संक्रमण बढ़दो, सचेतनाका कार्यक्रम बढ़ाइदै बीपी राजमार्ग पुननिर्माणको काम तीव्र। निजी क्षेत्रसँग प्रधानमन्त्री निरन्तर संवादमा, आज निर्माण व्यवसायीसँग छलफल हुने।
1: इरानसँगको युद्ध विराम सम्झौता सकिएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा। बढ़दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त। युक्रेनलाई स्वदेशमै क्षेपास्त्र उत्पादन गर्न अनुमति दिइने।
0: र नेपाली फुटबल प्रशिक्षक एरेनाको राजीनामा, काम गर्न नपाएकोमा दुःख व्यक्त। अर्जेन्टिना फुटबल संघ एफबीआईको प्रारम्भिक अनुसन्धानमा।
1: साझा खबरको अन्त्यमा कार्टुन कार्टुन हामीले फितकुली .com राजेश मानन्द राजमानले बनाउनु भएको लिएका छौं। यहाँ राष्ट्रपाप्रति इंकित गर्न खोजिएको छ कार्टुनमा, विशेष गरी अहिले सरकारले सुकुम्बासीको समस्या र सुकुम्बासीका कुराहरू बुझ्न नसकेको भन्दै आलोचना भइरहेका बेलामा दुईजना व्यक्ति बीचमा कुराकानी भइरहेको छ। माथि यस्तो लेखिएको छ, आफ्नै सांसदको त चित्त बुझाउन सकेका छैन, सुकुम्बासीको त के कुरा गराई भर।
0: हौस् त, प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयौं। तपाईको आजको दिन शुभ होस्। नमस्कार।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: पाँच बजे बिहान उठेर भरे दस बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
2: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
3: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
4: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
5: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
0: कार्यक्रम साझा आवाज,
2: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
6: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
7: प्रोपाइटर मधुमाया जीजी, पढे होइन प्रोपाइटर बनेछु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
2: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देखै भर
3: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
5: पसिनाको सम्मान, समानताको अभियान,
0: कार्यक्रम साझा आवाज। मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने
8: हजुरको रेडियो 102.1 मेगा।
9: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
10: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
9: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
10: मिति 2083 साल असार 28 गते आइतबार,
9: समय बिहान 10 बजेदेखि,
10: स्थान नगरपालिका सभाहाल रामेछाप नगरपालिका रामेछाप,
9: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
11: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
12: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
10: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
12: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851401498 र 9841259957।
13: तपाईलाई थाहा छ तपाई हिंसामा अथवा अन्यायमा परेमा कहाँ जाने?
14: नेपालको संविधान 2072 धारा 217 नगरपालिकामा उपप्रमुखको समजब्तोमा 3 सदस्यीय न्यायिक समिति गठन गरी न्यायिक समितिले स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 47 उपदफा 1 मा न्यायिक समितिलाई विवादको निरूपण गर्ने र उपदफा 2 मा मेलमिलापद्वारा मुद्दाको निरूपण गर्ने अधिकार प्रदान गरेको छ। साना प्रकृतिका विवादहरू रामेछाप नगरपालिकाले प्रत्येक वडावडामा मेलमिलाप केन्द्र मार्फत विवाद समाधान र मिलापत्र गराउने काम गर्दछ।
13: निरूपण गर्ने प्रकृतिका विवादहरू
14: आलिधुर, बाँध, पैनी कुलो वा पानी घाटको बाँडफाँड तथा उपयोग सम्बन्धी विवाद,
13: अर्काको बाली नोक्सानी गरेको सम्बन्धी विवाद,
14: चरण घाँस दाउरा सम्बन्धी विवाद,
13: ज्याला मजदुरी नदिएको सम्बन्धी विवाद,
14: घरपालुवा पशु पक्षी हराएको वा पाएको सम्बन्धी विवाद,
13: ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको सम्बन्धी विवाद,
14: नाबालक छोरा छोरी वा पति पत्नीलाई इज्जत आमद अनुसार खाना लगाउन वा शिक्षा दीक्षा नदिएको सम्बन्धी विवाद,
13: वार्षिक 25 लाख रुपियाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा सम्बन्धी विवाद,
14: अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको सम्बन्धी विवाद,
13: आफ्नो घर वा बलेसीबाट अर्काको घर जग्गा वा सार्वजनिक बाटोमा पानी झारेको सम्बन्धी विवाद,
14: सदियारको जग्गा तर्फ झ्याल राखी घर बनाउनु पर्दा कानून बमोजिम छोड्नु पर्ने परिमाणको जग्गा नछोडी बनाएको सम्बन्धी विवाद,
13: कसैको हक वा स्वामित्वमा भए पनि परापूर्वदेखि सार्वजनिक रूपमा प्रयोग हुँदै आएको बाटो, वस्तुभाव निकाल्ने निकास, वस्तुभाव चराउने चौर, कुलो, नहर, पोखरी, पाटी, पौवा, अन्त्येष्टि स्थल, धार्मिक स्थल वा अन्य कुनै सार्वजनिक स्थलको उपयोग गर्न नदिएको वा बाधा पुर्याएको सम्बन्धी विवाद,
14: मेलमिलापद्वारा मात्र निरूपण गर्ने विवादहरू,
13: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक एकको हकको जग्गा अर्कोले चापी मिची वा घुसाई खाएको सम्बन्धी विवाद,
14: सरकारी, सार्वजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरूको जग्गामा घर वा कुनै संरचना बनाएको सम्बन्धी विवाद,
13: पति पत्नी बीचको सम्बन्ध विच्छेद सम्बन्धी विवाद,
14: अङ्गभङ्ग बाहेकको बढीमा 1 वर्षसम्म कैद हुन सक्ने कुटपिट सम्बन्धी विवाद,
13: गाली बेइज्जती सम्बन्धी विवाद,
14: लुटपिट सम्बन्धी विवाद,
13: पशु पक्षी छाडा छाडेको वा पशु पक्षी राख्दा वा पाल्दा लापरवाही गरी अरूलाई असर पारेको सम्बन्धी विवाद,
14: अरूको आवासमा अनधिकृत प्रवेश गरेको सम्बन्धी विवाद,
13: अर्काको हक भोगमा रहेको जग्गा आबाद वा भोग चलन गरेको सम्बन्धी विवाद,
14: ध्वनि प्रदूषण गरी वा फोहोर मैला फ्याँकी छिमेकीलाई असर पुर्याएको सम्बन्धी विवाद,
13: प्रचलित कानूनमा मेलमिलाप हुन सक्ने व्यक्ति बाधी भई दायर हुने अन्य देवानी र 1 वर्षसम्म कैद हुन सक्ने फौजदारी सम्बन्धी विवाद,
14: यस्ता किसिमका समस्या भएमा तपाईँले आफ्नो वडाको मेलमिलाप केन्द्रमा निवेदन दर्ता गराउन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
13: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रामेछाप।
15: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला।
16: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767-65-24-29
15: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

0: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
0: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
0: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
0: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
0: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 84 वा 98444410 40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
2: हावा हुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भीड़भाड़मा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावा हुरी चलेको बेला के नगर्ने,
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
3: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
4: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफूल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
3: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142896010।
5: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
7: सम्पर्क नम्बर 0475904662 98692569998।
9: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
10: अहिले बिहानको 7 बजे

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
1: आवश्यक कागजात
2: सदस्यता परिचय पत्र,
1: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
2: र तोकिएको नवीकरण शुल्क।
1: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
2: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
1: सदस्य मृत्यु,
2: नगद राहत रु 20,000 रुपियाँ।
1: दुर्घटना स्वास्थ्य उपचार,
2: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने।
1: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
2: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
1: अपाङ्गता,
2: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
3: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू,
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ, कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त सञ्चारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यावसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
4: राष्ट्रिय लोक तथा दोहोरीजित प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन हुने बारे सूचना।
5: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन तथा सांस्कृतिक कार्यक्रम 2083 निम्नमिति समय स्थानमा हुन गइरहेको छ। कार्यक्रममा सहभागिताका लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। साथै लोक तथा दोहोरी गीत संगीतका चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक सांस्कृतिक प्रस्तुति रहने यस कार्यक्रममा सम्पूर्ण कला संगीत प्रेमी तथा आम दर्शक महानुभावहरूलाई उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य बनाउन हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रममा सांगीतिक प्रस्तुति दिने कलाकारहरू
6: प्रजापति पराजुली,
7: दुर्गा रायमाझी,
6: बत्री पङ्गेनी,
7: रीता थापा मगर,
6: पशुपति शर्मा,
7: सुभाष केसी,
6: दीपक खड्का,
7: राधिका हमाल,
6: सीता थापा,
7: कृष्ण रेउले,
6: शिव हमाल,
7: जुना श्री,
6: देवी घरती,
7: दिनेश काफ्रे,
6: रामकुमार नेपाली,
7: उषा सुवेदी,
6: भरत बराकोटी
7: र कुमार हुन्।
6: कार्यक्रम हुने मिति 2083 असार 27 गते।
5: स्थान तिनलाल पार्क मन्थली रामेछाप। थप जानकारीका लागि संयोजक कल्पना सुनवार सम्पर्क नम्बर 9860-77-5833, सह संयोजक अनिता थापा मगर सम्पर्क नम्बर 9044-26-41-10। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समिति।

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420055, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन।
4: लेखेर, बोलेर, इशारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
3: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
4: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 048543398, 048543398।
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
5: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
6: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
5: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
6: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
9: बुढा, डस्ना बनाएको 1 वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरप पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
10: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
11: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
9: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544।
11: 98407739। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692599998।
7: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
7: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
3: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
7: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौ अघि बढौ।
8: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
9: विश्वामा सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
10: हो र, होइन होला त्यस्तो त।
11: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
10: केही भएन मिस,
11: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
10: हुन्छ।
12: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: उछिनेको छ। यति ठूलो आकारको वित्तीय क्षेत्र, ब्याङ्किङ क्षेत्रको नेतृत्व गर्ने नेपाल राष्ट्र ब्याङ्क र त्यसलाई परिचालन गर्ने इन्स्ट्रुमेन्ट मौद्रिक नीतिको महत्वपूर्ण हात हुने नि भइहाल्यो। बजेट भन्दा आकारको दृष्टिकोणले ठूलो छ भनेपछि भूमिका ठुलै हुनुपर्ने यो तथ्यले पनि देखाउँछ। नम्बर वान। नम्बर टू, निजी क्षेत्रले के दावी गरेको छ भने के पुँजी निर्माणमा होस्, के रोजगारी सृजनमा होस्, के राष्ट्रिय उत्पादनमा होस्, निजी क्षेत्रको अंश, निजी क्षेत्रको योगदान 80% भन्दा माथि छ भन्छ। त्यो निजी क्षेत्रलाई चलाउने भनेको मौद्रिक नीतिले हो, ब्याङ्किङ क्षेत्र मार्फत हो। त्यसैले यी दुईटा फ्याक्चुअल तथ्यलाई आधार मान्दा मौद्रिक नीति गम्भीर हुनुपर्ने, सरकारको भन्दा पनि राष्ट्र निर्माणमा आर्थिक वृद्धि आर्थिक विकासको लागि राष्ट्र ब्याङ्कको महत्वपूर्ण भूमिका रहने कुरा यी दुईटा तथ्यले क्रिस्टल क्लियर गर्दछ। त्यसैले यो जुन कन्टेक्स्ट छ, यो कन्टेक्स्टलाई राष्ट्र ब्याङ्कले बुझ्नु पर्यो।
1: सम्भवत कार्यान्वयनले चाहिँ यसको अवस्था निर्धारण गर्नेछ अथवा चाहिँ यो परिणाममा देखिएला भन्ने चाहिँ हामीले आशा व्यक्त गर्न सक्छौ। सकारात्मक पक्षहरू के के छन् जुन योभन्दा पहिले थिएन र अहिले चाहिँ त्यहाँ समावेश देखियो, के देख्नु भएको छ यस्तो यहाँले?
0: अब सकारात्मक पक्ष भन्दा एउटा कुरा, मौद्रिक नीति प्रति धेरै अपेक्षा हुन्थ्यो सरकारवालाहरूको, धेरै बोझ पनि हुन्थ्यो, धेरै मतलब सरकारको वित्त नीतिलाई ओझेलमा पार्ने हिसाब किताबले मौद्रिक नीति प्रति अपेक्षा हुने गर्थ्यो। यो मौद्रिक नीतिले त्यस्ता अपेक्षाहरूलाई किल गरेको छ, त्यस्ता अपेक्षाहरूलाई अङ्कुशित गरेको छ। त्यो आवश्यकता भन्दा बढी अपेक्षा र बजेटको कार्यान्वयनमा दबाब हुने मौद्रिक नीतिमा राष्ट्र ब्याङ्कमाथि अनाथ हिसाब किताबले अनुचित हिसाब किताबले दबाब सृजना गर्ने स्थिति हुन्थ्यो र वित्तीय क्षेत्र सुधार हुनै नदिने खालका दबाब जुन आउने गर्थे ती कुराहरू यो मौद्रिक नीतिले किल गरेको छ। यो सकारात्मक पक्ष हो जस्तो मलाई लाग्छ। अर्को पक्ष चाहिँ विगतका वित्त नीति बजेट भनौँ न, 5-6 वर्ष भयो बजेटको कार्यान्वयन हुन सकिरहेको छैन। बजेटले के लक्ष्य लिने, के राजस्वको, के पुँजीगत खर्चको, अन्य कार्यक्रमहरू ठुल्ठूला राष्ट्रिय गौरवको आयोजनाहरू ती समयमै सम्पन्न नहुने, राजस्व परिचालनको लक्ष्य पनि नभेटिने, त्यस प्रकारको स्थितिको कारणले पनि आर्थिक क्षेत्रमा गतिरोध उत्पन्न भएको थियो। यसपटक मौद्रिक नीतिले क्लियर कट भन्यो, उच्च आर्थिक वृद्धि 7% आर्थिक वृद्धि सँग हाम्रो त्यति प्रत्यक्ष सम्बन्ध छैन जति बजेटको हुन्छ। त्यसले बजेटले भन्ने अनुसारका कुराहरू गर्दै गयो भने 7% आर्थिक वृद्धि हासिल हुन्छ, अनि बजेटले काम गरेन भने 7% आर्थिक वृद्धि हुँदैन भन्ने किसिमको सन्देश सरकारलाई चाहिँ दिएको छ। त्यसले सरकारले चुनौती चाहिँ थपिएको छ, अर्थ मन्त्रालयलाई चुनौती थपिएको छ। एक हिसाब किताबले सरकारलाई आर्थिक विकासको हिसाब किताबले राष्ट्र ब्याङ्कले
1: दबाब जस्तो
0: चुनौती चाहिँ दिएको देखिन्छ। मौद्रिक नीतिको स्टेटमेन्ट मार्फत मिलेर काम गर्नुपर्ने हुन्छ। दुईटै राज्यका निकाय हुन्, अर्थ मन्त्रालय सरकारै भइहाल्यो।
1: त्यो मौद्रिक नीति पनि समन्वय भएरै आउने विषय होइन र किन त्यसरी चाहिँ?
0: यो पनि राज्यकै अङ्ग हो, सरकारकै हो, त्यसैले राज्यका दुईटै अङ्गले एउटा समन्वय गरेर काम कुरो अगाडि बढाउनु पर्छ, देश विकासमा हातेमालो गर्नुपर्ने हुन्छ। कोअपरेसन र कोअर्डिनेसन बिना न त मौद्रिक नीति प्रभावकारी हुन सक्छ न त फिस्कल पोलिसी वित्त नीति।
1: चर्चाको विषय भनेको हिजो निजी क्षेत्रतर्फ 11% कर्जा विस्तारको लक्ष्य राखेको छ, त्यो भनेको के थियो अहिलेसम्म? ल, यो कर्जा विस्तार चाहिँ हुन सकिरहेको थिएन, ब्याङ्कमा पैसा थुप्रियो तर लगानी चाहिँ भएन, कर्जा मागै भएन भन्ने थियो, यसमा चाहिँ कसरी हेरिरहेको छ यसलाई?
0: मौद्रिक नीति 3-4 कुरामा चुकेको छ, यसले समस्याको पहिचानै गरेन। एउटा अहिले तरलताको समस्या होइन, ब्याज दरको समस्या होइन, विदेशी मुद्राको समस्या होइन,
1: होइन
0: समस्या के हो भने मौद्रिक प्रसारण संयन्त्र अवरुद्ध भएको समस्या हो। मौद्रिक प्रशासन जसरी जसरी जलविद्युत परियोजनाले बिजुली उत्पादन गर्छ, बिजुली उत्पादन गरेको बिजुली उद्योग व्यवसाय घर घरमा पुग्नको लागि ट्रान्समिसन लाइन चाहिन्छ, पावर स्टेसन चाहिन्छ, होइन? पावर स्टेसन र ट्रान्समिसन लाइन बनिसकेपछि दूर दराजमा, जंगलमा, माउन्टेनमा, हिमालय क्षेत्रमा उत्पादित जलविद्युत बिजुली काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत, भैरव आइपुग्छ। जब त्यो पावर स्टेसनले काम गरेन, केबल लाइनले प्रसारण लाइन अवरुद्ध भयो भने अधिक उत्पादन त भइरहेछ तर जनता कहाँ आइपुगेन, उद्योग व्यवसाय कहाँ आइपुगेन, घर घरमा आइपुगेन। त्यही हालत अहिले नेपालको छ। अधिक तरलता सृजना भएको छ रेमिटेन्सको कारणले, त्यो अधिक तरलता उत्पादन क्षेत्र, उत्पादनमुखी क्षेत्रमा, रोजगारी सृजना गर्ने क्षेत्रमा जान सकेको छैन। ट्रान्समिसन लाइन अवरुद्ध भए, ब्याङ्क तथा वित्तीय संस्थाहरूले काम गरेन, ऋणीहरू ब्याङ्कमा ऋण लिन गएनन्, समस्या त्यहाँनिर छ। के कारणले ब्याङ्कहरू अहिले 13 खर्ब लगानी स्रोत हुँदाहुँदै ऋण दिन सक्ने अवस्थामा किन छैनन्? त्यसको उत्तर आर्थिक वर्ष 83-84 को मौद्रिक नीतिले खोज्नु पर्ने खोजेन,
1: बुदागत रूपमै आउनु पर्थ्यो,
0: आउनु पर्थ्यो, कार्ययोजना आउनु पर्थ्यो, एक्सन प्लान आउनु पर्थ्यो। उत्पादनमुखी कर्जा किन जान सकिराखेको छैन? र वित्तीय क्षेत्रमा स्ट्रेस के हो? त्यो स्ट्रेस नफुकाइकन कर्जा त जाँदैन। पावर स्टेसन भनेका ब्याङ्कहरू हुन्, ट्रान्समिसन लाइन भनेका ब्याङ्कहरू हुन्। राष्ट्र ब्याङ्कलाई, राष्ट्र ब्याङ्कको मौद्रिक नीतिलाई उद्योग व्यवसाय घर परिवार व्यक्तिमा जोड्ने काम त ब्याङ्कहरूले गर्छ। त्यही कारणले ब्याङ्कहरूलाई फाइनान्सियल इन्टरमिडियरिज, वित्तीय मध्यस्थकर्ता भन्ने गरिन्छ। वित्तीय मध्यस्थकर्तामै समस्या भयो, ती ऋणीहरू जुन वित्तीय मध्यस्थकर्ताबाट ऋण लिन्छन् त्यही समस्या छ। त्यसैले वित्तीय मध्यस्थकर्ता ब्याङ्कको र ऋणीको समस्या समाधान नगरिकन रेमिट्यान्सबाट क्रिएटेड अधिक तरलता उत्पादनमुखी क्षेत्रमा, उत्पादन बढाउने क्षेत्रमा जान सक्दैन। त्यसैले यी दुईटा जुन प्रब्लम छ ती आइडेन्टिफाई पनि मौद्रिक नीतिले गर्न सकेन, तोकेर भन्न पनि सकेन, के हो समस्या भनेर औषधि पनि दिन सकेन। त्यसैले यो कर्मकाण्डी मौद्रिक नीति हो जस्तो मलाई लाग्छ, एउटा कानूनी बाध्यताको कारणले मौद्रिक नीति ल्याएको जस्तो देखिन्छ,
1: नियमित प्रक्रिया जस्तो देखिन्छ।
0: यो कानूनी व्यवस्था नभएको भए राष्ट्र ब्याङ्कले यति दुःख पनि गर्दैनथ्यो। अझै भनेको छ, म अब सर्कुलर मार्फत शासन गर्छु, मौद्रिक नीति मार्फत होइन, पारदर्शी ढङ्गले होइन कि अपारदर्शी ढङ्गले म शासन गर्छु,
1: दैनिक रूपमा ब्याङ्कलाई केही न केही भन्दै गर्ने खालको अवस्था।
0: अब त्यसले त स्थिरता, नीतिगत स्थिरता त ल्याउँदैन, त्यसले पारदर्शिता पनि ल्याउँदैन, त्यसले एकाउन्टेबल पनि बनाउँदैन। त्यसैले राष्ट्र ब्याङ्क फेरि तपाईँको नियम कानून भन्दा पनि तदर्थवादमा गएको जस्तो देखिन्छ। यो अहिलेको मौद्रिक नीतिको आश्रय भनेको राष्ट्र ब्याङ्क फेरि डिस्क्रिसनरी पावरमा जानुपर्छ, तदर्थ किसिमले नीतिहरू अवलम्बन गर्नुपर्छ, आवश्यकता अनुसार भन्ने नाममा तदर्थवाद प्रतिको मोह राष्ट्र ब्याङ्कको बढेको जस्तो देखिन्छ।
1: हो, बैङ्कमा पैसा थुपियो, लगानी भएन, ऋणीहरू ऋण लिन गएनन्, उपभोक्ताहरू ग्राहक बैङ्कमा गएन भन्ने एउटा बुझाइ छ। यसमा सबल ऋणी नभेटे आउन सक्छ नि बैङ्कले, यसका लागि राज्यले चाहिँ, राज्यको कमजोरी हो कि ब्याङ्कलाई, हामीले राष्ट्र ब्याङ्कलाई अथवा ब्याङ्कलाई मात्रै दोष दिने अवस्था छ?
0: भूमिका आफ्नो आफ्नो हुन्छ, तपाईँको पनि भूमिका हुन्छ, तपाईँ भनेको राष्ट्र ब्याङ्कको पनि भूमिका हुन्छ, सरकारको पनि भूमिका हुन्छ। अनि एकले अर्कालाई देखाएर आफू पन्छिने काम चाहिँ गर्नु भएन। सरकारले आफ्नो काम गर्ला, सरकारले साक्षकै सुधारमा जोड दिइराखेको छ, अत्यन्त राम्रो काम गरिराखेको छ। 100 कार्यसूची ल्याएर सरकार बनेको पहिलै दिनमा सरकारले घोषणा गरेको छ, त्यो अत्यन्त राम्रो कुराहरू हो। अनि पूर्वाधार विकासमा गति दिन खोजिरहेछ, हतार हतारमा काम सम्पन्न हुनुपर्छ, छिटो काम सम्पन्न गर्नुपर्छ भनेको छ। युवाहरूले जे चलाइराखेको अवस्था छ, आतुर छन्, त्यो देखिन्छ देखिन्छ। र बजेटमा पनि थुप्रा राम्रा कामहरू आइराखेका छन्, कार्यक्रमहरू घोषणा भएका छन्। त्यसैले बजेट त मौद्रिक नीति जस्तो छैन नि त, केही नयाँ कुराहरू घोषणा गरेको छ, रूपान्तरकारी कुरा घोषणा गरेको छ। मौद्रिक नीति जस्तो यथास्थितिमा रमाएको त छैन नि बजेट। त्यसैले अब आफ्नो भूमिका के हो त्यो चाहिँ बुझ्न आवश्यक चाहिँ छ। उसले आफ्नो भूमिका आफ्नो महत्व नबुझ्दा यस प्रकारको समस्या हुने, अरूलाई दोष दिने, अरूले गरिदिनुपर्छ भनेर अल्छीपना आउनु सक्छ।
1: आज हामीसँग कार्यक्रम बदलिँदो नेपालमा नेपाल राष्ट्र बैङ्कका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाजी हुनुहुन्छ। अब अर्को एउटा महत्वपूर्ण मुद्रा स्फीति चाहिँ 5.5% भित्र राख्ने लक्ष्य, त्यो चाहिँ अर्थतन्त्रको लागि कति यथार्थ फरक हुन सक्छ अबको अवस्थामा, र अहिले मुद्रा स्फीतिको अवस्था के थियो?
0: अहिले तरलताको पनि समस्या होइन, ब्याज दरको पनि समस्या होइन, विदेशी मुद्राको अभावको श्रीलङ्का जस्तो 3 वर्ष पहिलेको जस्तो पनि समस्या होइन, अहिले मुद्रा स्फीतिको पनि समस्या आयो। मुद्रा स्फीति इरान र अमेरिका बीच अलिकति द्वन्द्व हुँदा तेलको मूल्य बढेको थियो, अहिले अलिक घटिराखेको छ। भारतले अत्यन्त राम्रो किसिमले माइक्रो इकोनोमिक म्यानेजमेन्ट गरेको प्रतिफल नेपालले 8-10 वर्ष यता लिइराखेको छ मुद्रा स्फीतिको सन्दर्भमा। त्यसैले मुद्रा स्फीति भारतले व्यवस्था गरिहाल्छ, अनि स्थिर विनिमय दर प्रणाली अवलम्बन गरेको हुनाले भारतको न्यून मुद्रास्फीति मूल्य नेपालले आयात गरिराखेको हो। त्यसैले नेपालको राष्ट्र ब्याङ्कको मुद्रास्फीति नियन्त्रणमा त्यति ठूलो भूमिका देखिँदैन। त्यसैले अब यो 10-12 वर्ष त न्यूनै भन्नुपर्छ 4-5% मुद्रास्फीतिलाई। यो अवस्थालाई अनि ठूलो कामको रूपमा लिएर जस्तै धेरै गर्नै पर्दैन, त्यतैतिर लाग्दा राष्ट्र ब्याङ्कसँग रहेको स्रोत साधनको सही युटिलाइजेसन हुँदैन। अरू मुद्दाहरू, मौद्रिक नीति किन प्रभावकारी भएन, यसको प्रसारण ट्रान्समिसन संयन्त्रमा के खराबी आयो, ती खराबी ती हिचेजहरूलाई कसरी सम्बोधन गर्ने भन्नेतर्फ मौद्रिक नीति डोरिनुपर्नेमा हुँदै नभएको समस्यालाई समस्याको रूपमा लिँदा यो त समय बर्बाद, खेर फाल्नु, स्रोत साधन खेर फाल्नु भए केही पनि होइन जस्तो लाग्छ। अब हुँदैन, अरू मुद्दाहरू, मौद्रिक नीति किन प्रभावकारी भएन, यसको प्रसारण ट्रान्समिसन संयन्त्रमा के खराबी आयो, ती खराब

0: निर्णय भयो, खासै त्यसमा फेरबदल देखिएन। यो हुँदाखेरि अब ऋणीले अलिकति के अपेक्षा गरेको अवस्था थियो कि मौद्रिक नीतिबाट कि अझै ब्याज घटोस् भन्ने छ कि होइन लगानी नभए, अनि निक्षेपकर्तालाई यसले के प्रभाव पार्छ, के देखिन्छ अहिलेको मनोवैज्ञानिक?
1: यो मौद्रिक नीतिले ऋणीलाई निराश बनाएको छ, लगानीकर्तालाई निराश बनाएको छ, निक्षेपकर्तालाई निराश बनाएको छ र ब्याङ्कहरूलाई पनि निराश बनाएको छ। फेरि उनीहरूले मेहनत गर्नुपर्ने, राष्ट्रमा आउनुपर्ने, फेरि नीतिका सुधारको लागि वकालत गर्नुपर्ने, राष्ट्रलाई सम्झाउनु पर्ने, कति समय लाग्ने हो थाहा छैन। फेरि यो समस्या, फेरि यो संवादको समस्या बल्झिने देखिन्छ। त्यसैले यो मौद्रिक नीति प्रति चासो राख्ने कुनै पनि सरकारवालाहरू यो मौद्रिक नीति प्रति खुसी छैन। यद्यपि केही मानिसहरू अब यो मौद्रिक नीति र वित्त नीति बीचको जुन छ यो बल यता र उता गर्नेमा, फेरि राष्ट्र ब्याङ्कले वित्त नीति मार्फत अर्थ मन्त्रालयमा त्यो बल फेकिदिएकोमा खुसी होला, यो पावर पोलिटिक्समा खुसी होला। त्यो बाहेक त्यो जमात जुन छ नि पावर पोलिटिक्समा रमाउने जमात बाहेक यो मौद्रिक नीति प्रति कोही पनि खुसी भएको देख्दैन, सबै निराश भएका छन्। यसले सबैलाई नेपाली जनतालाई निराश बनाएको छ।
0: अब अझै निष्क्रिय कर्जा बढ्दै गएको अवस्थामा यो बैंकिङ प्रणालीको स्थायित्वमाथि नै प्रश्न उठ्छ भन्ने खालको एउटा बाहिर अर्थतन्त्रमा त्यो देखिन्छ। यसप्रति पनि मौद्रिक नीति उदार केही देख भएको के
1: बोलेन? राष्ट्रले के सोचिरहेछ मौद्रिक नीति मार्फत नेपाली जनताले जान्ने हो। त्यसैले मौद्रिक नीति महत्वपूर्ण दस्तावेज हो, यसलाई अन्डरमाइन गर्ने, कमजोर बनाउने, निस्तेज पार्ने काम राष्ट्र ब्याङ्कले गर्नुहुँदैन। म सर्कुलर मार्फत शासन गर्छु, म तदर्थ बाद मार्फत शासन गर्छु भन्नु आजको यो ट्रान्सपेरेन्सी, कम्युनिकेसन, उत्तरदायी बनाउने, विश्वास गर्ने विश्वको यो प्रवृत्तिको विपरीत हुन जान्छ। त्यसैले मूलभूत समस्याहरू सम्बोधन गर्ने प्लान अफ एक्सन्स, रोड म्याप, स्ट्रेटेजिक प्रायोरिटिजहरू प्रति यो मौद्रिक नीति बेखबर बिखौ बन्द भन्छ नि, बिखौ बन्द देखिन्छ।
0: अब यो त्यो दुई चार वर्षको समयमा अलिकति सबैभन्दा समस्याको रूपमा यो वित्तीय क्षेत्रमा यो चेक बाउन्स घटनाहरू व्यापक भयो, यसले गर्दाखेरि अनावश्यक रूपमा मान्छेले बाध्यतावश विवश भएर अर्थतन्त्र नै धराइसाई भएको अवस्थामा, व्यापार व्यवसाय नचलेको अवस्थामा कालो सूचीमा जाने, त्यसै गरी चेक बाउन्स गरेर कतिपय ठाउँमा कानूनी झमेला धेरै भयो, त्यो कारणले गर्दा अर्थतन्त्रमा प्रभाव पर्यो भनेर यो प्रडक्ट चाहिँ अलिकति त्यसमा चाहिँ लचक देखाएछ। यसले वित्तीय अनुशासनमा प्रश्न उठाउने अवस्था आउँछ कि आउँदैन, के हुन्छ अब यसलाई हामीले सकारात्मक रूपमा लिने अथवा यो चाहिँ वित्तीय अनुशासनको हिसाबले नकारात्मक हुन्छ भोलि यसको प्रभाव यो कसरी?
1: अब एउटा कन्ट्राक्चुअल जुन व्यवस्था हुन्छ, नियममा बस्ने अनुशासित समाज पनि चाहिन्छ। यसले चेक महत्वपूर्ण फाइनेन्सियल इन्स्ट्रुमेन्ट हो, यसको अनादर हुने, पटक पटक अनादर हुने स्थिति आउनु हुँदैन र देश व्यथितिमा रमाउनु पनि हुँदैन, विसङ्गतिमा रमाउनु पनि हुँदैन। आफ्नो खातामा पैसा नहुँदा किन चेक इस्यु हुन्छ, कसले गर्छ, असल मनुष्यले हुन्छ या गलत मनुष्य, कुन व्यक्ति हुन् जुन आफ्नो खातामा पैसा छैन चेक इस्यु गर्छ र तीन पटकसम्म चेक बाउन्स हुँदासम्म आफ्नो खातामा पैसाको जोड गर्दैन। त्यस्ता व्यक्तिहरू मार्फत देश विकास त हुँदैन, राम्रो काम त हुन सक्दैन। त्यसले देशमा भएको व्यथितिको सम्बोधन गर्ने विविध उपाय हुन सक्छन्। एउटा उपाय भनेको यो चेक अनादरमा ब्ल्याकलिस्टिङ गर्नु पनि हो। त्यसैले यस्ता प्रकृतिका व्यक्तिहरू आफ्नो खातामा पैसा छैन अनि तीन पटक मौका दिइन्छ अनि तपाईँको त्यो लिखतलाई अनादार हुने हिसाब किताबले देशमा व्यथिति ल्याउने हिसाब किताबको कुरा गर्ने अनि राष्ट्र ब्याङ्कले पनि यस प्रकारको व्यथितिलाई मजर गर्ने कामहरू कदापि गर्नु हुँदैन। जबसम्म चेक एज अ भुक्तानी इन्स्ट्रुमेन्टको रूपमा रहन्छ।

0: छ यसको सम्मान गर्नु पर्ने हुन्छ। मौका त तीन पटक दिन्छ नि, एकपटक चेक इस्यु भयो खातामा पैसा छैन, फेरि मौका दिन्छ
1: ब्याङ्कले जानकारी पनि गराउँछ,
0: जानकारी गराउँछ, त्यसपछि गर्छ। अनि तेस्रो पटक पनि जानकारी गराउँदा पनि सेटल भएन भने ब्ल्याक लिस्टिङको व्यवस्था छ। अब यही कुरालाई, यही प्रवृत्तिलाई, यो राम्रो प्रवृत्ति हो, यस्ता व्यक्तिहरूबाट देश बन्छ, रोजगारीका अवसरहरू सृजना हुन्छ भन्ने सिद्धान्तलाई आत्मसात गर्ने हो भने मेरो भनाइ केही पनि छैन। यो ठुलो इस्यु चाहिँ होइन, यसलाई चाहिँ सुधार्नुपर्छ। सुशासन, सरकारको फोकस सुशासन छ, अनि राष्ट्र ब्याङ्कले व्यथितलाई मजदर गर्ने काम गर्नुपर्छ।
1: सरकारको पनि सुरु सुरुमा अलिकति सुशासन धेरै नै गर्न खोजे अवस्था देखिन्थ्यो, अहिले चाहिँ अर्थतन्त्रमा चाहिँ धरपकड बढी भयो भनेर धेरै क्षेत्रमा असर गर्यो भनेर अलिकति सरकार छेलायो भन्ने पनि मूल्याङ्कन भइरहेछ
0: होला,
1: त्यस्तो लाग्यो
0: होला।
2: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामी नेपाल राष्ट्र बैंकले ल्याएको आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। आर्थिक गतिविधिलाई थप चलायमान बनाउने, निजी क्षेत्रको मनोबल बढ़ाउने तथा वित्तीय स्थायित्व कायम राख्ने उद्देश्यका साथ राष्ट्र बैंकले मौद्रिक नीति ल्याएको छ। मौद्रिक नीति र देशको मुद्रा, कर्जा, ब्याजदर, तरलता र बैंकिङ प्रणालीलाई व्यवस्थित गर्ने केन्द्रीय बैंकका योजनाहरूका विषयमा केन्द्रित रहेर आज हामी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापासँग कुराकानी गरिरहेका छौं। उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाड़ीमा होस् या पैदल।
4: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
3: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्।
4: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
3: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15-10 उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
4: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
3: कार्यक्रम सड़क र सवारी।

0: पुलिस दमकल एम्बुलेन्स को फोन नंबर जुनसुक समय में चाहन सकता कण छपार वा सबले देखने ठावर
1: सार्वजनिक हित का लागी उज्यालो को अनुरोध
2: क्लासिक टेक को 60th एनिवर्सरी ऑफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईकै रोजाइको अब इन्टरनेट टीवी र वाईफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेक को कुनै पनि प्लान खरीदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 को इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
4: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
3: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौ
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ
6: घरबाट निस्किन अघि धारा बिजुलीका स्विच र ग्यासको सिलिन्डर बन्द गर्न नभुल्नुहोस् भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: तपाईं अहिले सुनिरहनु भएको छ कार्यक्रम बदलिदो नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी सरकारले हालै ल्याएको मौद्रिक नीति र मुद्रा कर्जा ब्याजदर तरलता र बैंकिङ प्रणालीमा यसको प्रभाव र आर्थिक गतिविधि विस्तार गर्दै वित्तीय स्थायित्व कायम राख्ने सरकारको लक्ष्य, निजी क्षेत्रलाई सहज कर्जा उपलब्ध गराउने, उत्पादनमूलक क्षेत्रमा लगानी बढ़ाउने, बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलताको प्रभावकारी उपयोग गर्ने, ब्याज दरलाई स्थिर र पूर्वानुमान योग्य बनाउने, त्यसै गरी डिजिटल भुक्तानी प्रणाली विस्तार गर्ने, वित्तीय पहुँच बढ़ाउने, बैंकिङ क्षेत्रको जोखिम व्यवस्थापनलाई अझ मजबूत बनाउने जस्ता लक्ष्य लिएको मौद्रिक नीतिका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कार्यक्रमको दोस्रो खण्डमा फेरि पनि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापासँगको कुराकानी शुरू गरौं।
3: अब थापाजी, यहाँलाई अर्को मैले सोधे, यो मौद्रिक नीतिले बैंकिङ सेवा डिजिटाइजेशन र वित्तीय लागत घटाउने भनेको छ, यो भनेको चाहिँ कस्तो?
4: अब फाइनेन्सियल इन्टरमिडिएसन कस्ट भन्छ नि, वित्तीय मध्यस्थता लागत घटाउने भन्न खोजेको। अहिले कर्जा र निक्षेप दर बीचको फरक 4% वरिपरि छ, त्यो स्पेडमा ब्याङ्क तथा वित्तीय संस्थाले काम गरिरहेछन्। अब विदेशबाट रेमिट्यान्स आउँछ, त्यसको शुल्क नेपाली जनताले विदेशमा काम गर्ने तिर्नुपर्ने हुन्छ। त्यसै गरी विभिन्न किसिमका सेवा शुल्क पनि तिर्नुपर्ने हुन्छ, लोन लिँदा विभिन्न किसिमका चार्जेसहरू बिहोर्नुपर्ने हुन्छ। देखि नै चाहिँ ब्याज दर 5%, 6%, 7% भनिएला, तर सेवा शुल्क विभिन्न कारणले गर्दा त्यो 6% ब्याजवाला 12-13% पनि पुग्न सक्ने हुन्छ, नवीकरण चार्ज आदि कुराहरू। अब यस्ता सेवा शुल्क ब्याज वित्तीय मध्यस्थता लागत भनौँ न, यसमा कर्मिक रूपमा कमी आएर तपाईँको वित्तीय मध्यस्थतालाई प्रमोट गर्ने खालको नीति लिनु त अत्यन्त राम्रो कुराहरू हो। र यो वित्तीय मध्यस्थ लागत घटाउने एउटा उपाय भनेको प्रविधिको प्रयोग, डिजिटल टेक्नोलोजीको प्रयोग हो। अब डिजिटल प्रविधिको प्रयोगको लागि राष्ट्रको योगदान के भन्ने प्रश्न आउँछ। इन्डियामा त सरकारले डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरमा लगानी गरेको हुन्छ, युपीआई जस्तो इन्टरफेस मा सरकारले लगानी गरेर भारतभर तपाईँको बिना लागत अन्तराबद्धता एक ब्याङ्कको पैसा अर्को ब्याङ्कको एटीएमबाट झिक्न पाउने किसिमको व्यवस्था त्यहाँको सरकारले गरेको छ, अनुदान दिएर गरेको अवस्था त्यहाँ चाहिँ छ। युपीआई ग्लोबल्ली फेमस युनिफाइड पेमेन्ट्स इन्टरफेस, र यी यस्ता प्रविधि जन्य कुरामा राष्ट्र ब्याङ्कले के कसरी प्रमोट गर्छ, पैसा दिएर प्रमोट गर्छ कि नीतिगत व्यवस्था गरेर गर्छ कि, सरकारलाई यस्ता पूर्वाधारमा लगानी गर्न बाध्य पारेर बाध्य भन्दा पनि उत्साहित बनाएर गर्छ कि भन्ने कुराहरू त आउनु पर्यो।
3: हामी पछिल्लो समय चाहिँ अब हुन त विश्वव्यापी रूपमा यो आर्थिक अर्थतन्त्र अलिकति धराशायी बन्यो, विभिन्न युद्धदेखि अब यो कोविड पछाडिको अवस्थाले गर्दा भन्ने थियो, हामी पनि त्यसैको मारमा पर्यौं भनियो। अब ब्याज दर जति घटाउँदा पनि निजी क्षेत्रले चाहिँ ऋणै लिन नमान्ने अवस्था, ऋण प्रभाव भयो नहुने बजारमा, यो कारण के रहेछ? निजी क्षेत्रको मनोवैज्ञानिक असर उहाँलाई के देखि?
4: यसमा दुई तिनवटा कारणहरू मैले देखेको छु। एउटा कारण विगतमा अनावश्यक ढंगले बढी कर्ज उपयोग चाहिने भन्दा बढी कर्ज उपयोग कर्पोरेट सेक्टरले गर्यो, सस्तोमा पाइरहेको थियो, भारतभन्दा अत्यन्त सस्तो, अमेरिकाभन्दा पनि सस्तोमा ऋण पाइराखेको अवस्था थियो। सस्तोमा पाएको यो ऋणले अहिले पखाला लागिरहेछ त्यस्ता ऋणीहरूलाई, ओभर इन्डेटेडनेस बढ्यो, त्यसैले चाहिने भन्दा बढी ऋण लिएको कारणले डेट लोन ओभरह्याङको स्थितिमा अहिले ऋणीहरू छन्। त्यही कारणले अहिले थप कर्जा लिन सक्ने अवस्था उनीहरूको छैन, नम्बर वान। नम्बर दुई विगतमा बजेट कार्यान्वयन हुन सकेन. यदि पुँजीगत खर्च अहिले पनि 200 अरब त पुग्न सकिरहेको छैन,
3: होइन
4: अब भनौँ न 50% लक्ष्यको 50% पनि पुँजीगत खर्च हुन सकेन. त्यसैले फिस्कल पोलिसी विगतमा प्रभावकारी कार्यान्वयन नभएको कारणले पनि निजी क्षेत्रको विकास हुन सकेन, निजी क्षेत्रले व्यवसाय पाउन सकेन. त्यही कारणले पनि ऋण अहिले जान सक्ने अवस्था छैन. नम्बर तीन, अब निजी क्षेत्रका जुन समस्याहरू छन्, जुन डेट ओभरह्याङ छ, क्रेडिट ओभरह्याङ छ, अब उनीहरूको व्यवसाय चल्न सक्ने स्थिति कतिपयको देखिँदैन. लोनको त सर्भिसिङ गर्नु पर्यो नि, सामा भुक्तानी गर्नु पर्यो, ब्याज पनि तिर्नु पर्यो. त्यो अवस्थै भएन भने स्टक गतिरोध हो. त्यसैले कर्पोरेट रिस्ट्रक्चरिङको अहिले आवश्यकता छ. हिजो थिएन, आज छ. यसको सम्बोधन हुनुपर्ने हो, यसले प्रमुखता पाउनुपर्ने हो, यसले चर्चा पाउनुपर्ने हो. चर्चै भएन, यसले समस्याको रूपमा हामीले दिइरहेको छैनौँ. विगत 2-3 वर्षदेखि एएमसीको स्थापना गर्ने भने एएमसीको त स्थापना हामीले गरेको त देखिँदैन, होइन. यही कारणले पनि ऋण जान सकिराखेको छैन. अर्को कुरा, ब्याङ्कहरूमा अहिले समस्या छ, पुँजी कोषको दबावमा छन्. पुँजी कोषमा दबावमा रहेका ब्याङ्कहरूले खुलेर ऋण दिन सक्दैन, उनीहरू चुजी हुन जान्छन्, उनीहरू कन्फ्युजनमा छन्, सिलेक्सन गर्न सकिराखेको छैन. एकदम दबावमा छन्, ऋण दिनुपर्ने पर्ने छ, धेरै दिन सक्दैन, थोरै दिन सक्ने अवस्था छ स्रोतको हिसाब किताबले. तर कसलाई दिने? हिजो दिएको ऋण असुली भइरहेको छैन. त्यसैले ब्याङ्कहरूको समस्या, यो स्टेजलाई सम्बोधन नगरियो भने 11% लक्ष्य त हासिल हुँदैन. विगतमा 12% थियो अघिल्लो वर्ष. यो समस्याको समाधान भएको खै? त्यसैले अहिले जुन समस्या छ, अहिले अब हाम्रो वित्तीय प्रणाली के भयो भने ब्याङ्क सेन्ट्रिक, ब्याङ्कमा आधारित, वाणिज्य ब्याङ्कमा आधारित, वाणिज्य ब्याङ्क भए पुग्छ भन्ने सोचमा छौँ. डिफ्रेन्सिएटेड ब्याङ्किङ बिजनेस मोडलमा गइरहेछ. मुलुक संहितामा गयो, 3 तहका सरकारहरू बने, प्रदेश सरकारलाई अरबौँ खर्च गर्ने अधिकार संविधानले दिएको, 753 स्थानीय तहलाई करोड, कतिपय स्थानीय तह पालिकाले अरबसम्म खर्च गर्ने म्यान्डेट दिएको छ, स्रोतको व्यवस्थापन भएको छ. यस प्रकार मुलुक वित्तीय संहितामा गएको खर्च को डिसेन्ट्रलाइजेसन मुलुकभर भइराखेको छ, र त्यससँग तालमेल हुने हिसाब किताबको राष्ट्र ब्याङ्कको डोमेनमा रहेको वित्तीय क्षेत्रको पुनर्संरचना भएको छैन. त्यसैले जबसम्म हामी वित्तीय संघीयता सँग तालमेल हुने खालको वित्तीय क्षेत्रको मोडर्नाइजेसन गर्दैनौँ, फाइनेन्सियल आर्किटेक्चर रिभिजिट गर्दैनौँ, तबसम्म यो ब्याङ्क तथा वित्तीय संस्थामा रहेको अधिक तरलताको उत्पादन क्षेत्रमा कर्जा जान सक्दैन, नयाँ नयाँ उद्यमीहरू बनाउन सक्दैनौ. त्यसैले 20 वर्ष पहिलेको मानसिकता लिएर मौद्रिक नीतिको तर्जुमा कार्यान्वयन गर्न थाल्नुभयो भने त्यस प्रकारको मौद्रिक नीति प्रभावहीन अवस्थामा पुग्छ. त्यही अवस्था अहिले मौद्रिक नीतिको छ जस्तो लाग्छ मलाई.
5: अहिलेको यो परिस्थिति अनुकूल हुनका लागि मौद्रिक नीतिमा के विषय चाहिँ समावेश हुनु पर्थ्यो? यहाँलाई चाहिँ यस्तो खालको मौद्रिक नीति आइदिएको भए अहिलेको अर्थतन्त्रसँग तालमेल खाने र समग्र देशको समृद्धि, आर्थिक वृद्धिको जुन लक्ष्य छ, सबै कुरा चाहिँ यसले चाहिँ सम्बोधन गर्छ भन्ने चाहिँ थियो. त्यस्तो के थियो त्यो विषय चाहिँ?
4: 4-5 कुराहरू गरिदिएको भए के सुधार हुन्थ्यो जस्तो लाग्छ. पहिलो सुधार, यो मौद्रिक नीतिले के भन्थ्यो, के भन्नु पर्थ्यो भने अहिले यो ब्याङ्किङ क्षेत्र डिसफङ्क्सनल भयो, काम गर्न सकेन, आउटडेटेड हो, यसलाई सुधार्छ. ट्रान्समिसन मेकानिजम सुधार्नुको लागि मौद्रिक नीतिको प्रसारण भनेर घोषणा गर्नु पर्थ्यो. अब म नेपाल र राष्ट्र ब्याङ्कले 2065 सालमा बन्द गरेको इजाजत नीति लाइसेन्सिङ पोलिसीलाई रिभिजिट गर्छ, समीक्षा गर्छ र प्रादेशिक विकास ब्याङ्क र स्थानीय विकास ब्याङ्कको लागि इजाजत दिने नीति लिन्छु। नयाँ उद्यमीहरू एजेन्सी पुस्तालाई पनि यो वित्तीय क्षेत्रको उद्यमी बनाउने सोच राखेको छु।
3: अनुदानमै आधारित किन नहोस्?
4: त्यो पनि अनुदानमा होइन, लाइसेन्स दिनु पर्यो नि, लाइसेन्स दिनु
3: पर्यो, लगानी गर्छु भन्दाखेरि गर्ने अवस्था छैन,
4: त्यो गर्नु पर्थ्यो नम्बर वान। त्यसैले मध्य प्रदेशमा कर्णाली सुदूरपश्चिममा जहाँ वित्तीय पहुँच पुगेको छैन त्यहाँ प्रादेशिक विकास ब्याङ्क स्थानीय विकास ब्याङ्क आउँथे, त्यही पुँजी परिचालन हुन्थ्यो अनि त्यही कर्जा लगानी हुन्थ्यो। काठमाडौँमा अवस्थित ब्याङ्कहरू जो नाउगेटेड भइसके अहिले गतिरोधमा छन्, ठिकै छ, समस्या समाधान गरौँला, ती मार्फत कर्जा त जान्थ्यो नम्बर वान। नम्बर दुई मलाई के लाग्छ भने रणनीति, राष्ट्र पनि कन्फ्युज छ, सरकार पनि कन्फ्युज छ, नेपालको विकासको मोडल के हो? स्पेकुलेटिभ इन्भेस्टमेन्ट सत्यबाजीमा आधारित विकास रणनीति हो या उत्पादनमुखी रणनीतिमा आधारित विकास हो? त्यो रणनीतिमा स्पष्ट हुनु आवश्यक छ। त्यसैले रियल इस्टेट, सेयर बजार जस्ता क्षेत्रमा धेरै ऋण दिएर देश विकास हुँदैन, दिगो हुँदैन। जब युवा यो देशमा बसिराखेको छैन, कसको लागि घर निर्माण गर्ने, घर कसको लागि चाहियो? है, 60 वर्ष कटेको त पहिलेदेखि घर छँदैछ, उसले नयाँ घर त बनाउँदैन, नयाँ घर युवालाई चाहिन्छ, तर युवा देशमा बसिराखेको छैन। त्यसैले रियल इस्टेट हिजो जुन अवस्थामा थियो त्यो अवस्था त छैन, रियल इस्टेट गेट सेक्टर हो, यो मोडल होइन कि उत्पादनमुखी, ढिलो भए पनि उत्पादनमा पर्यटन क्षेत्र, जलविद्युत क्षेत्र, कृषि क्षेत्र, म्यानुफ्याक्चरिङलाई, प्रविधिलाई कर्जा दिने खालको रणनीति अवलम्बन गर्छु भनेर स्पष्ट हुनु पर्थ्यो। अझै पनि हामी दोहोरी साँझवाला त्यो जग्गा दलालहरू जुन ब्रोकरहरू हुन्छन् उनीहरूलाई फाइदा भयो भने उनीहरू दोहोरी साँझमा जान्छन्, रक्सी खान्छन् अनि कुखुराको साँप्रा खान्छन्, घी सुन्छन् अनि त विकास हुन्छ भन्ने हुन्छ। त्यो त अटोमेटिकली हुने कुरो, समाजलाई त्यो कुरो पनि चाहिन्छ, तर त्यसैको आधारमा बाटो त भन्ने होइन, जलविद्युतमा लगानी हुने त होइन, कृषिको उत्पादन बढाउन सकिने कुरो त होइन, आयात मार्फत त काम चलिहाल्छ, भारत त छँदैछ। त्यसैले यो विकास मोडल, राष्ट्रको विकास मोडल के हो स्पष्ट हुनु पर्थ्यो। तेस्रो, मौद्रिक नीति र वित्त नीति बीच समन्वय चाहियो। अहिले के छ भने तीन तहका सरकारहरूको राष्ट्रको नगद मौद्रा 416 अरब छ, 4 खर्ब 16 अरब तीन तहका सरकार, र केन्द्रीय ब्याङ्क घाटामा छ, सरी केन्द्रीय सरकार घाटामा छ, संघीय सरकार घाटामा छ। त्यसैले अब यो अवस्थाको सम्बोधन मौद्रिक नीतिले गर्नु पर्थ्यो, र के भन्नु पर्थ्यो भने सुरुवाती चरणमा साउनदेखि दसैँ तिहारसम्म राजस्व सङ्कलन हुँदैन, सरकारले नयाँ ऋण पनि परिचालन गर्ने चाँचो पाँचो मिलाएको हुँदैन, त्यो बेला म ओभरड्राफ्ट फेसिलिटी दिन्छु, नेपाल राष्ट्र ब्याङ्क निजर 58 व्यवस्था गरेको अघिल्लो वर्षको राजस्वको 5% बराबर 50-60 अरब ओभरड्राफ्ट दिन्छु र एमओयू गर्छु भन्ने घोषणा गर्नु पर्थ्यो। अनि सरकारलाई यस प्रकारको सहयोग गरेको भए दसैँ तिहारसम्म 3 महिनामा राम्रोसित काम गर्ने हो भने अनि बजेटको कार्यान्वयन सघाउँथ्यो र व्यवसायीहरूले ब्याङ्कबाट ऋण पनि लिन्थे, युवाहरूले रोजगारी पनि पाउँथे, यो कुराको घोषणा हुनु पर्थ्यो, व्यवस्था हुनु पर्थ्यो। भएन, अहिले मुलुक विश्व भनौँ न डिजिटल फाइनेन्समा गएको छ, ब्याङ्क तथा वित्तीय संस्थाहरूको भूमिका लाई कम गरेर एउटा फाइनेन्सियल डिस इन्टरमिडिएसन वित्तीय मध्यस्थलाई कम गरेर डाइरेक्ट फाइनेन्सिङमा विश्व गइराखेको छ। बजेटले, यो वर्षको बजेटले पिए टु पिए लेन्डिङको घोषणा गर्यो, सरकार धेरै अगाडि देखिन्छ, राष्ट्र ब्याङ्क धेरै पछाडि देखिन्छ, राष्ट्र ब्याङ्कले घोषणा गर्नुपर्ने कुरा हो नि। बजेटमा आयो, मौद्रिक नीतिले कर्मकाण्डी रूपमा यस्तो कुरा मिलाइँदै जानेछ भनेको छ। अब यस पिए टु पिए लेन्डिङ भनेको ब्याङ्कहरूलाई बाइपास गर्ने नै हो, ब्याङ्कहरू भन्दा बाहिर पनि मध्यस्थता गरेर ऋणी र स्रोत भएका व्यक्तिलाई जोडेर पुँजी निर्माणमा रोजगारी सृजना गर्ने व्यवस्था नै हो बजेटले घोषणा गर्यो। अनि त्यसको लागि त डिजिटल ब्याङ्क चाहिन्छ, डिजिटल ब्याङ्कले प्लेटफर्म दिन्छ। जसरी एनसिएचएलले चेक क्लियरिङको कामको सेन्ट्रल काउन्टर पार्टिजको काम गर्छ, जसरी सिडिएससिएलले डिम्याटले लाखौं लाख सेयर लगानीकर्तालाई जोड्छ त्यो प्रविधिले, त्यसै गरी पियर टू पियर लेन्डिङ जसले त स्रोत छ जसलाई स्रोतको आवश्यकता छ त्यो जोड्ने सेन्ट्रल काउन्टर पार्टी चाहियो कि चाहिएन, एनसिएचएलले जोडे चाहिँ कसले चेक काट्छ, कुन ब्याङ्कको के हो, एनसिएचएल मार्फत चेक क्लियरिङ हुन्छ कि हुँदैन, आधा घण्टा एक घण्टाभित्र चेक क्लियरिङ हुने व्यवस्था अहिले गरेको छ त्यो प्रविधिको प्रयोग गरेर। त्यसै गरी डिजिटल ब्याङ्कको आवश्यकता छ जसले पिए टू पे लेन्डिङलाई बढावा दिन्छ, ब्याङ्कहरूमा केही समस्याको कारणले कर्जा जान सकेन भने डिरेक्टली त्यो अधिक स्रोत जाने हुन्छ, अर्थतन्त्रलाई गति दिने काम हुन्छ। यस प्रकारका कुराहरू स्पष्टताका साथ घोषणा गरिनु पर्थ्यो, आवश्यक थियो, सबैले अपेक्षा गरेका थिए, सुझाव पनि दिएका थिए। मैले अर्थ समितिमै सुझाव दिएको थिएँ, राष्ट्रले दुई पटक त्यहाँ बोलाउँदा यस प्रकारको सुझाव दिएको थिएँ, आशावादी थिए यस प्रकार यो भनौँ न आएका सुझावहरू को मूल्याङ्कन गरेर विश्लेषण गरेर सुधारका कामहरू बहुदिनितले घोषणा गर्ला र पारदर्शी ढङ्गले गर्ला र आशाको सञ्चार होला भन्ने अपेक्षा गरेको थिएँ। त्यसमा भनौँ न कंक्रिट कुराहरू नआएको कारणले गर्दा, ठोस कार्यक्रम नआएको कारणले म जस्ता कयौं मानिसहरू अलिकति निरुत्साहित भएको निराश भएको अवस्था चाहिँ छ।
5: हो, अब अन्त्यमा मैले एउटा महत्वपूर्ण विषय अर्थतन्त्रसँग सरोकार राख्ने, अर्थतन्त्रको मेरुदण्ड नै भन्नुभएको छ अस्ति हाम्रो अतिथि बोर्डको नयाँ अध्यक्षज्यूले, त उहाँले सुधार्छ पनि भन्नुहुन्थ्यो, यो नयाँ सरकार बन्छ अथवा नयाँ सरकार आउने बित्तिकै एकदमै उकालो लाग्न खोजे यो सेयर बजार, पछिल्लो समय 81 चाहिँ तल तल झर्यो, अहिले त एकदमै यो लगानीकर्ताहरूको निरुत्साहित, बजार पनि तल, मौद्रिक नीतिले यसमा केही अलिकति भए पनि राहत दिन्छ र अब बजार चाहिँ उठ्छ भन्ने चाहिँ एउटा आशा थियो, के छ यसमा, के गर्यो सेयर बजारको लागि, के छ मौद्रिक नीति विशेष?
4: अब यसको सम्बोधन त सेबोनले नै गर्नुपर्छ, धितोपत्र बोर्डले नै गर्नुपर्ने हुन्छ। विगतमा सेयर बजारलाई एउटा लगानी गर्ने प्लेटफर्मको रूपमा भन्दा पनि यो जुवाघरको रूपमा प्रयोग गरिराखेका थिए, आज लगानी गर्यो पैसो हाल्यो भोलि चाहिँ प्रतिफल खोज्ने, तपाईँको होल्डिङ गेन्सहरू पुँजीगत लाभ लिन खोज्ने, होल्डिङ सेयर होल्ड गरे बापत मूल्य मार्फत लाभ पाउने स्थिति बरकरार राख्नुपर्छ, त्यो सेयर इस्यु गर्ने कम्पनीको वित्तीय अवस्था जेसुकै भए तापनि भन्ने मानसिकता हावी भएको थियो। त्यसै व्यतिथि थिए यो सेयर बजार पवित्र स्थल पुँजी निर्माणको स्थललाई हामीले दूषित बनाएका थियौँ, सरकारले यसलाई क्लिन अप गरिराखेको अवस्था पनि छ शासकीय सुधार मार्फत। त्यसैले अब यसलाई बढावा दिनको लागि पुँजी बजारमा सरकारले सुधार गर्नुपर्ने हुन्छ, धितोपत्र बोर्डले पनि सुधार गर्नुपर्ने हुन्छ, आइपिओ जारी गर्ने व्यवस्था गर्नुपर्ने हुन्छ जुन पुँजी निर्माणको महत्वपूर्ण उपकरण हो। दोस्रो बजार जतिसुकै गतिशील भए तापनि प्राथमिक बजार गतिशील भएन भने नेपाली जनताले अर्थतन्त्रले लाभ लिन सक्दैन र पुँजी बजारको विविधीकरण, बन्डको निष्कासन गर्ने, डेरिभेटिभ मार्केट्सको विकास गर्ने ताकि कृषि क्षेत्रको विकास होस्, डेरिभेटिभ मार्केट्सहरू आँप सुन्तला आदि आदि बोटमै खरिद गरेर किसानका डेरिभेटिभ मार्केटहरूको स्थापना गर्नेतर्फ पनि संस्थाको व्यवस्था गर्नुपर्ने हुन्छ, यो एजेन्डा धितोपत्र बोर्डको हो र मौद्रिक नीतिले राष्ट्र ब्याङ्कले एउटा सप्लिमेन्टरी भूमिका तरलताको उपलब्धता मार्फत आदि आदि र सेयर कर्जाको माध्यम मार्फत बढावा दिने कामहरू गर्दै आएको पनि छ र प्राथमिक भूमिका भनेको सरकार र धितोपत्र बोर्डको।
3: हस् यहाँलाई समय र कुराकानीको लागि धेरै धन्यवाद।
2: धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा। उहाँसँगको कुराकानी सँगै आजका लागि कार्यक्रम बदलिँदै नेपालको समय सकिएको छ। अर्को हप्ता अर्को आर्थिक विषयवस्तुमा केन्द्रित कुराकानी लिएर फेरि आउनेछौं। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म हृदय रिमाल पनि विदा हुन्छु। नमस्कार।
6: कहाँ बाटो बाटो काट्नु लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
8: फुटबल सिजन आयो, अब एक्साइटमेन्ट टिभीमा मात्र होइन।
9: हजुरको रेडियो 102.1 मेगा।
10: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
11: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
10: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
12: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
11: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
12: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
11: मिति 2083 असार 28 गते आइतबार।
12: समय बिहान 10 बजेदेखि।
11: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
12: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
13: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
14: तपाईँ असार 26 गते शुक्रबार के गर्दै हुनुहुन्छ? आउनुहोस्। रामेछापको बन्थरी नगरपालिकाको कार्यालयद्वारा नगरभित्र चालू आर्थिक वर्ष 2082-83 असारसम्म सञ्चालित समग्र विकास निर्माण र सेवा प्रभावको प्रभावकारिता विषयमा हुने सार्वजनिक सुनवाई कार्यक्रममा जिम्मेवार पदाधिकारीहरूसँग हक्का हकी प्रश्न र बहस गरौं। तपाईँको प्रश्न, गुनासा, जिज्ञासा वा सुझाव भएमा हक्का हकी राखेर जिम्मेवार जवाफदेही वक्ताबाट जवाब पाइने भएकाले सवाल जवाफ कार्यक्रममा सहभागिता सुनिश्चित गरौं। सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति, समय र स्थान मिति 2083 असार 26 गते शुक्रबार, समय बिहान 11 बजेबाट, स्थान तीनलाल पार्क मन्थली 1 रामेछाप। कार्यक्रम सहजीकरण गर्ने संस्था प्रहार मिडिया प्रहारी मन्थली 1 रामेछाप। जवाफदेही तथा आयोजक मन्थली नगरपालिकाको कार्यालय मन्थली रामेछाप। छुट्ला है, सहभागी बनौ, जिज्ञासा र गुनासो राखौ, जवाफदेही वक्ताबाट जवाफ सुनौ।
15: अहिले बिहानको 9 बज्यो।
9: हजुरको रेडियो

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। म ललिता हायो। तपाईँले यो समाचार हजुरको रेडियो 102.3 MHz, साथी तमाको सीएफएम 95 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.nz का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकी साथ सुनिरहनु भएको छ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक बिहान 11 बजेका लागि बोलाइएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन 2081-82 पेश गर्न हुनेछ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको 35 वार्षिक प्रतिवेदन 2081-82 पनि मन्त्री गौतमले पेश गर्नुहुनेछ। बैठकमा मन्त्री गौतमले राष्ट्रिय सेवा दल विधेयक 2083 समेत प्रस्तुत गर्ने कार्यसूची रहेको छ। नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जोगाउने सम्बन्धी विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि आजै बैठकमा प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ। प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सुनवाई प्रक्रिया अगाडि बढ़ाइने भएको छ। आज बिहान 9:30 बजे राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने संसदीय सुनवाई समितिको बैठकले सुनवाई प्रक्रिया अगाडि बढ़ाउन लागेको हो। शुक्रबार संवैधानिक परिषदले आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्त पदमा राजीव सुब्बा र गुरूप्रसाद वाग्लेलाई सिफारिश गरेको थियो। राहदानी सेवा बिहिबारदेखि शुक्रबारसम्म बन्द हुने भएको छ। राहदानी विभागले सेवालाई नयाँ प्रणालीमा रूपान्तरण गर्न लागिएकाले 2 दिन राहदानी सेवा बन्द हुने जनाएको हो। विभागले हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले बिहिबार र शुक्रबार राहदानी सम्बन्धी सेवा बन्द हुने सरकार जानकारी दिएको छ। यसअघि विभागले यही असार 19 गते सार्वजनिक सूचना जारी गर्दै प्रणाली परिवर्तनका 2 दिन सेवा अवरूद्ध हुने जानकारी गराएको छ। राहदानी सम्बन्धी अन्य सेवा बन्द रहे पनि विभागमा तयार भइसकेका राहदानी भने वितरण गरिने विभागले जनाएको छ। विभागले मोबाइलमा राहदानी संकलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा सम्पर्क गरी आफ्नो राहदानी संकलन गर्न सक्ने जनाएको हो। कैलालीमा सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब परीक्षक डीएसडी प्रसन्न राज चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको घोडागुडी नगरपालिका 5 दर्खमा आयोजित लागू औषध विरूद्धको सचेतनामूलक कार्यक्रममा डीएसपी चौधरीले व्यक्त गरेको भनाईबारे जानकारी लिन र आवश्यक सोधपूछ गर्न उनलाई जिल्ला बोलाइएको जनाइएको हो। कैलालीका प्रमुख जिल्ला अधिकारी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दका अनुसार डीएसपी चौधरीलाई अन्य विषयमा काउन्सिलिङका लागि बोलाइएको थियो। सोही क्रममा उक्त भिडियो सार्वजनिक भएपछि भिडियोमा दिएको अभिव्यक्तिबारे पनि सोधपूछ गरिने उहाँले बताउनु भएको छ। कार्यक्रममा बोल्दै डीएसपी चौधरीले नेपाल प्रहरी कुनै व्यक्ति वा राजनैतिक नेतृत्वको नभई कानून अनुसार काम गर्ने संस्था भएको बताउनु भएको थियो। भिडियोमा उहाँले आफ्नो भनाई मन परे ताली बजाउन आग्रह गरेपछि कार्यक्रममा उपस्थित व्यक्तिहरूले ताली बजाएको देखिन्छ। त्यसक्रममा उहाँले आफू प्रतिस्पर्धात्मक प्रक्रियाबाट प्रहरी सेवामा प्रवेश गरेको उल्लेख गर्दै प्रहरी संगठन राजनैतिक आधारमा नभई कानूनी प्रक्रिया अनुसार सञ्चालन हुने धारणा पनि राख्नु भएको थियो। डीएसपी चौधरीले कार्यक्रममा बोलाइएको भिडियो सार्वजनिक नगर्न अनुरोध गरेको आभास पनि भिडियोमा सुनिन्छ। उक्त भिडियो भने सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र सरकारी कर्मचारीको सहज आवागमनका लागि व्हील चेयर र सहजकर्ताको व्यवस्था शुरू भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट मुख्य सचिव सुमन राज अर्यालले शुभारम्भ गर्नुभएको यो सेवालाई सिंहदरबारभित्र कार्यरत कर्मचारी र सेवाग्राहीले सकारात्मक कदमका रूपमा लिएका छन्। सेवाको उद्घाटन गर्दै मुख्य सचिव सुमन राज अर्यालले अब सार्वजनिक सेवा लिन आउने सेवाग्राही र कार्यालय आवत जावत गर्ने कर्मचारीले शारीरिक अवस्थाका कारण सहजता महसुस गर्न नपर्ने बताउनु भएको छ। असहजता महसुस गर्न नपाउने बताउनु भएको छ। उहाँका अनुसार सिंहदरबारका धेरै जसो कार्यालय अपाङ्ग मैत्री बनिसकेको र बाँकी चाँडै संरचना बन्ने जानकारी दिनुभएको छ। प्रधानमन्त्री कार्यालयका प्रवक्ता हिमराज अर्यालका अनुसार सेवा दिन आउने नागरिक र कर्मचारी दुवैलाई कार्यालय परिसरबाट सम्बन्धित शाखा र कार्यकक्षसम्म सुरक्षित र सहज रूपमा पुग्ने व्यवस्था मिलाइएको छ। सरकारले शैक्षिक परामर्श संस्था संरचनालाई थप नियमन र कड़ाई गर्ने भएको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले कन्सल्टेन्सी संरचनामा नियमन गर्न शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्ष सञ्चालन तथा व्यवस्थापन नियमावली 2083 स्वीकृत गरेको छ। मन्त्री परिषदबाट स्वीकृत नियमावलीले अनुमति पत्र, आर्थिक कारोबार, विद्यार्थी सुरक्षा तथा सेवा गुणस्तरसँग सम्बन्धित नयाँ व्यवस्था लागू गरेको हो। नियमावली अनुसार शैक्षिक परामर्श सेवा सञ्चालन गर्न 25 लाख रूपियाँ धरोटी राख्नुपर्नेछ। साथै अनुमति पत्रका लागि 50,000 रूपियाँ दस्रो तिर्नुपर्नेछ। अब मन्त्रालयबाट अनुमति नले शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन। भाषा शिक्षण केन्द्र र तयारी कक्षाको नियमन भने प्रदेश वा पालिकाले गर्न सक्ने छन्। अनुमति पत्रको अवधि 1 वर्षको हुनेछ र हरेक वर्ष नवीकरण गर्नुपर्नेछ। शैक्षिक परामर्श सेवा प्रदान गर्ने संस्थाले कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित तालिम प्राप्त परामर्शदाता नियुक्त गर्नुपर्नेछ। साथै संस्थाको आफ्नै भवन वा कम्तीमा 3 वर्षको भाडा सम्झौता भएको कार्यालय हुनुपर्ने व्यवस्था गरिएको छ। नियमावली र विद्यार्थीसँग हुने आर्थिक कारोबार पूर्ण रूपमा डिजिटल माध्यमबाट गर्नुपर्ने व्यवस्था गरेको हो। सबै शुल्क बैंक वा अन्य डिजिटल माध्यमबाट मात्र लिन पाइनेछ भने नगद कारोबार गर्न पाइने छैन। संस्थाले शुल्कको बिल वा भरपाई अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने, साथै सेवा शुल्कको विवरण आफ्नै वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ। विद्यार्थीको हित संरचनाका लागि परामर्शदाता संस्थाको जिम्मेवारी पनि बढ़ाइएको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको पहिलो मासिक आमदानी 14,403 रूपियाँ बराबर भएको सर्वेक्षणले देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठनको प्राविधिक सहयोगमा गरेको सर्वेक्षणले यस्तो देखाएको हो। विदेश पुगेर नेपाल फर्किएका आप्रवासी कामदारसँग लिएको तथ्याङ्क अनुसार नेपाल फर्किएका आप्रवासी श्रमिकको पहिलो औसत मासिक आमदानी 14,403 रूपियाँ रहेको थियो। सर्वेक्षण अनुसार प्रथम औसत आमदानीमा मलेसिया सबैभन्दा अगाडि रहेको छ। मलेसियाको औसत आमदानी 57,696 रूपियाँ रहेको देखिएको छ। त्यसपछि कतार र संयुक्त अरब इमिरेट्सको 55,000 रूपियाँ रहेको छ। सबैभन्दा कम भने भारतमा पहिलो मासिक आमदानी 26,083 रूपियाँ रहेको छ। क्षेत्रगत रूपमा हेर्दा सेवा क्षेत्रमा सबैभन्दा बढ़ी मासिक आमदानी औसत 65,354 रूपियाँ र सबैभन्दा कम कृषिमा 34,528 रहेको छ। त्यस्तै औद्योगिक क्षेत्रमा नेपाली श्रमिकले औसत 46,182 रूपियाँ आमदानी गर्ने गरेको तथ्याङ्कले देखाएको छ। उच्च सिपयुक्त पेसामा मासिक औसत आमदानी 69,891 रूपियाँ रहेको छ। सर्वेक्षण अनुसार समग्रमा 34.7% श्रमिकले वैदेशिक रोजगारी प्राप्त गर्न कुनै पनि किसिमको शुल्क वा अन्य लागत तिर्न नपरेको बताइएको छ। टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसीएलले 3G सेवा बन्द गर्ने प्रक्रियालाई तीव्र दिएका छन्। दुवै कम्पनीले पुरानो प्राविधिक प्रविधिलाई विस्थापन गर्दै आधुनिक 4G सेवाको विस्तार तथा भविष्यमा 5G सेवा सञ्चालनका लागि आवश्यक नेटवर्क क्षमता विकास गर्ने उद्देश्यले 3G सेवा बन्द गर्ने प्रक्रियालाई तीव्रता दिएका हुन्। एनसीएलले गएको सोमबारदेखि 5 प्रदेशका 13 जिल्लाका विभिन्न पालिकामा रहेका 220 भन्दा बढ़ी टावरमा 3G सेवा बन्द गरिसकेको जनाएको छ। कम्पनीले यसअघि कोशी प्रदेशका केही पालिकामा 3G सेवा बन्द गरिसकेको छ। एनसीएलका अनुसार नयाँ प्रविधि अपनाउने र सेवाको गुणस्तर निरन्तर अभिवृद्धि गर्ने प्रतिबद्धता अनुरूप 3G सेवा बन्द गर्ने प्रक्रियालाई तीव्रता दिएको हो। 3G सेवा बन्द भए पनि ग्राहकहरूले 2G का साथै 4G नेटवर्क मार्फत उच्च गुणस्तरको भोइस सेवा उपलब्ध हुने एनसीएलले जनाएको छ। नेपाल टेलिकमले पनि आउँदो आर्थिक वर्ष 83-84 3G सेवालाई पूर्ण रूपमा हटाउने तयारीका साथ काम भइरहेको जनाएको छ। उदयपुर बेलका नगरपालिका नौ रामपुर बजारमा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरणका एकजना कर्मचारीको मृत्यु भएको छ। त्यहाँ स्थित उक्त कार्यालयका अनुसार प्राधिकरणका 40 वर्षीय कर्मचारी मिलन चामलिङको विद्युतको पोल मर्मत गर्ने क्रममा करेन्ट लागेर आज मृत्यु भएको हो। उनी करार सेवाका कर्मचारी रहेका थिए। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। बिहान 9 बजेको हजुरको समाचारमा एकैछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा आउने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति नछैकन अलग राखिदिए है केही।
2: बाजे मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मस्तक तपाईँ छैन हुँदैन र
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: रामेछाप नगरपालिकाको अनुरोध।
6: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
5: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
8: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
9: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
10: सम्पर्क नम्बर 0475904662 98692965998।
12: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
9: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
12: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
9: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
12: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
9: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
12: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
9: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
12: आफ्नो बिउ जोगाउ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: हजुरको रेडियो 102.1 मेगा
0: विश्रामपछि अब बाँकी समाचार। आज पनि नेपालका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। मौसम पूर्वानुमान मोडेलहरूले भोलिदेखि आइतबारसम्म भने पश्चिम नेपालका केही क्षेत्रमा भारी वर्षा हुन सक्ने संकेत गरेको छ। मौसमविद विनोद पोखरेलका अनुसार दुईवटा मौसम पूर्वानुमान मोडेलले पश्चिम नेपालमा भारी वर्षाको सम्भावना देखाएका छन्, तर वर्षाको क्षेत्र र मात्र भने फरक फरक हुन सक्ने सम्भावना रहेको उहाँको भनाइ छ। कतिपय स्थानमा मोडेलले देखाएको भन्दा बढ़ी र कतिपय स्थानमा कम वर्षा हुने भएकाले सतर्क रहन आग्रह गरिएको छ। यस अवधिमा पहाड़ी तथा हिमाली क्षेत्रमा वर्षासँगै पहिरोको जोखिम र नदी तथा खोलामा बहाव बढ़न सक्ने भएकाले आवश्यक सावधानी अपनाउनु पर्ने मौसमविदहरूको भनाइ छ। यसैबीच पूर्वी नेपालको तराई क्षेत्रमा भने अपेक्षाकृत कम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान मोडेलहरूले वर्षाको सम्भावना देखाए भने तराईका धेरै स्थानमा उल्लेख्य वर्षा हुन सकेको छैन। मौसमविद विनोद पोखरेलका अनुसार यसको मुख्य कारण वर्षा गराउने बादललाई माथितर्फ उकास्ने प्रणाली कमजोर हुनु हो। पहाड़ी भूभागले बादललाई माथि उठ्न सहयोग गर्ने भएकाले पहाड़ी क्षेत्रमा तुलनात्मक रूपमा बढ़ी वर्षा भइरहेको छ। उहाँको भनाई अनुसार समथर तराई क्षेत्रमा बादल बनेर पनि पर्याप्त वर्षा हुन सकेको छैन। समाचारको क्रममा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानबीच फेरि सैन्य तनाव चर्किएसँगै मध्य पूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ। हर्मज जलमार्ग क्षेत्रमा आक्रमण बढ़ेपछि विश्व ऊर्जा आपूर्ति, अन्तर्राष्ट्रिय व्यापार तथा विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चिन्ता बढ़ेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अस्ति मंगलबार व्यापारिक जहाजमाथि गरेको आक्रमणको प्रतिशोध स्वरूप हिज सैन्य कार्यवाही गरिएको बताउँदै इरानले यस्ता गतिविधि दोहोर्याए अझ कड़ा जवाफ दिने चेतावनी दिनुभएको छ। अमेरिकी आक्रमणपछि इरानका दक्षिणी तटीय क्षेत्रमा रहेका विभिन्न ठाउँमा आक्रमण भएका छन् भने इरानले आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय पारेको जनाएको छ। इरानले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गर्दै क्षेपास्त्र तथा ड्रोन आक्रमण गरेको दावी गरेको छ। इरानका विदेश मन्त्री अब्बास ओराघसिनीले अमेरिकी चेतावनीबारे प्रतिक्रिया दिँदै आफ्नो देश दबावमा नपर्ने र आवश्यक परे दृढतापूर्वक प्रतिकार गर्ने बताउनु भएको छ। मध्य पूर्व तनाव चर्किएसँगै अन्तर्राष्ट्रिय ऊर्जा बजारमा ठूलो प्रभाव परेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल 79.26 अमेरिकी डलरसम्म पुगेको छ। विश्वको सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्ग हर्मुजामा तनाव बढ़दा विश्व बजार आपूर्तिमा प्रत्यक्ष असर पर्ने विश्लेषकहरूको भनाई छ। यसको प्रभाव विश्व वित्तीय बजारमा पनि देखिएको छ। यूरोप, अमेरिका र एसियाका प्रमुख शेयर बजारहरूमा उल्लेख्य गिरावट आएको छ। यसअघि अमेरिका र इरान बीच पटक पटक युद्ध रोक्न र दीर्घकालीन समाधान खोज्ने उद्देश्यले अप्रत्यक्ष शान्ति वार्ताहरू भएका थिए। र समाचारको अन्त्यमा खेल समाचार। मलेसियामा हुने एससीसी महिला प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ क्यानले नेपाली टोलीको घोषणा गरेको छ। हिजो सार्वजनिक गरिएको 14 सदस्यीय टोलीको नेतृत्व सोनी फाक्टिनले गर्नुहुने भएको छ। पर्सि शनिबारदेखि साउन 2 गतेसम्म संचालन हुने प्रतियोगितामा नेपाल समूह जिम्मा परेको छ। यस समूहमा नेपालसँगै हङकङ, सिंगापुर र कतार रहेका छन्। प्रतियोगिताको पहिलो खेलमा नेपालले पर्सि कतारको सामना गर्नेछ। त्यसपछि आउँदो आइतबार सिंगापुर र आगामी मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्ने तालिका छ। प्रतियोगिताको हरेक समूहबाट शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। त्यसपछि क्वार्टर फाइनलका विजेताले सेमी फाइनल खेल्नेछन् भने सेमी फाइनलबाट विजयी हुने दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। टोलीमा सोना प्रवीण, एलिसा कुमारी यादव, सावित्री धामी, मनिषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कडायत, तीर्सना विश्वकर्मा, कृष्णा गुरूङ, अञ्जली पाठक, मनिषा चौधरी, स्नेहा बहरा र करूणा विष्ट रहनु भएको छ। यस्तै प्रतिमा शाह, कृष्णा राणा मगर, साहसी यादव र आशा चौधरीलाई वैकल्पिक खेलाड़ीको रूपमा समावेश गरिएको छ। र फिफा विश्वकप फुटबलका क्वार्टर फाइनल खेलहरू आज रातीदेखि हुँदैछन्। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेन बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएका छन्। पहिलो क्वार्टर फाइनलमा आज राति पाउने 2 बजे फ्रान्स र मोरक्को खेल्दैछन्। यी दुई टोली 4 वर्षपछि कतारमा सेमी फाइनलमा खेलेका थिए। तेस्रो खेलमा फ्रान्सले मोरक्कोलाई 2-0 पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो। दोस्रो क्वार्टर फाइनलमा पर्सि राति पाउने 1 बजे स्पेन र बेल्जियम खेल्नेछन्। सन् 2010 विजेता स्पेनले अर्को युरोपियन टोली बेल्जियमसँग दोस्रो क्वार्टर फाइनल खेल खेल्न लागेको हो। स्पेन 16 वर्षपछि र बेल्जियम 8 वर्षपछि विश्वकपको क्वार्टर फाइनलमा पुगेका हुन्। सन् 2010 दक्षिण अफ्रिकामा पहिलो पटक विश्वकप उपाधि जितेको स्पेन त्यस यता पहिलो पटक क्वार्टर फाइनल खेल्दैछ। बेल्जियम भने सन् 2018 चौथो भएको थियो। सन् 2022 समूह चरणबाट बाहिरिएको थियो। तेस्रो क्वार्टर फाइनलमा पहिलो पटक विश्वकपमा आमने सामने हुन लागेका नर्वे र इंग्ल्याण्ड बीच शनिबार राति पाउने 3 बजे खेल हुनेछ। पहिलो पटक क्वार्टर फाइनलमा स्थान बनाएको नर्वेले तेस्रो क्वार्टर फाइनलमा सन् 1966 विश्वकप विजेता इंग्ल्याण्डको सामना गर्नेछ। 28 वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले ब्राजिललाई हराएर क्वार्टर फाइनलमा स्थान बनाएको हो। सन् 1966 विजेता इंग्ल्याण्डले भने त्यस यता फाइनल समेत पुग्न सकेको छैन। अन्तिम क्वार्टर फाइनलमा साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीच आउँदो आइतबार बिहान 7 बजे खेल हुनेछ। साबिक विजेता अर्जेन्टिनाले स्विजरल्याण्डसँग अन्तिम क्वार्टर फाइनलमा प्रतिस्पर्धा गर्नेछ। अहिलेलाई बिहान 9 बजेको हजुरको समाचार यति नै। हाम्रो भेट बिहान 11 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हाई पनि यस समाचारबाट बिदा हुन्छु। नमस्ते।

0: क्यूएए प्राप्त वानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर वानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस वानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस शान्तिनगर वानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस वानेश्वर

0: मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010 9851401498 र 9841252957।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
2: मिति 2083 साल असार 28 गते आइतबार,
1: समय बिहान 10 बजेदेखि।
2: स्थान नगरपालिका सभाहल रामेछाप नगरपालिका रामेछाप।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
4: तपाईँ असार 26 गते शुक्रबार के गर्दै हुनुहुन्छ? आउनुहोस् रामेछापको बन्थरी नगरपालिकाको कार्यालयद्वारा नगरभित्र चालू आर्थिक वर्ष 2082-83 असारसम्म सञ्चालित समग्र विकास निर्माण र सेवा प्रभावको प्रभावकारिता विषयमा हुने सार्वजनिक सुनवाई कार्यक्रममा जिम्मेवार पदाधिकारीहरूसँग हक्काहक्की प्रश्न र बहस गरौं। तपाईँको प्रश्न, गुनासा, जिज्ञासा वा सुझाव भएमा हक्काहक्की राख्ने र जिम्मेवार जवाफदेही वक्ताबाट जवाफ पाइने भएकाले सवाल जवाफ कार्यक्रममा सहभागिता सुनिश्चित गरौं। सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति, समय र स्थान, मिति 2083 असार 26 गते शुक्रबार, समय बिहान 11 बजेबाट, स्थान तीनलाल पार्क मन्थली 1 रामेछाप, कार्यक्रम सहजीकरण गर्ने संस्था प्रहार मीडिया प्रहारी मन्थली 1 रामेछाप, जवाफदेही तथा आयोजक मन्थली नगरपालिकाको कार्यालय मन्थली रामेछाप। छुट्ला है, सहभागी बनौ, जिज्ञासा र गुनासो राखौ, जवाफदेही वक्ताबाट जवाफ सुनौ।
1: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
1: आवश्यक कागजात,
2: सदस्यता परिचय पत्र,
1: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
2: र तोकिएको नवीकरण शुल्क,
1: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
2: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू,
1: सदस्य मृत्यु,
2: नगद राहत रु 20,000 रुपियाँ,
1: दुर्घटना स्वास्थ्य उपचार,
2: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
1: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
2: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
1: अपाङ्गता,
2: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 9845-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप। आर्थिक निमन्त्रणा।
5: राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार, संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रममा उपस्थित हुने कलाकारहरू,
5: सीता थापा,
1: प्रकाश कछुवाल,
5: राजेन्द्र कुमार कार्की,
1: कुमार कार्की,
5: अमृत सुनवार,
1: उत्तम पौडेल,
5: सन्ध्या सानु,
1: रामकुमार पौडेल,
5: गोविन्द गौतम लगा

0: स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान।
0: मिति 2083 साल असार 26 गते।
1: समय दिउँसो 1 बजे।
0: स्थान मन्थली पार्क इन रामेछाप।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9823042165, 9861295951।
0: आयोजक राष्ट्रिय संगीत कर्मी संघ, जिल्ला कार्य समिति रामेछाप।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
1: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
1: आवश्यक कागजात।
2: सदस्यता परिचय पत्र।
1: व्यवसाय दर्ता
3: तथा पछिल्लो नवीकरणको प्रमाण
2: र तोकिएको नवीकरण शुल्क
3: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
2: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 बाट पाउने सेवाहरू:
3: सदस्य मृत्यु,
2: नगद राहत रु 20,000 रुपियाँ,
3: दुर्घटना स्वास्थ्य उपचार,
2: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
3: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
2: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
3: अपाङ्गता,
2: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-543-028, रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।

हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज। हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: आम्मा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप। रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
6: अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
6: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: হ্যাপি?
1: একদমই হ্যাপি।
0: ফ্রাস্ট্রেশন?
1: ফ্রাস্ট্রেশন পনি গায়েব ভয়। साँच्चै खोज्न जाने भने खुसी यो संसारमा जहाँ तै छ है। हामीले त म यस्तो उस्तो भनेर आफैले आफैलाई एउटा बााउन्ड्रीमा राखेर दुःख दिएका रहेछौ। मैले लाइफलाई यसरी हेरेकै थिएँ। थ्याङ्क यू सो मच।
0: तिम्रो थ्याङ्क यू थ्याङ्क यू खल्तीमा राख, फुरुक्क एउटा गीत बनाऊ, कम्पनी चलाउनु पर्दैन।
1: सेल्फिस। यो आजको गीत कस्तो छ, यही हान्दिने?
0: रमाइलो पनि छ, सन्देशमूलक पनि छ। हुन्छ, के रेकर्डिङ स्टुडियो बुक गरौँ त?
1: ओके।
0: अनि सुन त, एकपल्ट कोरोना जाउनु पर्छ है, यसरी बाहिर त निस्कनु नहुने हो।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध
3: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम ठेगाना ब्याच नम्बर उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं
2: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं
3: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाऊ
3: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं
2: ढुसी परेका किरा लागेका अस्वाभाविक गन्ध भएका खाद्यान्न तरकारी र फलफूल उपभोग नगरौं
3: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
2: र स्वच्छ खाऊ स्वस्थ बनाऊ
3: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली फोन नम्बर 0447 5214
4: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीनकुने काठमाडौँ
5: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाफ्रे अब चाहिँ के हुने हो
6: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
5: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
6: तिमीलाई थाहा थिएन
5: थाहा थिएन
6: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
5: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
6: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
7: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउनु
9: नेपाल सरकार विज्ञापन बोर्ड

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकशैलीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि बिहारको प्रस्तुति लिएर हामी आइसकेका छौं। आजको व्यवसायमा तपाईँलाई आफूलाई चाहिँ जे प्रस्तुति गर्न मन लाग्छ आफ्नो इच्छा अनुसारको प्रस्तुति सुनाउन सक्नुहुन्छ। हजुरको रेडियो मार्फत बजेका कार्यक्रम तपाईँलाई सञ्चालन गर्न आउँछ भने तपाईँले हजुरको रेडियोबाट हरेक दिन प्रसारण भएका जुनसुकै कार्यक्रमलाई सञ्चालन गर्न सक्नुहुन्छ। यदि तपाईँलाई कार्यक्रम चलाउन आउँदैन, म गीत गाउँछु भन्ने साथीले लोकगीत गाउनु पर्ने हुन्छ र तपाईँले म चाहिँ कथा कविता गजलहरू सुनाउँछु मेरो लेख रचना भन्ने लाग्छ भने पनि तपाईँले सुनाउन सक्नुहुन्छ। त्यसको लागि 0840 40 00 26 नम्बर तपाईँको लागि खुला रहेको छ। साथै तपाईँ यो समय उकाली उरालीले उद्देश्य गर्दै हुनुहुन्छ, साथै भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला। घरमा बसेर पनि कार्यक्रमलाई सुन्नको लागि तपाईँ प्रतीक्षा गरेर बस्नुभएका तमाम आदरणीय श्रोता मित्रको लागि भने अब प्रतीक्षाको घडी सकिसकेको छ। हामी आइसकेका छौं कार्यक्रममा मिठाको माइला मनसुनी लोकगीतहरू पनि बज्छ। तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकै साथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्र नेपाली पात्रो हजुरको न्युज .com हजुरको याप तपाईँको सिएफएम 95 MHz पनि सुन्दै हुनुहुन्छ। कार्यक्रम कस्तो लाग्छ, के लाग्छ, सल्लाह सुझाव दिन सक्नुहुन्छ, कमेन्ट पठाउनुहोस्, कार्यक्रम पनि शेयर गर्नुहोस् भन्ने मैले भने। यस कार्यक्रमलाई प्रायोजन गरेको छ सूर्यज्योति लाइफ इन्सुरेन्सले। यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योति लाइफ इन्सुरेन्सलाई नै सम्झन सक्नुहुनेछ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने। कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकी साथी ललिता हाई। तपाईँ फटाफट फोन डायल गर्दै आउनुहोस्। यति बेला भने हामी कार्यक्रमको शुरूआतमा राख्छौं एकदमै मिठो अनि रमाइलो गीत। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

¡Ay! ¿Qué tal y ahorita queremos?

呀，对呀。

0: Gyda'i cymau gyda'i mitio'r ymaid o sarg o gyda bod fydd sag ego. So ysdi mitio'r ymaid la o sarg a gitaru rhaid gyda bala mwyn rhan sam dyn zon sasa di oba. O sarg sag yn obrin dyri dyn bagi sain oba. Dyfer o sarg a gitaru bod fydd rhaid gyda sam tabai di hamle sunde unon siola. Adzo gwybod sain o tabai ki prostu di sunde chan sunde ur calis, calis o sunde sunde chobbis ma tabai di. Az toho bai ta zan awna parni amcha. Yti gilas sampar kama kuish saathi unon cha shwagat garchu. Hello. नमस्कार हजुर कहाँ देखि को बोल्दै हुनुहुन्छ शर्मिलाजीको खबर के छ भन्नुहोस् न त हामीलाई
1: मेरो खबर एकदम ठिकै छ भन्नुभएको छ कि मौसमको कुरा गर्नु पर्दा चाहिँ पानी पर्न लागेको छ भन्नुभएको छ दिदी लगायत रानी साथीहरूको के छ
0: यताको पनि एकदम ठिक छ भन्नुभएको छ है
1: हजुर खाना लिनुभयो
0: मेरो भइसकेको छ यहाँको भयो कि बाँकी नै छ
1: मेरो पनि भइसक्यो भन्नुभएको छ दिदी
0: अनि शर्मिलाजी आजको दिन कसरी बित्छ
1: घर आएपछि काम गर्ने भनेको छ यस्तै गरी
0: कार्यक्रम पनि मजाले सुन्दै हुनुहुन्छ
1: हजुर सुन्दैछु
0: ल आज हामीलाई के सुनाउनुहुन्छ त त्यसो भए
1: गीत गाने प्रयास गर्छु दिदी
0: ल हुन्छ सुरु गर्नुहोस् ल यति मात्रै गाउनुहुन्छ ल हुन्छ आगामी वर्षमा अलि धेरै मजाले गाउने गरी आउनुहोला अहिलेको लागि मिठो गीत यहाँले सुनाइदिनु भएको छ यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु कार्यक्रम पनि सुन्दै गर्नुहोस् सन्डे वर्षमा पनि आउनुहोस् अहिलेको लागि छुट्टमा है त हवस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो शर्मिलाजी उहाँले एकदमै मिठो गीत गाएर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ पालो तपाईँको रहेको छ तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ तपाईँको लागि हाम्रो नम्बर खुल्ला रहेको छ 048-40-0026 नम्बर त्यसै गरी तपाईँसँग रहेर हामी सहयात्रा गरिरहेका छौं यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु हेलो
2: नमस्ते नमस्कार है
0: नमस्ते नमस्कार हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ
2: बोल्दैछु ढुङ्गाबाट
0: के छ खबर
2: हजुर मेरो एकदमै ठिकै छ हजुरको के छ सन्चै हुनुहुन्छ नि
0: म एकदम सन्चै आरामै छु अनि खानपिन भयो कि बाँकी छ
2: खानपिन बाँकी नै छ मेरो त हजुरको त पक्कै बिहानै भयो होला होइन
0: ढिलो भइसकेको छ
2: ए हजुर हजुर अनि
0: मौसम हेर्नुहोस् अहिले भर्खरै पानी छिटफुट छिट्याइरहेको थियो फेरि अहिले चाहिँ छैन गर्मी भइरहेको छ आज म हेर्नुहोस् त नजिक बिहान बिहानै बजार गराएको गर्मी छ गर्मी हुँदै बोल्दैछु है म त
2: हजुर गर्मी त आज अलि त्यतिकै हिँड्दा पनि गर्मी नै हुन्छ है
0: ल अरू के छ अरू हामीलाई सुनाउनु पर्ने केही नयाँ खबर छ भने भन्नुहोस् न त
2: खासै नयाँ नौलो खबर त केही छैन भयो भने हजुरहरूलाई सुनाइहाल्छ है त
0: सुनाइहाल्नुहुन्छ हामी पनि सुन्न तन्तै भएर बस्छौँ है
2: हजुर हजुर नसुनाए त अनि हजुरहरू अब मेरो नयाँ नौलो खबर हजुरलाई अब हजुरको खबर मलाई सुनाउने त हो नि
0: यस्तो तपाईँ र म फोनमा चाहिँ यो आवाज दिएर बोलिरहेका छौँ तर तपाईँको खबर मलाई मेरो खबर तपाईँलाई साथसाथै अन्य साथीले पनि सुन्दै हुनुहुन्छ है फेरि दानुजी
2: हजुर सबैजनाले सुन्नुहुन्छ नि दुईको कुरा अब कार्यक्रममा गएपछि त होइन अनि सुनिहाल्नुहुन्छ नि सुन्ने माध्यम पनि छ नि त
0: ल सुन्ने माध्यम छ भन्नुहुन्छ यहाँले पक्कै पनि छ सुन्नेको लागि छ होइन
2: हजुर
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज हामीलाई धनुजीले चाहिँ के सुनाउनु हुन्छ त नि?
2: हजुर, म थोरै असारी भएर गुनगुनाउन चाहन्छु नि।
0: ल हुन्छ, सुरु गर्नुहोस्।
2: हुन्छ।

0: यति नै भन्न चाहे त
1: त्यतिकै मायालाई हुँदैन
0: हजुर
1: के गर्नुभयो भने चाहिँ माया लगाउनुहुन्छ त धनुजी
0: बुझेर मात्रै लगाउने नि त अब अर्काको घरै हो कि अब होइन अर्काको मान्छे हो कि
1: के त है
0: त्यतिकै माया लगाउनु हुँदैन नि त नबुझी अब कस्तो मान्छे छ के छ कस्तो
1: भनेपछि बुझ्नुपर्ने भयो
0: हजुर बुझ्नु पर्छ नि त नबुझी माया लगाउनुहुन्छ र भनेर
1: ठिक छ अब नबुझिकन माया लाग्यो भने त पछि जे पनि होला जस्तो पनि होला होइन भोग्नु पनि पर्ने होला ठिकै छ यहाँले पके पनि बुझेर माया लाउनुपर्छ है भनेर गीत गाउनुभयो र माया लाउने माया जागमा भइराख्ने साथीहरूले नि बुझ्नु होला है भने है त मैले भने
0: हजुर एकदमै बुझ्नु पर्छ को कसो कुन ठाउँको कस्तो के हो सबै बुझ्नुपर्छ नि त
1: ठिक छ बुझ्नुपर्छ सायद सबैजनाले बुझ्नुहुन्छ होला जस्तो लाग्छ मलाई पनि खुसी लाग्यो मिठो गीतको साथसाथै अर्को सन्देश पनि छोड्नुभयो यहाँले यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु कार्यक्रम सुन्दै गर्नुहोस् अहिलेको लागि हामी छोड्छौँ है हस् त नमस्ते भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो धनु गजमेरजी उहाँले एकदमै मिठो अचारको गीत गाएर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ पालो तपाईँको रहेको छ तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ 048-40-00-26 को नम्बर तपाईँको लागि खुल्ला छ यति बेला अर्को साथी सम्पर्कमा आइसक्नु भएको छ जस्तो लाग्दैछ के हुनुहुन्छ स्वागत गर्छु हेलो
2: हेलो दिदी नमस्कार
1: नमस्कार हजुर कहाँदेखि बोल्दै हुनुहुन्छ
2: सिन्धुलीबाट मिना मगर
1: मिना आजको खबर के छ ल सुनाउनुहोस् न
2: के छ दिदी रामी छाप लगायतिर के छ
1: रानी छापतिरको पनि सिन्धुलीतिरको जस्तै ठिकठाक छ है त मेरो भइसकेको छ हाम्रो बिनाजीको चाहिँ भयो कि बाँकी नै छ भन्नुहोस् न
2: मेरो भइसक्यो भन्नुपर्छ दिदी
1: ल भइसकेको छ
2: रानी छापतिरको मौसम कस्तो छ भन्नु
1: रानी साहबको मौसम चाहिँ आज मजाले बादल लागेको छ पानी चाहिँ परेको छैन यस्तै यस्तै छ भन्नुपर्छ है ल धुमाधुम्मा मौसम छ अब त्यता काम पनि गर्दै हुनुहुन्छ विशेष गरी धान रोप्नुहुन्छ कि हुन्न त्यतातिर
2: हुँदैन भन्नुपर्छ
1: अब धान रोप्नु भएन अहिले त्यसो भए ल ठिक छ हामी कार्यक्रमतर्फ लागौँ त्यसो भए आज हामीलाई के सुनाउनुहुन्छ गीत सुनाउनुहुन्छ ल सुरु गर्नुहोस् त्यसो भए
2: हजुर

0: manik manzar kaini nini.
1: सुन्दरी बाट मिनाजी हुनुहुन्थ्यो गीत गाउँदै आफै हाँस्दै गरेपछि त बिग्रिहाल्छ नि मिनाजी. तपाईँले गीत गाएपछि गीत मात्रै गाउनु पर्यो कि तपाईँको हाँस्नुतिर ध्यान गए कि जस्तो लाग्यो है. ठिकै छ, प्रयास गर्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु. यति बेला भने हामी कार्यक्रममा चाहिँ अर्को मैठो गीततर्फ लाग्छौ. गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जानेछौ. विश्रामपछि फेरि आउँछौ. रेडियो सुन्दै गर्नुहोला.

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
2: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालचार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलानी मगर, मनिका पुलानी मगर। सम्पर्क नम्बर 98692544।
3: 98407793। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालचार सिन्धुली।
4: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
5: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन हुने बारे सूचना।
6: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन तथा सांस्कृतिक कार्यक्रम 2083 निम्न मिति समय स्थानमा हुन गइरहेको छ। कार्यक्रममा सहभागिताका लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। साथै लोक तथा दोहोरी गीत संगीतका चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक सांस्कृतिक प्रस्तुति रहने यस कार्यक्रममा सम्पूर्ण कला संगीत प्रेमी तथा आम दर्शक महानुभावहरूलाई उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य बनाउन हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रममा सांगीतिक प्रस्तुति दिने कलाकारहरू:
5: प्रजापति पराजुली,
6: दुर्गा राई माझी,
5: बत्री पङ्गेनी,
6: रीता थापा मगर,
5: पशुपति शर्मा,
6: सुभाष केसी,
5: दीपक खड्का,
6: राधिका हमाल,
5: सीता थापा,
6: कृष्ण रेउले,
5: शिव हमाल,
6: जुना श्री,
5: देवी घरती,
6: दिनेश काफ्रे,
5: रामकुमार नेपाली,
6: उषा सुवेदी,
5: भरत बराकोटी
6: र कुमार हुन्।
5: कार्यक्रम हुने मिति 2013मा।
6: सांगीतिक प्रस्तुति दिने कलाकारहरू:
5: प्रजापति पराजुली,
6: दुर्गा राई माझी,
5: बत्री पङ्गेनी,
6: रीता थापा मगर,
5: पशुपति शर्मा।

0: कल्पना सुनवार सम्पर्क नम्बर 9860-77-58-33 सह संयोजक अनिता थापा मगर सम्पर्क नम्बर 9044-26-41-10 राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समिति। तपाईं असार 26 गते शुक्रबार के गर्दै हुनुहुन्छ? आउनुहोस्। नाभिथापको बन्थरी नगरपालिकाको कार्यालयद्वारा नगरभित्र चालू आर्थिक वर्ष 2082-83 असारसम्म सञ्चालित समग्र विकास निर्माण र सेवा प्रभावको प्रभावकारिता विषयमा हुने सार्वजनिक सुनवाई कार्यक्रममा जिम्मेवार पदाधिकारीहरूसँग हक्का हक्की प्रश्न र बहस गरौं। तपाईँको प्रश्न, गुनासा, जिज्ञासा वा सुझाव भएमा हक्का हक्की राखेर जिम्मेवार जवाफदेही वक्ताबाट जवाब पाइने भएकाले सवाल जवाफ कार्यक्रममा सहभागिता सुनिश्चित गरौं। सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति, समय र स्थान, मिति 2083 असार 26 गते शुक्रबार, समय बिहान 11 बजेबाट, स्थान 3 लाल पार्क, मन्थली 1, रामेछाप। कार्यक्रम सहजीकरण गर्ने संस्था प्रहार मीडिया प्रणाली, मन्थली 1, रामेछाप। जवाबदेही तथा आयोजक मन्थली नगरपालिकाको कार्यालय, मन्थली, रामेछाप। छुट्ला है, सहभागी बनौ, जिज्ञासा र गुनासो राखौ, जवाबदेही वक्ताबाट जवाब सुनौ।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
3: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
4: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
3: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
4: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
3: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98-63-99-25-35, रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
4: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं, अघि बढौं।

0: ए राम बाबु पो आउनु भएछ। के हुनु नि बाबु, दाई विदेश जाने रे? खै नेपालमा केही भएन?
1: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन। हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
2: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त। मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अण्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
1: ए हो र भन्या, अनि फाइदा होला र है?
2: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली बीज बजारमै लोड गरे पनि भयो।
1: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त
2: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
1: कति रे 98540 अनि
2: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
1: 048-540-239
0: हेलो पिराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
1: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
0: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
2: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
3: विराज किसानको साथी कुखुरा।

0: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0141575, 9841-96-0669, 9864-1488।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: कार्यक्रम लोकसुरीमा राखेको मिठो गीत गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्राम पछि फेरि आइसकेका छौं। आजको व्यवसाय बिहिबारको व्यवसाय सबै पनि तपाईँसँग रहेर सहयात्रा गर्दै साथसाथै तपाईँकै आवाजमा विभिन्न प्रस्तुतिहरू सुनिरहेका छौं। तपाईँले 048 40 00 26 को नम्बर मा चाहिँ फोन डायल गरेर आउन सक्नुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो, नमस्कार। हजुर नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? गीता गदाल भन्नु हो?
1: हजुर।
0: के छ हाम्रो गीता आजको खबर?
1: एकदम ठिक छ दिदी। हजुर हजुर, सुके छ?
0: मेरो पनि एकदम ठिक छ, राम्रो छ, रमाइलो छ, घमाइलो छ, यस्तै छ भन्नुपर्छ।
1: मौसम कस्तो दिदी?
0: रामेश्वरतिरको मौसम आज सफा छ, ठिक छ। अघि पानी पर्ला जस्तो थियो, अहिले घाम लाग्यो छ, यस्तै छ भन्नुपर्छ है। ल, खानपिन खाइवरी कार्यक्रम सुन्दै हुनुहुन्छ कि के हो त?
1: म कार्यक्रम हाम्रो यतातिर खासै टिक्दैन भन्नुपर्छ है दिदी। हजुर, मैले अहिले नै भनेको थिएँ हजुरलाई, यहाँ खासै टिक्दैन
0: टिक्दैन सुन्नु पनि भएको छैन।
1: हजुर, हल्का हल्का मात्रै टिक्छ।
0: ठिक छ, त्यसो भए हामी कार्यक्रमतर्फ लाग्छौँ। आज हामीलाई के सुनाउनुहुन्छ भन्नुहोस्?
1: म आज थोरै कविता सुन के अरे भन्ने प्रयास गर्छु नि है दिदी।
0: ल हुन्छ, सुरु गर्नुहोस्।
1: नै हुन् पिता नै हुन् सदन, पिता नै हुन् गुरु, पितालाई जहिले गर्नुपर्छ आदर। बाबाको काक अरूको लाग ओखान बुझ्नु है, एक दिन होइन पितालाई वर्षौँ दिन पुज्नु। बाबाको काक अरूको लाग ओखान बुझ्नु है, एक दिन होइन पितालाई वर्षौँ दिन पुज्नु है। गरेर दुःख सन्तानलाई अङ्गलमा बेरेर, कर्तव्य पुरा हुँदैन एक दिन मुख हेरेर। गरेर दुःख बाबुलाई राख्नु घरको कौसीमा, कर्तव्य पुरा हुँदैन एक दिन मुख हेरेर आउँछु। यति भन्छ दिदी हजुर।
0: सुनाउनु भयो त यहाँले त, ल सुन्दै गर्नुहोस्। अब कार्यक्रम त यहाँले सुन्न पाएको छैन भन्नुभएको छ, अन्य विषयमा पनि आउनुहोस्। यहाँले यो प्रस्तुति सुनाउनु भएकोमा यहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु अहिलेको लागि छोटोमा है।
1: नमस्ते,
0: नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो गीता गदालजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। पालो तपाईँको रहेको छ। यति बेला हामीलाई फेसबुक लाइभबाट क्षेत्रीय आयुषजी पनि लेख्नुहुन्छ कमेन्टमा, दिदी नमस्ते, नमस्कार, के छ खबर, सन्चै आरामै हुनुहुन्छ, म कार्यक्रम सुन्दैछु है, यता फुलासी भएको छ भन्दै हुनुहुन्छ। अब बस्ने गीत मलाई चिने नचिने सबैको लागि भन्नुभएको छ। त्यसै गरी शुक्रराज रसाईले निर्दोषीले पनि हेलो हजुर नमस्कार, सांगीतिक अभिवादन, म पाँच तोर हिलियाङ घर भइहाल चाहिँ फिदिन चार डब्लूबाट शुक्रराज रसाईले निर्दोष हो। अब बस्ने गीत मार्फत सम्झनु पर्दा साथीहरू सबैको लागि समर्पण गर्न चाहन्छु भन्नुभएको छ। यति बेलाको साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
2: नमस्ते
0: नमस्कार। हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? जानुकाजी, के छ खबर? रामेछापतिरको पनि एकदम ठिक छ, यता अब मौसम शीतलै छ, ठिकै छ, यस्तै दिनचर्या यसै गरी बेच्दैछ। तपाईँहरूसँग बोल्न पाइएको छ, खुसी लागेको छ। असार गीतहरू बजेका छन्, साथसाथै अब असार जान जान लागिसकेको छ, सकिने लागिसकेको छ, यस्तै छ, रमाइलै छ भन्नुपर्छ है। मेरो भइसकेको छ, यहाँको भयो कि बाँकी छ भन्नुहोस् न। ल भइसकेको छ, कार्यक्रम सुन्दै हुनुहुन्छ, आज हामीले के सुनाउनुहुन्छ त नि? के सुनाउने भन्नुभयो? गीत सुनाउने भन्नुभयो। ल मिठो गीत सुन्छौ हामी, ल सुनाइहाल्नुहोस् न त। यति मात्रै गाउनुहुन्छ हाम्रो जानु दाजुले? ल हुन्छ,
2: ल हुन्छ, अर्को हप्ता अर्थात शनिबार, पर्सि शनिबार हाम्रो जानकाजीले धेरै गीत गाउनुहुन्छ है त।
1: हवस्
2: त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो जानुका मगरजी, उहाँले पनि मिठो लोकगीत गाएर कार्यक्रमबाट छुटेर गइसक्नु भएको छ। यति बेला धर्मराजजी पनि लेख्नुहुन्छ, दर्शन नमस्ते, शुभ दिन, म ढकाल धर्मराज बिर्तामोड चापा गर्वै हाल चाहिँ दुबईबाट कार्यक्रम सुन्दैछु। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा असार 25 गते जन्मदिन मनाउने मेरो भाइ नवीन आचार्य इलामकी सोल्टिने जुमा पौडेल धनकोटा कि मीडिया प्रेमी बहिनी रमा सापकोटा मीडिया प्रेमी बहिनी फुच्री कृष्णा बस्नेत र मोरङका भाइ विदुर पोखरेललाई जन्मदिनको लाखौं लाख शुभकामना भन्दै हुनुहुन्छ। जति पनि साथीहरूको जन्मदिन परेको छ, जन्मदिन मनाउने सबै साथीलाई जन्मदिनको धेरै धेरै शुभकामना। त्यसै गरी नेसा ठोकरजी पनि लेख्नुहुन्छ, नमस्कार हजुर, कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। संगीता लामा संगीतजीले पनि नमस्ते हजुर, के छ खबर, सन्चै आरामै हुनुहुन्छ, म कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। प्रणोज सुन्दासजीले पनि हेलो दिदी नमस्ते, गुड मर्निङ, के छ खबर हजुरको भन्दै हुनुहुन्छ, म कार्यक्रम सुनिरहेको छु है छाँगा झोली रातमाटा बजारबाट अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। मनोज सुन्दासजीले पनि नमस्कार भन्दै हुनुहुन्छ। रामजी घिमिरेजीले पनि नमस्कार सम्पूर्ण मित्रमा सम्झना चितवन बहादुर सबैलाई भन्दै हुनुहुन्छ। हिरा बहादुर लगाईजीले पनि नमस्कार दिदी, लोकको सिरी चाहिँ यता बुटोलबाट सुन्दैछु, अब बस्ने गीत चाहिँ सबैको लागि, साथै बुटवलतिर यति बेला पानी परिरहेको छ पनि भन्दै हुनुहुन्छ। पक्कै विभिन्न ठाउँमा पानी पर्दैछ, यो बर्खा यामको समय छ, कतै घाम कतै पानी कतै बादल कतै बाढ़ी पहिरो यस्तै छ। अब बाढ़ी पहिरोको समयमा पनि अब काम गर्ने साथीहरूले खेतबारीमा काम गर्दै हुनुहुन्छ, यात्रा गर्ने साथीहरूलाई चाहिँ अब बाटोको गतिविधि कस्तो छ के छ बुझेर मात्र यात्रा गर्न अनुरोध गरे। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो,
3: हेलो, नमस्ते।
2: नमस्ते हजुर, कहाँदेखि बोल्दै हुनुहुन्छ?
3: हजुर, म अध्ययन बोल्दैछु।
2: अध्ययनजी के छ, सन्चै आरामै हुनुहुन्छ नि?
3: एकदमै ठिक ठाकै छ।
2: खानपिन खाली उयो हो कि के हो?
3: अनि बाँकी छ, अहिले
2: बाँकी नै छ। ल, हामीले मात्रै छिटो खान्छौँ जस्तो छ त अध्ययनजी।
3: होइन, त्यो अब कहिले काहीँ परिस्थितिले छिट्टो खाने बनाउँछ, कहिले काहीँ छिटो पनि हुन्छ।
2: है, ल ठिक छ, हामीले अब परिस्थितिले गर्दा छिटो खाने बनायो। ल ठिक छ, अब यहाँको खाना पाक्दैछ होला त्यसो भए। ल, आवाज उतै उतै हराएको छ है अध्ययनजी, अलिक ठुलो आवाजमा बोल्नु पर्ने भयो।
3: ठिक छ, अहिले सुन्नुभयो?
2: अहिले चाहिँ मजाले सुन्दैछु। अरू के छ, मौसमको अवस्था के कस्तो छ त्यता हरिहर?
3: घाम लागिरहेछ
2: भनेपछि आज घाम ताप्दै बस्दै हुनुहुन्छ?
3: यतिसम्म चाहिँ अलि नभनौ, किनकि घाम ताप्न मिल्ने अवस्था छैन यहाँ, एकदमै गर्मी, घाम ताप्न थाल्यो भने त अर्को समस्या।
2: अनि त्यही त, घाम लागेपछि त घाम नतापे पनि त्यसै गर्मी हुन्छ, त्यही भएर घाम ताप्नु भयो भने मैले हाम्रो अध्ययनजीलाई चाहिँ।
3: ए अँ, त्यो घाम तापिएको हो, तर खुल्ला खुल्ला आकाशमा घाम चाहिँ तापिएन होइन।
2: ल ठिक छ, अब यस्तो छ नि त, जस्तो कि म यहाँभित्र एउटा बन्द कोठाभित्र बसेछु, तर बाहिर चाहिँ घाम एकदमै चर्को लागेको छ, तर बाहिर घाममा खुल्ला आकाश मुनिको घाममा बसेको भन्दा पनि भित्र गर्मी भइरहेको छ भने त्यो घाम तापेको बराबरी भएन त? ल ठिक छ, अब तापक्रम पनि त्यही त हो नि, जब घामको तापक्रम भित्र सम्हाएकै भएर हो कि। ल ल ठिक छ ठिक छ, हामी अध्ययन कार्यक्रमतर्फ लाग्छौँ, कार्यक्रमको समय लगभग सकिन लागिसकेको छ, आज हामीलाई के सुनाउनुहुन्छ भन्नुहोस् न?
3: ठिक छ, म अब कार्यक्रम सुनाउँछु अरे।
2: ल हुन्छ, सुरु गर्नुहोस्।
3: नमस्कार, आज दिन तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत, यतिखेर लोकिलो अभिवादन सँगै न्यानो अभिवादन त पुर्याउँदछु अत्यन्त मान शुभनदेखि मलाई प्रविधि कक्षबाट सम्झना खड्केले साथ दिनुहुन्छ। यो समय तपाईँ सुन्दै हुनुहुन्छ काली उराली, काली उरालीमा हिजो मैले तपाईँको फोन लिएँ भने चाहिँ आज तपाईँको फोन हुँदैन होइन, फोन आज हुँदैन, अब एक हप्तापछि हुन्छ एक महिनापछि हुन्छ त्यो मलाई थाहा छैन, किनकि छड्के आउनुको मन हो, तपाईँले सुन्नुहुन्छ सुन्नुहुन्न त्यो जानकारी लिनलाई मात्रै मैले लिने गर्दछु। म लोकगीत सङ्गीत कार्यक्रममा थाहा छैन फोन लिँदिनँ, किनभने तपाईँलाई थाहा छ लोकगीत सङ्गीतलाई संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम ओकाली उराली सुनिन्छ, चरमतलन हुन्छ, तपाईँले सुन्नुहुन्छ र कलाकारका विषयमा कुराकानी हुन्छ। आज मैले एउटा यस्तो गीत सङ्गीतको कुरा गर्दैछु जुन गीत सङ्गीतले गर्दा विकृति फैलिने गीत सङ्गीत कस्तो हुन्छ र लोकगीत सङ्गीतको भाषामा मौलिकता किन हरायो, आज यो विषयमा थोरै जानकारी गराउँछु। कार्यक्रमबाट छुट्टिने बेला पनि हुन लागिसकेको छ होइन, र अहिले भर्खरै तपाईँले कृष्ण समीर सुवेदीको शब्द संगीत मानवी त्रिपाठी र कृष्ण समीर सुवेदीको आवाजमा रहेको चल्न माया चल सुनिसक्नु भएको छ होइन। र कार्यक्रमको अन्तिममा पनि एउटा यस्तै गीत राख्दै म छुट्टिन्छु। कार्यक्रममा चाहिँ वास्तवमा भन्यो भने गीत संगीतको तुलना लोकगीत संगीत निकै मौलिक होइन, जो चाहिँ लोकगीत संगीत भनेको लोकले लोकप्रिय लोकले मानेको गीत संगीत। अब आज मैले त्यस्तै मध्ये झलकमानी गन्धर्व जसको 2061 सालमा चाहिँ माल्य अर्पणको लागि हामी आफै पनि गयौँ होइन, तपाईँलाई थाहा छ, र उहाँको निधन भइसकेको छ स्वर्गीय झलकमानी गन्धर्वको गीत छोड्दै तपाईँको माझबाट छुट्टिन्छु। र अल्लारे नानी केसी यो गीत तपाईँको लागि राख्छु र उहाँको झलकमानी गन्धर्व आफ्नै सङ्कलन छ। कार्यक्रम सुनेर साथ दिनु सम्पूर्ण धन्यवाद प्राविधिक सम्बन्धन गरेर साथ दिने प्राविधिक सम्मेलनको निम्ति साथ दिनु भएको साथी हुनुहुन्थ्यो सम्झना घड्केलाई पनि धन्यवाद दिँदै हुनुहुन्थ्यो मैले, किनभने अहिले श्री राजी हुनुहुन्छ या त कुर्सी रिप्लेसमेन्ट भएको छ, त्यस कारणले गर्दा श्री राजीलाई पनि धन्यवाद। कार्यक्रमबाट म अध्ययन छुट्टिन्छु,
2: नमस्कार। एकदमै मजाले कार्यक्रम चलाउनु भयो है, एकदम छिटो छिटो पनि बोल्नु भयो, खुसी लाग्यो है।
3: होइन समयले हो त, म एकदमै समयलाई पनि ख्याल गर्छु नि तपाईँले,
2: ल समयलाई ख्याल गर्दै मध्यनजर गर्दै यहाँले छिटो छिटो कार्यक्रम चलाउनु भयो, खुसी लाग्यो। भोलिका बसेमा हाम्रो भेट फेरि हुनेछ, अहिलेको लागि छोटो है त। हवस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अध्ययन तामाङजी। अब चाहिँ म फोन लिन तपाईँको केही कमेन्टहरू छन् वाचन गर्दै म पनि बिदा हुन्छु। यति बेला दिपिका पूर्व छाने बगर्जी लेख्नुहुन्छ, जोरले दिदी म काठमाडौँबाट कार्यक्रम सुन्दैछु है भन्दै हुनुहुन्छ। त्यसै गरी टेक बहादुर पुमाजीले पनि कार्यक्रम सुन्दैछु यता उदयपुर चौधन्टी गढी नगरपालिका 8 बेहटा भाइ टोल चोकबाट फेसबुक लाइभबाट कार्यक्रम सुनेको छु भन्दै हुनुहुन्छ। पुष्पा श्रेष्ठजीले पनि नमस्ते दिदी म कार्यक्रम सुन्दैछु ल भन्दै हुनुहुन्छ। यता सिन्धेलीबाट भन्नुभएको छ हिरा बहादुर लकाईजीले पनि अब बजनेकी त सबैको लागि है भुटोलबाट सुन्दैछु भन्दै हुनुहुन्छ। बुधवीर तामाङजीले पनि लास्ट अफ फ्याफुल्ला चाहिँ आरामी हुनुहुन्छ होला, म बुधवीर तामाङ हो है काव्य पुलाञ्चकबाट भन्दै हुनुहुन्छ। धनु गजमेरजीले नमस्कार भन्नुभएको छ, जनक रोजाली मगरजीले पनि कार्यक्रम सुन्दैछु ल भन्दै हुनुहुन्छ। भूमिका राईलाई विशेष सम्झना भन्नुभएको छ। पूरी अमृतजीले पनि नमस्ते है, म यता मन्थली नौ पुराना गाउँ सिम्ले घर भइहाल चाहिँ दुबईबाट भन्दै हुनुहुन्छ। सबिना कन्दवाजीले पनि हेलो दर्शन नमस्ते है, म सयपत्र मिडिया ग्रुपको मेम्बर हो सबिना लिम्बुक कन्दवा तिरथुम छाते ढुङ्गाबाट अब बस्ने गीत सबै साथीलाई भन्दै हुनुहुन्छ। विनोद बरवालजीले पनि नमस्ते हजुर, म काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। परदेशी भुवनजीले पनि नमस्ते हाई भन्दै हुनुहुन्छ, कार्यक्रम सुन्दैछु खाडी मुलुक दुबईबाट भन्दै हुनुहुन्छ। त्यसै गरी सरिका छेत्रीजीले पनि नमस्ते नमस्कार, म कार्यक्रम सुन्दैछु अब बज्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ। मिडिया प्रेमी राई अनिसाजीले पनि अब बज्ने गीत सबैको लागि समर्पण गर्न चाहन्छु ल भन्नुभएको छ। त्यसै गरी सबिन श्रेष्ठजीले पनि सुन्दैछु भन्दै हुनुहुन्छ। सौरभ केसीजीले पनि नमस्ते है, म यता बागचर नगरपालिका 8 भन्नुभएको छ। सुमित यादव सुनवार किरतजीले पनि काठमाडौँबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। मीना चामलिङजीले पनि सुन्दैछु ल भन्दै हुनुहुन्छ। सबै साथीलाई विशेष धन्यवाद व्यक्त गर्दै साथै डीएम थापा बगरजीले पनि कार्यक्रम सुन्दैछु ल चनकको भाषा बजाउने गीत सबैको लागि भन्दै हुनुहुन्छ भन्दै आजको कार्यक्रममा जति पनि साथीले सहभागिता जनाउनु भयो, साथी तपाईँले तिनीहरूसँग देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रेस गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट बताउने, कार्यक्रम शेयर गर्ने सबै साथीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै यति जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्री राज महत, साथै सम्झना खड्गीको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा एकदमै मिठो र रमाइलो एउटा गीत छोड्दै आजको लागि कार्यक्रम लोकको शैलीको बचाएबाट म तपाईँकै साथी ललिता हाई पनि बिदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

0: हजुरको रेडियो 102.1 MHz।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भइगरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रवाहको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
2: मिति 2083 साल असार 28 गते आइतबार।
1: समय बिहान 10 बजेदेखि।
2: स्थान नगरपालिका सभाहल रामेछाप नगरपालिका रामेछाप।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: के तपाईँ वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nb का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोशी एफएम 95.5 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेको कलेजको गुणस्तर सुधार तथा नियमहरूलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमावली 2083 स्वीकृत गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले तयार पारेको नियमावली हिजो बसेको मन्त्री परिषद बैठकले स्वीकृत गरेको हो। नयाँ नियमावली लागू भएसँगै नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्ध लिएर सञ्चालन भइरहेको कलेजका लागि थप कडा मापदण्ड लागू हुने भएको छ। उच्च शिक्षाको गुणस्तर, विश्वसनीयता तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक अभिवृद्धि गर्ने उद्देश्यले नियमावली ल्याएको मन्त्रालयले जनाएको छ। यसले देशका सञ्चालनमा रहेका विदेशी विश्वविद्यालयसँग सम्बन्ध प्राप्त कलेजका लागि नयाँ मापदण्ड निर्धारण गरेको छ। नियमावली अनुसार सम्बन्ध दिने विदेशी विश्वविद्यालय विश्वका उत्कृष्ट 1000 विश्वविद्यालयभित्र परेको हुनुपर्नेछ। यसअघि मन्त्रालयले सार्वजनिक गरेको मस्यौदामा विश्वविद्यालय विगत 5 वर्षदेखि अन्तर्राष्ट्रिय श्रेणीकरणमा निरन्तर समावेश भएको र कम्तीमा एकपटक उत्कृष्ट 1000 परेको हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको थियो। त्यसैगरी सम्बन्धित कलेजले क्वालिटी एश्योरेन्स एण्ड क्रेडिटेशनका 2 चरण पूरा गरिएको हुनुपर्नेछ। कलेजको भौतिक पूर्वाधार, शैक्षिक क्षमता तथा उपलब्ध जनशक्तिको मूल्याङ्कनका आधारमा विद्यार्थी भर्ना कोटा निर्धारण गर्ने व्यवस्था पनि नियमावलीमा गरिएको छ। नयाँ मापदण्ड हाल सञ्चालनमा रहेका विदेशी सम्बन्धन प्राप्त कलेजमा पनि लागू हुनेछ। सरकारले तोकिएका मापदण्ड पूरा गर्ने नगर्ने कलेजलाई सुधारका लागि निश्चित समय उपलब्ध गराउने र त्यस अवधिमा पनि मापदण्ड पूरा नगरे सम्बन्धन नवीकरण रोक्ने, नयाँ विद्यार्थी भर्नामा प्रतिबन्ध लगाउने वा आवश्यक कानूनी कार्यवाही अघि बढ़ाउने व्यवस्था समेत गरिएको छ। राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण माइग्रेशन गर्न लागिएकोले 2 दिन राहदानी सेवा बन्द हुने जनाएको छ। विभागले सूचना निकालेर हाल सञ्चालनमा ल्याएको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गर्ने भएकाले आज र भोलि राहदानी सम्बन्धी सेवा बन्द हुने जनाएको छ। यसअघि विभागले असार 19 गते सार्वजनिक सूचना निकालेर प्रणाली परिवर्तनका कारण 2 दिन सेवा अवरूद्ध हुने जानकारी गराएको थियो। यद्यपि राहदानी सम्बन्धी अन्य सेवा बन्द रहे पनि विभागमा तयार भइसकेका राहदानी भने वितरण गरिने विभागले जनाएको छ। मोबाइलमा राहदानी संकलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा सम्पर्क गरी आफ्नो राहदानी संकलन गर्न सक्ने विभागले जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको धुर्वे हात्तीलाई नियन्त्रणमा लिन 24 घण्टा अनुगमन शुरू गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनमा हात्ती नियन्त्रणका लागि निकुञ्ज नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली परिचालन गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। असार 20 गते चितवनको भरतपुर महानगरपालिका 23 बेलहटामा धुर्वे हात्तीको आक्रमणबाट माडी नगरपालिका 1 घर भई हाल बेलहटामा बसोबास गर्दै आएकी 25 वर्षीय आशिका बोटे र उहाँका 4 वर्षीय छोरा भरतको ज्यान गएको थियो। मन्त्री चौधरीका अनुसार हात्ती निकुञ्जभित्रको उपयुक्त ठाउँमा फेला परेमा डाँड प्रयोग गरी रेडियो कलर जडान गर्ने तयारी गरिएको छ। रेडियो कलर जडानपछि हात्तीको गतिविधिलाई 24 घण्टा निगरानीमा राखिनेछ। मन्त्री चौधरीले हात्ती मध्यवर्ती क्षेत्रमा बस्तीमा प्रवेश गर्न लागेको सूचना सम्बन्धित स्थानीयवासीसम्म समयमै पुर्याउन आवश्यक सतर्कता अपनाउन पनि आग्रह गर्नुभएको छ। राष्ट्रिय गौरवको
भेरी बबई डाइभर्सन बहुउद्देश्य आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न 132 केवी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ। यो आयोजनाबाट उत्पादन हुने विद्युतलाई विद्युत प्राधिकरणले निर्माण गरेको कहलपुर सुर्खेत 132 केवी प्रसारण लाइनमा जोड़िनेछ। यसका लागि 1.7 किलोमिटर 132 केवी क्षमताको प्रसारण लाइन निर्माण गरिनेछ। भेरी नदीको पानी डाइभर्सन गरी बबईमा झारेर सिंचाई सुविधा उपलब्ध गराउने र त्यसबाट करिब 46.8 मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। प्रस्तावित प्रसारण लाइनमा 9 टावर रहनेछ। त्यसमध्ये 3 बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्र र बाँकी 6 निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्नेछ। प्रसारण लाइनको क्षेत्राधिकार 18 मिटर रहनेछ। प्रसारण लाइनका कारण सुर्खेतको भेरी गंगा नगरपालिका 5 र बर्दिया राष्ट्रिय निकुञ्ज प्रभावित हुनेछ। आयोजनाले वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन तयार पार्न लागेकोले आवश्यक सुझाव दिन आग्रह गरेको छ। नेपाली बजारमा बिहिबार सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचारी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रति तोला रू 2,84,700 कायम भएको छ। बुधबार प्रति तोला रू 2,87,100 कारोबार भएको सुनको मूल्य आज रू 2,400 घटेको हो। महासंघका अनुसार आज सुनको मूल्य प्रति 10 ग्राम र 2,44,085 निर्धारण गरिएको छ। त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी प्रति तोला रू 4,340 कायम भएको छ। बुधबार प्रति तोला रू 4,500 रहेको चाँदीको मूल्य आज रू 160 घटेको हो। आज चाँदीको मूल्य प्रति 10 ग्राम रू 3,720.50 कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। मनसून प्रणाली सक्रिय रहेकाले पर्सि शनिबारसम्म देशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। राति मधेस तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि देशका पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। विशेष गरी भोलि राति कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका थोरै ठाउँमा तथा मधेस सहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका 1-2 ठाउँमा ठूलोदेखि अति ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। पर्सि कोशी गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। लगातार वर्षा र केही ठाउँमा धेरै ठूलो वर्षाको सम्भावना रहेकाले नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने पहाड़ी क्षेत्रमा पहिरो तथा तराई क्षेत्रमा डुबानको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। पाकिस्तानको कराची बन्दरगाह नजिकै अरब सागरमा बेपत्ता भएको कार्गो विमानको भग्नावशेष फेला परेको बीबीसीले जनाएको छ। विमानमा रहेका 5 चालक दलका सदस्यको खोजी भने चलिरहेको छ। निजी विमान सेवा कम्पनी केटु एयरलाइन एयरवेजद्वारा संचालित विमान संयुक्त अरब इमिरेट्स यूए को चार जहाजबाट उडेको थियो। अस्ति मंगलबार राति हवाई ट्राफिक नियन्त्रणसँग सम्पर्क विच्छेद हुनुअघि विमानले नेभिगेसन प्रणालीमा समस्या देखाएको थियो। पाकिस्तान विमानस्थल प्राधिकरणका अनुसार पाकिस्तानी नौसेना तथा नागरिक खोज तथा उद्धार टोलीले अरब सागरमा झण्डै 12 घण्टाको खोजीपछि विमानको भग्नावशेष फेला पारेको छ। खोज अभियान संलग्न अधिकारीले मनसूनका कारण समुद्रमा देखिएको खराब अवस्था र खोज क्षेत्रको ठूलो आकारले उद्धार गर्ने चुनौतीपूर्ण बनाएको बताएको छ। प्रधानमन्त्री शेहबाज शरीफले बेपत्ता चालक दलका सदस्यका परिवारप्रति संवेदना
व्यक्त गर्दै खोज तथा उद्धारका लागि सबै आवश्यक स्रोत परिचालन गर्न निर्देशन दिनुभएको छ। हौस् त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यति बेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्गी पनि विदा हुन्छु। नमस्कार।

0: तपाईं असार 26 गते शुक्रबार के गर्दै हुनुहुन्छ? आउनुहोस्। नाबिछापको बन्सरी नगरपालिकाको कार्यालयद्वारा नगरभित्र चालू आर्थिक वर्ष 2082-83 असारसम्म सञ्चालित समग्र विकास निर्माण र सेवा प्रभावको प्रभावकारिता विषयमा हुने सार्वजनिक सुनवाई कार्यक्रममा जिम्मेवार पदाधिकारीहरूसँग हक्काहक्की प्रश्न र बहस गरौं। तपाईँको प्रश्न, गुनासा, जिज्ञासा वा सुझाव भएमा हक्काहक्की राख्ने र जिम्मेवार जवाफदेही वक्ताबाट जवाफ पाइने भएकाले सवाल जवाफ कार्यक्रममा सहभागिता सुनिश्चित गरौं। सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति, समय र स्थान, मिति 2083 असार 26 गते शुक्रबार, समय बिहान 11 बजेबाट, स्थान तीनलाल पार्क, मन्थली 1, रामेछाप। कार्यक्रम सहजीकरण गर्ने संस्था प्रहार मीडिया प्रहारी, मन्थली 1, रामेछाप। जवाबदेही तथा आयोजक मन्थली नगरपालिकाको कार्यालय, मन्थली, रामेछाप। छुट्ला है, सहभागी बनौ, जिज्ञासा र गुनासो राखौ, जवाबदेही वक्ताबाट जवाब सुनौ।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
2: मिति 2083 साल असार 28 गते आइतबार,
1: समय बिहान 10 बजेदेखि,
2: स्थान नगरपालिका सभा हल, रामेछाप नगरपालिका, रामेछाप।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ, पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस, शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 98-54-043-230, 97-67-65-24-900।
1: सुनकोशी सामुदायिक अस्पताल खुरकोट, सिन्धुली।

0: हजुरको रेडियो 102.1 MHz।
1: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
3: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक

0: मुटु रोग नियन्त्रणमा मद्दत गर्छ।
1: फापर यसमा पाइने रुटिन तत्वले रक्तनाली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
0: लट्टे मार्सले फलम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार सिमी मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
0: आर्थिक आमदानी र आत्मनिर्भरता आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण बिस्कुट केक पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ स्वस्थ जीवन सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
2: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसी ले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
0: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
1: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
0: आवश्यक कागजात,
1: सदस्यता परिचय पत्र,
0: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
1: र तोकिएको नवीकरण शुल्क।
0: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
1: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
0: सदस्य मृत्यु,
1: नगद राहत रु 20,000 रुपियाँ,
0: दुर्घटना स्वास्थ्य उपचार,
1: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
0: व्यावसायिक क्षतिपूर्ति आगलागी प्राकृतिक प्रकोप,
1: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
0: अपाङ्गता,
1: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
4: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
5: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
6: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-4682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-4892 र 048-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
7: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
8: के जिस्के किने, शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
7: महिलाहरूको तल्लो पेट दुख्ने, भुक्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
2: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
7: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
9: सम्पर्क नम्बर 047-590-4-66, 98-692-65-99-8।
11: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
2: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
8: ल, के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि।
0: यहाँ त दूध दही मही पनीर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
12: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफूल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
0: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया
3: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न। दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
2: ए हो र?
3: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
4: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
3: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा।
1: सूचना
2: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाइ कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपनमुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
1: जिल्ला अस्पताल रामेछाप।
3: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
1: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
4: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
1: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
4: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
1: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउँ।
4: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
1: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
4: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
1: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
4: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214-13।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
6: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड पोल स्टोर छँदै छ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
7: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
8: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
6: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप। We'll be right back.

0: अहिले 12 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: फाइनलमा आज राति पौने 2 बजे फ्रान्स र मोरक्कोले खेल्ने। नेपाल खबरमा अब पूरा खबर। चालू आर्थिक वर्ष 2082-83 सरकारले कुल विनियोजित बजेटको 78% मात्र खर्च गरेको छ। अन्तिम दिन हिजो असार 24 गतेसम्म सरकारले 19,64,11,00,00,000 रूपियाँको बजेट मध्ये 15,31,97,15,00,00,000 रूपियाँ मात्र खर्च गरेको छ। चालू आर्थिक वर्षका लागि तत्कालीन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट प्रस्तुत गर्नुभएको थियो। त्यसपछि अर्थमन्त्रीका रूपमा रामेश्वर खनाल र हालका अर्थमन्त्री डाक्टर फोणिम वाग्ले बजेट कार्यान्वयनको जिम्मेवारी सम्हाले पनि अपेक्षा अनुसार खर्च हुन सकेन। विशेष गरी विकास निर्माणसँग प्रत्यक्ष जोड़िएको पूँजीगत खर्च अत्यन्त न्यून देखिएको छ। महालेखा नियन्त्रण कार्यालयका अनुसार पूँजीगततर्फ 4,07,88,80,00,000 रूपियाँ विनियोजन गरिएकामा असार 24 गतेसम्म हिजो 1,63,17,34,00,000 रूपियाँ मात्रै खर्च भएको छ। यो कुल विनियोजित पूँजीगत बजेटको झण्डै 40% हो। चीनका लागि नेपालका 7 पूर्व राजदूतहरूले एक चीन नीतिप्रति प्रतिबद्ध रहन सरकारलाई अपील गरेका छन्। पूर्व राजदूतहरू राजेश्वर आचार्य, महेन्द्र कुमार पाण्ड्य, त्यसै गरी टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णु पुकार श्रेष्ठ र कृष्ण प्रसाद ओलीले संयुक्त अपील निकाल्दै हालै भएको एक घटनाले नेपालको स्थापित परराष्ट्र नीतिबारे अनावश्यक प्रश्न उठ्न सक्ने बताएका हुन्। उनीहरूले असार 22 गते नागार्जुन नगरपालिका 2 नामग्याल विद्यालयमा 14 दलाई लामाको 900 जन्मोत्सव मनाएको तथा कार्यक्रममा विदेशी कूटनीतिक नियोगका प्रतिनिधिको समेत सहभागिता रहेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। संयुक्त अपीलमा नेपालले विगतदेखि नै एक चीन नीति अवलम्बन गर्दै आफ्नो भूमिका पनि मित्र राष्ट्र विरूद्ध प्रयोग हुन नदिने अडान दोहोर्याउँदै आएको स्मरण गराइएको छ। हालै परराष्ट्र मन्त्रीको चीन भ्रमणका क्रममा पनि यही प्रतिबद्धता पुनः व्यक्त गरिएको उल्लेख गर्दै पूर्व राजदूतहरूले पछिल्लो घटनाले नेपालको परराष्ट्र नीति परिवर्तन भएको हो भन्ने आशंका उत्पन्न गर्न सक्ने बताएका छन्। साथै छिमेकी देशसँगको सम्बन्धप्रति संवेदनशील रहँदै दीर्घकालीन राष्ट्रिय हित अनुकूल परराष्ट्र नीति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या समाधान, निर्माण व्यवसायीले भोग्दै आइरहेका व्यावहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीसँग छलफल गर्दै हुनुहुन्छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हुने छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुनुहुनेछ। प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा हालका अनुसार छलफल सरकार र निर्माण व्यवसाय बीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित हुनेछ। हिजो प्रधानमन्त्री शाहले निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरिसक्नु भएको छ। मनसूनी प्रणाली सक्रिय रहेकाले पर्सि शनिबारसम्म देशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। राति मध्य प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसै गरी आज पाल्पा, दाङ, कपिलवस्तु, रूपन्देही, सिन्धुपाल्चोक, दोलखा, भोजपुर र आसपासका जिल्ला भई बहने नदीहरूमा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसै गरी इलाम, पाँचथर, गोर्खा, अर्घाखाँची, काठमाडौँ, चितौन, डोटी, डडेलधुरा, पश्चिम नवलपरासी, बर्दिया र आसपासका जिल्ला भई बहने ससाना नदीहरूमा पनि आकस्मिक बाढ़ीको जोखिम छ। भोलि र पर्सी पनि बाढ़ीको जोखिम भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाव आज पनि घट्यो, 3G सेवा बन्द गर्ने प्रक्रिया तीव्र लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले चालू आर्थिक वर्षको अन्तिम दिनसम्म 78% बजेट खर्च एकची नीतिमा अडिक रहन सरकारलाई पूर्व राजदूतहरूको संयुक्त अपील लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुनको भाव आज पनि घटेको छ। हप्ताको पहिलो कारोबार दिनदेखि लगातार घटिरहेको सुनको भाव आज पनि घटेको हो। सुन आज तोलामा 2400 रूपियाँले घटेर 2,84,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। सुन हिजो तोलाको 2,87,100 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव पनि 160 रूपियाँले घटेको छ। चाँदीको भाव 160 रूपियाँले घटेर तोलाको 4,340 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदीको भाव हिजो 4,500 रूपियाँ थियो। टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले 3G सेवा बन्द गर्ने प्रक्रियालाई तीव्रता दिएका छन्। दुवै कम्पनीले पुरानो प्रविधिलाई विस्थापन गर्दै आधुनिक 4G सेवाको विस्तार तथा भविष्यमा 5G सेवा सञ्चालनका लागि आवश्यक नेटवर्क क्षमता विकास गर्ने उद्देश्यले 3G सेवा बन्द गर्ने प्रक्रियालाई तीव्रता दिएका हुन्। एनसेलले गएको सोमबारदेखि 5 प्रदेशका 13 जिल्लाका विभिन्न पालिकामा रहेका 220 भन्दा बढ़ी टावरमा 3G सेवा बन्द गरिसकेको जनाएको छ। कम्पनीले यसअघि कोशी प्रदेशका केही पालिकाहरूमा 3G सेवा बन्द गरिसकेको छ। एनसेलका अनुसार नयाँ प्रविधि अप्नाउने र सेवाको गुणस्तर निरन्तर अभिवृद्धि गर्ने प्रतिबद्धता अनुरूप 3G सेवा बन्द गर्ने प्रक्रियालाई तीव्रता दिएको हो। 3G सेवा बन्द भए पनि ग्राहकहरूले 2G साथै 4G नेटवर्क मार्फत उच्च गुणस्तरको भोइस सेवा उपलब्ध हुने एनसेलले जनाएको छ। नेपाल टेलिकमले पनि आउँदो आर्थिक वर्ष 83-84 3G सेवालाई पूर्ण रूपमा हटाउने तयारीका साथ काम भइरहेको जनाएको छ। हिमाली जिल्लामा पनि लामखुट्टेको टोकाईबाट लाग्ने रोगका बिरामी फेला पर्न थालेका छन्। कालीकोटमा लामखुट्टेको टोकाईबाट लाग्ने रोग डेंगी औलो र कालाजारका बिरामी भेटिन थालेका छन्। विगतमा तराई र पहाड़का जिल्लामा मात्र देखिने गरेका लामखुट्टेका कारणले लाग्ने रोग केही वर्ष यता हिमाली जिल्लामा समेत देखिन थालेको छ। जिल्लामा आर्थिक वर्ष 2082-83 लामखुट्टेको टोकाईबाट लाग्ने डेंगी औलो र कालाजारका 19 बिरामी भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले जानकारी दिनुभयो। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले अमेरिका र इरान बीच मध्य पूर्वमा फेरि चर्किएको सैन्य तनावप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ। पछिल्लो सैन्य गतिविधिले दुवै देशबीच अघि बढ़िरहेको कूटनीतिक सम्वाद अवरूद्ध हुन सक्ने चेतावनी दिँदै उहाँले तत्काल संयमता अप्नाउन र वार्ताको प्रक्रियामा फर्किन आग्रह गर्नुभएको छ। महासचिवका प्रवक्ता स्टाफेन दुजारिकले पत्रकार सम्मेलन गर्दै महासचिव गुटरेसको धारणा सार्वजनिक गर्नुभयो। पछिल्लो 24 घण्टामा भएका सैन्य गतिविधिले क्षेत्रीय सुरक्षा तथा कूटनीतिक प्रयासमा गम्भीर जोखिम थपेको राष्ट्रसंघको भनाई छ। महासचिव गुटरेसले सम्बन्धित सबै पक्षलाई तनाव बढ़ाउने कुनै पनि गतिविधिबाट टाढा रहन अन्तर्राष्ट्रिय कानूनको पूर्ण पालना गर्न तथा सर्वसाधारण र नागरिक पूर्वाधारको सुरक्षा सुनिश्चित गर्न आह्वान गर्नुभएको छ। साथै हर्मुज जलमार्गमा आउत जावतको स्वतन्त्रताको सम्मान गर्न क्षेत्रीय स्थिरता कायम राख्न पनि उहाँले जोड़ दिनुभएको छ। इरान र अमेरिकालाई यथाशीघ्र वार्ताको प्रक्रियामा फर्केर बाँकी विवादहरू कूटनीतिक माध्यमबाट समाधान गर्न आग्रह गर्दै सम्भावित द्वन्द्व रोक्न शान्ति र स्थिरता कायम गर्न तथा दिगो समाधानका लागि राष्ट्रसंघले आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलका क्वार्टर फाइनल खेलहरू आज रातीदेखि हुँदैछन्। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा अर्जेन्टिनाले स्विजरल्याण्डसँग फरक फरक दिनमा हुनेछन्। पहिलो क्वार्टर फाइनलमा आज राति 2:15 फ्रान्स र मोरक्को खेल्दैछन्। यी दुई टोली 4 वर्ष अघि कतारमा सेमी फाइनलका लागि खेलेका थिए। त्यस खेलमा फ्रान्सले मोरक्कोलाई 2-0 पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो। दोस्रो क्वार्टर फाइनलमा पर्सी राति 1:15 स्पेन र बेल्जियम खेल्नेछन्। त्यस्तै तेस्रो क्वार्टर फाइनल पहिलो पटक विश्वकपमा आमने सामने हुने नर्वे र इंग्ल्याण्ड बीच शनिबार राति 3:00 हुनेछ। अन्तिम क्वार्टर फाइनलमा साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीच आउँदो आइतबार बिहान 7:00 खेल हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। चालू आर्थिक वर्षको अन्तिम दिनसम्म 78% बजेट खर्च, विकास निर्माणको गति सुस्त, एक चीन नीतिमा अडिग रहन सरकारलाई पूर्व राजदूतहरूको संयुक्त अपील, दीर्घकालीन राष्ट्रिय हित ख्याल गर्न आग्रह। प्रधानमन्त्रीले आज निर्माण व्यवसायसँग छलफल गर्दै सरकार र निर्माण व्यवसायहरू बीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने। अमेरिका र इरान बीच फेरि चर्किएको तनावप्रति राष्ट्रसंघको चिन्ता, दुवै पक्षलाई वार्तामा फर्किन आग्रह। र विश्वकपको क्वार्टर फाइनलमा आज राति पाउने 2 बजे फ्रान्स र मोरक्कोले खेल्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: लो आयो है क्वालिटी मा नम्बर 1 दाममा सबै भन्दा कम।
2: ओह

0: ਆਤਮਾ ਨੰਬਰ 1 ਦਾ ਨਾ ਹੇ ਪੁਸਤਕ ਦਾ ਨਾ ਨੰਬਰ 1 ਨੰਮੇ ਸਭ ਭੰਡਾ ਤੁਮ
1: ਹੋਨੀ
2: ਤੇਸੀ ਮਾ ਕਾਂਤੀ ਤੇ ਜੇਰਾ ਆਇਓ ਨਾਚੋ ਅਬਾ ਛੰ ਛੰ ਛੰ ਛੰ
3: सस्तुमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
4: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
3: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
5: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी।
6: पोषक पेलेट दाना।
7: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
8: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
8: सम्पर्क नम्बर 0485410043 98630223422।

सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को तथा 50 को चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
0: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाउ।
2: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
3: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
6: तन्नै पैसा कमाइएला भनेर 100x36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
7: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गर्यो, तर हामीले नै गर्यो। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन् नि, त्यो बेला सुनेर पनि उडाइयो। अब अहिले यो दुःख
6: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
8: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
9: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43-98, 0485-43-98।
9: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
2: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम सुने सौगात लिएर उपस्थित भइसकेको छु। म तपाईँको माझमा सम्झना खड्गे भने प्रविधि संयोजनबाट मलाई साथ दिनुभएको छ ललिता हायु। साथमा तपाईँ हुनुहुन्छ, यो बेला तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, आफ्ना कार्यक्रममा व्यस्त हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको सीएफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला, कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ, हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सेक्रम जारी रहेको छ। आज बिहिबारको बसाई, बिहिबारको बसाईमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुरु हुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु, आजको बसाईमा चाहिँ हामीले चलचित्र सम्बन्धी केही प्रश्नहरू लिएर आएका छौं र तपाईँले त्यसको उत्तर दिनुपर्ने हुन्छ। यदि मिलाउनु भयो भने आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राख्न पाउनुहुनेछ, मिलाउन सक्नु भएन भने तपाईँले साथीसँगलाई सम्झना पाउनुहुन्न र यो बारेमा तपाईँलाई मैले जानकारी गराइसकेको छु र सधैँ तपाईँ नियमित कार्यक्रम सुन्नुहुन्छ, कार्यक्रमको बारेमा पनि के गर्नुपर्छ भन्ने कुरा तपाईँलाई जानकारी नै छ। जुन नयाँ साथी हुनुहुन्छ उहाँको लागि जानकारी भइसकेको छ। कार्यक्रम अवधि बढी मिठा र मैला चलचित्र गीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ र तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ विस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनुहोला, कार्यक्रममा पनि सहभागिता जनाउनुहोला। कार्यक्रममा सहभागिता जनाउनको लागि 048-40-40-26 048-40-40-26 फोन गरेर तपाईँ फटाफट आउन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रम को शुरूआत में एकदम मीठो गीत फूला हैन भन्ने रोज चलचित्र को गीत रहेको थियो। यसमा अभिनय प्रदीप खड्का मिरुना मगर को रहेको थियो। एकदम मीठो गीतबाट चाहिँ कार्यक्रम सुन्ने सौगात को शुरूआत भइसकेको छ। अब भने पालो तपाईको रहेको छ, तपाईले पनि कार्यक्रममा सहभागिता जनाउनुहोस्। आजको बसाईमा तपाईले चाहिँ चलचित्रको हामीले प्रश्नहरू लिएर आएका छौँ, चलचित्र सम्बन्धी नै त्यसपछि उत्तर दिनुपर्ने हुन्छ। तपाईँले मिलाउनु भयो भने साथीसँगलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ। मिलाउन सक्नु भएन भने चाहिँ कार्यक्रममा आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश राख्न पाउनुहुन्न। यो समय तपाईँ ग्वाली ओह्राली भन्ज्याङ चौतारी मेलापात गरिराख्नु भएको छ होला। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गर्नुहोला र कार्यक्रममा पनि सहभागिता जनाउनुहोला। कार्यक्रम अवधिभर मिठा रमाइला चलचित्र गीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ। र तपाईँको के छ खबर, कस्तो छ, के भइरहेको छ, मौसम कस्तो छ भन्ने बारेमा पनि तपाईँले जानकारी गराउन सक्नुहुनेछ। र यो समय एकदम व्यस्त समय पनि रहेको छ। तपाईँ अफिसियली कामतिर व्यस्त हुनुहुन्छ होला, गोठालातिर हुनुहुन्छ होला, रोपाईतिर व्यस्त हुनुहुन्छ होला। तर यो व्यस्तताको समयमा पनि कतिपय साथीहरूले कार्यक्रममा सहभागिता जनाउन नसके तापनि कार्यक्रमलाई सुनेर साथ दिन्छु भन्ने पनि जिज्ञासा राखिराख्नु भएको छ होला भन्ने पनि आशा लिएका छौं। र तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गर्नुहोला। र तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई हामी भाषण गर्ने प्रयास गर्नेछौ र कार्यक्रममा पनि सहभागिता हुनुहोला भन्दै धेरै साथीहरूले पनि कार्यक्रम सुन्नुहुन्छ, माया गर्दिनुहुन्छ र साथ सपोर्ट सधैँभरि यसै रहिरहोस् भन्न पनि चाहन्छु। र आजको बसाई बिहिबारको बसाईमा चाहिँ हामीले चलचित्र सम्बन्धी नै केही प्रश्नहरू लिएर आएका छौं र तपाईँले चाहिँ त्यसको उत्तर दिनुपर्ने हुन्छ भने फेरि पनि हामी कार्यक्रममा अर्को मिठो गीततर्फै लाग्छौं। गीतपछि हामी फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
1: आवश्यक कागजात,
2: सदस्यता परिचय पत्र,
1: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
2: र तोकिएको नवीकरण शुल्क।
1: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
2: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
1: सदस्य मृत्यु,
2: नगद राहत रु 20,000 रुपियाँ,
1: दुर्घटना स्वास्थ्य उपचार,
2: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
1: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
2: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
1: अपाङ्गता,
2: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-543-0028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।

0: हार्दिक निमन्त्रणा।
1: राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रममा उपस्थित हुने कलाकारहरू
1: सीता थापा,
0: प्रकाश कचवाल,
1: राजेन्द्र कुमार कार्की,
0: कुमार कार्की,
1: अमृत सुनवार,
0: उत्तम पौडेल,
1: सन्ध्या सानु,
0: रामकुमार पौडेल,
1: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
0: कार्यक्रम हुने मिति, समय र स्थान।
1: मिति 2083 साल असार 26 गते।
0: समय दिउँसो 1 बजे।
1: स्थान मन्थली पार्क इन रामेछाप।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9823042165, 9861295951।
1: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।

0: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन हुने बारे सूचना।
1: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन तथा सांस्कृतिक कार्यक्रम 2083 निम्नमिति समेत स्थानमा हुन गइरहेको छ। कार्यक्रममा सहभागिताका लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। साथै लोक तथा दोहोरी गीत संगीतका चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक सांस्कृतिक प्रस्तुति रहने यस कार्यक्रममा सम्पूर्ण कला संगीत प्रेमी तथा आम दर्शक महानुभावहरूलाई उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य बनाउन हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रममा सांगीतिक प्रस्तुति दिने कलाकारहरू
0: प्रजापति पराजुली,
1: दुर्गा रायमाझी,
0: बत्री पङ्गेनी,
1: रीता थापा मगर,
0: पशुपति शर्मा,
1: सुभाष केसी,
0: दीपक खड्का,
1: राधिका हमाल,
0: सीता थापा,
1: कृष्ण रेउले,
0: शिव हमाल,
1: जुना श्री,
0: देवी घरती,
1: दिनेश काफ्रे,
0: रामकुमार नेपाली,
1: उषा सुवेदी,
0: भरत बराकोटी
1: र कुमार फुन।
0: कार्यक्रम हुने मिति 2083 असार 27 गते।
1: स्थान तिनलाल पार्क मन्थली रामेछाप। थप जानकारीका लागि संयोजक कल्पना सुनवार सम्पर्क नम्बर 9860-77-5833, सह संयोजक अनिता थापा मगर सम्पर्क नम्बर 9044-26-41-10। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समिति। तपाई असार 26 गते शुक्रबार के गर्दै हुनुहुन्छ? आउनुहोस्। रामेछापको मन्थली नगरपालिकाको कार्यालयद्वारा नगरभित्र चालू आर्थिक वर्ष 2082-83 असारसम्म सञ्चालित समग्र विकास निर्माण र सेवा प्रभावको प्रभावकारिता विषयमा हुने सार्वजनिक सुनवाई कार्यक्रममा जिम्मेवार पदाधिकारीहरूसँग हक्काहक्की प्रश्न र बहस गरौं। तपाईँको प्रश्न, गुनासा, जिज्ञासा वा सुझाव भएमा हक्काहक्की राखेर जिम्मेवार जवाफदेही वक्ताबाट जवाफ पाइने भएकाले सवाल जवाफ कार्यक्रममा सहभागिता सुनिश्चित गरौं। सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति, समय र स्थान, मिति 2083 असार 26 गते शुक्रबार, समय बिहान 11 बजेबाट, स्थान तीनलाल पार्क मन्थली 1 रामेछाप। कार्यक्रम सहजीकरण गर्ने संस्था प्रहार मीडिया प्रहारी मन्थली 1 रामेछाप। जवाफदेही तथा आयोजक मन्थली नगरपालिकाको कार्यालय मन्थली रामेछाप। छुट्ला है, सहभागी बनौ, जिज्ञासा र गुनासो राखौं, जवाफदेही वक्ताबाट जवाफ सुनौ।
2: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
3: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भइगरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
3: मिति 2083 साल असार 28 गते आइतबार,
2: समय बिहान 10 बजेदेखि,
3: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
2: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
4: Yeah. सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
5: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

कार्यक्रममा एकदमै मिठो गीत राख्यौं। गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छौं। आजको बसाईमा यस्तै मिठा गीत संगीतहरू राख्दै तपाईँसँग यात्रा गरिराखेका छौं र पछि हामी फोन मार्फत पनि कुराकानी गर्न सकिनुहोस्। फोन र अझै केही समस्या देखाएको छ, त्यस कारणले गर्दाखेरि हामी चाहिँ तपाईँले पठाउनुभएका कमेन्टहरूलाई वाचन गर्नेछौं र कार्यक्रम अवधिभरि मिठा र माइला चलचित्र गीत राख्दै तपाईँसँग हामी पनि विदा लिने समय पनि भइसकेको छ। लगभग कार्यक्रमको अन्तिम क्षणमा पनि आइसकेका छौं। यति बेला हुनुहुन्छ मिलन घायलमोटोजी हुनुहुन्छ। गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि दोहा कतारबाट कार्यक्रम सुन्दैछु भनिदिनुहुन्छ मिलनजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी हिरा बहादुर लकाईजी हुनुहुन्छ, नमस्ते जी सुन्दैछु बुटोलबाट भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ नमस्कार म पनि हाजिर भए है चितवनबाट भन्दै हुनुहुन्छ रामजीजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी सोना कन्दुङबाजी हुनुहुन्छ, सेवा नमस्कार आज सम्झना शेष हजुरहरू, म सोना कन्दुङमा पूर्वाञ्चलबाट चाहिँ कार्यक्रम सुन्दैछु हेर्दैछु यो बेला, मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। टीकाराम सुनुवार, लेखक बान्त राई, दिनेश दिवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, तनु गजमेर, सरस्वती खत्री, हिरा बहादुर लकाई, अन्जान तुलुङ, पवित्र तामाङ, अनिता आर्यन, सम्झना सुनुवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिसा लामा, बिना मगर, सृजना सापकोटा, सुनिता बेगा, सृजना युङहाङ, दिया लिम्बू, दिया राई, सुसन थामी, श्रीराज मह, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खड्गे, त्यसै गरी हुनुहुन्छ उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, रंजू मगर, लक्ष्मी आले मगर, केशव सेन्चुरी, सन्तोष यमीन छेत्री, क्रिस ढुंगाना, हिम्मत खड्गे, त्यसै गरी युक्त प्रसाद श्रेष्ठ, लीला राज कामबाङ हुनुहुन्छ। त्यसै गरी देवेन्द्र दाहाल, घायल अबिर मार, देवेन किशोर, रंजन समीर, सहयोगी किरात, आर्जी जीवन सामले राई, बेलिया छामी, मीना घिसिंह, सुनिता युङमे कुलुङ सबै सबैलाई भन्नुभएको छ। सोनाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी टेक बहादुर पुमाजी हुनुहुन्छ, संचालिका सम्झनाजी नमस्कार, गुड आफ्टरनून सुन्दैछु। उदयपुर चौधरी गढी नगरपालिका 8 बेल्टा राई टोलचोकबाट फेसबुक लाइभमा हजुरको रेडियो 102.1 MHz साथीहरूलाई सम्झनु पर्दाखेरि हुनुहुन्छ। हजुर लगायत प्राविधिकमा एक घण्टासम्म साथ दिनुहुने प्राविधिक मित्र ज्यूलाई पनि बस्ने गीत सुनाउन चाहन्छु। उदयपुर बेल्टा निवासी चौधरी नगरपालिका 6 संचालिका आज तारा गदाल र साइरी धरान र सुनसरी विष्णुपादुकामा रहनुहुने राजु रोशन र फुलाहाङ राई, ताप्रेजुङ निवासी कमला ओलेन लिम्बू, खोटाङ बारा पोखरी गाउँपालिका 5 निवासी बहिनी भूमिका राई, धनकुटा निवासी जेरु बान्तवा राई र संसारीका दिदी सुख कला राई, निर्मला कुवर ज्यूलाई पनि अब बस्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ रिता परियारजी हुनुहुन्छ, हेलो दिदी नमस्ते, म पनि सिन्धुलीबाट रिता परियार हो, मेरो छोरोलाई चाहिँ धेरै माया छ, अब बस भन्दै बाबा मम्मी भाइ दिदी बिना भाइ प्रेम नेपाली, प्रदीप नेपाली, बबिता नेपाली, कविता नेपाली, कमला नेपाली, सपना नेपाली, सीता नेपाली, गीता नेपाली, सुनिता नेपाली, दिपेन्द्र छेत्री, निशा कुमार, निशा मगर, त्यसै गरी निशा मगर, मनिता मगर, शान्ति मगर, सुनिता मगर, अलिना मगर, सबै सबैलाई चाहिँ धेरै माया सम्झना छ है भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र तपाईँले पढ्नुभएका सन्देशहरू वाचन भइराखेका छौं र यो बेला तपाईँ सुनिराख्नु भएको छ रामेछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz प्रसारण भइरहेको कार्यक्रम सिने सौगातको बसाईमा। आजको बसाईमा के गर्नुपर्छ भन्ने कुरा तपाईँलाई थाहा छ र आज चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ र अन्य बसाईमा तपाईँसँग हामी फोन मार्फत कुराकानी गर्ने रहेछौ भन्दै यति बेला भने हामी फेरि अर्को मिठो गीततर्फै लाग्नेछौ। गीतपछि हामी फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा एकदमै बन्छुली गीत यो मलाई यो जिन्दगीले चोट दियो घने घने नेपाली चलचित्र रहेको थियो। हामी तीन भाइ चलचित्रको गीत यो मिठो गीत हामीले राखिसकेका छौँ। लगभग यस्तै मिठा गीत संगीतबाट तपाईँलाई आजको समय अवधिभर हामीले मनोरञ्जन दिने प्रयास गरिराखेका छौँ र समय पनि सकिन लागिसकेको छ। हामी अन्तिम चरणमा पनि आइसकेका छौँ र यति बेला तपाईँले पढ्नुभएका केही मेसेजहरू बाँकी छ, त्यो मेसेजहरूलाई वाचन गर्दै अर्को पनि मिठो गीत छोड्दै यस कार्यक्रमबाट म पनि विदाय हुन चाहन्छु। यति बेला हुनुहुन्छ अप्सरा खड्काजी हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, नमस्ते दिदी, म पनि प्रोग्राम सुन्दैछु है, रामेछापको नामरी घर भइहाल्छ काठमाडौँबाट अप्सरा खड्का हो भन्नुहुन्छ। अप्सराजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी सौरभ केसीजी हुनुहुन्छ, हेलो सिज, गुड आफ्टरनुन, म बागचौर नगरपालिकाको मान्छे हाल्छ भारतको गुजरातदेखि सुन्दैछु, मेरो घरमा हुनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्दिनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी सुमित यातायात सुनुवार किराजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, गुड आफ्टरनुन सम्झना नेवा खड्गी हजुर, म रामेछाप देउराले हाल्छ काठमाडौँबाट, सुमित यातायात सुनुवार किरात हो, म पनि प्रोग्राम सुन्दैछु, धेरै मनपर्छ, अब बस्नेसँग हजुरको लागि र प्यारी मम्मी बहिनीको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ। सुमितजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी हुनुहुन्छ रिताजीले लेख्नु भएको छ, भूल भई बाप भन्ने माफ गर भन्ने सङ्घ चाहिँ निकै लोकप्रियतिको राखिदिनु न है भन्दै हुनुहुन्छ, भूल भए माफ गर भन्ने सकेसम्म हामी राख्ने प्रयास गर्नेछौ। र त्यसै गरी सत्यकला ईश्वरजी हुनुहुन्छ, मिस यु प्यारी रिमा थामी एण्ड हेभ अ नाइस डे अल माई फ्रेण्ड भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै लगभग तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन भइसकेको छ। अब चाहिँ हामी छुट्टिनु पर्ने हुन्छ, तीन दिनसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रममा एसएमएस पठाएर तपाईँले आफ्नो साथीसँगैलाई सम्झना सन्देश राख्नुभयो, तपाईँ सम्पूर्ण आधुनिक श्रोता मनहरूलाई मनैदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रम अवधि बढ़ बजेका मिठा र माइला चलचित्र गीतकार सर्जक श्रेष्ठलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु र प्रविधि समीक्षणबाट यति बेलसम्म मलाई साथ सपोर्ट दिनुभयो ललिता आयुलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रममा अर्को एउटा मिठो गीत हाम्रो साथीले रोजाइमा पार्नुभएको छ, भूल भई माफ गर भने एकदमै मिठो गीत राख्दै आजको बसाए सिने सौगातबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

0: हार्दिक निमन्त्रणा।
1: राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रममा उपस्थित हुने कलाकारहरू
1: सीता थापा,
0: प्रकाश कछुवाल,
1: राजेन्द्र कुमार कार्की,
0: कुमार कार्की,
1: अमृत सुनवार,
0: उत्तम पौडेल,
1: सन्ध्या सानु,
0: रामकुमार पौडेल,
1: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
0: कार्यक्रम हुने मिति, समय र स्थान।
1: मिति 2083 साल असार 26 गते।
0: समय दिउँसो 1 बजे।
1: स्थान मन्थली पार्क इन रामेछाप।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9823042165, 9861295951।
1: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: अहिले दिउँसोको 1 बजे
2: हजुरको रेडियो 102.1 MHz।
3: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
4: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको बिरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जीत मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, बिरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
4: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
4: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
5: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
6: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
5: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
6: सम्पर्क नम्बर 0845 41 143, 98 63 023 422।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845 43 255, 0845 41 106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार, संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
2: कार्यक्रममा उपस्थित हुने कलाकारहरू
7: सीता थापा,
2: प्रकाश कचवाल,
7: राजेन्द्र कुमार कार्की,
2: कुमार कार्की,
7: अमृत सुनवार,
2: उत्तम पौडेल,
7: सन्ध्या सानु,
2: रामकुमार पौडेल,
7: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
2: कार्यक्रम हुने मिति, समय र स्थान।
7: मिति 2083 साल असार 26 गते।
2: समय दिउँसो 1 बजे।
7: स्थान मन्थली पार्क इन रामेछाप।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9823042165, 9861295951।
7: आयोजक राष्ट्रिय संगीत कर्मी संघ, जिल्ला कार्य समिति रामेछाप।
8: तपाईँ असार 26 गते शुक्रबार के गर्दै हुनुहुन्छ? आउनुहोस्। रामेछापको बन्सरी नगरपालिकाको कार्यालयद्वारा नगरभित्र चालू आर्थिक वर्ष 2082-83 असारसम्म सञ्चालित समग्र विकास, निर्माण र सेवा प्रवाहको प्रभावकारिता विषयमा हुने सार्वजनिक सुनवाई कार्यक्रममा जिम्मेवार पदाधिकारीहरूसँग हक्काहक्की प्रश्न र बहस गरौं। तपाईँको प्रश्न, गुनासा, जिज्ञासा वा सुझाव भएमा हक्काहक्की राख्ने र जिम्मेवार जवाफदेही वक्ताबाट जवाफ पाइने भएकाले सवाल जवाफ कार्यक्रममा सहभागिता सुनिश्चित गरौं। सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति, समय र स्थान। मिति 2083 असार 26 गते शुक्रबार, समय बिहान 11 बजेबाट। स्थान तीनलाल पार्क, मन्थली 1, रामेछाप। कार्यक्रम सहजीकरण गर्ने संस्था प्रहार मिडिया प्रहारी, मन्थली 1, रामेछाप। जवाफदेही तथा आयोजक मन्थली नगरपालिकाको कार्यालय, मन्थली, रामेछाप। छुट्ला है, सहभागी बनौ, जिज्ञासा र गुनासो राखौ, जवाफदेही वक्ताबाट जवाफ सुनौ।
9: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।

हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: どこレディオ SG トップの8メガハーツ。
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44,
3: 9840-3773-93। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0447-521-158, 9854-0145-575, 9841-96-0669, 9864-1417-88।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
8: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841-82-9610।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
3: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9850043230, 9767065249, सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।

0: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0485402349, 0485402353 र 98540402349। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
3: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
4: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
3: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
4: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
3: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
4: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं, अघि बढौं।
5: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
6: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
5: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
6: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
5: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
6: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
5: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
6: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
5: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
6: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
5: न्यून लागत र सजिलो खेती, यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
6: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
5: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ, कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
6: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
5: लट्टे मार्सले, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
6: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
5: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यावसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
6: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

Oh God, one more remix.

0: अहिले दिउँसोको 2 बजे
1: हजुरको रेडियो

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता हायो। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz साथै तपाईँको सीएफएम 95 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा, सरकारले 4 ऐन र 1 नियमावली खारेज गर्दैछ। यस निमित्त अर्थमन्त्री डाक्टर सुनिमु वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक ल्याउनु भएको छ। यसको दफा 5 खारेजी र बचाउ सम्बन्धी प्रावधान रहेको छ, जसमा 4 ऐन खारेज गर्ने प्रस्ताव रहेको छ। प्रादेशिक विकास योजना कार्य वित्त गर्ने ऐन 2013, नेपाली मुद्राको चलन चल्ती बनाउने ऐन 2014, आय टिकट दस्तुर ऐन 2019, राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन 2052, वित्तीय मध्यस्थताको काम गर्ने संस्था सम्बन्धी ऐन 2055, यस बाहेक राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण नियमावली 2079 पनि खारेज गरे प्रस्ताव विधेयकमा प्रस्तावित भएको छ। ऐनमा रूपान्तरित भएर र लागू हुँदाका बखत राजस्व अनुसन्धान विभागमा दर्ता भए विभागबाट अनुसन्धान भइरहेका वा अनुसन्धान पूरा भए तापनि मुद्दा दायर हुन बाँकी रहेका उजुरी अन्य निकायमा सर्नेछ। यस्तो विषय आयकर, अन्तशुल्क मूल्य अभिवृद्धि कर र गैरकर सम्बन्धी भए आन्तरिक राजस्व विभागमा सर्नेछ। चुरी निकासी वा पैठारी सम्बन्धी विषय भन्सार विभागमा सर्ने भएको छ। विदेशी विनिमयसँग सम्बन्धित कसुरको हकमा विदेशी विनिमय नियमित गर्ने ऐन 2019 दफा 11 क बमोजिम तोकिएको अनुसन्धान अधिकारीमा सर्नेछ। यो ऐन प्रारम्भ हुँदाका बखत राजस्व अनुसन्धान विभागमा रहेका अभिलेखलाई नेपाल सरकार अर्थ मन्त्रालयको निर्णय बमोजिम तत्त निकायमा सर्ने गरी व्यवस्था गर्ने भनिएको छ। संसदीय सुनवाई समितिको निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिश भएकाहरूको सुनवाई प्रक्रिया शुरू भएको छ। सिंहदरबारमा बिहिबार आज बसेको समिति बैठकले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की, आयुक्त राजीव सुब्बा र गुरूप्रसाद वाग्लेको सुनवाई प्रक्रिया अगाडि बढ़ाएको हो। वास्तविक व्यक्तिहरूको सुनवाईका लागि 10 दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले बताउनु भएको छ। सूचना प्रकाशित भएको मितिले 10 दिनभित्र स्पष्ट आधार खोली विद्युतीय वा अन्य जुनसुकै माध्यमबाट पनि सूचना वा उजुरी दिन सकिने उहाँले बताउनु भएको छ। आगामी साउन 5 बस्ने समितिको बैठकमा प्राप्त भएका उजुरी खोलिने र अध्ययनका लागि सदस्यहरूलाई विवरण गरिने उहाँले बताउनु भएको छ। बैठकमा विपक्षीय दलका सांसदहरूले समय प्रक्रिया हतारमा नभई प्रक्रिया पूरा गराएर अघि बढ़ाउन आग्रह गर्नुभएको थियो। समिति सदस्य पद्म अभियानले एकै दिन सुनवाई प्रक्रिया अगाडि बढ़ाउँदा प्रभावकारी नभएको भन्दै प्रतिक्रियाका रूपमा नै सुनवाई गर्नुपर्ने धारणा राख्नु भएको छ। त्यस्तै समिति सदस्य वर्षमान पुणले संसदीय सुनवाईको विगतको अभ्यास अनुसार अघि बढ़नुपर्नेमा जोड़ दिनुभएको छ। सांसदहरूको सुझावपछि समितिका सभापति श्रेष्ठले प्रतिक्रियागत रूपमा नै पर्याप्त छलफल गर्दै सुनवाई प्रक्रिया अगाडि बढ़ाइने बताउनु भएको छ। संवैधानिक परिषदको असार 19 बसेको बैठकले निर्वाचन आयोगको रिक्त पदमा 3 नाम सिफारिश गरेको थियो। राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण गर्न लागिएको 2 दिन राहदानी सेवा बन्द हुने जनाएको छ। विभागले सूचना निकालेर हाल सञ्चालनमा रहेको प्रणाली मार्फत नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले आज र भोलि राहदानी सम्बन्धी सेवा बन्द रहने जनाएको हो। यसअघि विभागले असार 19 सार्वजनिक सूचना निकालेर प्रणाली परिवर्तनका कारण 2 दिन सेवा अवरूद्ध हुने जानकारी गराएको थियो। यद्यपि राहदारी सम्बन्धी अन्य सेवा बन्द रहे पनि विभागमा तयार भइसकेका राहदारी भने वितरण गरिने विभागले जनाएको छ। मोबाइलमा राहदानी संकलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा सम्पर्क गरी आफ्नो राहदानी संकलन गर्न सक्ने विभागले जनाएको छ। कांग्रेसका राष्ट्रिय
सभा र प्रतिनिधि सभा संसदीय दलका चारजना पदाधिकारीले प्रतिनिधि सभा नियमावली 2083 केही व्यवस्था संविधानसँग बाँधिएको दावी गर्दै सर्वोच्च अदालतमा रिटर्न निवेदन गराएका छन्। रिटर्न निवेदनमा राष्ट्रिय सभा संसदीय दलकी नेता कमला देवी पन्त, राष्ट्रिय सभा संसदीय दलका सचेतक पदम बहादुर परिवार, प्रतिनिधि सभा संसदीय दलका उपनेता अभिषेक प्रताप शाह र प्रमुख सचेतक वासना थापाले निवेदकको रूपमा हस्ताक्षर गर्नुभएको छ। उहाँहरूको तर्फबाट अधिवक्ता अमृत कुमार केसी वारिस रहनु भएको छ। रिटमा संघीय संसद सचिवालय, प्रतिनिधि सभा सभामुख ढोल प्रसाद अर्याल, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय तथा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका संयोजक गणेश पराजुलीलाई विपक्षी बनाइएको छ। निवेदकहरूले प्रतिनिधि सभाले 2083 जेठ 17 गते पारित गरेको प्रतिनिधि सभा नियमावली 2083 को प्रस्तावना नियम 140/11 र नियम 259 संविधान विपरीत रहेको दावी गरेका छन्। राष्ट्रिय गौरवको फेरि बबई डाइभर्सन बहुद्देश्य आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न 132 केबी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ। यो आयोजनाबाट उत्पादन हुने विद्युतलाई विद्युत प्राधिकरणले निर्माण गरेको कोहलपुर सुर्खेत 132 केबी प्रसारण लाइनमा जोडिनेछ। त्यसका लागि 1.7 किलोमिटर 132 केबी क्षमताको प्रसारण लाइन निर्माण गरिनेछ। भेरी नदीको पानी डाइभर्सन गरी बबईमा झारेर सिंचाई सुविधा उपलब्ध गराउने र त्यसबाट करिब 46.8 मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। प्रस्तावित प्रसारण लाइनमा 9 टावर रहनेछन्। त्यसमध्ये 3 बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्र र बाँकी 6 निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्नेछ। प्रसारण लाइनको क्षेत्राधिकार 18 मिटर रहनेछ। प्रसारण लाइनका कारण सुर्खेतको भेरी गंगा नगरपालिका 5 र बर्दिया राष्ट्रिय निकुञ्ज प्रभावित हुनेछ। आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार पार्न लागेकाले आवश्यक सुझाव दिन आग्रह गरेको छ। भेरी नदीको पानीलाई 12 किलोमिटर लामो सुरुङ मार्फत बबई नदीमा खसालेर बाँकी र बर्दियाको झण्डै 51,000 हेक्टर जमीनमा 12 महिना सिंचाई सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ। हालसम्म आयोजनाको भौतिक प्रगति 70% र वित्तीय प्रगति 57% रहेको छ। सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेको कलेजको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउने विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 स्वीकृत गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले तयार पारेको नियमावली हिजो बसेको मन्त्री परिषद बैठकले स्वीकृत गरेको हो। नयाँ नियमावली लागू भएसँगै नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्ध लिएर सञ्चालन भइरहेका कलेजका लागि थप कड़ा मापदण्ड लागू हुने भएको छ। उच्च शिक्षाको गुणस्तर विश्वसनीयता तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्ने उद्देश्यले नियमावली ल्याइएको मन्त्रालयले जनाएको छ। यसले देशमा सञ्चालनमा रहेका विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजका लागि नयाँ मापदण्ड निर्धारण गरेको छ। नियमावली अनुसार सम्बन्ध दिने विदेशी विश्वविद्यालय विश्वका उत्कृष्ट 1,000 विश्वविद्यालयभित्र परेको हुनुपर्नेछ। यसअघि मन्त्रालयले सार्वजनिक गरेको मस्यौदामा विश्वविद्यालय विगत 5 अन्तर्राष्ट्रिय श्रेणीकरणमा निरन्तर समावेश भएको र कम्तीमा एकपटक उत्कृष्ट 1,000 भित्र परेको हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको थियो।

खबरको अन्त्यमा अन्तर्राष्ट्रिय खबर. पाकिस्तानको कराची बन्दरगाह नजिकै अरब सागरमा विपत्ता भएको कार्गो विमानको भग्नावशेष फेला परेको बीबीसीले जनाएको छ. विमानमा रहेका पाँच चालक दलका सदस्यको खोजी भने चलिरहेको छ. निजी विमान सेवा कम्पनी केटु एयरवेजद्वारा संचालित विमान संयुक्त अरब इमिरेट्स युएईको सारजाहबाट उडेको थियो. अस्ति मंगलबार राति हवाई ट्राफिक नियन्त्रणसँग सम्पर्क विच्छेद हुनुअघि विमानले नेभिगेशन प्रणालीमा समस्या देखिएको थियो. पाकिस्तान विमानस्थल प्राधिकरणका अनुसार पाकिस्तानी नौसेना तथा नागरिक फोर्स तथा उद्धार टोलीले अरब सागरमा झण्डै 12 घण्टाको खोजीपछि विमानको भग्नावशेष फेला पारेका हुन्. खोज अभियानमा संलग्न अधिकारीले मनसूनका कारण समुद्रमा देखिएको खराब अवस्था र खोज क्षेत्रको ठूलो आकारले उद्धार कार्य चुनौतीपूर्ण बनाएको बताएका छन्. हवस् त अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै. हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ. त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट विदा हुन्छु. नमस्ते.

0: तपाईं असार 26 गते शुक्रबार के गर्दै हुनुहुन्छ? आउनुहोस्। नाभिछापको बन्थरी नगरपालिकाको कार्यालयद्वारा नगरभित्र चालू आर्थिक वर्ष 2082-83 असारसम्म सञ्चालित समग्र विकास निर्माण र सेवा प्रवाहको प्रभावकारिता विषयमा हुने सार्वजनिक सुनवाई कार्यक्रममा जिम्मेवार पदाधिकारीहरूसँग हक्कहक्की प्रश्न र बहस गरौं। तपाईँको प्रश्न, गुनासा, जिज्ञासा वा सुझाव भएमा हक्कहक्की राखेर जिम्मेवार जवाफदेही वक्ताबाट जवाब पाइने भएकाले सवाल जवाफ कार्यक्रममा सहभागिता सुनिश्चित गरौं। सार्वजनिक सुनवाई कार्यक्रम भनी मिति, समय र स्थान। मिति 2083 असार 26 गते शुक्रबार। समय बिहान 11 बजेबाट। स्थान तीनलाल पार्क, मन्थली 1, रामेछाप। कार्यक्रम सहजीकरण गर्ने संस्था प्रहार मीडिया प्रणाली, मन्थली 1, रामेछाप। जवाबदेही तथा आयोजक मन्थली नगरपालिकाको कार्यालय, मन्थली, रामेछाप। छुट्ला है, सहभागी बनौ, जिज्ञासा र गुनासो राखौ, जवाबदेही वक्ताबाट जवाब सुनौ।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने।
1: आगोका स्रोतहरू बन्द गर्ने।
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
1: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
2: बिजुलीको तार लत्रिएको छ भने नछुने।
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
4: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने। यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
5: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
4: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
4: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
2: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
4: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
4: अखाद्य, रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
2: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
4: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
2: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
4: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुली। फोन नम्बर 0 47 52 14 13।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रुचाई तपाईँको लिएर उपस्थित भइसकेको छु। म सम्झना खड्गे भने प्रविधि संयोजनमा हुनुहुन्छ श्रीराज महत। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। यो समय तपाईँ के गर्दै हुनुहुन्छ, कहाँ हुनुहुन्छ, आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ होला। व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि तपाईँले कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला। र आज बिहिबारको बसाई आजको बसाईमा तपाईँले पठाउनुभएका कमेन्टहरूलाई स्थान दिनेछौ र तपाईँले चाहिँ कार्यक्रममा सहभागिता पनि जनाउन सक्नुहुनेछ। आफ्नो आफन्तजन साथीसंगीलाई सम्झना सन्देश पनि पठाउन सक्नुहुनेछ। कार्यक्रम अवधिभर एकदमै मिठा रमाइला आधुनिक संगीतहरू राखेर तपाईँलाई मनोरञ्जन दिनेछौ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी तपाईँसँग कुराकानी गर्न आउने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो मनसुने गीत दैवको सृष्टि एकदमै मिठो गीत रहेको थियो। स्वरूपराज आचार्यको आवाजमा रहेको यो मिठो गीतबाट कार्यक्रम रोजाई तपाईँको शुरूआत भइसकेको छ। अब भने पालो तपाईँको रहेको छ यस्तै मिठा रमाइला मनसुने गीतहरू आजको बसाईमा बस्नेछ र तपाईँले पनि कार्यक्रममा सहभागिता जनाउनुहोस् र कार्यक्रममा आफ्ना आफन्तजन साथी संगीलाई पनि सम्झना सन्देश पठाउन सक्नुहुनेछ। र यति बेला कोही साथी आइसक्नु भएको छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। नमस्कार। कोही साथी हुनुहुन्थ्यो बाहिरिनु भइसकेको छ, जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि आउनुहोला 0848 40 40 0026 को बाध्य भएर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ। यो दिउँसोको समय छ, तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, खाजा खाने तरगर गरिराख्नु भएको छ होला, उकालीओराले बन्झिङ चौतारी गरिराख्नु भएको छ होला, मेलापातमा हुनुहुन्छ होला, अब यसरी कामतिर व्यस्त हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं, सुनेर साथ दिनुहोला र कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्न चाहन्छु। र तपाईँले कार्यक्रम सुनिरहँदा के कस्तो लागिरहेको छ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो हेलो हेलो,
0: कोही साथी हुनुहुन्छ, उहाँको आवाज हामीले सुन्न सकिरहेका छैनौं। आज टेलिफोन सम्पर्कमा पनि केही समस्या जस्तो लागिरहेको छ। ठिकै छ, तपाईँसँग हामी कुराकानी गर्ने प्रयत्न गर्नेछौ सम्भव भएसम्म। यदि भएन भने पनि कार्यक्रम अवधिभर मिठा गीत संगीतहरू बज्नेछ, तपाईँले सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो हेलो
0: कोही साथी हुनुहुन्छ, उहाँको आवाज हामीले फेरि पनि सुन्न सकेनौं। उहाँलाई विशेष धन्यवाद कार्यक्रममा सहभागिता जनाउनु भएको छ। सम्भवतः हामी अब कार्यक्रममा एक दुईजना साथीसँग अझै पनि ट्राई गर्छौं, यदि उहाँको आवाज हामीले सुन्न सफल भयो भने अन्य साथीहरूसँग पनि हामी कुराकानी गर्ने रहेछौ। यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: हेलो
0: हजुर, नमस्कार।
2: नमस्कार, सुन्दै हुनुहुन्छ?
0: एकदम मैले भर्खरै सुने भन्नुपर्छ, हाम्रो अध्ययनजी बोल्नुभयो।
2: हजुर, अघिल्लो साथीहरूले बोल्दा सुन्नु भएन होइन, तर मैले बोल्दा सुनेको छ, केही समस्या होला अब नेटवर्कमा भन्ने पनि लागेको छ मलाई पनि।
0: मैले धेरैचोटि साथी आउनु भइसकेको छ, उहाँको आवाज हामीले सुन्न सकेन, तर हजुरको आवाज सुन्न सफल भयो, खुसी लागेको छ। के छ, खाजा खानुभयो?
2: खाजा केही समयमा हुनेछ मेरो, तपाईँको के छ?
0: मेरो पनि त्यस्तै हो, अब केही समयमा हुनेछ भन्न चाहन्छु। कार्यक्रम सुन्नु भएको छ कि छैन त? अहिले
2: सुन्दैछु म कार्यक्रम, अहिले सुनेरै कल गर्दैछु।
0: सुनेरै कल गर्नुभयो, के छ नयाँ नौलो खबर, अनि मौसम कस्तो छ आजको?
2: घाम लागिराखेको छ, नयाँ नौलो खबर भने चाहिँ हिजो अस्ति जस्तो चाहिँ त्यस्तै छ, खासै केही परिवर्तन भइसकेको छैन।
0: ठिक छ, परिवर्तन भयो भने हामीलाई अवश्य पनि जानकारी दिनुहुन्छ। कार्यक्रममा एकदमै मिठो गीत बस्छ, फेरि पनि हजुरले आफ्नो आफन्तजन साथीजनलाई सम्झना राख्नुपर्ने हुन्छ है त?
2: हुन्छ, समग्रमा भन्नुपर्दाखेरि तपाईँलाई रेडियोमा प्राविधिक नियन्त्रण कोठामा बसेर साथ दिने साथी जो हुनुहुन्छ उहाँको लागि, त्यसै गरी त्रिको नाम गिरम्दाखेरि अति नै मिलनसार साथीहरू रामचन्द्र बोहरा, आशा खड्का, दिपिका बहिनी, भूमि शरण पाल लगायत सम्पूर्ण साथीहरूलाई
0: हवस् त। नमस्कार, हुनुहुन्थ्यो अध्ययन तामाङजी हुनुहुन्थ्यो, सिन्धुलीबाट हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो साथीसँगै आफन्तजनलाई छोटो मिठोमा सम्झना राखेर छुटिसक्नु भएको छ। पालो तपाईँको रहेको छ 0848 40 40 0026 फटाफट फोन गरेर आउन सक्नुहुनेछ। तपाईँसँग हामी धेरै कुराकानी भन्दा पनि तपाईँसँग कुराकानी गरेर तपाईँले आफ्नो आफन्तजन साथीसँगलाई सम्झना पाउनुहुनेछ। यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार।
3: हजुर दिदी, नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
3: सिन्धुली बिटिजोरबाट सर थापा मगर।
0: सर थापा मगर भन्नुभयो?
3: सरस्वती थापा मगर।
0: सरस्वती
3: हजुर,
0: के छ सरस्वतीजीको खबर?
3: मेरो खबर एकदमै ठिक छ, अनि दिदीको के छ?
0: मेरो पनि एकदम ठिक छ भन्नुपर्छ, खाजा लिनुभयो?
3: हजुर, मेरो खाजा बाँकी नै छ
0: हुनुहुनेछ। यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार।
4: हजुर दिदी, नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
4: सिन्धुली बिटिजोरबाट।

0: हुन्छ।
1: यति बेलाको समयमा चाहिँ हजुरको प्रोग्राम सुन्दै बसिरहेको छु दिदी।
0: प्रोग्राम सुन्दै बसिराख्नु भएको छ, सुनिरहँदाखेरि कार्यक्रममा केही सल्लाह सुझाव दिनु भन्छ?
1: हजुर खासै केही छैन दिदी, राम्रो छ भन्नुपर्छ।
0: ठिक छ, हजुरलाई धन्यवाद। यदि भयो भने हामीलाई सल्लाह सुझाव दिँदै गर्नुहोस्। कार्यक्रममा अर्को मिठो गीत बस्छ, हजुरले आफ्नो आफन्तजन साथीलाई सम्झनुहोस् है त।
1: हुन्छ, फर्स्ट अफ अल दिदी हजुरको लागि, प्राविधिक मित्रको लागि, यही सुन्दै हुनुहुन्छ बहिनी शर्मिला थापा मगरको लागि र सुन्दै हुनुहुन्छ मम्मी बाबाको लागि, ठुलो बुबाको लागि र सुन्नुहुन्छ दिदी प्रतिशा मगर करिना मगरको लागि र तीन कन्यातिर रहेर सुन्दै हुनुहुन्छ होला दिदी कविता मगर प्रणिश मगरको लागि भन्न चाहन्छु र केटिएमतिर रहेर सुन्दै हुनुहुन्छ होला दाई तुलिवरको लागि भन्न चाहन्छु र मलाई सरस्वती मगर भनेर चिन्ने नचिन्ने सबै सबैको लागि भन्दै सुटिन्छु दिदी। नमस्कार।
0: हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो सरस्वती थापा मगरजी हुनुहुन्थ्यो, उहाँले पनि आफन्तजन साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ। यति बेला भने हामी कार्यक्रममा अर्को एउटा मिठो गीत राख्छौं। गीतपछि हामी छोटोमा व्यावसायिक विश्रामतर्फ जानेछौ, विश्रामपछि फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, फोन एसएमएस पनि गर्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 MHz।
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
2: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
3: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
4: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
5: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
6: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
7: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
5: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराटबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अण्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
7: ए हो र भन्या, अनि फाइदा होला र है?
5: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
7: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त,
5: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 9854040239।
7: कति रे 9540 अनि
5: 9540040239, फोन नम्बर चाहिँ 0485402390।
7: 0485402390।
8: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
7: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्स अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
8: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
5: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
0: विराज किसानको साथी।
9: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
10: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
9: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
10: मिति 2083 साल असार 28 गते आइतबार,
9: समय बिहान 10 बजेदेखि,
10: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप,
9: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: गायकमा एकदमै मिठो गीत, त्यसपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु। यति बेला तपाईँ सुनिराख्नु भएको छ रामेछाप जिल्लाको पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz र तामाकोस एफएम 95 MHz। इन्टरनेट अनलाइनबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर। नमस्कार, यो आवाज कहाँदेखि होला? शर्मिलाजी आउनुभयो। के छ शर्मिलाजीको हजुरको खबर? मेरो पनि खबर एकदम ठिकठाक छ, राम्रो रमाइलो छ भन्नुपर्छ। खाजा लिनुभयो?
1: मेरो खाजा चाहिँ बाँकी छ, अनि दिदीको पनि बाँकी रहेछ। यति आउनलाई सँगै खानुपर्छ।
0: ल ठिक छ, अब समय मिलाएर आउने प्रयास चाहिँ गर्छु। यदि आएन भने पनि मन नदुखाउनु होला है त।
1: हुन्छ।
0: अनि अरू सुनाउनुहोस् न, के छ खबर?
1: खबर त सबै पुरानै भन्नुपर्छ दिदी।
0: सबै पुरानो छ नि?
1: हजुर, नयाँ भएछ भने म सुनाउँछु नि।
0: ल ठिक छ, नयाँ भयो भने अवश्य पनि हाम्रो शर्मिलाजीले सुनाउनुहुन्छ। यति बेला हामी अर्को फेरि पनि मिठो गीत बज्छु। हजुरले आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झनु छ है त? हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो शर्मिला थापा मगरजी हुनुहुन्थ्यो। उहाँले पनि आफन्तजन साथी सङ्गीलाई छोटो मिठोमा सम्झना राखेर सुनिसक्नु भएको छ। पालो त भएको रहेको छ। 0840 40 0026 फोन गरेर फटाफट आउन सक्नुहुनेछ। सौरभ केसीजी हुनुहुन्छ, हेलो सिस, गुड आफ्टरनुन, म बासो नगरपालिका आठको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि चाहिँ हजुरको प्रोग्राम सुन्दैछु, सुनेर साथी रहेको छु। मेरो घरमा हुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी अर्को साथी हुनुहुन्छ, मिलन घायल बोटुजी हुनुहुन्छ, गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेट अल फ्रेन्डको लागि दोहा कतारबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी प्रकाश मुक्तानजी हुनुहुन्छ, हेलो गुड आफ्टरनुन दिदी, म पनि सुनिरहेको छु है सिन्धुली ग्वाल्टरबाट, प्रकाश मुक्तान हो भन्दै हुनुहुन्छ। प्रकाशजीलाई पनि विशेष धन्यवाद। र त्यसै गरी अर्को साथी हुनुहुन्छ, टेकु छेत्रीजी हुनुहुन्छ, नमस्ते भन्नुभएको छ, नमस्ते नमस्कार भन्न चाहन्छु हाम्रो तर्फबाट पनि। र त्यसै गरी हुनुहुन्छ अर्को साथी, यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ जस्तो लागिरहेको थियो, बाहिरिनु भइसकेको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी अर्को साथी हुनुहुन्छ, सोना कन्दुङबाजी हुनुहुन्छ, उहाँले पनि लेख्नु भएको छ, सेवाहरू नमस्कार आरजे सम्झना आशिष, हजुर म सोना कन्दुङबा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु यो बेला, मिठो सम्झना छ साथीहरू। टीकाराम सुनवार, लेखक बान्तवराई, दिनेश देवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा कटका, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी परमा, धनु गजमेर, सरस्वती खत्री, हिराबहादुर लकाई, अञ्जन थुलुङ, पवित्रा तामाङ, अनिता आर्यल, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सृजना सापकोटा, सुनिता बेगा, सृजना युमहाङ, दिया लिम्बु, दिया राई, सुसन थामी, श्रीराज महत, दीपक तामाङ, मनसुन तामाङ तामाङ, त्यसै गरी रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खड्गी, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रन्जु मगर, केशव सेन्चुरी हुनुहुन्छ, अर्को साथी सन्तोष सिंह, मिन छेत्री, क्रिस ढुङ्गा, नाइमत खड्गी, युक्त प्रसाद श्रेष्ठ, त्यसै गरी लीला राज खाम्बाङ, देवेन्द्र दाहाल, घायल अभिमान सुनवार, देवेन किशोर रञ्जन, समीर स्वर्गीय किरात, आर्ज जीवन चामलिङ राई, बिली अछामी, विनायकी सिंह, सुनिता एग्मे कुलुङ, सबै सबैलाई भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु, नमस्कार। कोही साथी हुनुहुन्थ्यो, उहाँ बाहिरिनु भइसकेको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला फेरि हामी अर्को मिठो गीततर्फै लाग्छौं, गीतपछि हामी फेरि आउनेछौं, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रममा एकदमै मिठो गीत बजिसकेको छ। यस्तै मिठा गीत संगीतबाट आजको बसाईमा तपाईहरूलाई मनोरञ्जन दिने प्रयास गरिराखेका छौं र सम्भवत हामी साथीहरूसँग पनि कुराकानी गरिराखेका छौं। जो साथी कोही साथी हुनुहुन्छ भने हामी एकजना साथीसँग कुराकानी गर्न सफल हुन्छौं जस्तो लागिरहेको छ। आउनु होला 0484-40-0024 माध्यम भएर। यति बेला भने तपाईँले पठाउनुभएका सन्देश वाचन गर्नेतर्फ लाग्छु म। संगीता लामा संगीतजी हुनुहुन्छ, गुड आफ्टरनुन, नमस्ते, नमस्कार दिदी भन्दै हुनुहुन्छ। नमस्ते नमस्कार हजुरलाई पनि। सुषमा छेत्री थामीजी हुनुहुन्छ, नमस्ते सिस, म पनि बुटोलबाट सुन्दैछु है, सबैमा मिठो माया सम्झना छ, नमस्ते भन्नुभएको छ। सुषमाजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र त्यस्तै गरी टेक बहादुर पुमाजी हुनुहुन्छ, सञ्चालिका सम्झनाजी नमस्कार, गुड आफ्टरनुन, सुन्दैछु उदयपुर चौधटीगढी नगरपालिका 8 बेल्टा राइट टोल चोकबाट। फेसबुक लाइभमा हजुरको रेडियो 102.1 MHz भन्दै हुनुहुन्छ। टेक बहादुरजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। लगभग तपाईँले पठाउनुभएका सन्देशहरू पनि वाचन भइसकेको छ र हामी कार्यक्रमको अन्तिम तीन क्षणमा पनि आइसकेका छौं। लगभग हामी पनि विदा लिने समय भइसकेको छ। आजको बसाईमा तपाईँले कार्यक्रममा साथी सङ्गीलाई चाहिँ सम्झना सन्देश राख्नुपर्ने हुन्थ्यो र यी समय तपाईँ एकदम व्यस्त हुनुहुन्छ होला। व्यस्तताको बावजुद पनि कतिपय साथीहरूले कार्यक्रममा सहभागिता जनाउनुभयो, उहाँ सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र कार्यक्रममा सहभागिता जनाउने साथी हुनुहुन्थ्यो अध्ययन तामाङ, सरस्वती थापा मगर, शर्मिला थापा मगरजी हुनुहुन्थ्यो, उहाँहरू सम्पूर्णलाई एकमिष्ठमा धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रम अवधिभरि बजेका मिठा रमाइला आधुनिक गीतका सर्जक स्रष्टालाई पनि मनदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु। र त्यसै गरी प्रविधि समितिबाट यतिनजेलसम्म मलाई साथ सपोर्ट दिनुभयो श्री राजा महतलाई पनि मनदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु। र जो जतिले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो उहाँहरू सम्पूर्णलाई पनि एकमिष्ठमा धन्यवाद व्यक्त गर्दै कार्यक्रममा अर्को मिठो रमाइलो आधुनिक गीत छोड्दै आजको अवस्था रोजाई तपाईँकोबाट म सम्झना खड्गी पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
2: हावा हुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावा हुरी चलेको बेला के नगर्ने,
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
4: अहिले दिउँसोको 3 बज्यो।
0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
5: सबैभन्दा पहिले मुख्य खबर। संविधान संशोधनको बहस पत्र तयार गर्ने कार्यदलबाट एमाले पनि बाहिरियो। संविधानको मर्ममाथि नै प्रश्न उठेपछि अलग भएको विपक्षी दलहरूको भनाई। जे 17 गते प्रतिनिधि सभामा संसदीय मर्यादा उल्लंघन भएको जाँचको समितिको ठहर, सभामुखलाई प्राप्त विशेषाधिकारको तत्काल प्रयोग गर्ने सुझाव। चालू आर्थिक वर्षको भुक्तान सरकारी भुक्तानी हुने आज अन्तिम दिन, भरे राति 12 बजेदेखि खाता बन्द हुने, विकासी कार्यालयहरूमा भुक्तानीको चाप, हिजो एकै दिन 17 अर्ब रूपियाँ भन्दा धेरै खर्च। इरानमाथि अमेरिकाको लगातार दोस्रो रात आक्रमण, बहराइन, कुवेत र कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानको प्रत्याक्रमण। र फिफा विश्वकप फुटबलमा आज रातिदेखि क्वार्टर फाइनलका खेल शुरू हुँदै। नेपाल खबरमा अब पूरा खबर। संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलबाट नेकपा एमाले पनि औपचारिक रूपमा बाहिरिएको छ। एमाले महासचिव शंकर पोखरेलले कार्यदलका संयोजक असीम शाहलाई पत्र लेखेर पार्टी प्रतिनिधि भीष्म अधिकारीलाई फिर्ता बोलाएको जानकारी दिनुभएको हो। अधिकारी शुरूदेखि नै कार्यदलको बैठकमा सहभागी भने भन्नु भएको थिएन। पत्रमा कार्यदलको उद्देश्य संविधानका आधारभूत विषय नै खलबल्याउने रहेको देखिएको तर सरकारबाट स्पष्ट जवाफ नआएको लेख छ। यसअघि नेकपा, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गरी 4 दल बाहिरिसकेका थिए। नेपाली कांग्रेसले शुरूदेखि नै कार्यदलमा प्रतिनिधि पठाएको थिएन। श्रम संस्कृति पार्टीका प्रतिनिधिले पनि अबदेखि बैठकमा नबोलाउन भनेको बताएका छन्। अब कार्यदलमा सत्तापक्ष राष्ट्रपा र एउटा विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि मात्र बाँकी रहेका छन्। बाहिरका दलहरूले संविधानको प्रस्तावना र आधारभूत मूल्य मान्यतामा नछुने प्रतिबद्धता खोज्दै संसद सर्वदलीय छलफलको माग गरेका छन्। सरकारले राष्ट्रपाको चुनावी भाषापत्रमा उल्लेख भए बमोजिम संविधान संशोधन बारे बहस पत्र बनाउन कार्यदल गठन गरेको थियो। कार्यदलले शुरूमा 2 महिना र पछि थपिएको 1 महिना गरी 3 महिनाको कार्य अवधि पाएको छ। थपिएको म्याद यही असार मसान्तमा सकिँदैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्यदलले प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको र चाँडै प्रधानमन्त्री शाह समक्ष पेश गर्ने तयारी रहेको बताएको छ। गएको जेठ 17 गते प्रतिनिधि सभाको बैठकमा भएको घटनाको जाँचबुझ गर्न गठित समितिले संसदीय मर्यादा उल्लंघन भएको ठहर गरेको छ। सचिवालयका सचिव प्रकाश अधिकारी संयोजकत्वको समितिले बुझाएको प्रतिवेदनमा मर्यादा उल्लंघनको ठहर गर्दै बैठकभित्र अमर्यादित र उत्तेजक शब्द प्रयोग भएमा संसदको अभिलेखबाट हटाउनेदेखि बैठकबाट निष्कासन गर्नेसम्मको व्यवस्था कठोरतापूर्वक लागू गर्न सुझाव दिएको छ। समितिले स्थलगत मुसुलका सीसीटीभी फुटेज र प्रत्यक्षदर्शीको बयानका आधारमा तयार पारेको प्रतिवेदनमा जेठ 17 गते संसदमा संयमताको अभाव देखिएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री भवेन्द्र शाहसँगको प्रश्नोत्तरपछि विपक्षी दलहरूले विरोध गर्ने क्रममा सभामुख बस्ने कुर्सी अगाडिको टेबल चर्किएको, काठको बार फुटेको र ढोकाको छेस्किनी समेत भाँचिएको प्रतिवेदनमा भनिएको छ। संसदीय सुनवाई समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनवाई प्रक्रिया शुरू गरेको छ। आज बसेको समितिको बैठकले नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा सुनवाई प्रक्रिया अघि बढ़ाएको हो। संवैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तमा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेको नाम सिफारिश गरेको छ। प्रस्तावित तीनैजना विरूद्ध समितिले 10 दिन अर्थात साउन 4 गतेसम्मको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको छ। सभापति श्रेष्ठका अनुसार उजुरीको छलफलको क्रममा उजुरीकर्ताले कानून व्यवसाय लैजान नपाउने भएका छन्। उजुरीकर्ता आफैले उजुरीको बारेमा ब्रिफिङ गर्नुपर्ने भएको छ। प्राप्त उजुरी उपर छलफल गरेर सुनवाई समितिले प्रस्तावित नाम अनुमोदन गरेपछि नियुक्त हुने संवैधानिक व्यवस्था छ। चालू आर्थिक वर्षको बजेट अन्तर्गत सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 आर्थिक वर्ष सकिनुभन्दा 7 दिन अगावै सम्पूर्ण खाताहरू बन्द गरी बजेट भुक्तानी निकासा रोक्का गर्नुपर्ने प्रावधान छ। यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाताबन्दी भनिन्छ, जसअनुसार आज राति 12 बजेदेखि खाता बन्द गर्नुपर्छ। यस्तो भुक्तानी पालिका, प्रदेश र संघीय सरकार गरी सबै तहका सरकारी निकायको हकमा लागू हुनेछ। आजसम्म भुक्तानी हुन नसकेको अवस्थामा आउँदो आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाबाट मात्रै यस्तो खर्च गर्न सकिने महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। हिजोसम्म सरकारले चालू आर्थिक वर्षका लागि विनियोजित कुल बजेटको 78% खर्च गरेको छ, तर पुँजीगत तर्फको खर्च भने 40% मात्रै छ। सरकारी खाताबाट हिजो एकै दिन 17,09,66,00,000 रूपियाँ भुक्तानी भएको छ। आज अन्तिम दिन भएकोले पालिकाहरूसहित सड़क विभाग, शहरी विकास तथा भवन निर्माण विभाग लगायत निकाय र यस अन्तर्गत कार्यालयहरूमा भुक्तानी प्रक्रिया टुङ्ग्याउनेको व्यस्तता देखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। 12 वर्षदेखि रोकिएको ढल्केबर हेटौँडा 400 KV प्रसारण लाइन निर्माणको अवरोध सरकारले हटाएको छ। हिजो मन्त्री परिषदको निर्णयसँगै आयोजनाको मकवानपुर खण्डमा वन क्षेत्र प्रयोग गर्ने अनुमति प्राप्त भएको हो। मन्त्री परिषदको बैठकले नेपाल विद्युत प्राधिकरणलाई प्रसारण लाइन क्षेत्रमा वनको जग्गा प्रयोग र त्यहाँ रहेका विभिन्न प्रजातिका 1,292 रूख हटाउन स्वीकृति प्रदान गरेसँगै निर्माणको अवरोध हटेको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार वन क्षेत्रको स्वीकृति, मार्ग अधिकार तथा रूख कटानी सम्बन्धी निर्णय नहुँदा आयोजना रोकिएको थियो। हेटौँडादेखि बुटौलसम्म 220 KV प्रसारण लाइनको सर्किट निर्माण भइसकेको छ। नयाँ 400 KV प्रसारण लाइन सञ्चालनमा आएपछि पूर्व पश्चिम विद्युत प्रवाह सहज हुने, प्रणालीको विश्वसनीयता बढ़ने, पटक पटक हुने ट्रिपिङ तथा विद्युत अवरोधमा कमी आउने र अतिरिक्त विद्युत भारत निर्यात गर्न सहज हुनेछ। अब विदेशको खबर. अमेरिकी सेनाले लगातार दोस्रो रात पनि इरानमाथि व्यापक हवाई आक्रमण गर्दै थप 90 सैन्य लक्ष्यमा प्रहार गरेको बताएको छ. यो सँगै अमेरिकी सेनाले दुई रातको अवधिमा इरानका 170 सैन्य लक्ष्यमा प्रहार गरेको बताएको बीबीसीले जनाएको छ. इरानी संचार माध्यमका अनुसार देशको दक्षिणी तर्कीय क्षेत्रमा विस्फोटका आवाजहरू सुनिएका छन्. इरानको स्वास्थ्य मन्त्रालयले आक्रमणबाट विगत दुई रातमा 14 ज्यान गएको बताएको छ. यसैबीच अमेरिकी आक्रमणको जवाफमा इरानले बहराइन, कुवेत र कतारमा रहेको अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएपछि मध्यपूर्व क्षेत्रमा तनाव थप चर्किएको छ. यो घटनाले युद्ध अन्त्यका लागि भएको अस्थायी युद्ध विराम संकटमा परेको छ. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गमा इरानले व्यापारिक जहाजमाथि गरेको आक्रमणले युद्ध विरामको प्रभाव समाप्त भएको संकेत दिएको केही घण्टामै अमेरिकी सेनाले आक्रमण थालेको हो. यसअघि इरानले ओमानको तट नजिकै व्यापारिक जहाजलाई निशाना बनाएपछि अमेरिकाले हिजो इरानका सैन्य अड्डा र बन्दरगाहमाथि आक्रमण गरेको थियो. अब खेल खबर. फिफा विश्वकप फुटबलमा आज रातिदेखि क्वार्टर फाइनलका खेल शुरू हुँदैछन्. पहिलो क्वार्टर फाइनलमा राति 2:15 उपाधि दावेदार फ्रान्स र मोरक्को खेल्दैछन्. यो खेल अमेरिकाको बोस्टन रंगशालामा हुनेछ. प्री क्वार्टर फाइनलमा फ्रान्सले पाराग्वेलाई 1-0 र मोरक्कोले क्यानाडालाई 3-0 गोलले हराउँदै अन्तिम आठमा पुगेका हुन्. विश्वकपमा फ्रान्स र मोरक्को बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो. सन् 2022 विश्वकपको सेमी फाइनलमा फ्रान्सले मोरक्कोलाई 2-0 हराएको थियो. यस्तै समग्रमै दुई टोली बीच 6 भेट हुँदा फ्रान्सले 4 र मोरक्कोले एक खेल जित्दा एक खेल बराबरीमा सकिएको छ. यस्तै दोस्रो क्वार्टर फाइनलमा भोलि राति 1:15 स्पेन र बेल्जियम, तेस्रो क्वार्टर फाइनलमा आइतबार बिहान 3:15 नर्वे र इंग्ल्याण्ड तथा अन्तिम क्वार्टर फाइनलमा आइतबार बिहान 7:00 साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड खेल्दैछन्. चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक. संविधान संशोधनको बहसपत्र तयार गर्ने कार्यदलबाट एमाले पनि बाहिरियो. संविधानको मर्ममाथि नै प्रश्न उठेपछि अलग भएको विपक्षी दलहरूको भनाई. जेठ 17 प्रतिनिधि सभामा संसदीय मर्यादा उल्लंघन भएको जाँचबुझ समितिको ठहर. सभामुखलाई प्राप्त विशेषाधिकारको तत्काल प्रयोग गर्ने सुझाव. चालू आर्थिक वर्षको भुक्तानी हुने आज अन्तिम दिन. भरे राति 12 खाता बन्द हुने. विकासी कार्यालयहरूमा भुक्तानीको चाप. हिजो एकै दिन 17 रूपियाँ भन्दा धेरै खर्च. इरानमाथि अमेरिकाको लगातार दोस्रो रात आक्रमण. बहराइन, कुवेत र कतारमा रहेको अमेरिकी सैन्य अखडामा इरानको प्रत्याक्रमण. र फिफा विश्वकप फुटबलमा आज रातदेखि क्वार्टर फाइनलका खेल शुरू हुँदै.
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना. यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ. साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ. शर्त तथा बन्देजहरू लागू हुनेछ. समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क.
11: साली नदीको शिर,
12: मणिचूडको काख,
11: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
12: शान्ति र आनन्दको अनुभूति,
11: भीडभाडबाट टाढा,
12: सहरबाट नजिकै.
11: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
12: झुले अर्ग्यानिक फार्म रिजोर्ट.
13: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181. वेबसाइट झुले.com.np.
14: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा. म पनि यस्तै चाहन्छु. मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले.
15: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ.
16: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ. फोन नम्बर 44282042, 44282042. कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड.
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। ललितपुर महानगरपालिकाले आउँदो साउन 15 गतेदेखि बालबालिका, अशक्त व्यक्ति र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्य कर्मी मार्फत घर घरमै स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ। महानगरका मेयर श्री बाबु महर्जनले स्वास्थ्यमा कुनै समस्या आएमा महानगरको हटलाइन फोन नम्बर 1131 सम्पर्क गर्न नगरवासीलाई अनुरोध गर्नुभएको छ। तोकिएको हटलाइन बिरामीको फोन नम्बर प्राप्त हुनसाथ महानगरको एम्बुलेन्स, चिकित्सक, नर्स तथा आवश्यक औषधि सहितको स्वास्थ्य टोली बिरामीको घरमै पुगेर उपचार गर्नेछ। यदि बिरामीको उपचार गर्न सम्भव नभएमा त्यही एम्बुलेन्स मार्फत अन्यत्र अस्पतालमा पठाइने व्यवस्था छ। महानगरभित्र झण्डै 2,94,000 जना नागरिक छन्। युवा समुदायले हिजो पशुपतिको देवपटनमा परम्परागत मचाती जात्रा मनाएका छन्। हरेक वर्ष असार कृष्ण पक्ष अष्टमीका दिन मनाउने यस जात्रामा तीन बालबालिकालाई प्रतीकात्मक रूपमा त्रिशूलमा राखी खटमा उत्तानो अवस्थामा राखिन्छ। कुमार र कुमारीका रूपमा पूजनीय यी बालबालिकालाई खटमा राखेर भुवनेश्वरी, जयबागेश्वरी, गोलनभरी टोल र सिफल परिक्रमा गराई पुनः देवपटन ल्याएको थियो। किम्वदन्ती अनुसार पहिले पशुपति क्षेत्रमा राक्षसले बालबालिकालाई वध गर्ने गरेकाले तान्त्रिक बन्धु दत्त अच्छा जूको सहयोगमा राक्षसकै बच्चा त्रिशूलमा राखेर सर घुमाइएको थियो। त्यसपछि राक्षसले बालबालिका लैजान छाडेको मानिन्छ। त्यही स्मृतिमा यो जात्रा त्रिशूल जात्राका रूपमा परिचित छ। लिच्छिपीकालदेखि शुरू भएको यो जात्रा पहिले 9 खटमा मनाइन्थ्यो भने अहिले 3 मात्र सीमित छ। काठमाडौँमा स्वदेशी शैक्षिक संस्था र कोर्सहरूको प्रवर्धनका लागि शैक्षिक मेला हुने भएको छ। 12 नेपाल हायर एजुकेशन फेयर 2026 पछि शनिबार र आइतबार काठमाडौँमा आयोजना हुने आयोजक भिजन मीडिया इन्कर्पोरेशनका निर्देशक तारामान रावलले जानकारी दिनुभयो। उहाँका अनुसार मेलामा विद्यार्थी अभिभावकहरू नेपालमै उपलब्ध उच्च शिक्षाका अवसरबारे जानकारी दिनेछ। सहभागीलाई निशुल्क शैक्षिक तथा करियर परामर्श उपलब्ध गराउने रावलले बताउनुभयो। बितेका 24 घण्टामा काठमाडौँ उपत्यकाका 2,066 जना गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कारवाहीमा परेका छन्। कारवाहीबाट 18,60,030 रूपैयाँ जरिमाना संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जाँड रक्सी खाने 65 जना कारवाहीमा परेका छन् भने नियम विपरीत राइड सेयरिङ गर्ने 122 जना, संकेत पत्ती उल्लंघन गर्ने 120 जना, तीव्र गतिमा गाड़ी चलाउने 114 जना लगायत चालकहरू कारवाहीमा परेका हुन्। र वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा 3 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कपिल वस्तुको बाणगंगा नगरपालिका 8 36 वर्षकी दिलमाया गैरे, भक्तपुरको चाँगु नारायण नगरपालिका 5 28 वर्षका सन्देश ढुंगाना र कास्कीको रूपा गाउँपालिका 1 विशाल खवास राणा रहेका छन्। दिलमायाले अमेरिका पठाइदिने भन्दै 1 7 लाख, सन्देशले क्रोएसिया पठाइदिने भन्दै 2 16 लाख र विशालले सर्बिया पठाइदिने भन्दै 1 2 लाख रूपियाँ लिएर सम्पर्क विहीन भएका भन्ने पीड़ितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। दिउँसो 3 राष्ट्रिय र 4 भन्ज्याङ भित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। चालू आर्थिक वर्षको भुक्तानी हुने आज अन्तिम दिन। भरगाती 12 खाता बन्द हुने, विकासी कार्यहरूमा भुक्तानीको चाप, हिजो एकै दिन 17 रूपियाँ भन्दा धेरै खर्च। आउँदो साउन 15 गतेदेखि घर घरमै स्वास्थ्य सेवा दिने ललितपुर महानगरको तयारी। बिरामीको फोन प्राप्त हुनसाथ डाक्टर र औषधि सहितको टोली घरमै पुग्ने। र पशुपति क्षेत्रमा नेवार समुदायले परम्परागत मचाती जात्रा मनाए। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्था बारे जानकारी लिने गरौ। नमस्कार।
17: हजुरको रेडियो 102.1 MHz।
18: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गतेभित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
19: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
3: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
19: आवश्यक कागजात
3: सदस्यता परिचय पत्र,
19: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
3: र तोकिएको नवीकरण शुल्क।
19: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
3: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू,
19: सदस्य मृत्यु,
3: नगद राहत रु 20,000 रुपियाँ,
19: दुर्घटना स्वास्थ्य उपचार,
3: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
19: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
3: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
19: अपाङ्गता,
3: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
19: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
20: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
20: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
20: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
20: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय,
3: हिंसा सहनु हुँदैन आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
20: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
19: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
3: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
19: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र स्थान।
3: मिति 2083 साल असार 28 गते आइतबार।
19: समय बिहान 10 बजेदेखि।
3: स्थान नगरपालिका सभा हल रामेछाप नगरपालिका रामेछाप।
19: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
21: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
21: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।

0: हजुरको रेडियो 102.1 MHz।
1: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
2: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9956043230, 9767065249, सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर

0: पैठाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाउ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
1: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
0: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
1: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
0: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
1: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
0: लट्टे मार्सले, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोसिलो हुन्छ।
1: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
0: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
1: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
2: तपाईँ असार 26 गते शुक्रबार के गर्दै हुनुहुन्छ? आउनुहोस्। रामेछापको मन्थरी नगरपालिकाको कार्यालयद्वारा नगरभित्र चालु आर्थिक वर्ष 2082-83 असारसम्म सञ्चालित समग्र विकास, निर्माण र सेवा प्रभावको प्रभावकारिता विषयमा हुने सार्वजनिक सुनवाई कार्यक्रममा जिम्मेवार पदाधिकारीहरूसँग हक्काहक्की प्रश्न र बहस गरौं। तपाईँको प्रश्न, गुनासा, जिज्ञासा वा सुझाव भएमा हक्काहक्की राखेर जिम्मेवार जवाफदेही वक्ताबाट जवाब पाइने भएकाले सवाल जवाब कार्यक्रममा सहभागिता सुनिश्चित गरौं। सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति, समय र स्थान। मिति 2083 असार 26 गते शुक्रबार। समय बिहान 11 बजेबाट। स्थान 3 लाल पार्क, मन्थली 1, रामेछाप। कार्यक्रम सहजीकरण गर्ने संस्था प्रहार मिडिया प्रहारी, मन्थली 1, रामेछाप। जवाबदेही तथा आयोजक मन्थली नगरपालिकाको कार्यालय, मन्थली, रामेछाप। छुट्ला है, सहभागी बनौ, जिज्ञासा र गुनासो राखौ, जवाबदेही वक्ताबाट जवाब सुनौ।

0: हजुरको रेडियो 102.1 MHz।
1: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 98154175, 98146906, 98064178।
2: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
4: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
5: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854043305, 0484543305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोलेस्ट्रोल छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98846 76 48 03, रामेछाप मिटसप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
7: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
8: काका, तिमीलाई यति नै थाहा छैन, अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
9: हजुर, यहाँ सिमेन्ट रड पाइप प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ, साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रङको अधिकृत विक्रेता काँटी किला रङ रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
2: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540042, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540042, र 0484043085, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका खातबारी, रामेछाप।
10: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।

0: हजुर को रेडियो 102.1 मेगाहर्ट्ज।
1: वाउ हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भन्ने साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटर बोर्ड, रामेछाप।
3: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
2: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
3: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
2: त्यसो भए ध्यान दिएर सुन्ने।
4: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
2: सुन्नु भए त
3: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
5: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
6: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी, आफन्त, साथीभाइबाट घरमा बस्न, हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
7: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
6: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
7: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
8: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9, मन्थली, सम्पर्क नम्बर 0848 45 398, 0848 45 398।
8: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
1: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।
9: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।

नमस्कार हजुरको रेडियो 102 थोप्लो 1 मेगाहर्ट्जको अपरान्न 4 बजेको रामेसा पनि रामेसा आसपासका छिमेकी जिल्लाहरूको खबर सङ्ग्रह हो। रामेसा खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म राजन मोहतारा छेत्री। तपाईँले यो खबर हजुरको रेडियो 102 थोप्लो 1 मेगाहर्ज तमाकुसी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। रामेछापको माकुण्डा गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा कर्मचारी शिक्षक तथा सेवकलाई दैनिक रूपमा शास्ति भोग्न बाध्य भएका छन्। फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै नटिप्ने समस्याले संचार सेवा संकटग्रस्त बनेको स्थानीयहरूले गुनासो गरेका छन्। गाउँपालिकाको वडा नम्बर 7 भुजी, 6 गुप्तेश्वर, 5 र 4 प्रीति तथा 3 कुपगाँसतलीका अधिकांश क्षेत्रमा नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा स्थानीयहरूले वैकल्पिक रूपमा एनसेलको सिम प्रयोग गर्न थालेका छन्। स्थानीय अनुसार पछिल्लो समय टेलिकमको नेटवर्क यति कमजोर बनेको छ कि सामान्य फोन सम्पर्क गर्न समेत निकै कठिन हुने गरेको छ। वडा नम्बर 4 प्रीति स्थित च्यादल बजारमाथि रहेको नेपाल टेलिकमको टावरबाट समेत आसपासको क्षेत्रमा पर्याप्त सेवा नपुगेको स्थानीयहरूले गुनासो गरेका छन्। यस्तै वडा नम्बर 1 गुन्देलमा सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको छिरिङ खर्क स्थित टावरमा निर्भर रहनुपर्दा मौसम प्रत्यक्ष रूपमा सेवामा प्रत्यक्ष रूपमा असर पर्ने गरेको छ। सौर्य ऊर्जाबाट सञ्चालन हुने टावर घाम लाग्दा मात्र चार्ज हुने र वर्षात तथा बदली हुँदा सेवा पूर्ण रूपमा अवरुद्ध हुने अवस्था रहेको स्थानीयहरूले बताएका छन्। स्थानीय अनुसार लिखु खोलामा सञ्चालनमा रहेको जलविद्युत आयोजनाबाट विद्युत आपूर्ति हुन नसक्दा टावर अझै सौर्य ऊर्जामा निर्भर छ। त्यसकारण बर्खायाममा संचार सेवा झनै प्रभावित हुने गरेको छ। आपतकालीन अवस्थामा समेत सम्पर्क हुन नसक्दा नागरिकले ठूलो समस्या झेल्नु परेको उनीहरूको गुनासो छ। पालिकाको केन्द्र च्यादलु, भुजी, गुप्तेश्वर लगायतका क्षेत्रहरूमा फोन सेवा अविश्वसनीय बनेपछि सरकारी सेवा प्रवाह, विद्यालयको प्रशासनिक काम तथा दैनिक जनजीवन समेत प्रभावित भएको स्थानीयहरूले बताएका छन्। रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 सालुका आग लागि पीड़ित व्यवसायी काशीराम श्रेष्ठलाई रामेछाप उद्योग वाणिज्य संघले आर्थिक सहयोग गरेको छ। उहाँ हाल सालु बजारमा दुर्गा फ्यान्सी स्टोरका संचालक हुनुहुन्छ। संघका अध्यक्ष प्रकाश कुमार श्रेष्ठले आज मन्थलीमा आयोजित कार्यक्रममा व्यवसायी श्रेष्ठलाई राहत उपलब्ध गराउनु भएको छ। उहाँको पसल असार 4 गते भएको आगलागीबाट नष्ट भएको थियो। रामेछाप उद्योग वाणिज्य संघले श्रेष्ठलाई पुनः व्यवसाय सञ्चालनमा सहयोग होस् भन्ने हेतुले राहत स्वरूप 20,110 रूपियाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। श्रेष्ठ संघका साधारण सदस्य हुनुहुन्छ। रामेछापको मन्थली नगरपालिका 1 नम्बर वडा कार्यालयको हिजो उद्घाटन गरिएको छ। वडाध्यक्ष होमप्रसाद पौडेलले उक्त कार्यालयको भवन उद्घाटन गर्नुभएको छ। मन्थली नगरपालिकाबाट गत वर्ष नै निर्माण सम्पन्न भएको उक्त भवनमा बाहिरी केही निर्माण कार्य बाँकी रहेकोले एक वर्षपछि भवनको उद्घाटन भएको छ। भवन नहुँदा यसअघि जिल्ला समन्वय समितिको भवनमा वडा कार्यालय सञ्चालन हुँदै आएको थियो। उद्घाटनपछि अब वडा कार्यालयको सम्पूर्ण काम सोही भवनबाट सम्पादन हुने वडा सचिव शेषराज पौडेलले बताउनु भएको छ। कार्यक्रममा वडाभित्र बसोबास गरेका 84 ज्येष्ठ नागरिकलाई जुवारी कोट, टोपी र खादा लगाइदिएर सम्मान पनि गरिएको थियो भने 51 जना दुग्ध किसानहरूलाई क्यान वितरण गरिएको थियो। दोलखाको जिरी घर बताउने एक पुरूषको काठमाडौँको वीर अस्पतालमा मृत्यु भएको छ। रमेश लामा नाम बताउने करिब 60 वर्षका पुरूषको वीर अस्पतालमा मृत्यु भए पनि उनका परिवारजन र आफन्त सम्पर्कमा नआउँदा सब अस्पतालमै थन्किएर बसेको छ। प्रहरीका अनुसार काठमाडौँमा कोठा भाडामा लिएर बस्ने तथा ज्यामी काम गर्ने लामाको आज बिहान वीर अस्पतालमा मृत्यु भएको थियो। मृतकको शव ट्रमा सेन्टरमा राखिएको छ। दोलखा प्रहरीले मृतकको पहिचानका लागि सार्वजनिक अपील गर्दै परिवारजन र आफन्तलाई सम्पर्कमा आउन भनेको छ। शस्त्र प्रहरी बलले सर्लाहीको मलङ्गवा नगरपालिका 2 स्थित सीमा इलाकाबाट ए असार 21 गते 23 लाख रूपियाँ बराबरको कारसहित गाड़ी नियन्त्रणमा लिएको छ। शस्त्र प्रहरीले काठ लैजान लागेको गोर्खा जिल्ला घर बताउने अन्दाजी 35 वर्षीय डोरबहादुर कोटी र भारत घर बताउने अन्दाज 28 वर्षीय मुकेश शर्मा रहेको जनाएको छ। नेपालबाट अवैध रूपले प्र 2040016009 नम्बरको पिकअप गाड़ीमा राखेर भारततर्फ लैजान लागेको 100 क्युफिट काठ र एक थान बक्स
पलङ सहित उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवाले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका दुवैजनालाई बरामद काठ तथा गाड़ी सहित आवश्यक कार्यवाहीको लागि डिभिजन वन कार्यालय लालबन्दी सरलाई बुझाइएको छ। यसै गरी सोही जिल्लाको हरिपुर नगरपालिका तीन धनकौलबाट असार 21 गते करिब 97,20,000 रूपियाँ बराबरको लत्ता कपड़ा पनि बरामद गरिएको छ। सोही ठाउँको कपड़ा पसलमा उक्त लत्ता कपड़ा अवैध रूपले लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवा र जिल्ला प्रशासन कार्यालय सर्लाहीको संयुक्त टोलीले बरामद गरेको छ। बरामद गरिएको लत्ता कपड़ा आवश्यक कार्यवाहीको लागि भन्सार कार्यालय सर्लाहीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। महोत्तरीको दुईवटा चिनी उद्योगमा बुझाइएको उखुको करिब 2 अर्ब रूपियाँ किसानले भुक्तानी पाएका छन्। त्यहाँको गौशाला नगरपालिका एक स्थित एभरेस्ट सुगर एण्ड केमिकल इण्डस्ट्रीज र गौशाला 12 स्थित सिद्धि विनायक सुगर एण्ड केमिकल इण्डस्ट्रीजमा बुझाइएको उखुको रकम बापत 1,76,42,455 रूपियाँ किसानले भुक्तानी पाएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ। दुवै उद्योगमा गरेर किसानले 28,67,986 क्विन्टल 96 किलो उखु आर्थिक वर्ष 2082-83 याममा बुझाएको अभिलेखले देखाएको छ। जम्मा उखुको मूल्य बापत हुने 1,77,34,37,232 मध्ये 1,76,52,40,455 भुक्तानी भइसकेको कार्यालयले जनाएको छ। हवस् त हजुरको रेडियो 102 थोप्लेक मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको रामेसाथ खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
3: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
2: हो र कहाँ अनि सम्पर्क नम्बर
3: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली
0: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तीनकुने काठमाडौँ
4: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना
5: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रवाहको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ
4: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति समय र
5: मिति 2083 साल असार 28 गते आइतबार
4: समय बिहान 10 बजेदेखि
5: स्थान नगरपालिका सभाहाल रामेछाप नगरपालिका रामेछाप
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप
6: तपाई असार 26 गते शुक्रबार के गर्दै हुनुहुन्छ आउनुहोस् रामेछापको बन्सरी नगरपालिकाको कार्यालयद्वारा नगरभित्र चालू आर्थिक वर्ष 2082-83 असारसम्म सञ्चालित समग्र विकास निर्माण र सेवा प्रवाहको प्रभावकारिता विषयमा हुने सार्वजनिक सुनवाई कार्यक्रममा जिम्मेवार पदाधिकारीहरूसँग हक्कहक्की प्रश्न र बहस गरौं तपाईँको प्रश्न गुनासा जिज्ञासा वा सुझाव भएमा हक्कहक्की राखेर जिम्मेवार जवाफदेही वक्ताबाट जवाब पाइने भएकाले सवाल जवाफ कार्यक्रममा सहभागिता सुनिश्चित गरौं सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति समय र स्थान मिति 2083 असार 26 गते शुक्रबार समय बिहान 11 बजेबाट स्थान तीनलाल पार्क मन्थली 1 रामेछाप कार्यक्रम सहजीकरण गर्ने संस्था प्रहार मिडिया प्रहारी मन्थली 1 रामेछाप जवाफदेही तथा आयोजक मन्थली नगरपालिकाको कार्यालय मन्थली रामेछाप छुट्ला है सहभागी बनौं जिज्ञासा र गुनासो राखौं जवाफदेही वक्ताबाट जवाफ सुनौं
4: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना
5: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ म्याग भित्र नवीकरण नगरेमा सदस्यता स्रोत खारेज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ
4: आवश्यक कागजात
5: सदस्यता परिचय पत्र
4: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
5: र तोकिएको नवीकरण शुल्क
4: अन्तिम मिति 2083 साल असार मसान्तसम्म
5: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू
4: सदस्य मृत्यु
5: नगद राहत रु 20,000 रुपियाँ
4: दुर्घटना स्वास्थ्य उपचार
5: सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने
4: व्यावसायिक क्षतिपूर्ति आगलागी प्राकृतिक प्रकोप
5: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने।
4: अपाङ्गता
5: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000 देखि 10,000 सम्म।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 0848 540 028 98 543 43 028 रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
5: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
5: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
5: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
5: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97 65 20 33। QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57।
4: आर्थिक निमन्त्रणा
6: राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
4: कार्यक्रममा उपस्थित हुने कलाकारहरू
6: सीता थापा,
4: प्रकाश कचवाल,
6: राजेन्द्र कुमार कार्की,
4: कुमार कार्की,
6: अमृत सुनवार,
4: उत्तम पौडेल,
6: सन्ध्या सानु,
4: रामकुमार पौडेल,
6: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
4: कार्यक्रम हुने मिति, समय र स्थान,
6: मिति 2083 साल असार 26 गते,
4: समय दिउँसो 1 बजे,
6: स्थान मन्थली पार्क इन रामेछाप।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 98-23-042-165, 98-61-95-91।
6: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।

0: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन हुने बारे सूचना।
1: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन तथा सांस्कृतिक कार्यक्रम 2083 निम्नमिति समय स्थानमा हुन गइरहेको छ। कार्यक्रममा सहभागिताका लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। साथै लोक तथा दोहोरी गीत संगीतका चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक सांस्कृतिक प्रस्तुति रहने यस कार्यक्रममा सम्पूर्ण कला संगीत प्रेमी तथा आम दर्शक महानुभावहरूलाई उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य बनाउन हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रममा सांगीतिक प्रस्तुति दिने कलाकारहरू
0: प्रजापति पराजुली,
2: दुर्गा राई माझी,
0: बत्री पङ्गेनी,
2: रीता थापा मगर,
0: पशुपति शर्मा,
2: सुभाष केसी,
0: दीपक खड्का,
2: राधिका हमाल,
0: सीता थापा,
2: कृष्ण रेउले,
0: शिव हमाल,
2: जुना श्री,
0: देवी घरती,
2: दिनेश काप्रे,
0: रामकुमार नेपाली,
2: उषा सुवेदी,
0: भरत बराकोटी
2: र कुमार हुन्।
0: कार्यक्रम हुने मिति 2083 असार 27 गते।
1: स्थान तिनलाल पार्क मन्थली रामेछाप। थप जानकारीका लागि संयोजक कल्पना सुनवार सम्पर्क नम्बर 9860-77-5833, सह संयोजक अनिता थापा मगर सम्पर्क नम्बर 9044-26-41-10। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समिति।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकाली उरालीको साथमा हामी उपस्थित भइसकेका छौं। तपाईँले हामीलाई अपरान्ह 4 बजेको रामे साथ खबर पछि करिब 5 बजेसम्म सुन्न सक्नुहुन्छ। आज पनि तपाईँ सँगै रहन्छौ। आज बिहिबारको बसाई तपाईँले अब बस्ने गीत मार्फत आफ्ना आफन्तजन साथी संगीलाई सम्झन पाउनुहुन्छ। त्यसको लागि 0840 40 0026 तपाईँले सहभागिता जनाउनु पर्ने हुन्छ भने तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाटै साथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डट कम हजुरको याप्तामा कोसेफिङ 95 मेगाहर्जबाट पनि सुन्दै हुनुहुन्छ। यो कार्यक्रम हप्ताको 6 दिन मात्र आउँछ। आइतबारदेखि शुक्रबारसम्म यो कार्यक्रम आउने क्रममा तपाईँले कार्यक्रम सुनिरहँदा केही सल्लाह सुझाव अनि प्रतिक्रियाहरू छन् दिन मन छ भने तपाईँले हामीलाई भन्न सक्नुहुन्छ। आजको बसाइमा चाहिँ मात्रै साथीसँगै सम्झन पाउनुहुन्छ। फटाफट फोन डायल गर्दै आउन सक्नुहुन्छ। तपाईँले हामीलाई यो समय देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट एकै साथ सुन्दै हुनुहुन्छ। साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको न्यूज डट कम हजुरको याप तपाईँको सेफएम 95 मेगाहर्जबाट सुन्दै हुनुहुन्छ। साथै अन्य माध्यमहरूबाट पनि सुनिराख्नु भएको छ। कार्यक्रमको बारेमा सल्लाह सुझाव पनि दिन सक्नुहुन्छ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ सम्झना खड्गीले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकी साथी ललिता आयो। यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ विद्यवे बैठ अनि रमाइलो एउटा भाकाबाट। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: आहा, कार्यक्रमको शुरूआतमा राख्यौं हामीले दिमिचनी रमाइलो भाका खेम सेन्चुरी अनि मेलिना राईको आवाजमा रहेको पानको पसल भन्ने लोक भाका राखेर कार्यक्रमको कालीबुरालीको शुरूआत गरिसकेका छौ। अब भने पालो तपाईँको रहेको छु, तपाईँले 048 40 40 0026 सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ, स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? के छ हाम्रो गीत आजको खबर भन्नुहोस् न।
1: ठिकै छ दिदी, हजुरको के छ?
0: मेरो पनि एकदम ठिकै छ। अनि यो समय खाजा खाइवरी बस्नु भएको छ कि के हो?
1: अब खाजा हुन लाग्यो भन्नु गर्छ है दिदी हजुर, हजुरको भए त
0: मेरो पनि भइसकेको छ, यहाँको हुन लागेको छ भन्नुभएको छ। अनि आजको दिन समग्रमा कसरी बित्यो त
1: हजुर?
0: आजको दिन कसरी बिताउनु भयो भने?
1: आजको दिन यस्तै बस्ने, बाहिर चलाउने दिदी हजुर।
0: त्यसै गरेर दिन बिताउनु भयो
1: हजुर?
0: ल ठिक छ त्यसो भए है। अनि के छ अरू खबरहरू भन्नुहोस्?
1: यतातिर त मौसमको भन्नु पर्दा त दिदी हजुर घाम लागिरहेको छ, अहिले पानी परेको छैन भन्नुपर्छ है।
0: ल ठिकै छ ठिकै छ, अब पानी परेको छैन भन्दै हुनुहुन्छ होइन त
1: हजुर? दिदीको मन्थालीतिर के छ?
0: यता त्यस्तै छ, घाम लागेको छ, रमाइलो घमाइलो छ, घाम लागिरहेको छ, घमाइलो भइरहेको छ है त
1: हजुर।
0: अनि अरू त ठिकै छ भन्दै हुनुहुन्छ, ठिकै छ। हामी कार्यक्रमतर्फ लाग्छौ, एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न त।
1: मिठो भोइसमा कार्यक्रम चलाउनुहुन्छ दिदीको लागि र रेडियो परिवारको लागि र मेरो साथीहरू सबैको लागि, घर फ्यामिली सबैको लागि भन्दैछु। चिन्छु, नमस्ते दिदी।
0: हस् त नमस्ते, भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो गीता गदालजी हुनुहुन्थ्यो, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। उहाँले सहभागिता जनाएर साथीहरूलाई सम्झेर पनि छुटेर गइसक्नु भएको छ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो
2: हजुर, नमस्ते।
0: नमस्ते हजुर, अध्ययनजी बोल्दै हुनुहुन्छ?
2: हजुर हजुर।
0: के छ अध्ययनजीको खबर सुनाउनुहोस् न त मलाई।
2: ठिक छ समग्रमा, अहिलेसम्मको
0: अहिलेसम्मको भन्ने हुनुहुन्छ, बिहानदेखि अहिलेसम्म ठिक छ
2: हजुर।
0: ल खाजा भयो कि बाँकी छ?
2: खाजा अलिक भर्खरै आँप खाएर सकिएको, बाँकी खाजा त एकछिनमा
0: हुन्छ। भनेपछि गाउँ घरमै फलेको ताजा ताजा आँप खानु भयो?
2: हजुर।
0: ल गाउँघरको आफ्नै बारीमा फलेको खानेकुरा पके पनि स्वादिष्ट हुन्छ होइन त?
2: एकदमै अर्ग्यानिक हो नि त यो
0: पके पनि, त्यो अर्ग्यानिक भएर त मिठो हुन्छ। हामीले बजारमा किनेका विभिन्न विषादी प्रयोग भएका खानेकुराहरू खान्छौँ, त्यसमा चाहिँ कुनै पनि स्वादै पाइँदैन के अध्ययन चाहिँ?
2: आँप खाएर सकिएको, बाँकी खाजा त एकछिनमा हुन्छ।
0: भनेपछि गाउँघरमै फलेको ताजा ताजा आँप खानु भयो?
2: हजुर।
0: ल गाउँघरको आफ्नै बारीमा फलेको

0: दिएको हुन्छ, तर कतिपय अवस्थामा समय किसानहरूलाई पनि दोष दिने गरिन्छ। किसानहरूले जस्ताको तस्ती अब लगेर बेच्ने हो, अब ग्राहकहरू चाहिँ घरमै आएर पनि लिएर जान्छ, तर उतै लगेर चाहिँ बिसादीहरूले पाइएको हुन्छ। तथापि पनि किसानले चाहिँ जे गर्दा पनि किसानलाई जहर छैन क्या, दिए पनि हुनुहुने नदिए पनि नहुने भनेको छ।
1: पक्कै पनि अब उहाँहरूले त सबै चिज पाकेरै चाहिँ त दिनुभएको हुन्छ होला नि जस्तो लाग्छ, होइन? अब ठिकै छ, जे भए तापनि अब जसरी भयो पाकेको छ, बजारमा आएको छ। अब जस्तो आँपै कुरा गर्ने हो भने बजारभरी पहिले अहिले अब सिजन अनुसार आँप नै देखिन्छ, होइन? जस्तो कि पाइनएप्पल कटरहरू, होइन, यो खालको चाहिँ फलफुलहरू बजारमा अहिले धेरै छ। अब सिजन अनुसार चल्नु पर्यो, चलाउनु पर्यो, व्यापार बिजनेस पनि फेरि गर्नै पर्यो। ल ठिक छ, कार्यक्रममा आउनुभयो र मैले मिठो कुराकानी हुन्छ हाम्रो अध्ययनजीसँग। अब कुराकानी गर्न धेरै मन हुन्छ तर के गर्नु, एक दिन फेरि सबै कुरा सकाएर के गर्नु, भोलिको लागि पनि बाँकी राख्नुपर्छ भन्ने लाग्छ, त्यही भएर छोटो मिठोमा कुरा गर्छु है।
0: निश्चित समय हुन्छ, समयभित्रमै सघाउनुपर्छ कुरा पनि।
1: ल ठिक छ, एउटा मिठो गीत बज्छ, साथीहरूलाई सम्झनुहोस् न त।
0: साथीहरू सम्झिनु पर्दाखेरि आत्मीय साथी रामचन्द्र बोहरा, आशा खड्का, टिका बैम्बु लगायतका मिश्रा नेपाल लगायत सम्पूर्ण साथीहरूलाई भन्दै म छुटिन्छु। नमस्ते।
1: हस् त नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो अध्ययन तामाङजी, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। उहाँले आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झेर कार्यक्रमबाट छुटिसक्नु भएको छ। पालो तपाईँको, तपाईँले पनि आज मात्रै साथी सङ्गीत सम्झन पाउनुहुन्छ। अन्य बसेमा तपाईँले विभिन्न खालको प्रस्तुतिहरू सुन्न सुनाउनु पर्ने हुन्थ्यो भने आज तपाईँले नातुले साथी सङ्गीत सम्झनुहोस्। मिठा मिठा रमाइला लोक बाकाहरू बच्छ भन्दै हुनुहुन्छ सम्झना अझैले। तपाईँको लागि हाम्रो नम्बर 048 40 40 0026 को नम्बर खुल्ला रहेको छ भने देश तथा विदेशमा हुनुहुन्छ, विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हाम्रो एकै साथ सुन्दै हुनुहुन्छ। यति बेला अर्को साथी सम्पर्कमा स्वागत गर्छु। हेलो भन्दै त्यहाँ गइसक्नु भएको छ। यति बेला हामी कार्यक्रममा मिठो भाकातर्फ पनि लाग्न चाहन्छौ। कार्यक्रममा यति बेला दादेङ गजुरी, बसन्त थापा, दीपिका बैम्बुका आवाजमा रहेको मिठो भाका राख्छौ। त्यसपछि आउँछौ रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगा।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाई खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: लो आयो है क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
5: ओ प्रकाश।

0: सपना नंबर वन दाना हे पुस्तक दाना नंबर वन दम्मा सबे भन्दा कम
1: होनी
2: देसे मा कांति
3: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
4: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
3: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485423 9।
5: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
6: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
7: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
6: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
7: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
6: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं नपकाउ।
7: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
6: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
7: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
6: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
7: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली। फोन नम्बर 0447524013।

नादा वनमा आगो लाग्यो भने जीव जन्तुको नाशा वनमा आगो लाग्यो भने वन जंगल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

0: कार्यक्रममा राखिएको मिठो भाका भाकापछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गएका थियौं। विश्राम पछि फेरि आइसकेका छौं। आजको व्यवसायमा हामीले तपाईँसँगै रहेर सहयात्रा गर्दै मिठा भाकाहरू सुन्दै सुनाउँदै तपाईँले आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झन पाउनुहुन्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, को हुनुहुन्छ? स्वागत गर्छु। हेलो
1: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार दिपजी, के छ खबर? धेरै पछि आउनुभयो त।
1: हजुर हजुर, सम्झिरहनु भएको रहेछ नि दिदी हजुरले, मलाई बिर्सिनु भएको रहेछ नि त, खुसी लाग्यो है।
0: दिपजीलाई त कहाँ बिर्सन सकिन्छ त नि।
1: हजुर हजुर, धेरै समय पछि आज बोल्न पाएँ दिदी हजुरसँग, एकदम खुसी छु भन्नुलाई त।
0: ल, मलाई पनि एकदमै खुसी लागेको छ देवजीसँग बोल्न पाएको छ धेरै पछि। अनि के छ खबरहरू सुनाउनुहोस् न।
1: हजुर, मेरो खबर एकदम ठिक छ भन्नुपर्छ है। खाजा खानुभयो दिदी हजुर?
0: मैले त खाइसकेँ, देवजीले बरु खानुभयो कि छैन?
1: मैले पनि आज चाहिँ 2 बजे नै खाएको भन्नुपर्छ है त दिदी।
0: ल, आज छिट्टै खानुभयो त्यसो भए।
1: आज चौमिन खाइदिएको भन्नुपर्छ है त दिदी हजुर, घरमै बनाउनु भएको थियो, छोरीहरूले बनाएको थियो अनि खाएको भन्नुपर्छ।
0: ल, घरमै बनाएर खानुभयो।
1: हजुर हजुर।
0: ल, मिठो मिठो खानुभएछ, आज खुसी लाग्यो। अरू त सबै ठिकै छ होला, गर्मी गर्मी भनेछ मौसम है।
1: एकदम गर्मी छ भन्नुपर्छ, आज भोलि त पानी पनि परेको छैन यतातिर, तातातिर पानी परिरहन्थ्यो, आज भोलि चाहिँ परेको छैन, बिहानदेखि घाम लागिरहेको छ, अहिलेसम्म घाम लागिरहेको छ भन्नुपर्छ है।
0: ल, ठिक छ, घाम लाग्दैछ, गर्मी छ, तपाईँ त्यस्तै त्यस्तै छ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, एउटा मिठो भाका बोल्छ, साथीहरूलाई सम्झनुहोस् न।
1: हुन्छ, यति धेरै समयपछि आज बोल्न पाउँदा एकदम खुसी छु, विशेष गरी दिदी हजुरकै लागि भन्न चाहन्छु, र अनि प्राविधिकमा रहनुहुने सम्झना दिदीको लागि पनि, अनि लगायत हजुरको रेडियो होली युनिटको लागि भन्न चाहन्छु, अनि मिडिया प्रेमी बहिनीहरू रमिला तामाङको लागि, बहिनी पासाङ दोलमा तामाङको लागि भन्न चाहन्छु। यता तिम्पुङ घर भइहाल चाहिँ खानादेवीतिर भन्दा पनि यता छापको भिरकोटतिर रहेर सुन्दै होला बहिनी पासाङ दोलमा तामाङको लागि पनि भन्न चाहन्छु, र अनि साथी ध्रुव पाण्डेको लागि, अनि निर्मला पौडको लागि भन्न चाहन्छु, सङ्गीता रमदेल सम्झिरहेको छ है बहिनी भन्न चाहन्छु, रियागीको लागि, रिता सुनवारको लागि पनि भन्न चाहन्छु, अनि पूर्मिला थापा मगरजी लगायत मलाई देवमाझी भनेर चिनी नचिनी माया गर्ने सम्झिने बिर्सिने घिरा गर्ने सम्पूर्णको लागि अब बज्ने भाका सुनाउन चाहन्छु भन्दै मेरो घर परिवारको लागि पनि बिर्सिन्छु ल। नमस्ते भाइ।
0: हवस् त, नमस्ते। भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो देवजी, उहाँले आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झेर छोडेर गइसक्नु भएको छ। हामी कार्यक्रमको अन्त्यतिर आउन लागिसकेका छौँ। अब एकजना साथीसँग मात्र हामी प्रत्यक्ष सम्पर्कमा जोडिनेछौ। यति बेला अर्को साथी सम्पर्कमा हुनुहुन्छ, स्वागत गर्छु। हेलो।
2: हजुर दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते नमस्कार हजुर, यो आवाज कुन ठाउँदेखि हो? अनिताजी, के छ सन्चै हुनुहुन्छ?
2: हजुर, एकदम सन्चै छु भन्नुपर्छ। अनि दिदी हजुरलाई कस्तो हुनुहुन्छ?
0: मलाई पनि एकदम सन्चै आरामै छ अहिलेसम्म भन्नुपर्छ, यस्तै छ है। गर्मी छ, गर्मीले हेर्नुहोस् न गाह्रो छ।
2: हजुर हजुर,
0: बाहिर निस्किने भनेपछि घामले पोलेर होइन, यस्तो पो छ त यतातिर त।
2: हजुर, हाम्रो यतातिर चाहिँ अब हल्का हल्का बिहान पानी हल्का परिरहेको थियो, अनि अहिले चाहिँ छैन सर, अब हल्का घाम लागिरहेको छ, त्यति गर्मी त छैन भन्नुपर्छ है।
0: ल, गर्मी छैन, शीतकाल छ, घरमा बस्दै हुनुहुन्छ, अनि अन्य के के कामहरू गर्दै हुनुहुन्छ?
2: हजुर, बिहान मकै घाँचे, अहिले चाहिँ अब मकै केलाइसकेर बसिरहेको छ, हजुरको प्रोग्राम सुन्दैर फोन कल गरेको, फोन पनि एकैतालमा लागेको, एकदम खुसी चाहिँ भन्नुपर्छ है।
0: ल, सधैँभरि खुसी हुनुहोला है, साथसाथै यसरी आउँदै पनि गर्नुहोस्, कार्यक्रममा सहभागिता हुनुहोस्। यति बेला हामी कार्यक्रमतर्फ लाग्छौँ, एउटा मिठो भाका बोल्छौँ, साथीहरूलाई सम्झनुहोस् न।
2: फर्स्ट अफ अल त्यति मिठो शब्दमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ विशेष गरेर दिदी हजुरको लागि भन्न चाहन्छु, अनि कार्तिकमा बस्नुहुन्छ कार्तिक दिदीको लागि भन्न चाहन्छु, हजुरको रेडियो होल परिवारको लागि, घर परिवार सम्पूर्णको लागि, साथीहरूले भन्नु पर्दाखेरि चाहिँ यहाँ सुन्दै हुनुहुन्छ भदाई निर्मला तामाङको लागि भन्न चाहन्छु, अनि साथीहरू भन्नुपर्दाखेरि चाहिँ निल थापाको लागि भन्न चाहन्छु, अनि त्यसै गरी सङ्गीता ठाकुरको लागि एकदम सम्झिरहेको साथी भन्न चाहन्छु, प्रेम श्रेष्ठको लागि, अनि राज श्रेष्ठको लागि, अनि अञ्जना सुनेर एकदम सम्झिरहेको छु साथी भन्न चाहन्छु, यति बेला जति साथीहरूले कार्यक्रम सुनेर बसिराख्नु भएको छ उहाँहरू सम्पूर्णको लागि भन्दैछु तुलसी।
0: हस् धन्यवाद, त्यही भर्खरै सम्पर्कमा हुनुहुन्थ्यो निका तामाङजी, अब चाहिँ म फोन लिन साथीहरूको कमेन्ट भाषण गर्दै विदा हुन्छु। मेनु लम्तडी मगर लेख्नुहुन्छ, नमस्कार, कार्यक्रम सुन्दैछु है, पाल्पा पालुङ घर भइहाल्छ साउदी अरबियाबाट भन्दै हुनुहुन्छ। सौरभ केसीजीले पनि नमस्ते गुड आफ्टरनुन, म यताबाग चोर नगरपालिका आठको मान्छे हालजे भारतको गुजरातदेखि कार्यक्रम सुन्दैछु, अब बज्ने भाका सबैको लागि समर्पण गर्न चाहन्छु भन्नुभएको छ। पूरी अमृताजीले पनि नमस्ते, म यता मन्थरिनो पुराना गाउँ सिमले घर भइहाल्छ दुबईबाट कार्यक्रम सुन्दैछु, ल अब बज्ने भाका दिदी हजुरको लागि, मम्मी बाबाको लागि, त्यसै गरी बुनु आयुषा पुरी, अंजिता पुरी, छोरी दीक्षा पुरीलाई भन्दै छुट्टिन्छु भन्दै हुनुहुन्छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी संगीता लामा संगीतजीले पनि हेलो दिदी नमस्ते नमस्कार, म पनि कार्यक्रम सुन्दैछु है दुराखाबाट, अब बज्ने भागा सबैको लागि समर्पण गर्न चाहन्छु ल भन्नुभएको छ। त्यसै गरी सपना तामाङजीले पनि नमस्ते दिदी, म पनि कार्यक्रम सुन्दैछु है सिन्धुलीबाट, सपना तामाङ हो, कार्यक्रम राम्रो लाग्छ, अब बज्ने भाका सबैको लागि समर्पण गर्दै छुट्टिन्छु भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै। लगभग तपाईँको तिनजेलसम्म प्राप्त भएका कमेन्टहरूलाई पनि मैले वाचन गरेर सघाइसकेको छु, साथसाथै आजको कार्यक्रमको समय पनि सकिसकेको छ भन्दै अब चाहिँ कार्यक्रमबाट विदा माग्नुपर्ने बेला भइसकेको छ। तपाईँले हामीलाई यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो, फोन गर्ने, फोन प्रयास गर्ने, फेसबुक लाइभबाट कार्यक्रम सुन्ने, कमेन्ट बताउने, कार्यक्रम शेयर गर्ने सबैलाई मनदेखि एकमुष्ट रूपमा विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै कार्यक्रम उकाली उरारी अवधिभर बजेका मैचाल गीत संगीतका सर्जक अनि श्रेष्ठप्रति पनि हार्दिक आभार प्रकट गर्दै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो सम्झना खड्गे, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा तपाईँको माझमा एकदमै बेचानी रमाइलो एउटा भाका छोड्दै आजको लागि भने कार्यक्रम उकाली उरालीको बसाईबाट म तपाईँकी साथी ललिता हाई पनि बिदा हुन चाहन्छु, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्ते।
3: के भन्दैन घरमा? अँ भन्नु।

0: हजुरको रेडियो 102.1 MHz।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भएका विकास निर्माणका गतिविधिहरू र सेवा प्रवाहको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
2: मिति 2083 साल असार 28 गते आइतबार।
1: समय बिहान 10 बजेदेखि।
2: स्थान नगरपालिका सभाहल रामेछाप नगरपालिका रामेछाप।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। हार्दिक निमन्त्रणा।
3: राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार, संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रममा उपस्थित हुने कलाकारहरू:
3: सीता थापा,
1: प्रकाश कटवाल,
3: राजेन्द्र कुमार कार्की,
1: कुमार कार्की,
3: अमृत सुनवार,
1: उत्तम पौडेल,
3: सन्ध्या सानु,
1: राम कुमार पौडेल,
3: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान:
3: मिति 2083 साल असार 26 गते।
1: समय दिउँसो 1 बजे।
3: स्थान मन्थली पार्क इन रामेछाप।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9823042165, 9861295951।
3: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता: रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ: कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर: यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से: फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार: सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता: आजभोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
1: विषादयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
2: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौ। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान: हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
0: अहिले साँझको 5 बज्यो।
4: हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
5: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थरी रामेछाप।
6: हेर्दै त मेरो दाँतमा के भएछ?
7: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
6: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त।
3: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिल्सी मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवैजनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
2: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845-40-305, 048-45-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
8: सूर्य ज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्य ज्योति लाइफ, जीवनको लागि।
9: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र, ओसीएमसी।
9: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
9: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
9: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
9: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस्। रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 97652033।

0: 10 राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समिति। तपाई असार 26 गते शुक्रबार के गर्दै हुनुहुन्छ? आउनुहोस्। राविछापको बन्थरी नगरपालिकाको कार्यालयद्वारा नगरभित्र चालू आर्थिक वर्ष 2082-83 असारसम्म सञ्चालित समग्र विकास निर्माण र सेवा प्रभावको प्रभावकारिता विषयमा हुने सार्वजनिक सुनवाई कार्यक्रममा जिम्मेवार पदाधिकारीहरूसँग हक्कहक्की प्रश्न र बहस गरौं। तपाईको प्रश्न, गुनासा, जिज्ञासा वा सुझाव भएमा हक्कहक्की राखेर जिम्मेवार जवाफदेही वक्ताबाट जवाब पाइने भएकाले सवाल जवाफ कार्यक्रममा सहभागिता सुनिश्चित गरौं। सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति, समय र स्थान, मिति 2083 असार 26 गते शुक्रबार, समय बिहान 11 बजेबाट, स्थान 3 लाल पार्क, मन्थली 1, रामेछाप। कार्यक्रम सहजीकरण गर्ने संस्था प्रहार मीडिया प्रहारी, मन्थली 1, रामेछाप। जवाबदेही तथा आयोजक मन्थली नगरपालिकाको कार्यालय, मन्थली, रामेछाप। छुट्ला है, सहभागी बनौ, जिज्ञासा र गुनासो राखौ, जवाबदेही वक्ताबाट जवाब सुनौ।
1: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
1: आवश्यक कागजात,
2: सदस्यता परिचय पत्र,
1: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
2: र तोकिएको नवीकरण शुल्क।
1: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
2: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू।
1: सदस्य मृत्यु,
2: नगद राहत रु 20,000 रुपियाँ,
1: दुर्घटना स्वास्थ्य उपचार,
2: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
1: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक
2: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
1: अपाङ्गता,
2: एकमुष्ट आर्थिक सहयोग, पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-45-43-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप। आर्थिक निमन्त्रणा।
3: राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछापको 12 साधारण सभा तथा 6 अधिवेशन राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको साथमा आयोजना हुने भएकाले सम्पूर्ण कलाकार, संगीत प्रेमी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रममा उपस्थित हुने कलाकारहरू:
3: सीता थापा,
1: प्रकाश कछवाल,
3: राजेन्द्र कुमार कार्की,
1: कुमार कार्की,
3: अमृत सुनवार,
1: उत्तम पौडेल,
3: सन्ध्या सानु,
1: रामकुमार पौडेल,
3: गोविन्द गौतम लगायत स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान:
3: मिति 2083 साल असार 26 गते,
1: समय दिउँसो 1 बजे,
3: स्थान मन्थली पार्क इन रामेछाप।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 98-23-042-165, 98-61-95-91।
3: आयोजक राष्ट्रिय संगीत कर्मी संघ जिल्ला कार्य समिति रामेछाप।
4: हजुरको रेडियो 102.1 MHz।
5: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
6: कसरी फलिरहेछ, तर देशमा सही छैन, नगरपालिकाले के गर्ने, चिर्सीले के गर्ने,
7: गाडी भाडा पत्ता गयो, अब जम्मा फाइदा भनेको 2 रुपियाँ, अब 5 रुपियाँ हद दाम बस्यो, त्यति बस्ने
6: त्यसको भाउ छ, त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो, यो बिचौलियाले अलिकति धेरै चलाइ।
8: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
9: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
10: गत वर्षको रेकर्ड तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ, एउटा कालो गुडारी आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
5: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
11: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ।

0: मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्षमा मन्त्री तर्फ अगाडि बढ्छु।
1: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
2: कार्यक्रम कृषि सवाल।
3: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सार्पडा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मीडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्ज सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा, रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ, रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा, रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा, रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप, रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ, रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ सेङ्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर, रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर, दाउन्नी एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची, भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके, रेडियो डोटी 98.5 मेगाहर्ज डोटी, रेडियो रामारसन 92 मेगाहर्ज अछाम, रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।
4: आजको श्रृङ्खलामा चाहिँ पछिल्लो समयमा चाहिँ हामी सबैले अत्यधिक मात्रामा प्रयोग गरेका कुराहरू अर्थात् डिजिटल कृषि र पछिल्लो समयमा शहर केन्द्रित र गाउँमा समेत डिजिटल कृषिले चाहिँ वर्चस्व कायम गर्दैछ र विशेष गरी पछिल्लो समयमा चाहिँ बजारीकरणको डिजिटल प्लेटफर्म पनि एउटा बलियो माध्यम बन्दैछ। धेरैले चाहिँ यसै माध्यमबाट चाहिँ कृषिका समेत सामानहरू खरिद गरेको अवस्था पनि छ र किसानहरूले सिधा उपभोक्तासम्म पुर्याएको अवस्था पनि छ र हामीले यो विषयमा रैथाने हाट बजारसँग सम्बन्धित विषयमा पनि हामी पक्कै पनि कुराकानी गरेका थियौँ भने आजको श्रृङ्खलामा चाहिँ पछिल्लो समयमा विभिन्न डिजिटल अनलाइन प्लेटफर्म मार्फत बिक्री गर्न खोजिएका चिजहरू चाहिँ विशेष गरी यो क्षेत्रको एउटा सम्भाव्यताका कुराहरू, त्यसै गरी केही चुनौती पनि हुन सक्छन् किनकि हाम्रा उपभोक्ताहरू यस्ता छन् कि आफ्नै आँखाले आफ्नै हातले छामेर खरिद गर्ने खालको एउटा बानी पनि छ। यसलाई चाहिँ चेन्ज गर्नको लागि अथवा यो ब्रान्डिङ प्रशोधनमा चाहिँ हामी के कस्ता कुराहरूमा ध्यान दिनुपर्छ अथवा चाहिँ यो ग्रेडिङमा चाहिँ कसरी ध्यान दिएर चाहिँ हामीले बजारसम्म पुर्याउँदै गर्दा उपभोक्ताको चाहिँ मन जित्न सकिन्छ लगायतका विषय हामी केन्द्रित भएर छलफल गर्ने प्रयास पनि गरेका छौँ। आज हामीले विशेष गरी डिजिटल मार्केटिङमा डेढ दशकभन्दा लामो समय काम गर्नुभएका नेपाल डिजिटल प्रणालीका प्रबन्ध निर्देशक मित्रमणि बराल, विभिन्न संस्थामा आबद्ध रहेर कार्य पनि गर्दै हुनुहुन्छ, रैथाने कृषि घर त्यसै गरी कृषि स्कूल लगायतका संस्थामा पनि आबद्ध भएर सँगसँगै डिजिटल कृषिका क्षेत्रमा पनि काम गर्दै हुनुहुन्छ, अन्यहरूलाई सिकाउने काम पनि गर्नुभएको छ। हामी आज उहाँसँग यिनै विषयमा रहेर सवाल जवाफ गर्नेछौँ। आज हामीसँग डिजिटल मार्केटिङ क्षेत्रका चाहिँ बादशाहकै रूपमा हुन्छ पछिल्लो समयमा मित्रमणि बराल, नेपाल डिजिटल मिडिया प्रणालीका समेत प्रबन्ध निर्देशक हुनुहुन्छ। करिब करिब डेढ दशकदेखि डिजिटल मार्केटिङको क्षेत्रमा हुनुहुन्छ, विशेष गरी सोसियल मिडिया म्यानेजमेन्ट लगायतका क्षेत्रमा र पछिल्लो समयमा कृषिमा समेत यसलाई जोड्न सकिन्छ भनेर लाग्नु भएको छ। हामी निला नागरी उहाँलाई स्वागत गरेका छौँ। यहाँलाई स्वागत छ, नमस्कार,
5: धन्यवाद।
4: आराम हुनुहुन्छ? अहिले के केमा व्यस्त हुनुहुन्छ?
5: अहिले पछिल्लो समय चाहिँ म यो रिसर्चकै क्रममा छु, यो डिजिटल मार्केटिङ भनौँ यसलाई चाहिँ हामी कसरी कृषि क्षेत्रमा पनि प्रयोग गर्न सक्छौँ होइन यस विषयमा चाहिँ अनुसन्धानात्मक कार्यक्रमहरू नै गरिरहेका छौँ।
4: हुन त यहाँले डेढ दशक अगाडि पनि भन्ने गर्नुहुन्थ्यो हामीलाई बिचबिचमा यहाँसँग अरू अरू विषयमा हामी छलफल पनि हुन्थ्यो भेटघाटमा पनि भन्ने गर्नुहुन्थ्यो। साँच्चीकै अहिले भने जस्तै यहाँहरूले भने जस्तै आइटीको दुनियाँ पछिल्लो समयमा चाहिँ कृषि क्षेत्रमा पनि विशेष गरी डिजिटल कुराहरू जोडिएर चाहिँ किसान र उपभोक्ता जोड्ने काम एउटा दरिलो प्लेटफर्म बन्ने प्रयास पनि गरेका छ कि यहाँहरूले भने जस्तै भइरहेको छ है अहिले है
5: अहिले एकदमै यो
4: यहाँहरूले पहिले आकलन गर्नुभएको थियो यो कुरा चाहिँ
5: यस्तो हो यो 2000 को दशक भनौँ न यो बीस शताब्दी भनेको चाहिँ सूचना प्रविधिको युग भनेर त हामीले स्कुलदेखि नै पढ्दै आएका थियौँ होइन अब सुरुवातदेखि नै हामीले हेरौँ होइन हाम्रो जुन सञ्चारको क्षेत्रहरूमा चाहिँ अब इन्टरनेटको प्रयोगहरू बढ्न थाल्यो अथवा भनौँ दूरसञ्चारको क्षेत्रमा हामीले देख्न सक्छौँ होइन अब एउटा युग भनेको चाहिँ औद्योगिक युग थियो होइन जसरी हामीले ढुङ्गे युग अनि कृषिको युग भन्यौँ त्यस पछाडि भनेको औद्योगिक युग भन्यौँ होइन त्यसरी आजको युग भनेको चाहिँ सूचना प्रविधिको युग हो। अब सूचना प्रविधिको युग भने पछाडि अब हामीले चाहिँ हरेक क्षेत्रमा चाहिँ यसको प्रभावहरू चाहिँ परिरहेको छ क्या अब सुरुमा चाहिँ अब मिडियाहरूमा पऱ्यो होइन जस्तो हामीले पाउने एउटा सूचनाहरूको चाहिँ यसलाई असर गर्यो। अब भनेको चाहिँ अब कृषि क्षेत्र अथवा स्वास्थ्य क्षेत्र यस्ता क्षेत्रहरूमा चाहिँ यो डिजिटल टेक्नोलोजीको चाहिँ अब प्रयोगहरू चाहिँ अब बढ्न थालेको छ।
4: जस्तो विश्व स्तरमा हेर्ने भने हुन त नेपालमा पनि अहिले सुरुवात भएको देखिन्छ अहिले विश्व स्तरमा भएका हरेक चिजहरू करिब करिब आएका पनि छन् अलिअलि ट्रायल भएका छन् डमीको रूपमा पनि अलिअलि प्रयोगात्मक रूपमा भए पनि अगाडि बढेको पाउँछौँ। जस्तो ड्रोनको कुरा रोबोटले बाली रोप्ने मल हाल्ने फसल काट्ने लगायतका स्वचालित मेसिनबाट काम भइराखेको छ नेपालमा पनि सुरुवात भएको छ धेरै प्रकारका मेसिनहरू पनि आएका छन् प्रयोग र यसको लागत मूल्य अलि महँगो पर्छ भन्ने गुनासो आउँदै गर्दा पनि भने जस्तो प्रयोग नभए पनि यद्यपि भित्रिन चाहिँ नेपालमा भित्रेको अवस्था पनि छ कि अब यो भन्दै गर्दा किसानलाई डिजिटल प्लेटफर्मसँग सिधा किसानलाई उपभोक्तालाई जोड्ने खालका प्लेटफर्महरूमा अलिकति बढी कुराकानी गर्छौँ किनकि यसरी चाहिँ किसान र उपभोक्तालाई सँगै जोड्न सकियो भने किसानहरू राहत पनि पाउँछन् यो कुरामा बुझ्नु भनेर पनि यहाँसम्म कुराकानी गर्न प्रयास गरेका छौँ। जस्तो अहिलेको समयमा चाहिँ साँच्चीकै उपभोक्ता र किसानलाई कसरी जोड्न सकिन्छ
5: जुम्लाको स्याउ चाहिँ अहिले उपभोक्ताहरूको हात हातमा पुगिरहेको छ घर घरमा पुगेको छ होइन अब यो भनेको त एउटा समयमा त हामीले समाचारै पढेको हो नि त कुहिएर खेर गयो भनेर होइन तर यसपालि भनेको चाहिँ यही सूचना प्रविधिकै प्रयोगले भनौँ अथवा सोसियल मिडियाको प्रयोगले भनौँ अथवा डिजिटल प्लेटफर्मको प्रयोगले गर्दाखेरि चाहिँ त्यो सूचना भनेको चाहिँ हाम्रो उत्पादक र उपभोक्ता बिच चाहिँ त्यो एउटा ग्याप थियो त्यो ग्याप भनेको चाहिँ एउटा कम भयो क्या जसले गर्दाखेरि चाहिँ जुन उत्पादकको उत्पादकले चाहिँ उत्पादन गरेको जुन स्याउहरू थिए त्यो खेर जान पाएन र उपभोक्ताले पनि आफ्नै देशमा फलेको चाहिँ अब पाउन सके यो भनेको नै एउटा उदाहरण हो जस्तो लाग्छ मलाई होइन अब यो त एउटा उदाहरण भयो सँगसँगै अहिले अरू प्लेटफर्महरू पनि जस्तो दराजहरू भनौँ अथवा अन्य विभिन्न अनलाइन प्लेटफर्महरूमा पनि हामीले देख्न सक्छौँ विभिन्न प्रकारका हाम्रा रैथाने उत्पादन अघि हजुरले सुरुमै कुराकानी गर्नुभयो होइन अब त्यस्ता रैथाने उत्पादनहरू तिनीहरू उत्पादनहरू भनेको चाहिँ अब अनलाइनमा हामीले देख्न सक्छौँ क्या होइन अब यो पनि एउटा सुरुवातहरू भइरहेको नै जस्तो लाग्छ मलाई
4: बराजी यहाँले भनिराख्दा हामीलाई अलिक बढी सुन्न पनि बढी उत्सुक पनि लाग्छ कि जस्तो किसानलाई सिधा उपभोक्तासँग जोड्ने खालको प्रयासमा आजभन्दा धेरै अगाडि पनि भन्नुभएको थियो आज साँच्चीकै माहौल भएको जस्तो देख्छु कि बजारमा चाहिँ मैले तर यससँगै केही व्यतिथिका कुराहरू केही अन्यलका कुराहरू एउटा विश्वासका कुराहरू पनि कतिपय अवस्थामा चाहिँ अनलाइनमा भने जस्तो हुँदैन अथवा फोटो एउटा हुन्छ सामान चाहिँ अर्को हुन्छ भन्ने खालका कुराहरू अलिअलि उपभोक्ताबाट गुनासो पनि आउँदै गर्दा चाहिँ चुनौती पनि बन्दैछ कि फेरि यो क्षेत्र प्लेटफर्म बन्दै गर्दा पनि फेरि अविश्वासको क्षेत्र पनि केही मात्रामा चाहिँ गुनासो सुनिन्छ कि अब यसलाई व्यवस्थित गर्नको लागि चाहिँ यसमा साँच्चीकै यो प्लेटफर्म प्रयोगकर्ताले चाहिँ के कुराहरूमा ध्यान दिनुपर्छ
5: अब कस्तो भने कुनै
4: पनि विषय उठिराखेको छ
5: कुनै पनि प्रविधिहरू चाहिँ सुरुमा आउँदाखेरि चाहिँ यसको विषयमा चाहिँ राम्रा पक्ष नराम्रा पक्षहरू होइन
4: हुन्छ
5: अब पक्कै पनि त्यो चलाउने व्यक्तिहरू भनौँ अथवा यसलाई चाहिँ प्रयोग गर्ने कतिपय अवस्थामा चाहिँ हाम्रो ज्ञानको पनि अभाव हुन्छ होइन अब यो ज्ञानहरू भनेको चाहिँ बिस्तारै थाहा हुँदै जाने हो प्रयोग गर्दै गरेपछि यसको समस्याहरू पनि थाहा हुन्छ होइन सँगसँगै चाहिँ अब हजुरले भन्नुभयो जस्तो यो विश्वास अविश्वासको कुराहरूमा चाहिँ कस्तो छ भन्दाखेरि प्रविधि पनि त्यही अनुसार अगाडि बढिरहेको छ जस्तो भनौँ अहिले ब्लकचेन प्रविधिको कुरा आउँछ होइन जुन ब्लकचेन प्रविधिमा कस्तो छ भन्दाखेरि मैले खाने चाहिँ आज मैले स्याउ खाएँ होइन स्याउ चाहिँ जुम्लाको कुन ठाममा फलेको हो अथवा मैले आज चाहिँ तरकारी खाएँ बिहानको बोडी खाएँ मानौँ होइन यो बोडी चाहिँ एक यो फलानु ठाउँको हो यो फार्ममा फलेको अथवा यसले चाहिँ यति यति मात्रामा चाहिँ बिस्तारी युग प्रयोग गर्छ भन्ने कुराको इन्फर्मेसन मैले पाउँछु क्या अझ अनि त्यो किसानले पनि के कुरा पाउँछ भन्दाखेरि मैले जुन उत्पादन गरेको तरकारी छ त्यो चाहिँ कुन उपभोक्ताले पायो अथवा उसले चाहिँ कति मूल्यमा किन्यो यो सबै इन्फर्मेसन पाउँछ भने पछाडि हामीले जुन बिचौलियाको समस्याहरूको कुरा गर्ने गरेका छौँ अथवा विषादीहरू नै कति प्रयोग भएको छ यसको मात्राको कुराहरूमा समस्या देखिरहेको थियो. अझ अर्को समस्या भनेको त इन्डियाबाट आउँछ अथवा कहाँबाट आयो होइन
4: खुल्ला नाका
5: यस्तो समस्या कुरा आउँछ. यो ब्लकचेन प्रविधिहरूबाट चाहिँ कस्तो भने कहाँबाट आएको छ उपभोक्ताले आफै थाहा पाउने भयो क्या. अनि यसले गर्दाखेरि चाहिँ यो समस्याहरू चाहिँ बिस्तारै हल जाँदै हल हुँदै जान्छ. यो प्रयोग पनि धेरै भइरहेछ. जस्तो भारतमै पनि तपाईँलाई एउटा संस्था छ त्यस्तो प्लाटफर्म एग्री टेनेक्स भन्ने होइन त्यसले गरेर तपाईँलाई अब वालमार्ट अमेरिकामा त्यो युज भइरहेछ होइन अलिबाबा भन्ने उनीहरूले पनि चाइनामा यो युज गरिरहेछन्. अब विभिन्न देशहरू डेनमार्क लगायतको विभिन्न देशहरूले चाहिँ यो प्रविधिहरू प्रयोग गरिरहेछन्. अब हामीले भनेको पनि त्यही बाटोमा छौँ पक्कै पनि यस्ता समस्याहरू चाहिँ
4: सुरुवात भएको छ.
5: हो
4: उत्पादनदेखि उपभोक्तासम्म पुग्दै गर्दा हरेक कुराहरू जान्न पाउने अधिकार त छँदैछ तर अहिले अन्यल पनि देखिन्छ कि जस्तो सामान चाहिँ अझ यतिसम्म भएको छ कि कुनै ठाउँको सामान चाहिँ यो चाहिँ हो भनेर अर्कै ठाउँको नाम बेचेर पनि बेचिएका कुराहरू पनि आउँछन् कि बजारमा. यस्ता कुराहरूलाई वास्तवमा चाहिँ यही प्लेटफर्मले र यसरी चाहिँ कन्ट्रोल गर्न सकिने रहेछ है.
5: सकिन्छ. अब अहिले चाहिँ सरकारकै अब हामीले एउटा हाम्रो सरकार त अब एक किसिमले भन्दाखेरि धेरै कुरामा कमजोरै अवस्था छ होइन. यो हिसाबले सरकारसँगै आशा राख्दाखेरि त किनभने रेगुलेसन भनेको त्यहाँबाट हुनुपर्ने हो. तर पनि एउटा के चाहिँ अपेक्षा गर्न सकिन्छ भने भविष्यमा है यदि गभर्मेन्टले त्यो सेक्टरमा गर्न सकेन भने त्यस्ता प्रविधिहरू पनि आउँदैछ ताकि त्यो प्रविधिले गर्दाखेरि भनेको चाहिँ यस्ता समस्याहरू कृषि क्षेत्रमा जुन हामीले देखिरहेका समस्याहरू चाहिँ समाधान हुनेछ.
4: अलिकति मैले हुन त विषयहरू धेरै छन् हामीसँग अलिकति बजारका कुराहरूमा मात्रै केन्द्रित हुन खोजेको थिएँ मैले. तर उत्पादनतिरको क्षेत्रमा चाहिँ विश्व बजारमा हेऱ्यो भने चाहिँ कृषि क्षेत्रमा कस्ता कस्ता प्रविधिहरू छन् नि हुन त हामीले अगाडि थोरै मात्रामा त भनेका थियौँ कस्ता प्रविधिहरू बढी प्रयोग भएको देखिन्छ.
5: अब कृषि क्षेत्रमा भनेको चाहिँ विभिन्न प्रविधिहरू जस्तो भनौँ हाम्रो जुन सुरुमा चाहिँ एउटा सिड्स हुन्छ होइन त्यो सिड्सको क्वालिटी कस्तो हो होइन त्यसले चाहिँ कति चाहिँ उत्पादकता दिन उमार शक्ति कति छ होइन. यो त हामीले ऱ्यान्डमली रोपेको हुन्छ कहिलेकाहीँ त किसानहरू यस्तो हुन्छ कि एक महिनासम्म उम्रिँदै उम्रिँदैन होइन उनीहरू त ठुलो घाटामा जान्छ होइन. अब यो कुराहरू भनेको चाहिँ त्यस्तो खालको टेक्नोलोजी जुन आर्टिफिसियल इन्टेलिजेन्स हामीले त्यस्तो खालको प्रविधिहरू हुन्छ जुन चाहिँ कृत्रिम बौद्धिकता त्यो प्रयोग गरेर गर्न सकिन्छ होइन. सँगसँगै अब मौसमको कुराहरू मौसममा अब अस्ति भर्खरै पनि अब हामीले एक दिन दुई दिन अगाडि त थाहा भयो नि त पानी पर्दैछ भन्ने होला त्यहाँनिर अब
4: ग्यापिङ चाहिँ भयो
5: प्रिकसन अथवा सावधानीको कुराहरूमा हाम्रो मानवीय कमजोरीहरू भयो होला. तर थाहा त इन्फर्मेसन त आयो नि त अझ त्योभन्दा पनि डिटेल इन्फर्मेसन चाहिँ यो प्रविधि मार्फत पाउन सकिन्छ ताकि जस्तो भनौँ एउटा कुनै गाउँको पनि कुन क्षेत्रमा चाहिँ कतिको मात्रामा पानी पर्छ होइन र त्यसको असर कति पर्छ र त्यसलाई चाहिँ हामीले कसरी नियन्त्रण गर्न सक्छौँ भन्ने कुराहरूसम्म
4: अथवा सावधानका कुरा
5: सावधानमा चाहिँ हामीले समय पाउन सक्छौँ होइन. अब सँगसँगै गर्दाखेरि चाहिँ अब ट्र्याक्टरहरूको कुराहरूमा होइन अब अटोमेसनको कुराहरू जस्तो भनौँ रोप्दाखेरि अहिले मान्छेहरूको प्रयोगहरू भइरहेको छ होइन. तर अब ट्र्याक्टरहरू त्यस्तो खालको प्रयोग हुँदा चाहिँ कतिसम्म चाहिँ गहिराईमा हामीले खन्नुपर्ने यस्ता कुराहरू भनेको चाहिँ मेसिनले नै गर्ने र त्यो माटोको लागि कति चाहिन्छ यस्ता सबै कुराहरू चाहिँ रहने भएको कारणले गर्दाखेरि चाहिँ त्यस्ता खालको चाहिँ प्रयोग भइरहेको छ होइन. अब यो चाहिँ हाम्रोमा पनि अपेक्षा गर्न सक्छ.
4: प्रविधिहरू धेरै आएका छन् मैले अगाडि पनि भनेको थिएँ कति ट्रायलको रूपमा छन् कतिपय प्रयोग पनि भएका छन् कतिपय प्रयोग भएर पनि लागत मूल्य नै बढी भयो भन्ने गुनासो पनि आइराखेका छन् मेकानाइजेसनमा र विशेष गरी प्रविधि र यन्त्रीकरणमा चाहिँ नेपालमा पछिल्लो समयमा प्रसारमा पनि र विशेष गरी प्रयोगमा पनि राम्रै वात्तै फर्को मारेको अवस्था देखिन्छ. यद्यपि भने जस्तो रिजल्ट चाहिँ आएको छैन भन्ने गुनासो पनि आउँछ. हामी यतातिरको विषयमा नजाउँ हामी सम्बन्धित निकायहरूसँग यो विषयमा पटपटक कुरा पनि गरेका छौँ. अब डिजिटल कृषि यो प्लेटफर्म हामीले उत्पादनदेखि बजारसम्मका कुराहरू जोड्दै गर्दा चाहिँ विशेष गरी बजारमा ल्याउँदा चाहिँ एउटा यस्तो खालको वातावरण हुनु पर्यो कि यो प्रशोधन गर्दै गर्दा अथवा प्याकेजिङ गर्दै गर्दा ग्रेडिङ गरेर फल टिपाईदेखि अथवा बाली टिपाईदेखि चाहिँ बजारमा लाँदै गर्दा ध्यान दिनुपर्ने कुराहरू चाहिँ अलिक बढी नै हुन् कि जस्तो पनि लाग्यो कि. अनि अर्को चाहिँ विश्वासी र ब्रान्ड भयो भने उपभोक्ता चाहिँ तयार छन् नि त त्यो खालका ब्रान्डहरू क्रिएट चाहिँ हुनु पर्यो साँच्चीकै है.
5: एकदमै त्यो भयो भने चाहिँ एउटा विश्वास चाहिँ कायम हुने भयो. त्यस्ता ब्रान्डहरूको चाहिँ धेरै नै महत्त्व छ होइन. यसले गर्दाखेरि पनि अब फरक सिकाउँछ सबै चाहिँ एउटै क्वालिटीको हो कि यसलाई कन्फ्युजनहरू चाहिँ यसले हल गर्छ.
4: अब यहाँहरूले कृषि क्षेत्रका विभिन्न प्रोडक्टहरूलाई चाहिँ यो यही प्लेटफर्म मार्फत बिक्री गर्नको लागि पर्याप्त पनि गरिराख्नु भएको छ. उपभोक्ताहरूको वास्तवमा चाहना के रहेछ र किसानहरू पनि जोडिँदै गर्दा चाहिँ कस्तो यो क्षेत्रमा साँच्चीकै जागरण आएको अवस्था छ अहिले?
5: अहिले जागरण
4: भन्दा सुरुवात मात्रै भएको
5: सुरुवात भएको छ. निराशा नै छ धेरै होइन, मलाई चाहिँ त्यो देख्छु. अब अलिकति अब हजुरहरूले पनि त्यो कुराहरूमा तर एक किसिमको आशा गर्ने ठाउँहरू चाहिँ धेरै नै छ होइन. तर अब अलिकति ग्याप चाहिँ छ जस्तो लाग्छ. तर अलिकति त्यसमा त्यस्तो धेरै ठुलो कुरा त होइन, एकदमै धेरै ठुलो आशा गर्ने भन्ने त होइन. तर यहाँ सम्भावनाहरू एकदमै धेरै छ. तर हामीले चाहिँ यो सम्भावनाको कुराहरूलाई हेर्ने भन्दा पनि अलिकति नेगेटिभ कुराहरूमै बढी फोकस भइरहेछौँ कि होइन.
4: अब यसै अवसरमा चाहिँ अब हाम्रा यिनै प्लेटफर्मलाई प्रयोग गरेर विश्व बजारमा आज पनि हामीले नेपालका करिब 15-18 प्रोडक्टहरू, डेढ दर्जन प्रोडक्टहरू चाहिँ करिब करिब 15 अर्बको हारारीमा कारोबार गरेका छन्. अब निर्यात भएको छ कि, मैले निर्यातको कुरा मात्रै गर्दैछु अहिले. यो भन्दै गर्दा 15 अर्बभन्दा बढी कारोबार भएको, अब म ठ्याक्कै यो 15 वटा चाहिँ 15 भन्दा बढी कारोबार भएको मैले सठिकमा मात्रै भने, यो भन्दै गर्दा हाम्रा उत्पादनहरू वास्तवमा विश्वकृत उत्पादन भए भने अथवा हाम्रा निर्यात जन्ने बालीहरू चाहिँ वास्तवमा चाहिँ विश्व बजारले खोजेका गुणस्तरमा भए भने चाहिँ हामीले विश्व बजारमा पनि यो प्लेटफर्म मार्फत बेच्न सकिने आधार त अझै बढ्ने पनि भयो नि है. बजार त फ्राकिर बनाउन त सकिन्छ नि है.
5: एकदमै अब एउटा भनेको चाहिँ हाम्रो त्यस्ता खालका प्रविधिहरू प्रयोग गरेर एउटा उत्पादकत्व बढाउन पनि सक्यौँ होइन. र त्यहाँ कुरा आयो अघि तपाईँले भन्नुभयो जस्तो विश्वका चर्चित बजारहरू होइन, अनलाइन बजारहरू जस्तो अलिबाबाको कुराहरू आउला होइन, अमेजनको कुराहरू आउला, त्यस्ता प्लेटफर्महरूमा चाहिँ हामीले यहीँबाट एक्सेस गर्न सकिन्छ
4: हाम्रो
5: उत्पादनहरू. त्यस पछाडि भनेको उहाँहरूले चाहिँ अब विश्व ग्लोबल एउटा मार्केटमा हामी पुगिसके पछाडि भनेको अब सँगसँगै यो प्रविधिकै प्रयोग गरेर चाहिँ त्यसका महत्त्वहरू के के हुन सक्छ, जस्तो हाम्रो हिमाली भेगमा भएका
4: चिजहरू चाहिँ
5: चिजहरूको चाहिँ छुट्टै महत्त्वहरू होला नि त होइन. यसका वैज्ञानिक आधारहरू होला नि होइन, यसको अब स्वास्थ्यको क्षेत्रमा यसले गर्ने फाइदाहरू, यस्ता कुराहरू भनेको चाहिँ हामीले यो जानकारीहरू चाहिँ त्यहाँका उपभोक्तासम्म पुर्याउन सक्छौँ.
4: हाम्रो आफ्नो ब्रान्डिङलाई महँगो मूल्यमा पनि बेच्न सक्छौँ,
5: एकदमै जति मूल्य पाइरहेको छ त्योभन्दा चाहिँ राम्रो मूल्य.
4: जस्तो पछिल्लो समयमा बराजी अब यहाँसँग मैले अनियरबाटै भन्न चाहन्छु, यहाँहरू लाग्नुहोस् न किसानसँग हामी जोडिनको लागि, यहाँहरूलाई किसानलाई लिङ्केज गर्नको लागि हामी सपोर्ट दिन्छौँ. लाखौँ किसानहरूले चाहिँ यहाँहरू जस्ता व्यक्तिहरूलाई खोज्नु भएको छ, हामी जस्ता व्यक्तिहरूलाई खोज्नु भएको छ. हामी चाहिँ साँच्चीकै मूल्य पायो भने फेरि पनि उत्पादन जागरणमा लाग्न तयार छौँ भनेर पनि किसानहरूले भनिराख्नुहुन्छ कि. अब वास्तवमा यो खालको प्लेटफर्म चाहिँ यहाँहरूले खडा गर्नुहोस्, हामी यहाँहरूसँग सहकारी गर्न तयार पनि छौँ.
5: धन्यवाद असिनजी. यो चाहिँ एकदमै राम्रो, धेरै एउटा युवाहरूमा भनौँ अथवा यो क्षेत्रमै लागिराख्नु भएको व्यक्तिहरूमा चाहिँ यो खालको एउटा सकारात्मक भावना चाहिँ एकदमै राम्रो पनि छ होइन. यसले चाहिँ हामीलाई पनि एउटा ऊर्जा चाहिँ दिइरहेको छ.
4: हामी कुराकानीको अन्तिम खण्डमा छौँ. अब अलिकति बाँकी कुराकानी हामी कुनै श्रृङ्खलामा कुराकानी गरौँला, किनकि यो विषयलाई हामीले परपरक उठाउनु पनि आवश्यक छ. अब चाडपर्व केन्द्रित हुँदै गर्दा चाहिँ हाम्रा यस्तै प्लेटफर्महरू, डिजिटल प्लेटफर्मबाट चाहिँ बजारमा बिक्री भएका चिजहरू देख्नु भएको छ नि. अहिले चाहिँ खसी बोका पनि बिक्री हुन लागेको अथवा कुनै ठाउँका चाहिँ चिजहरू चाहिँ यसरी बिक्री भएको हुँदैछन्, इलामका घिउहरू अथवा यस्तै यस्तै कुराहरू, अब स्याउका कुराहरू, सुन्तलाका कुराहरू पनि यसरी अहिले बिस्तारै चाहिँ बेच्न सुरुवात भएको देखिन्छ कि, जागरण चाहिँ देखिन्छ कि. उपभोक्ताहरूमा राम्रै छ है प्रतिक्रियाहरू है?
5: एकदमै. यो चाहिँ एउटा जीएसएमए भन्ने संस्थाको एउटा डेटा अनुसार पनि 70% किसानहरूले चाहिँ यो विश्वमा चाहिँ स्मार्टफोनको प्रयोग गर्छन् होइन. अब यसको प्रयोगकै कारणले हुनसक्छ होइन, उहाँहरूले चाहिँ आफ्नो उत्पादन चाहिँ यसरी उपभोक्तासम्म पुर्याउन सक्नुभएको छ. अघि पशुको कुराहरू गर्नुभयो, पशु बिक्री यो पनि एकदमै ठुलो समस्या थियो होइन. अब एउटा क्षेत्रबाट अर्को क्षेत्रको अब यो पनि यस्ता प्लेटफर्महरूको कारणले गर्दाखेरि चाहिँ यो हामीले हाम्रै बजारमा पनि त्यो देखिरहेको छ नि त. यो चाहिँ एकदमै राम्रो कुरा हो.
4: एउटा चोपार भयो, अर्को चाहिँ हाट बजारकै रूपमा चाहिँ ठाउँ ठाउँमा पनि त्यसरी सुरुवात गरेर पनि त्यो क्षेत्रलाई लक्षित गरेर पनि बजार चाहिँ अगाडि बढाउन सकिने जस्तो सम्भावना देखियो कि.
5: हो, एकदमै यो चाहिँ एकदम सकारात्मक कुरा हो. जस्तै अरू प्लेटफर्महरू चाहिँ अरू क्षेत्रमा चाहिँ विकसित भइरहेको छ, कृषि क्षेत्रमा पनि त्यसरी नै अलिकति गति अलिक ढिलो भएको हो कि अथवा यता चाहिँ इनिसिएट अलिक कम भएको हो कि भन्ने चाहिँ लाग्छ. अथवा भनौँ सरकारहरूले पनि प्रविधि भने पछाडि चाहिँ अरू मेसिन अरूतिर चाहिँ ध्यान दिएर यो जुन डिजिटल टेक्नोलोजीमा नदिएको हो कि होइन, अथवा विज्ञहरूको चाहिँ त्यसमा अलिकति
4: नजर नपुग्यो कि
5: हो कि होइन. अब तर बिस्तारै चाहिँ काम चाहिँ भइ नै रहेछ.
4: हामीले पनि यो डिजिटल प्लेटफर्म मार्फत बेच्नेहरूलाई, बिक्री गर्नेहरूलाई एउटा सुझाव, जस्तो ग्रेडिङ गरेर जस्तो ठ्याक्कै ए लेभलको अथवा बी लेभलको अथवा सी लेभलको भनिसकेपछि त मूल्यको कुरा त फरक पर्ने कुरा हो. त्यसमा चाहिँ ठ्याक्कै यो चिज हो भनेपछि त्यही अनुसारको ग्यारेन्टेड चाहिँ हुनु पर्यो, अथवा चाहिँ ट्यागिङमा त्यही कुरा लेखिनु पर्यो, मूल्य सूचीमा त्यही अनुसार हुनु पर्यो. एउटा विश्वास गराउने आधार चाहिँ ब्रान्डिङसँगै अन्य कुराले विश्वास चाहिँ दिलाउन चाहिँ सक्नु पर्यो है.
5: यो यसमा चाहिँ अलिकति ग्याप नै छ तपाईँले अहिले भन्नुभयो जस्तो. अब
4: यो चाहिँ आवश्यक
5: हाम्रो उपभोक्ताले चाहिँ के कुरा खोजिरहेका छन्, यदि प्याकेजिङ गरिसके पछाडि सबै डेटाहरू चाहिँ इन्फर्मेसनहरू चाहिँ पाउने, तर हामीले आफैले चाहिँ त्यसरी प्याकेजिङ गरेर चाहिँ त्यो इन्फर्मेसनहरू त्यो डेटाहरू अथवा भनौँ के छ देशको कानुन होइन त्यो अनुसार चाहिँ आफूले एउटा प्याकेजिङ गर्न सक्यो भने त अनि चाहिँ उपभोक्तासँग डाइरेक्टली पुग्यो नि त, नभए चाहिँ फेरि हामी चाहिँ गुनासो जहिले पनि गर्ने बिचमा त्यो अरू रह्यो अथवा अरू अरू कुराहरू हामीले भन्छौँ प्याकेजिङमा थर्ड पार्टी त्यहाँ भए पछाडि मार्जिन

0: जुन विश्व बजार चाहिँ कसरी अगाडि बढिरहेको छ होइन अब यो कृषिको कारणले उत्पादकको चाहिँ 20% वृद्धि हुन्छ अझ त्योभन्दा माथि वृद्धि हुन्छ होइन अब जुन मानव संसाधन जति प्रयोग भइरहेको छ त्यसलाई पनि न्यूनीकरणहरू गर्न सकिन्छ जति हामीले चाहिँ स्पेस खेतीको लागि चाहिरहेको छ त्यो स्पेसहरू चाहिँ कम गर्न सकिन्छ होइन अब भनिसके पछाडि भनेको देश चाहिँ कृषि जन्य उत्पादनहरूकै कारणले गर्दा चाहिँ त्यो निर्यातहरू एकदमै बढिरहेको छ के भन्छ आयात बढिरहेको छ होइन अब यसलाई न्यूनीकरण गर्नको लागि भनेको चाहिँ यसमा फोकस हुनु पर्यो
1: उत्पादनमा फोकस गर्नु
0: हुनु पर्यो र यसमा चाहिँ डिजिटल टेक्नोलोजी के छ होइन हामीले चाहिँ कसरी प्रयोग गर्न सकिन्छ र सस्तो मूल्यमा हाम्रा किसानहरूलाई चाहिँ कसरी गराउन सकिन्छ र आवश्यक तालिमहरू भनौँ आवश्यक उहाँहरूलाई चाहिँ स्किल डेभलपमेन्ट गर्नेदेखि लिएर होइन हाम्रा शिक्षा प्रणालीमा पनि के कमजोरीहरू हुन सक्लान् होइन त्यसमा चाहिँ आवश्यक कोर्स अफ कन्टेन्टहरूलाई परिवर्तन गर्ने हुन सक्ला कि होइन अथवा विभिन्न विश्वविद्यालयहरूले कोर्सहरू चाहिँ बनाइरहेका छन् त्यो कोर्सहरूमा चाहिँ कसरी यो आर्टिफिसियल इन्टेलिजेन्सदेखि लिएर तपाईँलाई यो डेटा साइन्सको कुराहरू होइन अब प्रिसिजन जनरल एग्रिकल्चरका कुराहरू चाहिँ सिलेबसमा छ कि छैन यी कुराहरूलाई चाहिँ अझ फोकस गरेर स्मार्ट फार्मिङको कुराहरू यस्ता कुराहरू चाहिँ आउनु पर्यो
1: परिपार्जित गर्दै लानु
0: हो
1: भनेपछि समय सकिसकेको छ हामीले उत्पादन गरेका चिजहरू अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्ममा पनि बिक्री गर्न सकिने आधार लिङ्केज गर्न सकिने आधार चाहिँ छ यही रहन्छ है
0: हजुर
1: हुन्छ पराजी हामीले समय दिनुभयो हामी धेरै आभारी छौँ यहाँप्रति कृतज्ञ कुनै विषयमा चाहिँ यस्तै विषयमा छलफल गर्नु पर्यो भने फेरि पनि यहाँसँग कुराकानी गर्नेछौँ भन्दै फेरि पनि कृतज्ञ पनि गर्दै बिदा गर्न चाहन्छौँ नमस्कार
0: नमस्ते यहाँलाई पनि
1: हुन्छ अहिले दिइरहेका छौँ हजुर हामीले यो भन्दै गर्दा हामीले डिजिटल कृषि विशेष गरेर डिजिटल प्लेटफर्म मार्फत कृषिका उत्पादन सिधा उपभोक्तासम्म कसरी पुर्याउने र उपभोक्ताले साँच्चीकै के खोजेका छन् र किसानले के खोजेका छन् र सरकारले कहाँनिर चाहिँ सपोर्ट गर्न पर्यो भन्ने लगायतको विषय हामी कुराकानी गर्दै थियौँ हामीसँग करिब करिब 1.5 दशकदेखि डिजिटल प्लेटफर्ममा काम गर्नुभएको डिजिटल मार्केटिङमा काम गर्दै आउनुभएका व्यक्तित्व मित्रमणि बराल हुनुहुन्थ्यो नेपाल डिजिटल प्रणालीका समेत प्रबन्ध निर्देशक हुनुहुन्थ्यो र विशेष गरी डिजिटल क्षेत्रमा पछिल्लो समयमा कृषिमा समेत जागरूक हुँदै किसान र उपभोक्तालाई जोड्ने प्रयासमा पनि लाग्नुभएका व्यक्तिहरू हुनुहुन्थ्यो हामी उहाँसँग छलफल गर्दै थियौँ आजको श्रृङ्खलाको समय सकिसकेको छ यहाँहरूका कुनै पनि समस्या जिज्ञासा गुनासाहरू रहे भने अन्यहरू रहे भने हामी सिधा यहाँहरूका समस्याहरूलाई रिपोर्ट गर्दै समाधानको लागि बैनवी गर्छौँ यहाँहरूले 98510 97192 98510 97192 टेलिफोन अथवा एसएमएस गरेर आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ यहाँहरूका कुराहरूलाई हामी तीव्र गतिमा सम्बन्धित विग्रह सम्बन्धी इकाइ मार्फत समाधान खोज्ने प्रयासमा प्रतिबद्ध नै हुन्छौँ भन्दै असीम साह प्रयासको मार्फत विराख्ने अनुमति माग्छु
2: भैयाराम नेपालको मध्य पहाड भित्री मधेस र तराईको पाखो एवं असिंचित जग्गाका लागि खाद्यान्न सुरक्षा र जलवायु अनुकूलको एक विशिष्ट र रणनीतिक बाली हो। परम्परागत धान खेतीका लागि अत्यधिक पानी र हिलैएको खेत अनिवार्य मानिने वर्तमान परिप्रेक्ष्यमा यो धान आकाशे पानी र माटोको सामान्य चिस्यानको भरमा फसाउन सक्छ। जैविक विविधता र प्राकृतिक स्रोतको सन्तुलित उपयोग गर्ने यो प्रविधिले विश्वव्यापी जलवायु परिवर्तनका कारण बढ्दो खडेरी र अनियमित मनसुनको जोखिमलाई न्यूनीकरण गर्न ठूलो योगदान पुर्याउँछ। व्यावसायिक दृष्टिकोणले हेर्दा सिंचाई पूर्वाधार र महँगो बोरिङ प्रविधिमा हुने वित्तीय लगानीलाई शून्यमा झार्ने हुनाले यो बाली कर्पोरेट कृषि उद्यमका लागि उच्च प्रतिफलमुखी र दिगो विकल्प बनेको छ। उत्पादन प्रविधिका हिसाबले घैया धान छरुवा विधिबाट लगाइने हुनाले यसले रोपाई र गोडमेलको परम्परागत श्रम लागतलाई झन्डै आधाले घटाउँछ। चैत वैशाखको सुखायाममा मकै सँगसँगै वा एकल बालीका रूपमा छरेर साउन भदौको लिन पिरियड अर्थात बजारमा खाद्यान्नको अभाव हुने समयमा भित्राइने हुनाले यसले बजारमा उच्च र प्रिमियम मूल्य प्राप्त गर्छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कद्वारा सिफारिश गरिएका घैया एक र घैया दुई जस्ता उन्नत जातहरूले प्रति हेक्टर 3 टनसम्म उत्पादन दिन सक्ने प्राविधिक प्रतिवेदनहरूले देखाएका छन्। खेतीको यो चक्रले एकातिर कृषि मजदूरको अभाव खेपिरहेको नेपाली बजारलाई यान्त्रिकरण मार्फत सहज बनाउँछ भने अर्कोतिर पानी जमिरहने खेतबाट पनि हानिकारक मिथेन ग्यास उत्सर्जनलाई रोकी वातावरणीय सन्तुलन कायम राख्छ। बजार व्यवस्थापन र ब्रान्डिङका हिसाबले घैया धान आधुनिक स्वास्थ्य सचेत उपभोक्ताका लागि एक बहुमूल्य न्युट्रिसनल कमोडिटी बन्ने प्रचुर सम्भावना बोकेको बाली हो। यस चावलमा पाइने उच्च फाइबर र न्यून ग्लाइसेमिक इन्डेक्स अर्थात जीआईका कारण यसलाई कर्पोरेट बजारमा माउन्टेड अर्ग्यानिक राइस वा क्लाइमेट स्मार्ट हेल्थ राइसको रूपमा देशका ठूला सुपर मार्केटहरूमा प्रिमियम प्याकेजिङ सहित ब्रान्डिङ गर्न सकिन्छ। स्थानीय स्तरमा रहेका बाँझो र पाको जमिनलाई करार खेती मार्फत एकीकृत गरी ठूलो परिमाणमा उत्पादन गर्न सकि देशले चामल आयातको दरलाई प्रतिस्थापन गर्न ठूलो मदत पुर्याउँछ। त्यसैले न्यून उत्पादन लागत उच्च पोषणयुक्त गुणस्तर र वातावरणीय अनुकूलताका लागि

गहिया धानको व्यावसायिक प्रबन्धन गर्नु नै वर्तमान नेपालको कृषि व्यवसायलाई दिगो र नाफामूलक बनाउनको लागि एउटा थप आधार बन्न सक्छ। बेल केवल एउटा स्वादिलो फल मात्र नभई नेपाली सभ्यताको धार्मिक सांस्कृतिक र औषधीय पक्षसँग जोडिएको एक अभिन्न फल हो। नेपाली जनजीवनमा बेलको स्थान अत्यन्त विशिष्ट र गौरवपूर्ण रहेको छ। दक्षिण एसियाको रैथाने वनस्पतिका रूपमा चिनिने बेल मुख्यतया नेपाल, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, भूटान, म्यानमार, थाइल्याण्ड र भियतनाम जस्ता देशहरूमा प्राकृतिक रूपमा प्रशस्तै पाइन्छ। बेलको वैज्ञानिक नाम एगिल मार्मेलोस रहेको छ भने यसलाई अंग्रेजीमा इस्टर्न एप्पल वा वुड एप्पलका नामले पनि चिन्ने गरिन्छ। विशेष गरी तराईका फाँददेखि मध्य पहाड़का सुक्खा र तातो भूभागसम्म यसको रूख सजिलै हुर्कने गर्छ, जसको हरेक भागमा कुनै न कुनै उपयोगिता लुकेको हुन्छ। यसको फलको बाहिरी बनावट काठ जस्तै निकै कडा र चिल्लो हुन्छ, जसले भित्रको नरम र सुगन्धित लेदोलाई सुरक्षित राख्छ। काँचो अवस्थामा हरियो देखिने बेल पाकेपछि हल्का पहेँलो र आकर्षक रंगमा परिणत हुन्छ। यसको भित्री भागमा पाइने सुन्तला वा पहेँलो रंगको लेदो स्वादमा निकै मिठो र बास्नादार हुन्छ, जसमा औषधि गुण भएका चिप्लो पदार्थ र ससाना बिउहरू पनि मिश्रित रहेका हुन्छन्। औषधीय दृष्टिकोणले बेललाई आयुर्वेदमा अमृत फलका रूपमा चित्रण गरिएको छ। यसले विशेष गरी मानव पाचन प्रणालीको सुधारमा चमत्कारिक भूमिका निर्वाह गर्छ। बेलमा पाइने टेनिन र पेक्टिन जस्ता तत्वहरूले कब्जियत, झाडा पखाला र आन्द्रा सम्बन्धी पुराना समस्याहरू निर्मूल पार्न मदत गर्छन्। गर्मी मौसममा बेलको शरबत पिउनाले शरीरलाई बाहिरी तापक्रमबाट जोगाउँदै आन्तरिक रूपमा शीतलता प्रदान गर्छ। यसबाहेक बेलको पातको रसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने हुनाले मधुमेहका बिरामीका लागि यो अत्यन्तै लाभदायक मानिन्छ। यसमा पाइने भिटामिन सी, क्याल्सियम र पोटासियम जस्ता पोषक तत्वहरूले शरीरको रोग प्रतिरोधी क्षमतालाई मजबूत बनाउँछ। धार्मिक र सांस्कृतिक रूपमा पनि बेलको महत्व अतुलनीय रहेको छ। हिन्दू धर्मावलम्बीहरूका लागि बेलको पात अर्थात बेलपत्र भगवान शिवको पूजामा अनिवार्य मानिन्छ। तीनवटा पात एकै ठाउँमा जोडिएको बेलपत्रलाई त्रिदेव अर्थात ब्रह्मा, विष्णु र महेशको रूपमा पूजा गरिन्छ। त्यस्तै नेपालको मौलिक नेवार संस्कृतिमा पनि इही वा बेल विवाह परम्पराले यसको सांस्कृतिक उचाइलाई थप प्रस्ट्याउँछ। साना बालबालिकाको विवाह बेलको फलसँग गराएर उनीहरूको सौभाग्य र जीवनको स्थिरताको कामना गरिन्छ। यसरी एउटै फलले धार्मिक आस्था र सामाजिक संस्कार र स्वास्थ्यलाई एउटै सूत्रमा उनेको छ। समग्रमा बेल हाम्रो प्राकृतिक सम्पदाको एउटा अमूल्य गहना हो। यसको पातदेखि जरासम्म र फलदेखि बोक्रासम्मका हरेक भाग मानव कल्याणका लागि उपयोगी रहेका छन्। परम्परागत ज्ञान र आधुनिक स्वास्थ्य चेतना दुवैलाई जोड्ने यस फलको संरक्षण र प्रबन्धन गर्नु आजको आवश्यकता हो। यस्ता बहुगुणी पवित्र वृक्षहरूको महत्वलाई बुझेर तिनको खेती र उचित उपयोगलाई निरन्तरता दिनु नै हाम्रो प्राकृतिक र सांस्कृतिक वैभवको रक्षा गर्नु समेत हो।

0: गाने लेकर आते रहेंगे।
1: तब तक आप गाते और देखते रहिए जिंगल ट्यून्स जिंगल ट्यून्स जिंगल
2: ट्यून्स।
3: के गर्नु सबै गाउँका छिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु। हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जितकार इन्टरप्राइजेस कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 0954-0141-575, 0941-96-0669, 0964-1417-88।
4: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि। रामेछाप नगरपालिकाको अनुरोध।
4: घरेलु हिंसा महिला हिंसा फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
5: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
6: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
2: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
3: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
2: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
4: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
5: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
4: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
5: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
6: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848-45398, 0848-45398।
6: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी,
3: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल।
7: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरप पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
2: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो, चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाऊ।
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
3: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली,
7: सम्पर्क नम्बर 0447-590-466, 9896-92-65-99-8।
9: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

0: नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिको साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। चालू आर्थिक वर्षको बजेट अन्तर्गत सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन। भुक्तानीको चाप, सुकुम्बासीको जीवनको सम्मान गर्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन। पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत क्षेत्र 3 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर। विष्णुपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासक अधिकृत क्षेत्र 8 जना विरूद्ध पनि भ्रष्टाचारको मुद्दा। र एसएससी महिला 19 वर्ष मुनिको प्रिमियर कपका लागि सोनीको कप्तानीमा 14 सदस्यीय नेपाली टोलीको घोषणा।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किनी? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 9698।
7: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
4: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
7: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
4: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
7: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
4: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
7: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
4: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथानी बालीको खेती प्रविधि उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
7: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
8: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: अब पूरा समाचार। चालू आर्थिक वर्षको बजेट अन्तर्गत सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 आर्थिक वर्ष सकिनुभन्दा 7 दिन अघि नै सम्पूर्ण खाता बन्द गरी बजेट भुक्तानी निकासा रोका गर्नुपर्ने प्रावधान छ। यस व्यवस्थालाई बजेट खर्च रोका वा खाताबन्दी भनिन्छ। यस अनुसार आज राति 12 बजेदेखि खाता बन्द गर्नुपर्छ। यस्तो भुक्तानी पालिका, प्रदेश र संघीय सरकार गरी सबै तहका सरकारी निकायको हकमा लागू हुनेछ। आजसम्म भुक्तानी हुन नसकेको अवस्थामा आउँदो आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाबाटै मात्रै यस्तो खर्च गर्न सकिने मालेका नियन्त्रक कार्यालयले जनाएको छ। हिजोसम्म सरकारले चालू आर्थिक वर्षका लागि विनियोजन गरेको 19,64,11,00,00,000 बजेट मध्ये 15,31,97,15,00,00,000 रूपियाँ खर्च भएको छ। यो बजेटको 78% बराबर हो। यसमध्ये चालू तर्फ 11,80,98,00,00,000 विनियोजित बजेट मध्ये 10,30,42,84,00,000 अर्थात 87.25% पूँजीगत तर्फ 4,07,88,80,00,000 मध्ये 1,63,17,34,00,00,000 अर्थात 40% तथा वित्तीय व्यवस्थातर्फ 3,75,24,20,00,000 मध्ये 3,38,36,97,00,000 अर्थात 90.17% बजेट खर्च भएको छ। आज भुक्तानीको चाप निकै रहेकोले भरे राति 12 बजेसम्म थप बढ्ने अनुमान छ। सरकारी खाताबाट हिजो एकै दिन 17,09,66,00,000 रूपियाँ भुक्तानी भएको छ। यस्तै अस्ति मंगलबार 11,76,22,00,000, सोमबार 28,55,71,00,000 रूपियाँ भुक्तानी भएको थियो। तर यस्तो खर्चमा चालू तर्फको भुक्तानी उल्लेखनीय रहे पनि विकासीय बजेट भनिने पूँजीगत तर्फको भुक्तानी कमजोर छ। आज अन्तिम दिन भएकोले पालिकाहरूसहित सड़क विभाग, शहरी विकास तथा भवन निर्माण विभाग लगायत निकाय र यस अन्तर्गतका कार्यालयहरूमा भुक्तानी प्रक्रिया टुंग्याउने व्यस्तता देखिएको छ। मानव अधिकार आयोगले सुकुम्बासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न सरकारलाई निर्देशन गरेको छ। आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले प्रेस विज्ञप्ति जारी गरेर सुकुम्बासीहरूको मानव अधिकार अवस्था जोखिममा पर्ने कार्य नगर्न सरकारलाई निर्देशन दिएको जनाएको छ। विज्ञप्तिमा सरकारले वैशाख 12 गतेदेखि काठमाडौँका विभिन्न स्थानमा बसोबास गरिरहेका सुकुम्बासीको घरटहरा हटाएर होल्डिङ सेन्टरमा राखेको र अहिले त्यहाँबाट पनि हटाउने तयारी गरेको विषयमा आयोगको गम्भीर ध्यानकर्षण भएको उल्लेख छ। बस्तीबाट हटाएको मितिदेखि सुकुम्बासीको अवस्था बारे आयोगले अनुगमन गरिरहेको पनि भनिएको छ। संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलबाट नेकपा एमाले पनि औपचारिक रूपमा बाहिरिएको छ। एमाले महासचिव शंकर पोखरेलले कार्यदलका संयोजक अस्तिम शाहलाई पत्र लेखेर पार्टी प्रतिनिधि भीष्म अधिकारीलाई फिर्ता बोलाएको जानकारी दिनुभएको छ। अधिकारी शुरूदेखि नै कार्यदलको बैठकमा सहभागी बन्नुभएको थिएन। पत्रमा कार्यदलको उद्देश्य संविधानको आधारभूत विषय नै खलबल्याउने रहेको देखिएको तर सरकारबाट स्पष्ट जवाब नआएको उल्लेख छ। यसअघि नेकपा, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गरी चारवटा दल बाहिरिसकेका थिए। नेपाली कांग्रेसले शुरूदेखि नै कार्यदलमा प्रतिनिधि पठाएको थिएन। श्रम संस्कृति पार्टीका प्रतिनिधिले पनि अबदेखि बैठकमा नबोलाउन भनेको बताएका छन्। अब कार्यदलमा सत्तापक्ष रासोपा र एउटा विपक्षी दल रासोपाका प्रतिनिधि मात्र बाँकी रहेका छन्। बाहिरिएका दलहरूले संविधानको प्रस्तावना र आधारभूत मूल्य मान्यता नछुने प्रतिबद्धता खोज्दै सर्वदलीय छलफलको माग गरेका छन्। सरकारले राष्ट्रपतिको चुनावी वाचापत्रमा उल्लेख भएपछि संविधान संशोधनबारे बहस पत्र बनाउन कार्यदल गठन गरेको थियो। कार्यदलले शुरूमा 2 महिना र पछि थपिएको 1 महिना गरी 3 महिनाको कार्यविधि पाएको छ। थपिएको म्याद यही असार मसान्तमा सकिँदैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्यदलले प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको र चाँडै प्रधानमन्त्री बालन शाह समक्ष पेश गर्ने तयारी रहेको बताइएको छ। राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण गर्न लागिएकाले दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ। विभागले सूचना निकालेर हाल संचालनमा रहेको प्रणालीलाई नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकोले आज र भोलि राहदानी सम्बन्धी सेवा बन्द रहने जनाएको छ। यसअघि विभागले असार 19 गते सार्वजनिक सूचना निकालेर प्रणाली परिवर्तनको कारण दुई दिन सेवा अवरूद्ध हुने जानकारी गराएको थियो। यद्यपि राहदानी सम्बन्धी अन्य सेवा बन्द रहे पनि विभागमा तयार भइसकेको राहदानी भने वितरण गरिने विभागले जनाएको छ। मोबाइलमा राहदानी संकलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीहरूले विभागमा सम्पर्क गरी आफ्नो राहदानी संकलन गर्न सक्ने विभागले जनाएको छ। सुनको भाव आज पनि घटेको छ। हप्ताको पहिलो कारोबार दिनदेखि लगातार घटिरहेको सुनको भाव आज पनि घटेको छ। सुनको भाव आज 2400 घटेर तोलाको 2,84,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,87,100 रूपियाँ रहेको थियो। यस्तै आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव 160 रूपियाँले घटेर तोलाको 4,340 रूपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाव तोलाको 4,500 रूपियाँ थियो। रामेछापको माकुण्डा गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन भन्दा स्थानीय बासिन्दा कर्मचारी शिक्षक तथा सेवाग्राही दैनिक रूपमा शास्ति भोग्न बाध्य भएका छन्। फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै नटिप्ने समस्याले संचार सेवा संकटग्रस्त बनेको स्थानीयहरूको गुनासो छ। गाउँपालिकाको वडा नम्बर 7 भुजी, 6 गुप्तेश्वर, 5 र 4 प्रीति तथा 3 बगाँसतलीका अधिकांश क्षेत्रमा नेपाल टेलिकमको सेवा प्रभावकारी नहुँदा स्थानीयहरूले वैकल्पिक रूपमा एनसेलको सिम प्रयोग गर्न थालेका छन्। स्थानीय अनुसार पछिल्लो समय टेलिकमको नेटवर्क यति कमजोर बनेको छ कि सामान्य फोन सम्पर्क गर्न समेत निकै कठिन हुने गरेको छ। वडा नम्बर 4 प्रतिस्थित च्यादलो बजारमाथि रहेको नेपाल टेलिकमको टावरबाट समेत आसपासको क्षेत्रमा पर्याप्त सेवा नपुगेको स्थानीयहरूको गुनासो रहेको छ। यस्तै वडा नम्बर 1 गुन्देलमा सोलुखुम्बुको लिखुपेकी गाउँपालिकाको छिरिङ खर्ग स्थित टावरमा निर्भर रहनुपर्दा मौसम प्रत्यक्ष रूपमा सेवामा असर पर्ने गरेको बताइएको छ। सौर्य ऊर्जाबाट सञ्चालन हुने टावर घाम लाग्दा मात्रै चार्ज हुने र वर्षा तथा बादल लाग्दा सेवा पूर्ण रूपमा अवरूद्ध हुने अवस्था रहेको स्थानीयहरूले बताएका छन्। स्थानीय अनुसार लिखु खोलामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाबाट विद्युत आपूर्ति हुन नसक्दा टावर अझै सौर्य ऊर्जामा निर्भर छ। यसकारण बर्खायाममा संचार सेवा झनै प्रभावित हुने गरेको छ। रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 सालुका आगलागी पीड़ित व्यवसायी काशी राम श्रेष्ठलाई रामेछाप उद्योग वाणिज्य संघले आर्थिक सहयोग गराएको छ। उहाँ सालु बजारमा दुर्गा फेन्सी स्टोरका सञ्चालक हुनुहुन्छ। संघका अध्यक्ष प्रकाश कुमार श्रेष्ठले आज मन्थलीमा आयोजित कार्यक्रममा व्यवसाय श्रेष्ठलाई राहत उपलब्ध गराउनु भएको हो। उहाँको पसल असार 4 गते भएको आगलागीबाट नष्ट भएको थियो। रामेछाप उद्योग वाणिज्य संघले श्रेष्ठलाई पुनः व्यवसाय सञ्चालनमा सहयोग होस् भन्ने उद्देश्यले राहत स्वरूप 20,110 रूपियाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। श्रेष्ठ संघका साधारण सदस्य हुनुहुन्छ। तपाईँ बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
9: ए केटा, ल्याइस् त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है केही।
10: बाजे मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र
11: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
12: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
0: रामेछाप नगरपालिकाको अनुरोध।
13: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
8: हजुरको रेडियो
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार पर्साको पोखरिया नगरपालिकाका तत्कालीन अध्यक्ष संजय कुमार पाण्डे सहित तीनजना विरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको छ। सार्वजनिक सम्पत्ति हानि नोक्सानी सरकारी कागजात सच्चाएको तथा गलत लिखित तयार गरी गराएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। आयोगले पाण्डे सहित नगरपालिकाको अपाङ्गता शाखामा कार्यरत अम्बिका महतो र पोखरिया नगरपालिका दशका महेन्द्र राउत कुर्मी विरूद्ध मुद्दा दायर गरेको छ। आयोगले उनीहरू विरूद्ध जनही 1,91,520 रूपियाँ माग दावीसहित मुद्दा दायर गरेको छ। नगरपालिका कर्मचारीले कागजात सच्याएर अपाङ्गताको परिचय पत्र वितरण गरी सरकारी रकम हिनामिना गरेको उजुरीको आधारमा उनीहरूमाथि आयोगले अनुसन्धान गरेको थियो। सिराहाको विष्णुपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महत सहित 7-8 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूसहित साना किसान कृषि सहकारी संस्था लिमिटेड विरूद्ध पनि मुद्दा दायर गरेको छ। महतसहित गाउँपालिकाका इन्जिनियर एवं योजना शाखाका प्रमुख अनिक यादव, तत्कालीन लेखापाल रमेश गदाल, सहकारी संस्थाका तत्कालीन अध्यक्ष सरोज कुमार यादव, सहकारी संस्थाका संचालक समितिका तत्कालीन सदस्य राजेन्द्र प्रसाद सिंह, सहकारी संस्था अन्तर्गत धान प्रशोधन उद्योग स्थापनाका लागि गठित निर्माण उपभोक्ता समितिका अध्यक्ष मनोज कुमार यादव र कोषाध्यक्षद्वय कविता कुमारी र सचिव रामबाबु यादव विरूद्ध पनि मुद्दा दायर गरिएको आयोगको आरोप पत्रमा उल्लेख गरिएको छ। उनीहरू विरूद्ध जनही 49,20,903 रूपियाँ बिगो माग दावी गरिएको छ। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाका कर्मचारी हिरालाल काफ्ले विरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको छ। काफ्लेले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेर गाउँपालिकामा नियुक्ति दिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। काफ्लेले सहायक स्तर 5 औं तहमा बढ़ुवाका लागि भारत आसामको गुवाहाटी स्थित बोर्ड अफ सेकेण्डरी एजुकेशनबाट सन् 1998 एसएलसी सरहको परीक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर नियुक्ति तथा पदोन्नति लिएको आयोगको आरोप पत्रमा उल्लेख गरिएको छ। काठमाडौँको त्रिपुरेश्वरमा रहेको राजधानी विभागको प्रवेशद्वार अगाडि एकजना युवकले आफ्नै शरीरमा आगो लगाउँदा गम्भीर घाइते भएका छन्। प्रहरी अनुसार दिउँसो 2:15 राजधानी विभागको 3 नम्बर गेट अगाडि मुगुको सोर गाउँपालिका घर भएर भक्तपुर बस्दै आएका 25 वर्षीय गणेश नेपालीले पेट्रोल सर्केर शरीरमा आगो लगाएका छन्। राइड सेयरिङको काम गर्दै आएका नेपालीले विभाग अगाडि मोटरसाइकल पार्किङ गरेको र त्यसमा महानगर प्रहरीले व्हील लक लगाइदिएपछि विवाद समेत भएको पाइएको छ। पछि नेपालीले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा आगो लगाएको पाइएको र घटनाबारे अनुसन्धान भइरहेको काठमाडौँ जिल्ला प्रहरी परिषदले जनाएको छ। शरीरका विभिन्न भागमा जलेर गम्भीर अवस्थामा रहेका नेपालीलाई प्रहरीले उपचारको लागि वीर अस्पताल लगेको छ। काठमाडौँको धोबी खोलामा एक महिलाले हाम फालेकी छन्। जिल्ला प्रहरी परिषद काठमाडौँका एसपी पवन कुमार भट्टराईका अनुसार कालो पुल र रातो पुल बीचको धोबी खोलामा एक महिलाले हाम फालेकी हुन्। सेतो टी शर्ट लगाएकी र कम्मरमा पिंक कलरको ज्याकेट बाँधेकी अन्दाजी 35 वर्ष जतिदेखि नै महिलाले ती महिलाले खोलामा हाम फालेको प्रहरीले बताएको छ। ती महिलाको खोजीका लागि अहिले धोबी खोला क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। यद्यपि उनको अवस्थाबारे भने यो समाचार तयार पार्दासम्म केही पत्ता नलागेको प्रहरीले बताएको छ। अमेरिकी सेनाले लगातार दोस्रो रात पनि इरानमाथि व्यापक हवाई आक्रमण गर्दै थप 90 वटा सैन्य लक्ष्यमा प्रहार गरेको बताएको छ। यो सँगै अमेरिकी सेनाले 2 रातको अवधिमा इरानका 170 वटा सैन्य लक्ष्यमा प्रहार गरेको बताएको बीबीसीले लेखेको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्डका अनुसार आक्रमणमा इरानका हवाई प्रतिरक्षा प्रणाली, तटीय निगरानी प्रणाली, मिसाइल तथा ड्रोन भण्डारण केन्द्र, नौसैनिक क्षमता लगायतलाई मुख्य लक्ष्य बनाइएको थियो। इरानी संचार माध्यमका अनुसार देशको दक्षिणी तटीय क्षेत्रमा विस्फोटको आवाज सुनिएका छन्। इरानको स्वास्थ्य मन्त्रालयले आक्रमणबाट विगत 2 रातमा 14 जनाको ज्यान गएको जनाएको छ। रन्तेमा खेल समाचार। एसीसी महिला टी20 एसीसी महिला क्रिकेट 19 वर्ष मुनिको प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा भएको छ। काठमाडौँमा हिजो नेपाल क्रिकेट संघ क्यानले सोनी पाखरिनको कप्तानीमा 14 सदस्यीय टोलीको घोषणा गरेको छ। प्रतियोगिता 1 जुलाई 11 देखि 18 तारीकसम्म मलेसियामा हुँदैछ। अन्य समूहमा 3-3 राष्ट्र रहँदा नेपालको समूह भने 4 टोली रहेका छन्। समूह एमा थाइल्याण्ड, म्यानमार र जापान तथा समूह बीमा यूएई, ओमन र भूटान रहेका छन्। त्यसै गरी समूह सीमा इण्डोनेशिया, मलेसिया, कुवेत रहेका छन्। साथै समूह डीमा नेपाल, हङकङ, सिंगापुर र कतार रहेका छन्। हरेक समूहका शीर्ष दुई टोलीले क्वार्टर फाइनलमा स्थान बनाउनेछन्। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। चालू आर्थिक वर्षको बजेट अन्तर्गत सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन। भुक्तानीको चाप, सुकुम्बासीको जीवनको सम्मान गर्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन। पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत सहित 3 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर। विष्णुपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासक अधिकृत सहित 8 जना विरूद्ध भ्रष्टाचारको मुद्दा। र एसएससी महिला 19 वर्ष मुनिको प्रिमियर कपका लागि सोनीको कप्तानीमा 14 सदस्य नेपाली टोलीको घोषणा। अवस्था हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: तपाईं असार 26 गते शुक्रबार के गर्दै हुनुहुन्छ? आउनुहोस्। नाभिछापको बन्सरी नगरपालिकाको कार्यालयद्वारा नगरभित्र चालू आर्थिक वर्ष 2082-83 को असारसम्म सञ्चालित समग्र विकास निर्माण र सेवा प्रभावको प्रभावकारिता विषयमा हुने सार्वजनिक सुनवाई कार्यक्रममा जिम्मेवार पदाधिकारीहरूसँग हक्काहक्की प्रश्न र बहस गरौं। तपाईको प्रश्न, गुनासा, जिज्ञासा वा सुझाव भएमा हक्काहक्की राखेर जिम्मेवार जवाफदेही वक्ताबाट जवाब पाइने भएकाले सवाल जवाब कार्यक्रममा सहभागिता सुनिश्चित गरौं। सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति, समय र स्थान, मिति 2083 असार 26 गते शुक्रबार, समय बिहान 11 बजेबाट, स्थान 3 लाल पार्क, मन्थली 1, रामेछाप। कार्यक्रम सहजीकरण गर्ने संस्था प्रहार मिडिया प्रहारी, मन्थली 1, रामेछाप। जवाबदेही तथा आयोजक मन्थली नगरपालिकाको कार्यालय, मन्थली, रामेछाप। छुट्ला है, सहभागी बनौ, जिज्ञासा र गुनासो राखौ, जवाबदेही वक्ताबाट जवाब सुनौ।
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आसमा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-24-99, सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
2: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
1: आवश्यक कागजात,
2: सदस्यता परिचय पत्र,
1: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
2: र तोकिएको नवीकरण शुल्क।
1: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
2: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू:
1: सदस्य मृत्यु,
2: नगद राहत रु 20,000 रुपियाँ,
1: दुर्घटना स्वास्थ्य उपचार,
2: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
1: व्यावसायिक क्षतिपूर्ति, आगलागी, प्राकृतिक प्रकोप,
2: राहत प्याकेज, प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
1: अपाङ्गता,
2: एकमुष्ट आर्थिक सहयोग, पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 9854043028, रामेछाप उद्योग वाणिज्य संघ कार्यालय, रामेछाप।
3: किन आँखा मिचेकुमिचे गरेको?
4: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
3: धेरै समय मोबाइल चलाएपछि क्या
4: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
3: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
4: ए, त्यसो भए जोगिन के गर्ने त?
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
4: बुझे।
3: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
8: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
7: हुर्केकै गिरिराज चल्ला 150मा?
8: हजुर।
9: हुर्किएकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
10: ताजा र ठूलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
9: विराज किसानको साथी।
10: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
9: प्रोप्राइटर जय मानन्दर। फोन 0485402349 0485402353 र 98540420349। विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप।
11: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
12: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्। विशेष अफर छ।
13: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
12: हाम्रा विशेषताहरू
13: 40% मात्रै डाउन पेमेन्ट,
12: सजिलो मासिक किस्ता सुविधा,
13: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
12: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
13: आवश्यक कागजातहरू,
12: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
13: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
12: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555 0845401106, इमेल scfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

मन्थली नगरपालिकाको दीर्घकालीन सोच शिक्षित स्वस्थ व्यावसायिक शहर उत्थानशील र समृद्ध मन्थली नगर। नमस्कार, रामेछापको मन्थली नगरपालिकाको सम्पूर्ण गतिविधि समेटिएको रेडियो कार्यक्रम हाम्रो मन्थलीमा हार्दिक स्वागत छ। म नवदास श्रेष्ठ। रामेछापको मन्थली नगरपालिकासँगको सहकार्यमा युनिभिजन मीडिया ग्रुप प्रालीले तयार पारेको कार्यक्रम हाम्रो मन्थली रामेछाप जिल्लामा संचालित पाँचवटा रेडियोहरू मार्फत हरेक हप्ताको बिहिबार साँझ 36 बजेदेखि 7 बजेसम्म एकैसाथ सुन्न सकिन्छ। यो कार्यक्रम रेडियो इनर्जी, हजुरको रेडियो, रेडियो तिफदी, रामेछाप रेडियो र झंकार एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ। रामेछाप जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले भौतिक तथा सामाजिक विकासमा ठूलो फर्क मारिसकेको छ। सुशासन र पारदर्शिता, नागरिक सहभागिता, समावेशिता लगायतको प्रयोग गरी विकास निर्माणमा मन्थली नगरपालिका अगाडि छ। शिक्षित, स्वस्थ, व्यावसायिक शहर, उत्थानशील र समृद्ध मन्थली नगर भन्ने मूल नाराका साथ नगरपालिकाले सञ्चालन गरेका हरेक गतिविधिमा नागरिक सहभागिता र सञ्चालित क्रियाकलापमा सूचनाको पहुँच स्थापनाका लागि नगरपालिकाले आवश्यक छलफल, अन्तर्क्रिया, भेला, गुनासो सुनवाई, सार्वजनिक सुनवाई, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण लगायतका सुशासनका विभिन्न औजारहरूको पर्याप्त मात्रामा प्रयोग गर्दै आएको छ। नागरिकका सूचनाको अधिकारलाई अझै प्रभावकारी बनाउने तथा नगरपालिकाले गर्ने समग्र गतिविधिहरू नागरिक समक्ष पुर्याउने उद्देश्यले रेडियो कार्यक्रम हाम्रो मन्थली प्रसारणमा ल्याइएको हो। कार्यक्रम हाम्रो मन्थलीको आज 145 अंक हो। आजको कार्यक्रममा रामेछापको मन्थली नगरपालिकाले एक हप्ताभित्र सञ्चालन गरेका विभिन्न क्रियाकलाप समेटिएको नगरको गतिविधि र कार्यक्रमको अन्त्यमा रामेछाप सदरमुकाम मन्थली स्थित मन्थली अस्पतालमा हाल शल्यक्रिया सहितको सुत्केरी सेवा कस्तो अवस्थामा सञ्चालन भइरहेको छ, गर्भवती महिला मध्ये कति प्रतिशतले शल्यक्रिया मार्फत सुत्केरी गराई बनाउने तथा नगरपालिकाले गर्ने समग्र गतिविधिहरू नागरिक समक्ष पुर्याउने उद्देश्यले रेडियो कार्यक्रम हाम्रो मन्थली प्रसारणमा ल्याइएको हो। कार्यक्रम हाम्रो मन्थली

0: नआउने महिलाहरूको मासिक अवस्था, सेवा विस्तार र मातृ शिशु स्वास्थ्यसँग सम्बन्धित महत्वपूर्ण विषयमा केन्द्रित रहेर मन्थरी अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर शोभना प्रधानसँग गरिएको कुराकानी प्रस्तुत गर्नेछौ। कार्यक्रम अवधिवत सुनेर साथ दिनुहोला। श्रोता, रामेछाप जिल्ला सदरमुकाम समेत रहेको मन्थरी नगरपालिकाले शिक्षित स्वस्थ व्यावसायिक शहर उत्थानशील र समृद्ध मन्थरी नगर भन्ने मूल नाराका साथ नगर विकासका विभिन्न कार्यक्रमहरू निरन्तर अघि बढ़ाइरहेको छ। अब प्रस्तुत छ मन्थरी नगरपालिकाले पछिल्लो एक हप्ताभित्र सञ्चालन गरेका विविध क्रियाकलाप तथा उपलब्धिहरू समेटिएको नगरको गतिविधि।
1: खास गरिकन मन्थरी नगरपालिकाले चालु आर्थिक वर्षमा आफ्ना समग्र कार्यक्रमहरू अन्तिम चरणमा पुर्याइरहेको छ। हामीले समग्र खर्चमा पुँजीगत खर्च अहिले करिब 42% मात्रै हाराहारीमा छ। यो रकम कुल 31,81,86,000 मध्ये 13,23,38,000 खर्च हो। हामीले अब ठेक्का सम्झौता भएका आयोजनाहरू र कतिपय अलिक ठुला उपभोक्ता समितिका आयोजनाहरूको बिलको प्रक्रियामा भुक्तानीको प्रक्रियामा रहेको हुनाले पुँजीगत खर्च अलिकति कमजोर रहेको छ। यो एक दिन दुई दिनमा सकिने अवस्थामा छ, यो बढ्ने क्रममा छ। यसबीचमा हाम्रो चालु खर्च 81% रहेको छ समग्र नगरपालिकाको चालु तर्फको खर्चमा। त्यसै गरी यसमा कस्तो अवस्था छ भने मन्थली नगरपालिकाको अहिले शिक्षा, स्वास्थ्य, पूर्वाधार, वन वातावरण लगायतका समग्र कार्यक्रमहरूको हामीले तेस्रो सार्वजनिक सुनवाईको पनि तयारी गर्दैछौँ। पहिलो र दोस्रो स्थानीय स्तरका वडाहरूमा हामीले सञ्चालन गर्यौँ। त्यो कार्यक्रमहरूमा पनि समग्र हाम्रा आय व्यय प्रगति र काम गर्न बाँकी रहेका समीक्षात्मक रिपोर्ट सहितको हामीले नगर प्रमुखज्यू र प्रमुख प्रसाद सेवाधिज्यूबाट प्रेषित गर्ने र जनस्तरबाट सुझाव लिने कामहरू पनि गरिरहेका छौँ। र हामीले यो चालु आर्थिक वर्षको अन्तिम सार्वजनिक सुनवाई यही असारको 25 गतेसम्म हाम्रो खाता बन्द हुने भुक्तानीको अन्तिम दिन मानिन्छ र हामीले थोरै प्रतिवेदन रिपोर्ट बनाएर हामीले 30 गते सार्वजनिक सुनवाईको आयोजना गर्न तेस्रो पक्षसँग सम्झौता गरिसकेका छौँ। सार्वजनिक सुनवाईकै क्रममा अरू विस्तृत विवरण राख्ने जानकारी गराउँछु। हस्त, धन्यवाद।
0: श्रोता, रामेछाप सदरमुकाम मन्थली स्थित मन्थली अस्पतालले गर्भवती महिलाका लागि विशेषज्ञ चिकित्सक मार्फत गुणस्तरीय प्रसूति तथा स्त्री रोग सेवा प्रदान गर्दै आएको छ। सामान्य सुत्केरीदेखि आवश्यक परेका अवस्थामा शल्यक्रिया मार्फत सुत्केरी गराउने सेवा पनि अस्पतालमै नियमित रूपमा उपलब्ध हुँदै आएको छ। यसले रामेछाप सहित छिमेकी जिल्लाहरूका गर्भवती महिलाहरूलाई पनि ठूलो सुविधा भएको छ। कार्यक्रम हाम्रो मन्थलीमा अब सुनौ, मन्थली अस्पतालमा हाल शल्यक्रिया सहितको सुत्केरी सेवा कस्तो अवस्थामा सञ्चालन भइरहेको छ? गर्भवती महिला मध्ये कति प्रतिशतले शल्यक्रिया मार्फत सुत्केरी गराइरहेका छन्? किन कतिपय अवस्थामा शल्यक्रिया अपरिहार्य बन्छ? साथै मन्थली अस्पतालमा सुत्केरी हुन आउने महिलाको मासिक अवस्था, सेवा विस्तार र मातृ शिशु स्वास्थ्यसँग सम्बन्धित महत्वपूर्ण विषयमा केन्द्रित रहेर मन्थली अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर शोभना प्रधानसँग गरिएको यो कुराकानी।
2: स्वास्थ्य हामीले क्याम्प गर्दाखेरि सबै एकत्रित महिलाहरू आउनुहुन्छ, त्यति बेलामा हतार हुन्छ भन्ने जस्तो भयो। जस्तै युट्युब हेर्दा प्रोलाप्सको बिरामी अथवा भीआईएहरू गर्दाखेरि त्यो एउटा मात्रै हेर्ने किसिमबाट एकदम हतार हुँदो रहेछ। मतलब 100-200 उसमा नम्बरमा आउँछन् गर्ने हुन्छ, तर अहिले गर्दाखेरि अहिले अस्पतालमा बसेर गर्दाखेरि फोकस रूपमा गर्दाखेरि अलिक सजिलो हुने कसरी हुँदो रहेछ भने ओपीडी पनि हेरिन्छ। ओपीडीमा राम्रोसँग हेर्न पाइयो, अल्ट्रासाउण्ड गर्नु पाइयो, एक्सरेहरू गर्नु चाहियो भने गर्न पाइयो, अनि अपरेसनहरू इत्यादि गर्नु पायो भने गर्न पाइयो। एउटा कुरा चाहिँ नि सेवाको रूपमा बिरामीलाई सेवा दिन सकिन्छ भने, अर्को चाहिँ नि हामीले स्वास्थ्य कर्मीहरूलाई हामीले मैले एउटा एक किसिम

0: को टिचिङ ट्रेनिङहरु दिने पनि मौका पाइदो रहेछ उहाँहरुले यहाँ आफैले गर्नु भएकोमा कहाँ कति कसरी गर्दाखेरि अझ राम्रो हुन्छ यो कसरी गर्ने तरिका के हो भनेर उहाँहरुलाई अझ बढी सशक्तिकरण गर्ने मौका मैले पाएँ त्यो गर्दाखेरि अहिलेको मैले एक महिना डेढ महिना भयो गर्दाखेरि त्यसले चाहिँ नि मलाई पनि एक किसिमको आत्मसन्तुष्टि चाहिँ दिएकै छ
1: मन्थली अस्पतालमा सेवा दिन थाल्नु भएको चाहिँ कति एक डेढ महिना
0: अहिले म चेतमा आएको असार भयो असारको अन्तसम्म बस्छु त्यहाँ त्यसभन्दा पछि हाम्रो तपाईँहरूको यहाँ अरू डाक्टरहरू सर्जरी गर्न सक्ने डाक्टरहरू आउनुहुन्छ भन्ने मलाई विश्वास छ त्यसपछि म बसिराख्नु पर्ने आवश्यकता हुँदैन
1: हजुर जस्तो अब राज्यले त विशेष गरी अब यो विभिन्न अभियानहरू चलाए विशेष गरी आमा र बच्चाहरूको एउटा स्वास्थ्य अवस्थालाई ख्याल गर्दै विशेष गरेर अनिवार्य रूपमै स्वास्थ्य संस्थामै डेलिभरी हुनुपर्छ भन्ने खालको कुराहरू पनि अभियान चलाए सुनौलो हजार अभियानदेखि लिएर अहिले आएर स्थानीय तहमा सुत्केरीसँग उमेर भेटघाट गर्भवतीसँग उमेर भेटघाट जस्ता कार्यक्रमहरू पनि अभियानका रूपमा सञ्चालन गरिराखेको छन् जस्तो यहाँको अनुभवले चाहिँ अहिले हाम्रो नेपालको पेरिफेरीमा रहेर हेर्दाखेरि यो घरमै हुने सुत्केरी दर अझै छ नेपालमा हामीलाई के लाग्छ हाम्रो समाजमा
0: घरैमा हुने पनि छन् तर धेरै जसो अहिले तपाईँको लास्ट एक दशकको तपाईँले सेन्सस हेर्नुभयो भनेदेखि अस्पतालमा हुने डेलिभरीको संख्या धेरै मात्रामा बढेको छ अनि यो बढ्नेमा दुई तीनवटा कुराहरूले यसलाई यसमा धेरै मदत गरेको छ एउटा अवेरनेसहरू यस्तै रेडियो टेलिभिजनबाट अवेरनेस भएको हुनाले दोस्रो कुराहरू उहाँहरूको आर्थिक सशक्तिकरण पनि भयो यो चाहिँ अलिकत भिन्दै रूपमा मलाई म हेर्न चाहन्छु यसलाई यो धेरै जसो रेमिटेन्सको पैसाले आर्थिक सशक्तिकरण भयो तर जे जति भए पनि उहाँहरूसँग पैसा अलिकत भएको हुनाले उहाँहरू हस्पिटलसम्म आउन पाउन सक्नुभयो भन्ने लाग्छ तेस्रो कुरा सरकारले नै पनि यसमा एकदम एक्टिभली प्रो एक्टिभली उहाँहरूलाई आउने जाने खर्च खाने खर्च बस्ने खर्च भनेर यसरी खर्च इन्सेन्टिभको रूपमा दिँदाखेरि पनि उहाँहरूलाई अलि सक्रिय रूपमा यो यसमा मदत पुगेको छ भन्ने मलाई लाग्छ अनि यो सबै कारण र प्लस सरकारले स्वास्थ्य कार्यकर्ताहरूलाई पनि गाउँ गाउँसम्म पुर्याउने विभिन्न औषधि इत्यादिहरूको परिपूरक गरिदिने अनि ट्रेनिङहरू दिने इत्यादि कारणहरूले गर्दाखेरि पनि स्वास्थ्य संस्थामा नै डेलिभरी गर्ने रेट चाहिँ बढेको हो तर पनि धेरै कारणहरूले गर्दाखेरि अझै पनि 10% 15 झण्डै ठाउँ हेरिकन अझै पनि घरैमा डेलिभरी हुने आउँदा आउँदै बाटोमै डेलिभरी हुने इत्यादि क्रम चाहिँ अझै पनि जारी छ
1: हजुर अब जस्तो यो गर्भवती महिलाहरू जो यहाँले हेरिराख्नु भएको छ उहाँहरूको पर्सनल हाइजेनिकदेखि लिएर पोषणका कुराहरूदेखि लिएर त्यस्तो कुरामा चाहिँ सचेतना चाहिँ कतिको पाउने भयो यहाँसम्म आइपुग्दाखेरि होइन तपाईँ भाटम्मासम्म आइपुग्दाखेरि उहाँहरूको जुन हुनुपर्ने कुराहरू छ त्यसका लागि सुधार चाहिँ कस्तो छ
0: मैले यो स्वास्थ्य क्षेत्रमा काम गरेको धेरै वर्ष भयो मेरो आफ्नै अनुभवले हेर्दाखेरि सकारात्मक पोजिटिभिटी धेरै छ तर पनि गर्न सक्ने चीजहरूमा चाहिँ दुई तीनवटा कुरा तपाईँको यो रेडियोबाट म भन्न चाहन्छु त्यो भन्नुपर्दाखेरि अहिले टिन एज प्रेग्नेन्सी भनेको हाम्रो कानूनले पनि 20 वर्ष
1: माथि मात्र विवाह गर्न
0: पाउने उमेर चाहिँ नि केटालाई पनि केटीलाई पनि 20 वर्षको लागि मात्र भनेको छ यो भनिरहँदाखेरि पनि अहिले पनि हाम्रो मन्थली अस्पतालकै पनि तपाईँले तथ्याङ्क हेर्नुभयो भने सायद मैले ठ्याक्कै भन्न नसके पनि मैले भन्छु कि सायद झन्डै 30-35% 40% नै पनि होला है त्यो चाहिँ नि 20 वर्षभन्दा मुनिका गर्भवती महिलाहरूको हुन्छ भन्ने जस्तो लाग्छ एउटा अर्को चाहिँ नि तपाईँको डेलिभरी हुनलाई पनि तपाईँको 16-17-18 अब अहिले मैले एक डेढ महिना हेर्दाखेरि पनि आउँछन् न थुप्रै आउँछन् मैले ओपिडीमा अल्ट्रासाउन्डहरू गर्दाखेरि यता गरे पनि कति वर्ष भयो 17 वर्ष कति भयो 18 वर्ष कति भयो 17-18-16 यस्तो भन्ने पनि भइरहेको छ
1: कानूनले चाहिँ 20 वर्ष पछाडि मात्र विवाह गर्नु
0: अनि मैले कहिले कहिले उहाँहरूलाई सोध्छु तिमीले आफैले भागी विवाह गरे कि मतलब घरैबाट गरिदियो भन्दाखेरि घरैबाट गरिदिने पनि अझ पनि रहेछ त्यसले गर्दाखेरि पनि हाम्रो यो सामाजिक सचेतना सामाजिक सचेतनालाई चाहिँ अलिकता विस्तार गर्नुपर्ने आवश्यकता देख्छु म. किनभने मैले हाम्रो समाजमा पहिला पहिलाको मान्छेहरूले त 7 वर्ष 9 वर्षमा नै बिहे गर्दैन, अहिले चाहिँ बढेर मेबी 16-15, 16-17-18 बिहे गरिदिन्छन् यिनीहरू ठूलो भए भनेर. अर्को कुरा चाहिँ हाम्रो सोसियल मिडियाले गर्दाखेरि एट्र्याक्सन हुने र लभ म्यारेज गर्ने भागेर हिँड्ने पनि धेरै हुँदो रहेछ. र फेरि अर्को जात जातिहरूको कुरा गर्दाखेरि पनि जस्तै मैले ठ्याक्कै भन्नुपर्दाखेरि मेरो आफ्नो पर्सनल ओपिनियन हो यो, मगर राईहरू उनीहरूको चाहिँ नि फुपू चेला मामा चेलीहरूसँग पनि बिहे गर्न पाउने रहेछ र चाहिँ नि भगाउने पनि उनीहरूको अधिकार नै
1: भन्ने
0: एउटा भन्ने एउटा तरिका रहेछ.
1: सबैतिर नहोला तर काहीँ कतै चलनका रूपमा छ.
0: मेरो यो अधिकारकै कुरा हो, मैले लैजान पाउँछु, मैले त उठाएर पनि लैजान पाउँछु भन्ने प्रकारको रहेछ. अनि यो गर्दाखेरि चलन आएको चलन त 100 वर्षदेखि हो, तर उहाँहरूले बुझ्नुपर्ने कुरा के छ भने मेडिकल्ली स्वास्थ्यको रूपमा हेर्दाखेरि त्यो महिलालाई गर्भ रहेर बच्चा पाउँदाखेरि के कस्तो खतरा हुन्छ है भन्ने कुराको सचेतन दिनु
1: जरुरी छ.
0: यो यसैको मात्र कुरा गर्दाखेरि मैले झण्डै झण्डै म दिनभरि कुरा गर्न सक्छु यस्तो, किन मैले भन्न खोजेको गर्न सक्छु. मैले भनेको त्यति जटिल छ यो कुरा, त्यो कारणले गर्दाखेरि यो कुरालाई चाहिँ मैले अलिक जोड दिन चाहे. मन्थलीमा बस्दाखेरि अन्डर एजको टिनेज प्रेग्नेन्सीहरू ज्यादा हुन्छ, त्यो एउटा भन्न चाहे एउटा होइन. दोस्रो कुरा मैले भन्दाखेरि यो परिवार नियोजनका अस्थायी साधनहरू कमी मात्रामा उपलब्ध भएको हो कि जस्तो मलाई लाग्छ.
1: उपलब्धता भनेको स्वास्थ्य संस्थाहरूले नै त्यसको लागि अलि जोड दिनु
0: पर्यो. उपलब्ध हुन सके महिलाहरूलाई थाहा छ, मैले त्यहाँनिर कपडी लगाउन मिल्छ, इम्प्लान्ट लगाउन मिल्छ इत्यादि भन्ने कुरा उनीहरूलाई थाहा छ. तर उनीहरू स्वास्थ्य संस्थामा आउँछ, म कपडी लगाउन चाहन्छु, म इम्प्लान्ट लगाउन चाहन्छु भनेर.
1: तर सबैतिर अभाइलेबलको कुराहरू होला,
0: अभाइलेबल भएन. उपलब्धता सचेतना
1: छ,
0: उनीहरू गर्न चाहन्छु भने
1: उसलाई थाहा छ, सबै
0: थाहा छ, म चाहन्छु पनि, म यो युज गर्न चाहन्छु भनेर ऊ स्वास्थ्य संस्थामा पनि आउँछ. भनेपछि स्वास्थ्य संस्थाले उपलब्ध गराउन सक्दैन, भनेपछि हामीले अपर्च्युनिटी लस गर्यो. भनेपछि उसले चाहिँ गर्भवती हुन भने पनि उसलाई विवश भएर गर्भवती हुनु पर्यो. अब अनवान्टेड प्रेग्नेन्सी छ भनेदेखि ऊ चाहिँ नि अबोर्सन गर्नु जानु पर्यो भन्ने किसिमको आउँछ. भनेको मतलब यो पनि दोस्रो तरिका हामीले गर्न सक्छौँ है. अब तेस्रो कुराहरू चाहिँ नि तपाईँले पोषणको कुरा गर्नुभयो. पोषणको कुरामा हाम्रो उसमा अझै पनि कुपोषण, गर्भवतीमा कुपोषण अझ पनि छ. यो दुई तिनवटा कुराले एउटा कुरा चाहिँ नि परिवार नियोजनको अस्थायी साधन अलिक टाढाबाट आउनेहरू, अलिकता अशिक्षितहरू, अलिकता आर्थिक अवस्थाले कमजोर हुनेहरूको अझ बढी त्यो हुँदो रहेछ. योलाई चाहिँ नि हामी हाम्रो स्वास्थ्य यो तपाईँहरूको पोलिसीहरू डिस्ट्रिब्युसनहरू गर्ने, यो हेल्थ केयर वर्कर्सहरूको डिस्ट्रिब्युसन गर्ने अनि अवेरनेस दिनेहरूले चाहिँ यसलाई आइडेन्टिफाई गरेर त्यो पकेट एरियालाई बढी फोकस गर्नुपर्ने हुन सक्छ जस्तो मलाई लाग्यो है. अनि उहाँहरूमा चाहिँ यो कारणले गर्दाखेरि कुपोषण हुने देखिएको छ. तर पनि उनीहरू स्वास्थ्य संस्थामा आउन्जेलसम्ममा हामीले आइरन क्याल्सियमहरू दिन्छौँ, जुकाको औषधि दिन्छौँ, अनि आउने जाने खर्चहरू दिलाइदिन्छौँ, अनि सबै निशुल्क नै भयो, अनि घर फर्काउँदाखेरि न्यानो लुगाहरू अनि घिउ अरू के पनि अन्डा एक केस अनि घिउ यस्तै मतलब पैसा दिएर पठाउँछ. यो पनि यदि यो कस्तो किसिमबाट राम्रो हो भने एउटा उनीहरूलाई थाहा हुन्छ कि अन्डा खानुपर्ने रहेछ, सतुक राम्रो हुँदो रहेछ, घिउ राम्रो हुँदो रहेछ, जान रक्सी चाहिँ ठिक होइन रहेछ भने एक किसिमको उनीहरूलाई पोषणको एउटा एजुकेसन पनि हस्पिटलमा बसुन्जेल उनीहरूले त्यो पनि पाउँछ भन्ने छ. त्यसैले राम्रो हुँदैछ तर यसलाई अझै राम्रो बनाउन चाहिँ आवश्यक छ.
1: ग्रेटफुल अझै हुन सके होइन, हामी बनाउने प्रयासमा
0: छौँ. अनि यो सक्ने प्रकारको हो कि सकिन्छ, यो चाहिँ
1: ठुलो लगानी र धेरै ठुलो कसरत गर्नुपर्ने जरुरत छैन,
0: हामीले समाजमा घरैबाट र चाहिँ समाज हामी समाजको सबै हो चाहिँ एकले अर्कालाई भनेर हामीले एक किसिमबाट यो सेन्सिटाइज गर्ने भन्छ कि जस्तै बच्चालाई बिहे गर्दैन भनेको जस्तो हामी जसरी अहिले सेन्सिटाइज हुँदै आयो यो पनि बुझेपछि उनीहरूले सेन्सिटाइज भएर उनीहरूले गर्दै जान्छन् भन्ने कुरा हो राम्रो हुँदैछ यसलाई अझ राम्रो गर्नु चाहिँ
1: जस्तो अब एउटी महिला कुन उमेरदेखि कुन उमेरसम्म चाहिँ आमा बन्न उपयुक्त समय हुन्छ होइन अब यो कुरा पनि यहाँले जस्तो अघि नै अर्को छौँ अर्को कुरो अब फेरि बच्चै भएन भन्ने पनि धेरै समस्याहरू लिएर धेरैतिर नागरिकहरू धाइराखेको अवस्था छ यो कहाँनिर कसरी यसको समस्या हुन्छ र उपयुक्त समय र हामीले जस्तो बच्चा नहुनुको प्रमुख कारणहरू चाहिँ के हुन सक्छ यसबारे पनि
0: जान्छ दुईवटा मुख्य भयो एउटा चाहिँ एकदमै भिन्दै प्रकारको भएको हुनाले म सबभन्दा पहिला उपयुक्त समयको कुरा गर्छु
1: एक्ज्याक्टली
0: अब बच्चा पाउने मेडिकल्ली मेडिकल्ली भनौँ न हामी अब प्रसूति रोग विशेषज्ञको हिसाबबाट बच्चा पाउने हाम्रो तलबाट हुन्छ यहाँनिर हड्डीहरू हुन्छ पेल्भिक बोनहरू हुन्छ यिनीहरूको सबैको कुरा गर्दाखेरि र महिलाको सामाजिक आर्थिक बौद्धिक विकासहरू उसले आफ्नो
1: वातावरणहरू
0: इत्यादि गर्दाखेरि र स्वास्थ्यको किसिमबाट हिसाब गर्दाखेरि पनि 25 वर्ष चाहिँ उसको लागि पर्फेक्ट एज हो
1: पहिलो बच्चाको लागि
0: 25 वर्ष कि मैले यसको कारण बताउँछु किन भन्दाखेरि तपाईँको योभन्दा अगाडि र योभन्दा पछाडिमा के हुन सक्ला भन्ने गर्दाखेरि जस्तै 20 वर्षभन्दा अगाडि गर्यो भनेदेखि उहाँको यो पेल्भिक बोन यो कि पेल्भिकलाई के भन्छ नेपालीमा के भन्छ योलाई पेल्भिक बोनलाई के भन्छ हाम्रो कम्मरको हड्डी
1: भनौँ
0: यो भनौँ कम्मरको हड्डी भनौँ न कम्मरको हड्डी राम्रोसँग मजबुत भएर बन्नलाई चाहिँ नि 25 वर्षमा राम्रोसँग जोडिन्छ अनि योभन्दा पहिला तपाईँको 20 वर्षभन्दा अगाडि 16-17 वर्षमा राम्रोसँग जोडेकै हुँदैन तपाईँको आलो माटो हुन्छ नि तपाईँको सुकाएको आलो माटोमा नपाकिसकेको माटोमा गर्दाखेरि के हुन्छ तपाईँको सतर्क बिग्रन्छ नि हो त्यस्तै गरेर यो पनि आलो भाँडो जस्तै हो नपाकेको भाँडो जस्तै हुन्छ त्यसले गर्दाखेरि यो पेल्भिक बोनहरू चाहिँ राम्रोसँग बलियो भइसक्ने चाहिँ नि 25 वर्षमा राम्रो बलियो भइसकेको हुन्छ अनि त्यसबाट ढुक्कै भएर बच्चा पाउन सकिन्छ एउटा कुरा त्यो भयो है अनि 25 वर्षसम्म उसले पढिसकेको हुन्छ सायद केही एक दुईवटा काम गरिसकेको
1: आफ्नो खुट्टामा
0: अनि उसले चाहिँ आफ्नो डिसिजन गर्न अनि अब म बच्चा पाउने भन्ने कहिले पाउने कसरी पाउने कहाँ पाउने होइन कतिवटा पाउने भनेर उसले डिसिजन गर्न सक्ने अवस्था भइसकेको हुन्छ होइन अनि त्यो भएको हुनाले यो चाहिँ नि 25 वर्ष महिलाको निम्ति गर्भवती हुने राम्रो ठिक समय हो तर 22-23-25-24 वर्षमा पनि ठिकै छ अनि जस्तै 30 वर्षभन्दा उता गयो भन्ने पनि हुनसक्छ तर त्यति बेलामा चाहिँ नि 35 वर्ष उपरान्त महिलाको अण्डाको नम्बर उनीहरूको क्वालिटीहरू घट्ने सम्भावना ज्यादा हुने भएको हुनाले हामीले 25 वर्षदेखि 30-35 वर्षसम्ममा पाइ भ्याउ है भनेर भन्ने हामी
1: गर्छौँ 25-30 जस्तो ग्यापको हिसाबको कुरा हुन्छ नि कतिले धेरै ग्याप पनि राखेको हुनसक्छ होइन जस्तो त्यसको त्यसको चाहिँ ठ्याक्कै उपयुक्त कति
0: पर्दैन जस्तै अब जस्तै एउटा मैले भने नि महिलाले आफ्नो बच्चा रहरले पाउने हो कि
1: एक्ज्याक्टली
0: रहरले पाउनु है रहरले पाउनुपर्छ भन्ने जस्तो मलाई लाग्छ अनि ग्याप तपाईँको होइन कहिले कहिले त तपाईँले पहिलो बच्चा पाउनुभयो म अर्कै वर्षमा बच्चा पाउँछु भने पनि सकियो सकिन्छ दुई तिनवटा बच्चा एकैचोटि हुर्कन्छ त्यो पनि हुन्छ तर एउटा बच्चा पाइसकेपछि तपाईँ अलिकति आराम गर्नुहुन्छ बच्चाले अलिकति ठुलो हुन्छ अनि त्यसपछि अर्को बिस्तारै पाउँदाखेरि आफ्नो शारीरिक ऊ पनि ठिक हुन्छ तपाईँको आइरन यिनीहरू अलिकति आफ्नो मांसपेशी बलियो हुने पनि हुन्छ त्यो गरेपछि 2-3 वर्षपछि फेरि अर्को रहरले पाउँदाखेरि राम्रो हुन्छ त्यो हुन्छ तर तपाईँले सपोज एउटा बच्चा 22-23 वर्षमा पाउनुभयो अब तपाईँलाई अर्को पढ्ने इच्छा छ काम गर्ने इच्छा छ भने पनि अब अर्को 22-23 वर्षमा एउटा पाउनुभयो अर्को चाहिँ बच्चा 8-10 वर्ष भएपछि अर्को पाउनुभयो रहरले ठिकै त छ नि होइन
1: त्यो पनि त्यसलाई पनि उपयुक्तै हुने
0: एकदम होइन उपयुक्त हुन्छ
1: जस्तो पहिलो बच्चाको प्लानिङ चाहिँ 25 वर्षभित्र गर्दा राम्रो हुन्छ भन्ने कुरा हो त्यसभन्दा पछाडि 35 पनि हुन सक्ला
0: 35-33-35 वर्षमा गर्दाखेरि ठिकै हुन्छ त्योभन्दा पछि पनि नहुन सक्ने होइन तर मैले भने जस्तै अण्डाको हाम्रो अण्डा चाहिन्छ अण्डाको नम्बर र क्वालिटी चाहिँ अलिक कम होला भन्ने हो. बच्चा त के हो र तपाईँले यसो हेर्नुभयो भने हाम्रो हजुरआमाहरूले ए मेरो त महिनावारी रोकेको हो कि भनेर भन्दाखेरि त अर्को छोराको फाइदा आएको हुन्छ. त्यो कथा त छ. पचास वर्षसँग 48-50 वर्षसम्म पनि पाएको महिलाहरू पनि हामीलाई थाहा नै छ. त्यसैले हुनै सक्दैन भन्ने होइन, तर हामीले बच्चा पाउने यस्तो भनेको हामीले रहरले हामीलाई चाहेर हामीले माया दिन सक्छौँ भनेर हामीलाई एउटा इच्छा भएर हाम्रो समाजमा पनि हाम्रो छोरा नाति नातिना पनि होस् भनेर होइन, मतलब यस्तो रमाइलो भनेको सामाजिक र आफ्नो इच्छाले हुनुपर्छ भन्ने जस्तो लाग्छ.
1: हजुर, जस्तो अब यो पछिल्लो समय चाहिँ बच्चा नहुने समस्या पनि धेरै बढ्यो भन्ने खालको चाहिँ एउटा भइरहेछ. यो यो त यहाँको दृष्टिकोणबाट के हो र यो समस्या किन बढिरहेछ?
0: है दुई तिनवटा कुरा छ यसमा. अब एउटा बच्चा हुनलाई महिला चाहियो पुरुष चाहियो है. अब एकदम सटीक रूपमा भन्नुपर्दाखेरि अहिले हाम्रो माइग्रेसन हुन्छ नि, देश छोडेर विदेश जाने क्रम बढेको छ. हामीले अब यता गाउँतिर सहरतिर पनि हेर्यो भने अथवा हरेक घरमा हेर्यो भने पनि एउटा छोरा नाति नातिनी इत्यादि घरबाट बाहिर नगएको घर झन्डै झन्डै भेट्टाउन गाह्रो भयो कि जस्तो लागेको छ. पहिला पहिला चाहिँ नि इन्डियातिर धेरै जान्थ्यो होला काम गर्न भनेदेखि, अहिले चाहिँ नि विदेशतिर खाडी मुलुकतिर जाने क्रम चाहिँ ज्यादा भएको छ. एउटा यसको कारणले गर्दाखेरि पनि महिला र पुरुष मतलब सँगै बस्ने क्रम कम भएको हो कि भन्ने एउटा कुरा छ माइग्रेसनको कारण. दोस्रो कुरा मैले महिला र पुरुष टुटेको भन्दैछु, पहिला पुरुषको गरे मैले. अनि अर्को खाडी मुलुकबाट काम गरेर फर्कने पुरुषहरूको वीर्यको मात्रामा कमी भएको धेरै देखिएको छ. यो वीर्यलाई अलिकता के भन्छ चिसो इन्भाइरोमेन्ट चाहिन्छ,
1: तातो त्यो गर्मी ठाउँबाट
0: चिसो इन्भाइरोमेन्ट चाहिन्छ. तर खाडी मुलुकहरूमा भनौँ 50-55 काम गर्छन् उहाँहरू, अनि त्यसपछि त्यस्तो पानी खान पाउँदैन, पाए पनि मतलब त्यो तातो वातावरणमा गर्दाखेरि हामीले धेरै चाहिँ नि त्यस्तो देखेका छौँ है. त्यो पनि अर्को कारण हुन सक्ला. त्यस्तै गरेर स्पर्मेटोजोवाको यिनीहरूको गर्ने चाहिँ नि यो पेन्टिङहरूमा काम गर्नेहरू हुन्छ नि उहाँहरू, अथवा औषधि कारखानाहरूमा अथवा पेस्टिसाइड यिनीहरूकोमा मलहरू बनाउने ठाउँहरूमा काम गर्ने इत्यादि गरेको ठाउँहरूमा पनि हाम्रो पुरुषहरूको वीर्यको मात्रा र क्वालिटी एकदमै ह्रास भएको पनि देखिएको छ. त्यो दुईटा कारण हुन सक्ला. अब तेस्रो कारण चाहिँ नि मैले भन्दाखेरि संसारभरि नै पुरुषहरूको यो क्वालिटी र क्वान्टिटीमा कमी आएको यो अध्ययनहरूले देखाएको छ है. यो के को कारणले हुन सक्ला भनेको एउटा चाहिँ क्लाइमेट चेन्जको कुरा गरिरहेका छन् उनीहरूले, अर्को चाहिँ नि वातावरणको पोल्युसनको कुराहरू गरिरहेको छ यो कुरा गरेको छ. त्यस्तै गरेर अरू चाहिँ नि केमिकल्सहरू हामीहरू खानेकुराहरू इत्यादिमा बढी मात्रामा केमिकल्स भएको खानेकुराहरू खाएको कारणले गर्दाखेरि पनि समग्र रूपमा यो कमी भएको भन्ने कुराहरू विभिन्न अध्ययनहरूले यसरी देखाएको छ. त्यो एउटा हुन सक्छ. अब यो चाहिँ नि पुरुषको बाटो भयो. महिलाको कुरा गर्ने हो भन्दाखेरि अघि हामीले कोही कोहीहरू टिन एज प्रेग्नेन्सीमा हुन मतलब बिहे बढी गर्न थालेछ भनेपछि अहिले चाहिँ नि हाम्रो शिक्षा स्वास्थ्य इत्यादिको कुरा गरेपछि केटीहरू पनि अहिले केटाहरू पनि बिहे नगर्ने ढिलो गर्ने क्रम पनि अक्सर बढेको छ है. हेर्यो भने पनि उनीहरू एउटा बच्चा पायो भने अब पुग्यो नै
1: भन्छन्.
0: किन भन्छन् होइन, कहिले कहिले मलाई पिर पनि पर्छ कि उनीहरूले यो जमिनले मलाई बच्चा पुग्यो भनेर भन्छ नि. यो भन्नुको पनि कारण छ कि पढाउनु पर्यो, लेखाउनु पर्यो, खुवाउनु पर्यो, रोजगार छैन, पैसा दिँदैनन्, के गर्ने कसो गर्ने भनेको एउटा छ नि पिर मर्का छ कि. अनि त्यो मर्काको कारणले गर्दाखेरि पनि केटाकेटीलाई त अब हुर्काउन सकिन्न भन्ने प्रकारको नैराश्यताले गर्दाखेरि पनि नपाउने भन्ने हुन्छ अनि यस्तो गरिरहँदाखेरि कहिले कहिले यो पनि भएन त्यो पनि भएन अनि फर्टिलिटी पनि कम भएको जस्तो देखा परेको छ है अनि फेरि अनि अब अर्को दुवैतिरबाट कुरा गर्दाखेरि के हुन्छ भने अब बिहे गर्यो ल 25-26 बिहे गर्यो कामसाम पनि पढाइ कडाइ पनि भयो आफ्नो कोटामा उभिन पनि सक्ने भयो अनि उनीहरूलाई सँगै बसेपछि तुरुन्तै बच्चा पाउनु पर्यो भन्ने जस्तो हुन्छ चाह्यो पाइहाल्नु पर्यो भन्ने जस्तो पनि उनीहरूलाई लाग्दो रहेछ किनभने अब 6 महिनामा त श्रीमान फेरि विदेश जान्छ अब अहिले तुरुन्तै चाहियो अथवा उनीहरू आउँछ श्रीमान आउँछ म 15 दिनको छुट्टीमा आएको छु भन्छ एक्सटेन्ड गरेर 1 महिना बस्छ बस्न सक्ला हौ यही बेलामा मलाई बच्चा चाहियो भन्ने
1: उनीहरू
0: भन्छ अब त मेरो श्रीमान त बस्न सक्दैन मलाई बच्चा चाहिँ गर्भवती यही बेला हुनु पर्यो भन्छ अनि त्यो चाहिँ एक प्रकारको च्यालेन्जिङ हुन्छ होइन भनेदेखि कुनै एउटा कपल एउटा श्रीमान श्रीमती 1 वर्षसँगै बस्यो भनेदेखि 80-90 मान्छेहरूको बच्चा हुन्छ 10% मात्र बच्चा
1: नहुन्छ यो मेडिकल भाषाले पनि यही भन्छ
0: होइन यही भन्छ त्यही भन्छ त्यसैले हामीले चाहिँ नि अहिलेदेखि हतार गर्नु पर्दैन कमसे कम तिमीहरू दुलादुलै सँगै चाहिँ 1 वर्षसँगै बस्छ कुनै पनि औषधि इत्यादि युज नगरिकन सक्दै बस्छ अनि भएपछि तिमीहरूको हुन्छ त्यति बेला पनि भएन भने अनि बिस्तारै गरौँला भन्ने हुन्छ तर व्यवहारिक रूपमा यो गर्दाखेरि पनि मान्छेहरूले के भन्न थाल्छ भने ओहो बढेकै त हो कि भन्ने पनि हुन्छ
1: विश्वदाको बाबुले समय दिनुभयो विशेष गरी हामीले हाम्रो अस्पतालको सेवा कस्तो छ भनेर भन्दा पनि समग्रमा अहिलेका समस्याहरू के हुन् त्यसका समाधानहरू र हाम्रा जुन एउटा यो गर्भवती महिला र सुत्केरी महिलाहरूको यो स्वास्थ्य अवस्थामा र त्यसका हाम्रो जुन सम्बन्धित निकायहरूले गर्नुपर्ने तयारी सेवाको बारेमा चाहिँ हामीले सकारात्मक कुरा पनि गरौँ सुधार गर्नुपर्ने कुराहरू पनि गरौँ समय र संवादका लागि यहाँलाई विशेष धन्यवाद
0: हस् धेरै धेरै धन्यवाद रेडियो एनर्जी 106.2 मेगाहर्जको निम्ति पनि एकदम धेरै धेरै धन्यवाद
2: रामेछापको मन्थली अस्पतालमा हाल शल्यक्रिया सहितको सुत्केरी सेवा कस्तो अवस्थामा सञ्चालन भइरहेको छ गर्भवती महिला मध्ये कति प्रतिशतले शल्यक्रिया मार्फत सुत्केरी गराइरहेका छन् किन कतिपय अवस्थामा शल्यक्रिया अपरिहार्य बन्छ साथै मन्थली अस्पतालमा सुत्केरी हुन आउने महिलाको मासिक अवस्था सेवा विस्तार र मातृ शिशु स्वास्थ्यसँग सम्बन्धित महत्वपूर्ण विषयमा केन्द्रित रहेर मन्थली अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सभाना प्रधानसँग गरिएको कुराकानी सुन्दा सुन्दै रेडियो कार्यक्रम हाम्रो मन्थलीको आजको समय सकियो अङ्क तपाईँलाई कस्तो लाग्यो आफ्ना सुझाव सल्लाह र प्रतिक्रिया अवश्य दिनुहोला साथै मन्थली नगरपालिका नगरपालिकाका विषयगत शाखाहरू र वडा कार्यालयहरूले सम्पादन गरेका कामका बारेमा कुनै प्रश्न वा जिज्ञासा छन् भने तपाईँले हाम्रो फोन नम्बर 0485900018 फोन गरेर रेकर्ड गराउन वा टिपाउन सक्नुहुनेछ यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद कार्यक्रमको अर्को अङ्कमा यहाँका सुझावहरू समेतलाई समेटेर नयाँ विषयवस्तुका साथ आउने नै छौं आजको कार्यक्रमबाट मनवराज सहित कार्यक्रम उत्पादक टिमलाई पनि बिदा दिनुहोस् अर्को कार्यक्रममा फेरि भेटौँला नमस्कार
3: अहिले साँझको 7 बजे हजुरको रेडियो 102.1 मेगा
4: हावाहुरी चलेको बेला के गर्ने
5: घरको झ्याल र ढोका बन्द गर्ने
4: आगोका स्रोतहरू बन्द गर्ने
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
4: भिडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
4: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
5: हावाहुरी चलेको बेला के नगर्ने
4: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
5: बिजुलीको तार लत्रिएको छ भने नछुने
4: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
4: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश
6: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आसमा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला। थप जानकारीको लागि सम्पर्क नम्बर 9855043230 9767652429 सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली। विषादीयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
5: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
6: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
5: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
6: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
5: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
6: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
5: किसान दाजुभाइ तथा दिदीबहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
6: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
4: तपाई असार 26 गते शुक्रबार के गर्दै हुनुहुन्छ? आउनुहोस्। रामेछापको बन्थरी नगरपालिकाको कार्यालयद्वारा नगरभित्र चालू आर्थिक वर्ष 2082-83 असारसम्म सञ्चालित समग्र विकास निर्माण र सेवा प्रभावको प्रभावकारिता विषयमा हुने सार्वजनिक सुनवाई कार्यक्रममा जिम्मेवार पदाधिकारीहरूसँग हक्कहक्की प्रश्न र बहस गरौं। तपाईँको प्रश्न, गुनासा, जिज्ञासा वा सुझाव भएमा हक्कहक्की राखेर जिम्मेवार जवाफदेही वक्ताबाट जवाब पाइने भएकाले सवाल जवाफ कार्यक्रममा सहभागिता सुनिश्चित गरौं। सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति, समय र स्थान, मिति 2083 असार 26 गते शुक्रबार, समय बिहान 11 बजेबाट, स्थान तीनलाल पार्क, मन्थली 1, रामेछाप। कार्यक्रम सहजीकरण गर्ने संस्था प्रहार मिडिया प्रहारी, मन्थली 1, रामेछाप। जवाबदेही तथा आयोजक मन्थली नगरपालिकाको कार्यालय, मन्थली, रामेछाप। छुट्ला है, सहभागी बनौ, जिज्ञासा र गुनासो राखौ, जवाबदेही वक्ताबाट जवाब सुनौ।

0: हजुरको रेडियो 102.1 MHz।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851401498 र 9841259957।
3: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
4: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
3: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
4: त्यसो भए ध्यान दिएर सुन्नी।
5: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
4: सुन्नु भए त
3: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
6: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
2: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
3: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
2: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
3: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
2: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
3: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
2: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
3: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
2: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
3: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
7: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
7: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
7: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
7: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 मेगा।
1: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
6: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन हुने बारे सूचना।
7: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन तथा सांस्कृतिक कार्यक्रम 2083 निम्न मिति समय स्थानमा हुन गइरहेको छ। कार्यक्रममा सहभागिताका लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। साथै लोक तथा दोहोरी गीत संगीतका चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक सांस्कृतिक प्रस्तुति रहने यस कार्यक्रममा सम्पूर्ण कला संगीत प्रेमी तथा आम दर्शक महानुभावहरूलाई उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य बनाउन हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रममा सांगीतिक प्रस्तुति दिने कलाकारहरू:
6: प्रजापति पराजुली,
7: दुर्गा राई माझी,
6: बत्री पङ्गेनी,
7: रीता थापा मगर,
6: पशुपति शर्मा,
7: सुभाष केसी,
6: दीपक खड्का,
7: राधिका हमाल,
6: सीता थापा,
7: कृष्ण रेउले,
6: शिव हमाल,
7: जुना श्री,
6: देवी घरती,
7: दिनेश काफ्रे,
6: रामकुमार नेपाली,
7: उषा सुवेदी,
6: भरत बराकोटी
7: र कुमार हुन्।
6: कार्यक्रम हुने मिति 2083 असार 27 गते।
7: स्थान तिनलाल पार्क मन्थली रामेछाप। थप जानकारीका लागि संयोजक कल्पना सुनवार सम्पर्क नम्बर 98607853, सह संयोजक अनिता थापा मगर सम्पर्क नम्बर 98446141010। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समिति।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। संविधान संशोधन बहस पत्रमै विवाद, राजनीतिक दलले उठाए वैधानिकतामाथि प्रश्न। संविधान संशोधन अपरिहार्य तर सबैको अपनत्व आवश्यक रहेको संविधानविदको भनाई।
1: दलहरूलाई नै विश्वास लिन पर्यो, दलहरूले नै विश्वास दिन पर्यो र संविधान संशोधन गरेर संविधानलाई जीवन्त बनाउने काम गर्नुपर्ने जरूरी देखिन्छ।
0: गण्डकीमा औषधि र उद्योगका लागि गाँजा खेती गर्न बाटो खुल्यो। उखु किसानको बक्यौता नपाएपछि आन्दोलनको चेतावनी। रोकिएको रकम साउन र भदौभित्र उपलब्ध गराइने।
2: यदि श्रावण महिनाको पहिलो हप्ताभित्र पनि अनुदान नपाए हामी उखु किसानहरू निरन्तर आन्दोलन गर्न बाध्य हुनेछौ।
3: केही बर्दियाको पाठमा मात्रै बाँकी रहेको छ, त्यो चाहिँ हामी साउन र भदौमा उपलब्ध गराउने गरिकन तयारी गरेका छौं।
0: बाल बालिकामा क्यान्सरको जोखिम बढ़दै वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी नहटाउन मानव अधिकार आयोगको निर्देशन। भदौ 24 घटनाको प्रतिवेदन सच्याउन एमालेको आग्रह।
4: पीड़ित भएको एउटा सरकारवालाको तर्फबाट हामीले निवेदन पेश गरेका थियौं, तर आयोगले कुनै पनि डकुमेन्टहरू दिएन। हामीले ती डकुमेन्ट पनि आजको निवेदनमा फेरि पनि माग गरेका छौं।
0: र विश्वकप क्वार्टर फाइनलका खेल आज रातीदेखि 2:15 स्पेन र मोरक्को खेल्दै।
5: कैयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: आज एक युवाले आत्मदाहको प्रयास गर्न बाध्य हुनु कुनै एक व्यक्तिको मात्रै पीड़ा होइन, समाज र राज्यका लागि गम्भीर चेतावनी पनि हो। यस्ता घटनाको निष्पक्ष छानबिन गर्दै त्यसका वास्तविक कारण पहिचान गरी समयमै सम्बोधन गर्नु सरकारको दायित्व हो। युवाहरूको मानसिक स्वास्थ्य, न्यायमा पहुँच र सामाजिक सुरक्षालाई प्राथमिकता दिनु आजको आवश्यकता हो। निराशा होइन, विश्वास जगाउने वातावरण निर्माण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्छ। सन्तोष गन्धर्वबाट।
6: संविधान संशोधनका लागि सरकारले तयार पारेको बहस पत्र अन्तिम चरणमा पुगे पनि त्यसको औचित्यमाथि विवाद बढ़ेको छ। प्रमुख प्रतिपक्षी दलहरूले बहस पत्र तयार गर्ने संयन्त्र नै असंवैधानिक रहेको दावी गर्दै हस्ताक्षर नगर्ने घोषणा गरेका छन्। संविधान संशोधन जस्तो संवेदनशील विषयमा राजनीतिक सहमति कमजोर देखिएकाले प्रक्रिया नै चुनौतीपूर्ण बन्ने संकेत देखिएको हो।
7: प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नेतृत्व सम्हाले लगत्तै उहाँका राजनैतिक प्रमुख सल्लाहकार असीम शाह नेतृत्वमा संविधान संशोधन बहस पत्र तयार गर्न कार्यदल गठन गर्नुभयो। सो कार्यदलले संविधान संशोधनका लागि
6: औचित्यमाथि विवाद बढ़ेको छ। प्रमुख प्रतिपक्षी दलहरूले बहस पत्र तयार गर्ने संयन्त्र नै असंवैधानिक रहेको दावी गर्दै हस्ताक्षर नगर्ने घोषणा गरेका छन्। संविधान संशोधन जस्तो संवेदनशील

0: पटक प्रश्न उठेपछि कार्यदलले कामलाई निरन्तरता दिएकी अवस्थामा अहिले राजनैतिक दलहरूले संविधान संशोधन बहस पत्रको औचित्यमाथि प्रश्न उठाएका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता देव गुरूङले औचित्यविहीन कार्यदलले बनाएको बहस पत्रको साक्षी आफ्नो दल नबन्ने बताउनुभयो।
1: संविधानको बारेमा तर अब सरकारलाई त त्यो सुविधाको छुट त हुँदैन। किन त भन्दाखेरि सरकारले यो संविधान कति सदृढ गरेर चाहिँ सरकार गठन भएको हुन्छ, संविधानको रक्षा गर्ने दायित्व र जिम्मेवारीको सरकारको हुन्छ। तर अब सरकारले सबै धारा दफा उत्पन्न गरेर चाहिँ
0: संविधान संशोधनका लागि बहसपत्र तयार गर्न बनेको सरकारी कार्यदलबाट अहिले नेकपा, लोसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरू क्षेत्राधिकारभित्र असहमति जनाउँदै बाहिरिसकेका छन्। चार दलले संविधान संशोधनको मस्यौदा तयार गर्न खोजेको प्रस्तावना र आधारभूत मूल्य मान्यतामा हस्तक्षेप हुन सक्ने भन्दै लिखित असहमति बुझाएका हुन्। अब कार्यदलमा रासोपा र राप्रपाको मात्र प्रतिनिधित्व रहेको छ भने कांग्रेस र एमाले प्रतिनिधि नै पठाएका छैनन्। कांग्रेसले संविधान संशोधनलाई सरकारले हल्का र अपरिपक्व ढंगले अघि बढ़ाएको टिप्पणी गरेको छ। सभापति गगन थापा,
2: हाम्रो मुख्य डर र चिन्ता एकदम स्पष्ट छ। सरकारले प्राथमिकता निर्धारण गरेर कुनै एउटा निश्चित वा प्रष्ट समस्यालाई सुधार्नका लागि संशोधनको प्रस्ताव गरेको हामी पाउँदैनौ। संविधानको समग्र अन्तर्वस्तुलाई एकै पटक संशोधनको एजेण्डा वा बहसको रूपमा प्रस्तुत गर्दा अप्रत्याशित संवैधानिक वा कानूनी जटिलताका साथै सरम दलीय ध्रुवीकरण मात्र निम्तिदैन, यसले हाम्रो समाज र भूगोललाई जोडेर राख्ने मूल आधारहरू नै भत्काउन सक्छ र समग्र शासन व्यवस्था नै अस्थिर बनाइदिन सक्छ भन्ने हाम्रो चिन्ता हो।
0: पटक पटक निर्माण भएका सरकारसँग संविधान संशोधनको प्रमुख एजेण्डा बनाउने गरेका मधेस केन्द्रित दलहरूले संविधान संशोधनको बहस पत्रमा आफूहरूको अपनत्व खोजेका छन्। जनता समाजवादी पार्टीका नेता मनिष सुमन संविधान संशोधन बहस पत्र कार्यदलले मधेसका मुद्दालाई प्राथमिकतामा नराख्ने भन्दै त्यसको औचित्य नभएको दावी गर्नुहुन्छ।
3: संविधान संशोधन अपरिहार्य विषय हो। नेपालको राजनीतिलाई साथै देशका सबै वर्ग जाति समुदाय लिङ्गको यो संविधान प्रति आत्मीयता स्थापित गर्नु छ भने संशोधन गर्नु अनिवार्य। तर संशोधनको नाममा वर्तमान सरकारले असीम शाह आयोगले संविधानको मूल मर्मै संविधान गर्ने जस्तो संशोधन गर्ने जस्तो देखियो, अर्थात् समानुपातिक समावेशिता, संघीयता, गणतन्त्र यीहरूमाथि नै आघात पुग्ने गरी तपाईँलाई संशोधन गर्ने त्यसका लक्षणहरू देखिए। तसर्थ हामीले यस्तो आयोगलाई कुनै पनि प्रकारको सल्लाह सुझाव नदिने निकरेलमा पुगेका छौँ र यो आयोगले भोलिको दिनमा संविधान संशोधन गरेर सर्वमान्य संविधान बनाउला भने जस्तो हामीलाई लागेको पनि छैन। यसै निष्कर्ष हामी पुगेका छौँ।
0: संविधान संशोधन बहस पत्र कार्यदलको औचित्यमाथि कानूनविदहरूले समेत प्रश्न उठाएका छन्। कार्यदलकै वैधता नभएको भन्दै त्यस्तो कार्यदलले निर्माण गरेको बहस पत्रले लोकतान्त्रिक संविधानको मूल्य र मान्यतामाथि ठेस पुग्ने उनीहरूको तर्क छ। संविधानविद डाक्टर चन्द्रकान्त ग्यावलीले भन्नुभयो,
4: जेएनजीको जुन चाहिँ माग थियो तीनटा कुरा, सुशासन, नेपोबेबी र प्रत्यक्ष कार्यकारी निर्वाचित हुनुपर्छ भन्ने चाहिँ थियो। अब त्यसलाई सम्बोधन त संविधान संशोधन मार्फतै हो। त्यो गर्नलाई दलहरूलाई नै विश्वास लिन पर्यो, दलहरूले नै विश्वास दिन पर्यो र संविधान संशोधन गरेर संविधानलाई जीवन्त बनाउने काम गर्नुपर्ने जरूरी देखिन्छ। होइन भने जेएनजीको जुन माग हो, यत्रो आन्दोलन भयो, त्यो चाहिँ प्रभाव पर्न सक्छ होइन। त्यसैले गर्दाखेरि अहिले चाहिँ संवैधानिक दायित्व सबै दलको छ, सरकारको हुन्छ। सरकारले पनि दलहरूलाई ट्रस्टमा लिनु पर्यो, दलहरूले पनि विश्वास दिएर जनताको लागि समय र परिस्थिति जुन अनुसार नै संविधान संशोधन गर्दै जाने हो। दश वर्ष भइसक्यो, दश वर्षमा पोस्ट कन्स्टिट्युसनल स्क्रुटिनी गर्नुपर्ने बेला हो।
0: सरकारले दोस्रो पटक थपेको म्यादभित्र कार्यदलले उक्त प्रतिवेदन तयार गरी प्रधानमन्त्री बालेन्द्र शाह समक्ष पेश गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याएको छ। कार्यदलका संयोजक शाहले अन्तिम चरणमा पुगेको काममाथिको प्रश्नको औचित्य नभएको दावी गर्नुभएको छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
5: भदौ 23 र 24 गतेको घटना सम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन सच्याउन नेकपा एमाले आग्रह गरेको छ। भदौको घटना सम्बन्धी आएको निर्णय नम्बर 177 सच्याउन माग गर्दै एमाले निवेदन समेत दर्ता गरेको हो। एमाले नेता महेश बर्तौलाले आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेर निर्णय सच्याउन निवेदन दिनुभएको सीआईएनसँग बताउनुभयो।
6: त्यो प्रतिवेदनको कयौं अंशहरू झिकेर, हटाइएर वा आफू खुसी आयोगले निर्णय गर्दा थपेर केही सिफारिसहरू गरेको छ भन्ने पनि जानकारीमा आएको कारणले गर्दा त्यसो भएको हो भने त्यो के कारणले भयो, किन गरियो, ती सबै डकुमेन्टहरू, कागजातहरू, प्रतिवेदनका प्रमाणित प्रतिहरू प्राप्त होस् भनेर सरकारवाला पक्षका तर्फबाट राष्ट्रिय मानवाधिकार आयोगको कारण पीड़ित भएको एउटा सरकारवालाको

0: तर्फबाट हामीले निवेदन पेश गरेका थियौं, तर आयोगले कुनै पनि डकुमेन्टहरू दिएन। हामीले ती डकुमेन्ट पनि आजको निवेदनमा फेरि पनि माग गरेका छौं।
1: चिनी उद्योगबाट वर्षौंदेखि बक्यौता रकम नपाएपछि पश्चिम नवलपरासीका उखु किसानले साउनको पहिलो सातादेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन्। सरकारले कृषि उपज खरिद गरेको 25 दिनभित्र किसानलाई भुक्तानी दिनुपर्ने व्यवस्था गरे पनि नवलपरासीका किसानले अझै रकम पाउन सकिरहेका छैनन्। लुम्बिनी चिनी मिलले करिब 17 करोड़, बन्द रहेको इन्दिरा सुगर मिलले 6 करोड़ र बागमती चिनी मिलले करिब 17 करोड़ रूपियाँ किसानलाई फिर्ता दिन तिर्न बाँकी छ। किसानले सरकारद्वारा तोकिएको उखुको समर्थन मूल्य समेत नपाएको गुनासो गरेका छन्। राष्ट्रिय कृषि श्रमिक संघका अनुसार बारम्बारको सहमति कार्यान्वयन नभएको र अब आन्दोलनको विकल्प नभएको बताएको छ। सीआईएनसँग कुरा गर्दै कैलालीका उखु किसान दिपेन्द्र थारूले भुक्तानीको सुनिश्चितता नभएसम्म आन्दोलन नरोक्ने समेत चेतावनी दिनुभएको छ। देशभरका उखु किसानको समस्या भुक्तानी भएको भन्दै तत्काल सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ छ।
2: नेपाल सरकारले उखु किसानहरूलाई उखुमा दिने अनुदान चालू आर्थिक वर्षकै असार महिनामा दिने भने तापनि आजसम्म पनि कैलाली र बर्दिया जिल्लाका उखु किसानहरूले अनुदान पाएका छैनन्। आजबाट भुक्तानी दिने प्रणाली नै बन्द भइसकेको छ। यदि श्रावण महिनाको पहिलो हप्ताभित्र पनि अनुदान नपाए हामी उखु किसानहरू निरन्तर आन्दोलन गर्न बाध्य हुनेछौं।
1: तर सरकारले भनी अनुदान बापतको बक्यौता रकम भुक्तानी भएको जनाएको छ। कृषि मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रका अनुसार लामो समयदेखि रोकिएको उखु किसानको 1,51,00,000 रूपियाँ अनुदान पनि भुक्तानी गरिएको छ। बर्दियाका केही किसानको प्राविधिक कारणले रोकिएको रकम साउन र भदौभित्र उपलब्ध गराउने उहाँले बताउनुभयो।
3: उखुको जुन अनुदानको 1,51,00,000 हामीले अनुदान बापत दिनुपर्ने रकम गत विगतमा ढिलाइ हुने गरेकोमा यस वर्ष अर्थ मन्त्रालय सबैको सहयोगमा हामीले भुक्तानी दिन सफल भएका छौं र केही बर्दियाको पार्टमा मात्रै बाँकी रहेको छ। त्यो चाहिँ हामी साउन र भदौमा उपलब्ध गराउने गरिकन तयारी गरेका छौं। त्यो सानो रकम छ, नयाँ ठाउँ भएको हुनाले केही प्राविधिक प्रक्रिया पूरा गर्न बाँकी रहेको अवस्था हो।
1: राष्ट्रिय मानवाधिकार आयोगले सुकुम्बासीका लागि अर्को व्यवस्था नहुँदासम्म तत्काल बसेको ठाउँबाट नहटाउन निर्देशन दिएको छ। बागमती किनार लगायतका स्थानबाट हटाइएका सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट पनि निकाल्न थालेको विषयमा आयोगले गम्भीर ध्यानकर्षण जनाएको हो। आयोगले सुकुम्बासीहरूको जीवन स्वतन्त्रता समानता र मर्यादाको सम्मान गर्न नेपाल सरकारलाई निर्देशन दिएको हो। गण्डकी प्रदेशमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्न कानूनी बाटो खुलेको छ। प्रदेश सरकार सभाले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्ने विधेयक आज सर्वसहमत पारित गरेपछि प्रदेशमा गाँजा खेती गर्ने बाटो खुलेको हो। विधेयक अनुसार प्रदेश सरकारले तोकेका विशेष क्षेत्रमा मात्रै गाँजा खेती गर्न पाइनेछ। अनुमति लिन स्थानीय तहको सिफारिश, जमीनको विवरण र उत्पादित गाँजा खरिद गर्ने उद्योगसँगको सम्झौता अनिवार्य हुनुपर्नेछ। इजाजत पत्रको अवधि 5 वर्ष रहने गाँजाको दुरूपयोग रोक्न उच्चस्तरीय समिति, नियमन इकाई र वडा तहको अनुगमन समिति समेत गठन गर्ने व्यवस्था गरिएको छ। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 को क्वार्टर फाइनल चरण अन्तर्गत आजदेखि खेल शुरू हुँदैछ। पहिलो खेलमा दुई पटकको विश्व विजेता फ्रान्सले अफ्रिकी च्याम्पियन मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल नेपाली समयअनुसार आज राति 2:15 शुरू हुनेछ। दोस्रो क्वार्टर फाइनलमा स्पेन र बेल्जियम शनिबार राति 1:15 आमने सामने हुनेछन्। त्यसपछि आइतबार बिहान 3:00 नर्वे र इंग्ल्याण्डको सामना गर्नेछ भने बिहान 7:00 अर्जेन्टिना र स्विजरल्याण्ड बीच अन्तिम क्वार्टर फाइनलको खेल हुनेछ।
4: सन्तोष गन्धर्व। नेपालमा बालबालिकामा क्यान्सरको जोखिम बढ्दो, अभिभावक सचेत बन्नुपर्ने।
5: विकिरणको कारणहरूको कारणले गर्दाखेरि अर्को हामीले चाहिँ विषादीयुक्त खानपानको कारणले गर्दाखेरि चाहिँ बालबालिकामा असर परेको देखिएको छ।
4: बालबालिकालाई क्यान्सरबाट जोगाउने उपाय कुराकानीसँगै सांसद संख्या कम हुँदा संसदमा दलको भूमिका गौण संवाद श्रृंखला हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
7: हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल
8: सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब नेपालमा बालबालिकामा बढ्दो क्यान्सरको अवस्था र उपचारको प्रसंग नेपालमा बालबालिकामा क्यान्सर एक गम्भीर स्वास्थ्य समस्या बन्दै गएको छ हरेक वर्ष सयौं बालबालिकामा नयाँ क्यान्सरका घटना देखिए पनि सबै बिरामी समयमै उपचारको पहुँचमा पुग्न सकेका छैनन् धेरै बालबालिकाको रोग ढिलो गरी पत्ता लाग्ने गरेको छ बच्चामा क्यान्सरको लक्षण कस्ता हुन्छन् यस विषयमा साथी सन्तोषी रावलले नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रकी बालरोग तथा क्यान्सर विशेषज्ञ एवं बोन म्यारो प्रत्यारोपण विशेषज्ञ डाक्टर अञ्जली पण्डितसँग कुराकानी गर्नुभएको छ
10: अहिलेसम्म स्टडीमा चाहिँ यो कारणले लागेको यो बच्चालाई भनेर अहिलेसम्म एक किसिमका साथ भनेर तथ्याङ्क चाहिँ छैन संसारमै तर पनि तपाईँको चाहिँ आकलन गरिएको छ जस्तै अब खानपानको रहनसहनको प्रदूषित वातावरण अब केमिकल फ्याक्ट्री वरपर बसेको बस्तीहरू छ त्यतातिर गइएको छ जस्तै रेडिएसन विकिरणको कारणहरूको कारणले गर्दाखेरि अर्को हामीले चाहिँ विषादयुक्त खानपानको कारणले गर्दाखेरि चाहिँ बालबालिकामा असर परेको देखिएको छ अर्को भनेको चाहिँ अभिभावकको मुख्य भूमिका अभिभावकले नै तपाईँको चाहिँ कसरी लालन पोषण कस्तो ठाउँमा राख्नु भएको छ कसरी हुर्काउनु भएको छ आमाले गर्भ अवस्थामा चाहिँ केही सेवन गर्नु भएको थियो कि थिएन औषधिको प्रयोगहरू अथवा तपाईँको विकिरण आउने ठाउँमा चाहिँ आफू गर्भवती हुँदाखेरि चाहिँ त्यो एरियातिर जानुभएको थियो कि थिएन त्यो कारणले चाहिँ तपाईँको चाहिँ मुख्य भूमिका निर्वाह गरेको छ तर कुनै पनि बालबालिकामा चाहिँ यही कारणले गर्दा यही मुख्य कारण भएको भनेर चाहिँ पत्ता चाहिँ अहिलेसम्म लगाउन सकिएको छैन
11: जस्तो बालबालिकामा क्यान्सरको शुरूआती लक्षणहरू कसरी चिन्ने
10: बालबालिकामा हुन त यो वयस्कमा भन्दा बालबालिकामा अलिकति भिन्न किसिमको हुन्छ क्यान्सर चाहिँ किनकि बालबालिकामा लाग्ने क्यान्सर चाहिँ वयस्कलाई ठुलो मान्छेलाई चाहिँ त्यति लाग्दैन र ठुलोलाई लाग्ने क्यान्सर चाहिँ बालबालिकामा लाग्दैन त्यो भएको कारणले गर्दा बालबालिकामा चाहिँ जस्तो अरू सामान्य अरू इन्फेक्सनमा जस्तो लक्षण देखिने हो त्यस्तै नै लक्षण देखिने हो खास क्यान्सरमा पनि तर हामीले छुट्याउन सक्नु पर्यो कि यो क्यान्सरको लक्षण हो कि अथवा इन्फेक्सनको लक्षण हो भन्दा जस्तै तारान्तर रूपमा ज्वरो आयो ज्वरो अब डेङ्गुमा पनि आउँछ मलेरिया लाग्दा नि आउँछ सामान्य अरू इन्फेक्सनमा नि आउँछ हाम्रो कोभिडको टाइममा नि ज्वरो नै आउँथ्यो तर अरू कारणले गर्दा आएको ज्वरो हो कि अथवा क्यान्सरको कारणले गर्दा आएको ज्वरो हो भन्दा दुई हप्ताभन्दा बेसीको ज्वरो भयो भने चाहिँ तपाईँको अरू औषधि सेवन गर्दा अरू उपचार पद्धति अपनाउँदाखेरि पनि निको भएन भने चाहिँ त्यो क्यान्सरको ज्वरो हो भनेर मान्नुपर्ने हुन्छ एउटा अर्को भनेको शरीरमा गाँठाकुच्छुहरू आउने सबै गाँठाकुटी नराम्रै किसिमको हुन्छ भन्ने छैन एउटा चाहिँ अब तपाईँको इन्फेक्सनको कारणले आएको गाँठाकुटी चाहिँ सामान्य औषधि प्रयोग गर्दा हराउँछन् तर क्यान्सरको गाँठो हराउँदैन त्यही भएर शरीरमा अभिभावकले तपाईँको हेर्नु पर्यो ढाडमा अथवा तपाईँको चाहिँ काहीको मुनि गाँठाकुटीहरू छ कि छैन भन्न अर्को भनेको बच्चाले खुट्टा दुख्नु होइन हड्डीहरू दुख्ने भएको कारणले गर्दा जोइन्ट पेन मेरो घुँडा दुख्यो ढाड दुख्यो अथवा बच्चाले चाहिँ वाकवाक लाग्यो अथवा बच्चाले तपाईँको चाहिँ राम्रै खाना सेवन भइरहेछ तर तौल घटिरहेछ एउटा अर्को भनेको चाहिँ बच्चाले तरन्त रूपमा बान्ता गर्ने अर्को भनेको चाहिँ राम्रोसँग हिँड्न नसक्नु लडबडाउने अर्को भनेको चाहिँ तपाईँको कस्तो भन्दा शरीरमा हेमोग्लोबिनको मात्रा कम हुँदाखेरि बच्चा सेतो हुनु पेल हुनु भनेर भन्छौँ हामीले र अर्को प्लेटलेटको मात्रा कम हुन जाँदाखेरि चाहिँ शरीरमा छिड्काहरू रातो छिड्काहरू आउने यी कारणहरू कुनै पनि देखिएछन् भने चाहिँ हामीले क्यान्सरको कारण हो कि भनेर चाहिँ त्यसलाई अब तपाईँको ध्यानकर्षण गराउनु पर्ने हुन्छ
11: हजुर यसो भनिरहँदा बालबालिकालाई क्यान्सरबाट सुरक्षित राख्न अभिभावकले के कस्ता सावधानीहरू अपनाउनु पर्छ नि
10: त्यहाँ त खानपान नै भन्छु म है सकेसम्म बाहिरको खानेकुरा भन्दा पनि घरमै पकाएको खानेकुरा र राम्रोसँग पाकेको भनौँ अहिले नै तपाईँको चाहिँ यो बर्ड फ्लू भनेर भनिएको छ होइन बर्ड फ्लूमा चिकनै खान नहुने होइन राम्रोसँग पकाएको खाँदाखेरि चाहिँ सर्दैन भनेर भनिन्छ नि
5: त्यस्तै विषादीयुक्त खाना हामीले छुट्याउन त सकेनौँ बजारबाट किनेर ल्याउँदा तपाईँको तरकारीहरू फलफुलहरू तर त्यसलाई राम्रोसँग पखालेर फलफुललाई पनि तपाईँको राम्रोसँग त्यसलाई चाहिँ कन्टामिनेटेडबाट कन्टामिनेटेड बनाएर खुवायौँ भने अथवा राम्रोसँग खाना तरकारीहरू मासुहरू पकाएर राम्रोसँग पाकेको चिज खायौँ भने चाहिँ विषादीयुक्तबाट भए तापनि कति हदसम्म चाहिँ शरीरले एब्जर्प्सन गर्दैन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सांसद संख्या कम हुँदा संसदमा दलको भूमिका कमजोर।
12: कतिपय कुराहरू कानूनका कुराहरू छन् निर्माणका त्यो कुराहरूलाई चाहिँ हामीले दिँदा पनि यो हुँदैन यस्तो हुन्छ भन्दा पनि हाम्रो त्यो कुराहरू नियोजित रूपमा चाहिँ अगाडि बढ्दैन के।
4: प्रदेश सभाको पौने चार वर्ष सांसदको अनुभव र सिकाई संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: संसद तपाईका आवाज तपाईका सरोकार र सपनाहरू बोलिने थलो संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
14: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन।
15: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
13: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो सांसद।
15: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो सांसद
13: हरेक बिहिबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
16: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा कर्णाली प्रदेश सभाका सदस्य सांसद सन्तोषी साईजी हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिजु।
17: धन्यवाद।
16: पौने चार वर्ष सकिसक्यो, अब एक वर्ष अझै यहाँको बाँकी छ, कस्तो भयो अनुभव चाहिँ त्यहीँबाट अगाडिबाट?
17: अब सांसदको रूपमा आफूलाई पाउँदा त एकदमै खुसी र गर्वको विषय पनि हो। अब मैले चाहिँ जनतासँग प्रत्यक्ष उनीहरूको जनप्रतिनिधि भएर जनताको आवाज होइन जनतासँग काम गर्न जनता त्यो कुराले गर्दाखेरि चाहिँ एउटा सांसदको भूमिकामा म अब एकदमै यो चाहिँ महत्वपूर्ण लाग्छ मलाई। त्यसपछि चाहिँ अब संसदको मेरो अनुभव भन्नुपर्दा पनि अब सुरुवातीको विषयमा त हामीले के गर्ने कसो गर्ने भन्ने विषयमै मलाई त्यति धेरै जानकारी पनि थिएन। पछि चाहिँ अब अहिले काम गर्दै जाँदाखेरि विशेष गरेर विकासका कुराहरू छन् संसदीय भूमि यहाँभित्र चाहिँ अब मेरो दलको तर्फबाट म एक्लै भएको छु, एउटा मात्रै सांसद हो। तैपनि मैले जनताको उहाँहरूको मुद्दाहरूलाई एकदमै संसदभित्र एउटा बुलन्द आवाज दिने चाहिँ मैले काम गरिरहेकी छु भन्ने मलाई लाग्छ। अब मैले कति आवाजहरू मैले सदनमा उठाए हुँला, कति त्यो कार्यान्वयनमा पनि आयो, कति विषयहरू कार्यान्वयनमा नआएका पनि छन्, किनकि त्यो एउटा चाहिँ यो भूमिका जस्तो कि हाम्रो एउटा भन्छ नि हाम्रो चाहिँ दलगत हिसाबमा पनि बहुमत र अल्पमत भन्ने पनि रहेछ कि त्यहाँभित्र कतिपय कुराहरू कानूनका कुराहरू छन् निर्माणका ती कुराहरूलाई पनि हामीले चाहेको जनताको उहाँहरूलाई चित्त बुझ्ने खालको कि उहाँहरूको लागि एउटा त्यो कुराहरूलाई चाहिँ हामीले दिँदा पनि यो हुँदैन यस्तो हुन्छ भन्दा पनि हाम्रो त्यो कुराहरू नियोजित रूपमा चाहिँ अगाडि बढ्दैन कि
16: त्यो
17: संख्या कम भएको कारणले चाहिँ असाध्यै अल्प त्यो भन्नाले हामी किन त्यो कुराहरू किन भयो त भन्दाखेरि म एकदमै लागे कि त्यसमा के रहेछ त यो चाहिँ यो विषयवस्तुहरू हामीले उठान गर्दा पनि ती कुराहरू किन कारण भएनन् किन सुनाइ भएन। मैले त मेरो लागि गरेको छैन नि त त्यहाँ मेरो दलको लागि होइन मेरो लागि होइन तर पनि मैले चाहिँ के गरेको त समग्र रूपमा म जनतासँग नजिक छु त्यो कारणले गर्दा हामीले कति कुराहरू देखेर सुनेर भोगेर पनि आएको विषयहरू छ नि त
16: जस्तो यहाँले अघि सुरुमा केही केही चाहिँ मैले उठाएको कुराहरू सम्बोधन पनि भयो कति भएन भन्नुभयो होइन भएको विषय चाहिँ जस्तो मैले यो विषय प्रदेश सभामा उठाएँ यो चाहिँ पुरै पुरा भयो है अथवा पुग्यो भन्ने चाहिँ के छ त्यस्तो केही अनुभव
17: अब कुराहरू के छ भनेपछि अब त्यो ठुलो ठुलो विषयहरू त अब त्यति धेरै कारण हुँदैन हामीले गरेको कुराहरू सानो सानो कुराहरू जस्तो कि अब खाने यसै जनताका जनताका विषयहरू के जस्तो कि उहाँहरूको आवश्यकताका कुराहरू विद्युतको कुराहरूलाई लिएर खानेपानीका कुराहरू होइन अनि अब विद्यालयहरूका कुराहरू छोरीहरूको कुरा जस्तो कि छोरी खाताका कुराहरू यिनी कुराहरूलाई चाहिँ मैले एकदमै आवाज उठाइरहन्छु शिक्षा स्वास्थ्यमा बढी मैले आवाज उठाउँछु किनकि यो क्षेत्रलाई हामीले एकदमै प्राथमिकता दिनुपर्छ सरकारले गर्नुपर्छ हामीले भवन मात्रै खडा गरेर भएन विद्यालयहरूलाई पनि त्यही किसिमको शिक्षा हामीले चाहिँ शिक्षा प्रणालीमा सुधार गरेर हामी अगाडि बढ्नुपर्छ टेक्नोलोजीको अहिलेको यो जमानामा हामी चाहिँ अझै पनि हामी पेन्सिल र एउटा त्यो खरीले हामी कोर्दैछौँ क्या अझै पनि हामी त्यो युगमा छौँ तर हामीले बोल्छौँ यहाँ कि त हामी चाहिँ टेक्नोलोजीको जमानामा छौँ हामीले यो गर्नुपर्छ भनेर बोल्छ के डिजिटल होइन त्यो माध्यमको चाहिँ के भन्छ कार्यक्रमहरू दिँदा हुन्छ त्यस्तो शिक्षा चाहिँ कार्यान्वयन हुनको लागि र बच्चाले विद्यार्थीले पाउनको लागि त त्यही किसिमको विद्यालय पनि त हुनु पर्यो नि त्यो स्तरमा चाहिँ भौतिक संरचनाहरू बन्नु पर्यो भन्ने हो कि मेरो चाहिँ
16: त्यो छोरीको खातामा बैंक खाता खोल्ने र पैसा राख्ने भन्ने कुरा त्यो त सरकारले कार्यक्रमबाटै हटायो
17: होइन कार्यक्रमबाट चाहिँ हो त्यही त भन्छु त यस्ता यस्ता कुराहरू छन् कि यहाँ विषयहरू कस्तो कस्तो विषय छ त्यो हटायो कार्यान्वयन नहुने भनेर चाहिँ आउट गर्यो तर हामीले त्यसको वकालत गर्यौँ त्यहाँ होइन वकालत गरेर अलिक सहमतिमा आयो नि त त्यो कार्यक्रमलाई चाहिँ अगाडि बढाउने भन्ने हिसाबले हामी सहमतिमा आएर अगाडि
16: भनेपछि अब सरकारले छोरी जन्मिने बित्तिकै पैसा राख्ने कुरा अगाडि
17: त्यो पैसा चाहिँ नि बैंकमा त्यतिकै अड्किएको छ र त्यो कार्यक्रम यही सरकारले चाहिँ बजेट के भन्छ त्यो छुट्याउने होइन फेरि अर्को कार्यकाल अर्को मुख्यमन्त्री अर्को चाहिँ अर्को सरकार आउने बित्तिकै यो यसलाई बन्द गर्ने भन्ने कुराले त यो प्रक्रिया त भोलिको दिनमा पनि त नआउला भन्न सकिँदैन नि त उहाँहरूले विषयवस्तुहरू चाहिँ कार्यान्वयन गरेका कुराहरू पछिल्लो चरणका सरकारमा आउनेहरूले त्यसलाई के बन्द गरिदिने यस्तो कुराहरूलाई चाहिँ रोक्नुपर्छ हामीले भन्ने हिसाबले
16: छोरीको दाममा जन्मिने बित्तिकै खाता खोलेर पैसा राख्दाखेरि यसले के फाइदा हुन्छ कुन कुन क्षेत्रमा फाइदा हुन्छ ताकि हजुरहरूले एउटा सांसदको रूपमा चाहिँ यो राख्नै पर्छ यसलाई निरन्तर गर्नुपर्छ
17: अनि यस्तो छ नि त छोरी हामीले भन्छौँ कि छोरीहरूको लागि उनीहरूलाई एउटा त्यो बजेटले चाहिँ उनीहरूले शिक्षामा लगानी गर्छ अनि कतिपय बच्चाहरू त्यही 500 रुपियाँ नपाएर पनि उनीहरूले एउटा पेन्सिल र एउटा कफी किन्न नपाएको अवस्थामा छ शैक्षिक स्तर अगाडि बढाउनको लागि पनि त्यसले मदत गर्छ र हामीले भन्छौँ कि बाल विवाह भनेर जब कि यो जनचेतना नभइकन कसरी त्यो बाल विवाह रोकिन सक्छ हामीसँग सबैभन्दा ठुलो कुरा त हाम्रो मानसिकता चेन्ज हुनुपर्छ नि त त्यो चेन्ज हुनलाई त्यो बच्चाहरूको स्तरबाटै हामीले यस्तो शैक्षिक त्यो विद्यालयबाटै हामीले अगाडि बढाउनुपर्छ घर पनि चाहिन्छ त्यसको उसमा त्यो कुराले गर्दाखेरि चाहिँ त्यो पैसा बचत भयो भने नहुने व्यक्तित्व नहुने बालबालिकाहरूलाई त त्यसले त धेरै राहत गर्न सक्छ 20 वर्षको उमेरसम्म त केही नभए पनि भोलि दुई रुपियाँ नहुने मान्छेलाई चाहिँ त्यसले राहत दिँदैन भन्ने चाहिँ त्यो हिसाबले यो कारण हुनुपर्छ हामीले चाहिँ कति मौखिक रूपमा चाहिँ यो हुनु हुँदैन होइन बाल बालिकाको लागि यो गर्नुपर्छ भन्छ यसले पनि राहत पुऱ्याउँछ यो चाहिँ ठुलो एउटा महत्वपूर्ण एउटा चाहिँ यो आवश्यकताको विषय हो भन्ने मलाई लाग्छ त्यही भएर हामीले यो आवाज उठाएको हो
16: अनि जस्तो अब प्रदेश सभा भनेको त जनताको पक्षमा कानून बनाउने त्यसबारेमा जनताको राय सल्लाह सुझावहरू लिने भनेर हामीले बुझेको अथवा सैद्धान्तिक रूपमा त त्यो हो
17: हजुर
16: जनताको विषयमा कानून बनाउने काम कतिको सजिलो अप्ठ्यारो रहेछ पाउने 4 वर्षको हजुरको
17: हजुर एकदमै ठिक कुरा यो विशेष गरेर चाहिँ प्रदेश सभाको थलो भनेकै हामीले विकास त आफ्नो ठाउँमा भइरहन्छ यो निरन्तर हो र यो सरकारले गर्छ तर प्रदेशभित्र सांसद भएर आएपछि हामीले नीति निर्माण गर्ने कामै हो होइन एकदमै विशेष गरेर हाम्रो महत्वपूर्ण काम भनेको त्यो हो एउटा अहिले आएर के भइदियो त यहाँ भनेपछि कानूनहरू यति धेरै कानूनी प्रक्रियामाहरू छन् के यहाँ एउटा व्यक्तिको लागि एउटा चाहिँ दाई भाइको लागि एउटा दिदीबहिनीको लागि बन्ने कानून भन्दा पनि समग्र कर्णाली प्रदेशमा आवश्यकता चाहिने त्यसै चाहिँ अहिलेको मात्रै होइन भोलिसम्म पनि यसले कार्यान्वयन यसले चाहिँ काम गरिराख्ने खालको चाहियो नि त हामीलाई त्यो खालको कानून निर्माण हुनुपर्छ भन्ने हो यहाँ चाहिँ कस्तो भने अब कर्मचारीकै कुराहरू गर्दा पनि कर्मचारीहरूलाई पनि अब त्यो कस्तो भनेपछि त्यहाँ त तह तह हुँदो रहेछ क्या त्यो कुरामा चाहिँ यति तहले चाहिँ काम गर्न पाउने होइन यति तहपछि चाहिँ तिनीहरूलाई कहाँ समायोजन गर्ने त त्यो पनि छैन यी कुराहरूले पनि मान्छेलाई चाहिँ वितृष्णा के यहाँ कानूनमा पनि वितृष्णा फैलिएको अवस्था छ अहिले
16: भनेको कानून बनाउँदाखेरि पनि अल्पमत र बहुमतको
17: त्यो जोर घटाउले पनि गाह्रो
12: र चाहिँ यहाँ चाहिँ कस्तो मानसिकता बोकेको छ भने चाहिँ हामीले कहिले पनि कानून विधेयकहरूलाई हामीले पुरा पूर्ण पाठ हामीले पढ्दैनौँ. हाम्रो कमजोरी पर देशको अनि त्यहाँ के भएको छ त भन्दा अनि हामीले संशोधन हालेर मात्रै के त्यो राइट हुन्छ भन्ने कुरा म मान्दैन कि त्यसमा हो. त्यो उठाउने विषय ठिक हो तर चाहिँ त्यहाँ के भयो भन्ने कुरा हामी जानकार हुनै पर्छ. अनि यदि संसदहरूले सक्दैन भने पनि हामीले त्यहाँ विज्ञ टोली राख्न सक्छौँ. कानून हो यो होइन, जनताको पक्षमा एउटा चाहिँ त्यो सकारात्मक सन्देश फैलाउनको लागि हामीले त्यो निर्माणको गतिविधिहरूलाई चाहिँ अगाडि बढाउनको लागि चाहिँ हामीले त्यो माहौल चाहिँ क्रिएट गर्नुपर्छ जस्तो लाग्छ मैले देखेको कुरामा चाहिँ. अनि हो अहिले भन्छु हजुर एकदमै ठिक कुरा, सत्तामा बसेको र अलिकति बहुमत छ भनेपछि उनीहरूले चाहिँ ताली बजाइदिएर के टेबल बजाएर पास गर्ने नीति त्यो एकदमै गलत भइरहेछ क्या अहिले.
4: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला. विभिन्न 6 स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिहरू नियुक्त गरिएको छ. सिफारिश समितिले गरेको सिफारिश अनुसार प्रतिष्ठानका कुलपति समेत रहनुभएका प्रधानमन्त्री शाहले उपकुलपति नियुक्त गर्नुभएको हो. विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्कापट्टामा भ्रष्टाचार नभएको भनी फैसला गरेको छ. संविधान संशोधन बहस पत्रमै विवाद, राजनीतिक दलले उठाए वैधानिकतामाथि प्रश्न. संविधान संशोधन अपरिहार्य तर सबैको अपनत्व आवश्यक रहेको संविधानविदको भनाइ छ. किसानको बक्यौता नपाएपछि आन्दोलनको चेतावनी, रोकिएको रकम साउन र भदौभित्र उपलब्ध गराइने सरकारको भनाई छ. र विश्वकप क्वार्टर फाइनलका खेल आज रातीदेखि 2:45 बजे फ्रान्स र मोरक्को खेल्दैछन्. हवस् त आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद. भोलि असार 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला. अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

0: समृद्ध नेपालका लागि स्वस्थ कर्मठ र उद्यमी युवा नमस्कार। कार्यक्रम युवा चौतारीमा
1: भए गरेका काम कार्यवाहीका बारेमा जानकारीका साथै राष्ट्रिय युवा परिषदको आयोजनामा विभिन्न प्रदेशमा भएका प्रदेश स्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनीको बारेमा विशेष प्रस्तुति सुन्नुहुनेछ।
0: राष्ट्रिय युवा परिषदको आयोजनामा गण्डकीको पोखरा, सुर्खेतको वीरेन्द्रनगर, लुम्बिनीको बुटवल, मधेसको वीरगंज, बागमतीको हेटौँडामा प्रदेश स्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी सम्पन्न भएको छ भने बाँकी प्रदेशमा पनि छिट्टै सम्पन्न हुँदैछ।
1: वीरगंज महानगरपालिका र वीरगंज उद्योग वाणिज्य संघको सहकार्यमा राष्ट्रिय युवा परिषदको आयोजनामा भएको प्रदेश स्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनीमा स्टार्टअप व्यवसाय र मधेस प्रदेशका विभिन्न जिल्लाका युवा उद्यमीहरूले आफ्ना उत्पादन सेवा विभिन्न परियोजना प्रदर्शन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख ज्ञाननाथ गौतमले 16-देखि 40 वर्षका युवाहरूलाई केन्द्रित गरेर सरकारी सहायताको बाटो बनाउने प्रयत्न गरिएको बताउनुभयो।
2: राष्ट्रिय युवा परिषद 16-देखि 40 वर्ष उमेर समूहका नेपाली युवालाई विशेष गरेर नेतृत्व विकास गर्ने, क्षमता विकास गर्ने र मुलुकमा उद्यमशीलता प्रवर्धन गरेर आफ्नै मुलुकमा अनन्त सम्भावनाहरू छन्, आफ्नै मुलुकको समृद्धिका लागि हामी आफैले योगदान गर्न सक्छौँ भन्ने अभिप्रायबाट सबैलाई त्यही ढंगबाट विकसित गर्ने कुरामा, अभिवीकरण गर्ने कुरामा हामी क्रियाशील छौँ र यो युवा मामिला हेर्ने संघीय मन्त्रीको समयको छ।
3: हजुरको रेडियो 102.1 मेगा।
4: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना।
5: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 लागि सदस्यता नवीकरण खुला भएको छ। 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ। म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारिज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ।
4: आवश्यक कागजात
5: सदस्यता परिचय पत्र,
4: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
5: र तोकिएको नवीकरण शुल्क,
4: अन्तिम मिति 2083 साल असार मसान्तसम्म।
5: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू,
4: सदस्य मृत्यु,
5: नगद राहत रु 20,000 रुपियाँ,
4: दुर्घटना स्वास्थ्य उपचार,
5: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने,
4: व्यावसायिक क्षतिपूर्ति, आग लागि प्राकृतिक प्रकोप,
5: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने,
4: अपाङ्गता
5: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 0848-540-028, 98-543-028। रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप।
6: तपाई असार 26 गते शुक्रबार के गर्दै हुनुहुन्छ? आउनुहोस्। नाभिछापको बन्थरी नगरपालिकाको कार्यालयद्वारा नगरभित्र चालू आर्थिक वर्ष 2082-83 असारसम्म सञ्चालित समग्र विकास निर्माण र सेवा प्रवाहको प्रभावकारिता विषयमा हुने सार्वजनिक सुनवाई कार्यक्रममा जिम्मेवार पदाधिकारीहरूसँग हक्काहक्की प्रश्न र बहस गरौं। तपाईको प्रश्न, गुनासा, जिज्ञासा वा सुझाव भएमा हक्काहक्की राखेर जिम्मेवार जवाफदेही वक्ताबाट जवाफ पाइने भएकाले सवाल जवाफ कार्यक्रममा सहभागिता सुनिश्चित गरौं। सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति, समय र स्थान, मिति 2083 असार 26 गते शुक्रबार, समय बिहान 11 बजेबाट, स्थान 3 लाल पार्क, मन्थली 1, रामेछाप। कार्यक्रम सहजीकरण गर्ने संस्था प्रहार मिडिया प्रहारी, मन्थली 1, रामेछाप। जवाफदेही तथा आयोजक मन्थली नगरपालिकाको कार्यालय, मन्थली, रामेछाप। छुट्ला है, सहभागी बनौ, जिज्ञासा र गुनासो राखौ, जवाफदेही वक्ताबाट जवाफ सुनौ।
7: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
5: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
7: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
5: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
7: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
5: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
7: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
5: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
7: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
5: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
6: हावाहुरी चलेको बेला के गर्ने?
5: घरको झ्याल र ढोका बन्द गर्ने,
6: आगोका स्रोतहरू बन्द गर्ने,
5: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
6: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
5: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
6: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
5: हावाहुरी चलेको बेला के नगर्ने,
6: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
5: बिजुलीको तार लत्रिएको छ भने नछुने,
6: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
5: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
6: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
8: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बिमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
9: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
9: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01446303010, 98514148 98145597।

0: रेडियो पाव घटना विषयको सशक्त संवाद।
1: डाक्टर साहब, म तपाईँलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: धन्यवाद सर, नमस्कार सर।
1: अलिक भावुक हुने पीडादायी पृष्ठभूमिका बीच मैले आजको कार्यक्रम प्रारम्भ गरेको छु र एउटा लज्जित बनाउने र दुखित घटना जो मैले पृष्ठभूमिमा भनेको छ, जो 79 फागुन 29 सरकारले एउटा प्रतिवेदन बुझाएको थियो प्रेम आचार्यको आत्मदाहको निधन पछाडि। सम्भवतः त्यो आत्मसात भएको थियो भने आज गणेश नेपालीहरू फेरि आत्मदाह गर्ने अवस्था र अचेत भएर उपचार गर्नुपर्ने अवस्थामा पुग्ने थिएनन् होला। राज्यको अर्थनीति के हो? मान्छेलाई मर्ने किसिमकै अथवा बाँच्न नहुने किसिमकै अर्थनीति हो?
2: अब के भने, अहिले यहाँले भनेका घटनाहरू त प्रतिनिधि घटनाहरू हुन् होइन, कतिपय अभिलेखमा नआएका घटनाहरू छन् है। अब आत्मदाह होला अथवा चाहिँ आत्महत्या होला, कसैले खोलामा आम फालेका होलान्, कति केटीकेटी समेत लिएर खोलामा आम फालेका, घरमा विष राखेर खान दिएका, केटीकेटीलाई आफू पनि खाएका, यी घटनाहरू, यस्ता घटनाहरू चाहिँ शहरमा मात्रै होइन, गाउँ ठाउँ कुना काप्चा सबै प्रदेश भूगोलमा काहीँ न काहीँ भइ नै राखेका छन्। त्यस कारणले गर्दा राज्य संवेदनशील हुनुपर्छ। हिजोको राज्य संवेदनशील भएन, हिजोको सत्ता संवेदनशील भएन भनेर अहिलेको चाहिँ नि परिवर्तनको लागि अहिले मतदान गरेका हुन्।
1: र म स्मरण पनि गरौं, तत्कालीन मेयर अहिलेको प्रधानमन्त्री बालेनले त्यस बेला प्रेम आचार्यको आत्मदाहलाई राज्य मुख्य दोषी हो भनेर उहाँले ब्लेम लगाउनु भएको थियो। उहाँ आज प्रधानमन्त्री हुनुहुन्छ,
2: प्रधानमन्त्री हुनुहुन्छ। त्यस कारणले गर्दा अब जो व्यक्तिहरू सत्तामा हुनुहुन्छ, सरकारमा जानु भएको छ, उहाँहरूले त्यो आफू आएको पृष्ठभूमि पनि हेर्नु पर्यो, आम जनताको चाहिँ नि हविगत के छ पनि हेरिदिनु पर्यो। त्यहाँनिर विभेद रहिराख्यो, त्यो राज्यको स्रोत ठिक ढंगले सन्तुलित ढंगले गएन, सक्नेकोमा गयो नसक्नेमा गएन, र सुशासन पनि भएन भन्ने चाहिँ एउटा आम धारणा बन्न गयो।
1: हजुर,
2: बनेपछि त्यसको आधारमा चाहिँ अलिक फरक खालको राजनीतिक घटना घट्यो र त्यो पृष्ठभूमिमा आएको अहिलेको सरकार हो
1: है,
2: त्यो सरकार हो। र त्यो दृष्टिकोणबाट हेर्दा त अहिले त निकै आमूल परिवर्तन हुनु परेको संकेतहरू देखिनु पर्ने हो।
1: के छ त छ यसको, यो अहिलेको सरकारको चाहिँ आर्थिक चरित्र तपाईँले कस्तो देख्नुभयो डाक्टर साहब? जस्तो मैले पृष्ठभूमिमा अलिअलि अघि संकेत गरेको छु, शिक्षामा कर, अस्पतालमा कर, 55 युनिट भन्दा माथिको विद्युतमा कर, चरित्र त त्यति राम्रो निको हुने खालको छैन। फेरि
2: अब यही दृष्टिकोणबाट मैले भन्दैछु, हामी कहाँ नीति बनाउँदाखेरि,
1: हजुर,
2: एउटा चाहिँ नि नीति बनाउँदाखेरि के भयो भन्दा, जहिले पनि सक्नेले पहुँचवालाले पुर्याएको कुराको आधारमा नीति बन्यो क्या।
1: हजुर,
2: त्यो प्रवृत्ति अहिले पनि उस्तै उस्तै देखियो।
1: हजुर,
2: किनभने अध्ययन अनुसन्धान गरेर तपाईँले 77 जिल्ला छन्, त्यो 77 जिल्लाभित्र पनि 753 पालिका छन् नि हामी कहाँ, त्यो पालिकाहरूको पनि चरित्र फरक छ क्या, कतिपयको त
1: है। हजुर,
2: त्यसभित्र बस्ने व्यक्तिहरूको वर्ग चरित्र पनि छ, त्यहाँ सामुदायिक चरित्र छ, भूगोलको चरित्र फरक छ, भूगोलका विशेषता फरक छन्, त्यहाँका स्रोत र साधन, पाउने स्रोत र साधन फरक छ। त्यस कारणले गर्दा अब एउटा केही व्यक्तिहरूले केही समूहले भनेको आधारमा मात्रै नीति बनाउँदाखेरि त गोलमाल हुँदो रहेछ भन्ने कुरा हामीले बुझ्नु पर्यो।
1: हजुर,
2: अहिले मैले त्यहाँनिर के भन्न खोज्दा भने, तपाईँले भनेको कुरामा आउँछु, त्योभन्दा अगाडि यो एउटा निजी क्षेत्र उत्साहित भयो भनेर न्युज आयो कि, प्रधानमन्त्रीलाई भेट्यो अथवा अर्थमन्त्रीलाई कसैलाई भेट्यो, त्यहाँ केही व्यक्तिहरू जानुभयो प्रतिनिधि होइन,
1: त्यस मात्र होइन, अर्को थपियो, आज फेरि थपिएको के छ भन्दा, निर्माण व्यवसायलाई पनि भेट्यो टोली, त्यो पनि उत्साहित भयो भनेर आइरहेको छ। हेर्नुहोस्,
2: उत्साहित भनेर आयो,
1: भेटेको भरमा उत्साहित भन्ने कुरा आएछ।
2: अब त्यही सिलसिलामा मैले
1: हजुर
2: के सोधे भने, एकजना किसानलाई सोधे,
1: हजुर,
2: गाउँको,
1: हजुर,
2: एकजना सानो खाजा पसलेलाई सोधे,
1: हजुर,
2: सहरको यो अर्ध गाउँको,
1: हजुर,
2: अनि एउटा घरेलु स्तरको चाहिँ नि झोला र खुचो बनाउने उद्योगीलाई पनि सोधे,
1: हजुर,
2: अनि खाद्यान्नको थोक पसल गर्नेलाई पनि सोधे,
1: हजुर,
2: अनि एकजना चाहिँ नाङ्लो पसल गर्नेलाई पनि सोधे क्या, यसो हिँड्दै गर्दा,
1: हजुर,
2: सोधे, कसैलाई केही फर्मलाई पनि सोधे, विभिन्न खालको माध्यमबाट। मैले के सोधेँ भने, तपाईँहरू चाहिँ उत्साहित हुनुभएको, तपाईँहरू पनि त निजी क्षेत्र हो नि त, एउटा नाङ्लो पसल गर्ने, 5 गाई राख्ने, 20 काउली फलाउने पनि त निजी क्षेत्र नै हो, त्यस कारण तपाईँहरू नै उत्साहित हुनुभएको हो भन्दाखेरि, खोइ हामीलाई त यो कुरा छैन, हामी त मल भन्दा बेला पाएको छैन, बिउ पाएको छैन, पाइन पर ऊ छ, अब त्यसपछि व्यापार भएको छैन भन्ने खालका कुराहरू आए।
1: हजुर,
2: आइसकेपछि मलाई लाग्यो के भने, अब हिजोको दिन अहिले नै यहाँले भन्नुभयो, अब नीति बनाउँदाखेरि यसरी त्यो विभिन्न वर्ग चरित्रबाट आएका मान्छेहरूको प्रतिनिधित्व हुने गरी बनेन कि जस्तो लाग्यो यहाँ। अब यहाँले अहिलेको कुरा उठाउनु भयो, अब बिजुलीमा कर लगाएको कुरा,
1: 55 युनिट भन्दा माथि त धनी देख्यो राज्यले, त्यसलाई कर लाउनु पर्छ, खपत बढी गरौँ।
2: अहिले चाहिँ हाम्रो राज्यको नीति चाहिँ के हो भन्दा, राज्यले घोषणा गरेको नीति चाहिँ के हो भने हामी जलविद्युतको अथवा चाहिँ नि वैकल्पिक ऊर्जाको हाम्रो फोसिल फ्युल भनेर भन्छ नि त्यो पेट्रोल चाहिँ नि डिजल यस्ता कुराहरूको चाहिँ उपभोग खपत घटाउने उपभोग घटाउने र वैदेशिक मुद्रा पनि जोगाउने र हाम्रै देशमा उत्पादन भएको जलविद्युत सौर्य ऊर्जा चाहिँ बढाउने भने त नीति त्यो होइन र नीति त त्यो हो नि त तर के गर्थ्यो भन्दाखेरि
3: भनेको सारमा निचोडमा यसको पनि चरित्र त्यति ठिक देखेन रहेछ होइन
2: अब त्यो एउटा कुरा त्यहाँ पनि के भयो भन्दा केही व्यक्तिहरू केही छैन व्यक्तिहरूले के भनिदिनु भयो भने होइन यहाँ चाहिँ यो घाट लगाइदिने यसमा अब खास गरी निर्माण त्यसमा निर्माणको यसमा निर्माण र उत्पादनमा लाग्नेहरूले त्यसमा हामीले गरेका खर्चहरू पनि हामीले त्यो क्रेडिट लिन पाउँछौ सरकारबाट त्यसमा भ्याट निदान गर्न पाउँछौ त्यसले गर्दा हाम्रो चाहिँ खर्च बच्छ भनेर भनिसकेपछि त्यो खर्च बढ्दाखेरि त्यसको बिजुलीको दरमा कम हुन्छ हुँदैन कम हुनुपर्छ नि त त्यो हुने कुरा चाहिँ आएन तर उल्टो कर लाग्ने कुरा आयो सबैलाई लाग्यो र त्यो निरुत्साहित गर्ने 50 युनिट भन्दा बढी खर्च नगर है खपत चाहिँ नगर है भने निरुत्साहित हुने खालको विपरीत नीति आयो अब त्यस्तै गरी तपाईँको चाहिँ अहिले मैले सुन्ने देखा पनि हो त्यो यो के भन्छ चाहिँ नि हाम्रो सिभिल अस्पताल काठमाडौँ भएको सिभिल अस्पतालमा समेत चाहिँ नि उपकरणहरू छैन टिचिङ अस्पतालको हकिकत हामीले देखिहाल्यौँ सरकारी दिग हस्पिटलमा त्यत्रो लाइन हुन्छ दिनभरि दुई दिन कुर्नु पर्छ पालो पाउनु पर्यो भनेदेखि सबैलाई देखाउँदाखेरि त्यो अवस्थामा सरकारी क्षेत्रको स्वास्थ्य सेवा हामीले संविधानमा लेखा जस्तो नभएको बेलामा जाने कहाँ हो त भन्दा निजी क्षेत्रमा पनि जानु परिहाल्यो निजी क्षेत्रमा जाने भनेको चाहिँ पैसा तिर्न सक्ने भन्ने मानसिकता बनियो र त्यहाँनिर 3% कर लगाइयो समता शुल्क भनेर लगाइयो त्यसै गरी शिक्षामा पनि लगाइयो अब अहिलेको अवस्थामा शिक्षा भनेको गार्जियनको लागि आफ्ना छोराछोरी पढाउने कुरा भनेको आफ्नो जिउ भन्दा नि प्यारो आफ्नो जिउलाई जति माया गर्छ त्योभन्दा नि बढी माया गरेर त्यहाँ पढाउनु खोज्छन् अनि सामान्य चाहिँ नि ज्याला मजदुरी गर्नेले सामान्य पसल गर्नेले सामान्य खेतीपाती गर्नेले पनि चाहिँ के भन्दा छोराछोरी पढाउनलाई चाहिँ नि आफ्नो घरै बेचेर पनि जेसुकै बेचे नि त्यहाँ निजी क्षेत्रमा पढाउन खोज्यो किनभने सामुदायिक क्षेत्रको सीमित विद्यालयहरू भन्दा बाहेक अरू ठाउँमा गुणस्तरीय शिक्षा भएन भने के जानु पर्यो
3: अर्थात् प्रेम आचार्यहरूको अथवा उनीहरू जस्ता कयौं मानिसहरू हो अरू परिवर्तनमा परेर भएको हत्या वा आत्महत्या वा आज गणेश नेपालीहरू राज्यको आर्थिक चरित्रको एउटा भारीका कारण यो अवस्थामा पुगेका छन् यो त क्लियर छ नि डाक्टर साहब यसलाई हामीले अन्यथा भन्न मिल्दैन नि
2: मिल्दैन यो चाहिँ के हो भन्दा तपाईँको यहाँ त यो त प्रेम आचार्य आदिको त निम्न मध्यम वर्ग हो त्यो चाहिँ अझ निम्न मध्यम गरे भन्दा तल निम्न वर्ग पनि छ
3: अब यहाँ प्रश्न के आउँछ भन्दाखेरि डाक्टर साहब अब तपाईँ पनि अर्थतन्त्रको विद्वान हो डाक्टर सोनिम वागले अहिलेको अर्थमन्त्री उहाँलाई पनि विद्वान कहलिएको अझ उहाँ त संसारभर कहलिएको भनिन्छ अझ ग्लोरिफाई गरेर संसारभर नै कहलिएको भनिन्छ त्यस्तो विद्वान अर्थमन्त्री हुँदा पनि यो सरकारको अर्थचरित्र किन गरिब मारा भयो किन तल्लो वर्ग मारा भयो अथवा उनीहरू बाँच्ने आधारमुखी किन हुन सकेको छैन यसको छोटोमा अलिकति मात्रै तपाईँले एक मिनटमा यसको जवाब दिनु त्यसपछि म विकासै खर्चको विषयमा छिर्छु
2: अब हेर्नुहोस् यसमा चाहिँ मैले आफ्नो कुरा मैले आफूले गरेको कुरा पाएन है
3: हजुर
2: अब त्यो ग्लोरिफाई गर्ने अथवा बाहिर गर्ने भनेको त मेरो चाहिँ दुईटा किताब त 17 देशमा अहिले रेफरेन्स बुक छ एउटा किताबको दाम $100 भन्दा बढी पर्छ
3: हजुर
2: पढि नै राख्नु भएको छ मान्छेले युनिभर्सिटीमा गर्नु भएको छ गएको छ
3: हजुर
2: त्यस कारणले त्यतापछि म के हो कसो हो मैले गरिनँ
3: हजुर
2: तर मैले जानेको के हो भने राज्य सत्तामा बस्ने
3: हजुर
2: कुनै स्पेसिफिक मन्त्रालय एउटा चाहिँ नि प्रभावशाली मन्त्रालय अथवा अर्थतन्त्रलाई निकै प्रभाव पार्ने खालको मन्त्रालयहरूमा बस्ने मान्छेमा सबभन्दा पहिला त त्यो क्षेत्रको उद्योग हेर्ने छ भने औद्योगिक क्षेत्रको ज्ञान अर्थ हेर्ने छ भने अर्थशास्त्रीय ज्ञान भएको व्यक्ति चाहिन्छ त्यसमा शङ्का गरी ठाउँ भएन उहाँहरूलाई असाध्य विद्वान मान्छे अब मैले दोस्रो देखा चाहिँ के हो भन्दा के चाहिन्छ भने देशको भूगोल समाज वर्ग क्षेत्र बुझिएको त्यो पनि बुझाउनुपर्छ इतिहास पनि आर्थिक इतिहास पनि थाहा पाउनुपर्छ नेपालको र अर्को कुरा चाहिँ के भन्दाखेरि त्यो व्यक्ति जो सुकै त्यहाँ बसोस् मैले एउटा व्यक्ति अहिलेको व्यक्ति बलायन व्यक्ति भन्दिनँ त्यो बस्ने व्यक्ति त्यहाँ गएर प्रतिनिधित्व गर्ने व्यक्ति जनताको सेवा गर्छु भन्ने व्यक्ति अर्थतन्त्र चलाउँछु उद्योगको अर्थव्यवस्थालाई उद्योग व्यवस्थालाई उत्पादन व्यवस्थालाई कृषि व्यवस्थालाई गतिशील बनाउँछु भन्नेले के पनि बुझ्नुपर्छ भनेदेखि त्यो सबैलाई एक्लै चल्दैन नेपालवटा ग्रह छन् 9 ग्रह भनेको 3 तहका सरकार विकासका 3 साझेदार सार्वजनिक क्षेत्र निजी क्षेत्र र सामुदायिक क्षेत्र र सरकारका तीनवटा अङ्ग छन्, यी सबैलाई समन्वय गरेर लगेर सबैलाई एक ठाउँमा ल्याएर राष्ट्र निर्माणमा लगाउन सक्ने खुबी र क्षमता पनि हुनुपर्छ। र चौथो कुरा भनेको चाहिँ त्यो हामीले कुनै नीति बनाउँदैछौँ भने समग्र हाम्रो देशको अर्थ दर्शन के हो त अहिलेको, त्यो पार्टीले सम्बन्धित पार्टीले सम्बन्धित व्यक्तिले र संविधानले भने अनुसार चाहिँ अहिलेको अर्थ दर्शन के हो र त्यो अर्थ दर्शनले हाम्रा भएका सबै वर्गलाई समानुपातिक ढंगले समेट्न सक्छै सक्दैन, तिनीहरूको समस्या चुनौती मागलाई सम्बोधन गर्न सक्छै सक्दैन भन्ने कुराको त्यो सिप ज्ञान र समन्वय गर्ने र सहकार्य गर्ने त्यो त्यो क्षमता पनि हुनुपर्छ। त्यस कारणले गर्दा काहीँ काहीँ ल्याकिङ छ, यी कुराहरूमा ल्याकिङ छ।
3: अब डाक्टर साहब, यो राज्यको चरित्र चाहिँ जो आए पनि नफेरिने एउटा, अर्को विकासकै खर्च जो पुँजीगत खर्च छ त्यो खर्च चाहिँ, अब म अघि समाचार हेर्दै थिएँ मालेखाको त्यो डेली रिपोर्टलाई त्यहाँनेरि मेन्सन गर्दै आएको छ, एकै दिन 17 अर्ब भन्दा बढ़ीको भुक्तानी अर्थात असारी विकास भन्ने जो प्रचलन छ त्यसलाई फेरि एकपटक सम्पुष्टि भएको छ। यो मात्र होइन, खरिद नियमावली र ऐनका विषय आउँछन्, भुक्तानीको विषय आउँछ, हाम्रो साउन एकबाटै खर्च हुने अथवा प्रक्रियामा नजाने पाउने भयो भनेर तपाईँको जेठको 15 गते बजेट आउने व्यवस्था, धेरै सुधारका पाटो आए, अत्यन्तै बलशाली मान्छेहरू नीतिगत रूपमा पनि हामी बलशाली हौ क्रमभङ्गता गर्छौं भन्ने मान्छेहरू पनि त्यहाँ पुगे, अनि जो आए पनि आखिर भइरहेको छ त उही फेरि, यो के हो हाम्रो देशलाई त्यो भनेको सतीले सरापेको भनेको साँच्चै श्राप लागेको हो, जो आए पनि त्यही हुने अथवा के हो?
2: श्राप लागेको होइन, हाम्रो ढङ्ग नपुगेको हो।
3: अब ढङ्ग पुर्याउन त हुने हार सबै थोक गरेको देख्छु म फेरि,
2: होइन छैन गरेकै छैन तपाईँको, यहाँ भनौँ अहिले पनि
3: अब बजेट जेठ 15 आउन थालो, सार्वजनिक खरिद नियमावली ऐनहरू त तपाईँ 15, 17, 18 कति हो संशोधन भन्ने सुन्छु, हेर्नुहोस् है, संशोधनै संशोधन।
2: अब संविधान आयो भनेको नीतिगत मोटामोटी व्यवस्था हो त्यसले गर्ने भनेको,
3: बजेट त टाइममा आएको छ हेर्नुहोस्,
2: होइन बजेट टाइममा आएको छ त्यसले मोटामोटी काम गरिदियो, त्यो त बजेट चाँडै ल्याऊ त्यसले तयारीको तयारी अवस्थामा लगेर साउनको 1-1 चाहिँ बजेट खर्च गर्ने व्यवस्था गरौं भनेर हामीले पनि भनिरहेको हो आयो। तर मूल कुरा के छ भन्दा हामीले बजेट निर्माण गर्दाखेरि कानेरी कमजोरी गरेका छौँ, प्रशस्त कमजोरी भएको छ बजेटमा चाहिँ नि, त्यो सोच सुनिश्चित नभएका र प्राथमिकता किटान नभएका आयोजनाहरू पनि हालेका छौँ, त्यो हिजोको प्र्याक्टिस पनि छँदै थियो, त्यो अहिलेको चालु आर्थिक वर्षको बजेटमा पनि छ। र अहिलेको सरकार आइसकेपछि त्यसमा के परिवर्तन भएको छ त? उहाँहरूले अब गर्छ त भन्नुभएको छ, अहिले कमसे कम अहिलेको बजेटमा 2 दर्जन जति ऐन कानून परिवर्तन गर्ने कुरा भएको छ, तर भाइ भएको त छैन त्यो परिवर्तन। त्यस कारणले गर्दा अब यहाँले चाहिँ नि हेर्नु, अहिले जनशक्ति नै छैन मान्छे काम गर्ने, निर्माण व्यवसायीहरूको चाहिँ कतै छैन अहिले। अब तपाईँले हेर्नु भने बजेट चाहिँ नि, बजेट चाहिँ कस्तो अवस्थामा छ अहिले भने, बजेट चाहिँ अहिलेसम्म खर्च कति भयो भने तपाईँले हेर्नु भने 15 खर्ब जति खर्च भइसक्यो, 15 खर्ब 32 अर्ब खर्च भइसक्यो।
3: हजुर,
2: तपाईँले राजस्व कति परिचालन गर्नुभएको छ अहिलेसम्म भन्दा 1157 अर्ब चाहिँ राजस्व संस्कलन गर्छ, त त्यो राजस्व मध्ये यो संघीय सरकारले सबै राख्न पाउँदैन।
3: हजुर,
2: उसले राखेकोलाई चाहिँ राख्नुपर्ने, दुईटा तहलाई दिनुपर्ने अङ्कलाई हिसाब गर्ने हो भने 10 खर्ब मात्रै राजस्व परिचालन, 10 खर्ब 30 अर्ब जति मात्रै राजस्व परिचालन भएको छ। यसो गर्दाखेरि अहिले हामी 3.5 खर्ब झन्डैको बजेट डेफिसिटमा अहिले गइसक्यौँ, र यसरी गइसकेपछि त तपाईँसित अब पहिला खर्च नै हुँदै भएन, अहिले आएर यो जेठको मसान्तसम्म 32% पुँजीगत खर्च भएको थियो, अहिले आएर
3: 40%
2: भयो।
3: हजुर,
2: अब त्यसले गर्दा दुईटा कुरा देखायो, एउटा कुरा चाहिँ अझै पनि हामी 40% मात्रै छौँ गरेका छौँ, हामीले त्यो पूरा लक्ष्य पनि पूरा गर्न नसक्ने भयौँ। अर्को कुरा के भयो भने अन्तिममा गएर हतार हतार गर्ने हिजोको प्रवृत्तिले गर्दा गुणस्तरमा चाहिँ नि गुणस्तर राम्रो नहुने कुरा पनि कन्टिन्यू हुने भयो। अब यसले कुरा के देखियो भन्दा तपाईँले 80% भन्दा माथि चाहिँ के खर्च भइसक्यो भन्दा, झन् 90% कहाँ खर्च भइसक्यो भन्दा त्यो फाइनान्सिङमा खर्च भइसक्यो, वित्त व्यवस्थापनमा। र हामीले अहिले चाहिँ नि 10 खर्ब 30 अर्ब जतिको चाहिँ राजस्व परिचालन गऱ्यौँ, त्यो सङ्ग्रह स्थानीयलाई दिने राजस्वको बाँडफाँडको अङ्क घटाउने भने त्यति हो, खर्च गऱ्यो 15 खर्ब। तर त्यसमध्ये अब तपाईँलाई चालु खर्चमा लाई नै पुगेन, अब वित्त व्यवस्थापनमा आएको पैसा त के गरेका छौ, ऋणै लिएर मात्रै वित्त व्यवस्थापन खर्च गरेका छौ भनेपछि अब हाम्रो देशको विकास यसरी हुन्छ हुँदैन नि। त्यस कारणले गर्दा अब अहिले चाहिँ यसै पालि धेरै सुधार होला भनेर मैले पहिले पनि भनेको छु, देखिँदैन। किनभने हिजो जुन जुन कारणले गर्दा बजेट
3: अन्तिममा, त्यसो भए मेरो तपाईँलाई अन्तिम प्रश्न, तपाईँले निचोडको रूपमा छोटकरीमा राखिनु होला, समय सकियो। त्यसो भए आउने वर्षबाट चाहिँ सुधार र सरकारको आर्थिक चरित्र यो दुइटै फेरिन्छ, त्यो अनुमान गरौं सिक्छ यसले।
2: अब यसो छ, उहाँहरूले अहिले जुन जुन कुराहरू भन्नुभएको छ, सुशासनको कुरा, बजेटमा आएको कुरा र काम कारवाही गर्नेलाई समन्वय गरेर जाने कुरा, पूर्व यो राष्ट्रिय गौरवका आयोजनाहरूको सम्पन्न गर्ने कुराले फास्ट ट्र्याकबाट लैजाने कुरालाई उहाँहरूले कम से कम 60% मात्रै पूरा गरिदिनु भयो भने पनि बजेट चाहिँ छुट्याएको बजेट करिब करिब पुँजीगत खर्च हुन्छ, अलिकति टाइमली हुन्छ। तर ती कुराहरू कति हुन्छन् भन्ने कुरा चाहिँ अब 6 महिनापछि तपाईँले मलाई पुसको आधी आधीतिर सोध्नुभयो भने अनि म फेरि भन्न सक्छु यसपालि चाहिँ होला कि नहोला भनेर भन्न सक्छु।
3: हस्, यहाँको यो महत्वपूर्ण समय छ, माथका लागि धेरै धेरै धन्यवाद।
0: रेडियो पाउ, घटना विषयको सशक्त संवाद।
4: हजुरको रेडियो 102.1 MHz।
5: सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
6: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भइगरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
5: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
6: मिति 2083 साल असार 28 गते आइतबार।
5: समय बिहान 10 बजेदेखि।
6: स्थान नगरपालिका सभाहल, रामेछाप नगरपालिका, रामेछाप।
5: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप। विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
6: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
5: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
6: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
5: माटोको वरदान, हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
6: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
5: परनिर्भरताको अन्त्य, बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने, आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
6: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो, आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
5: आफ्नो बिउ जोगाउ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
6: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
5: न्यून लागत र सजिलो खेती, यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
6: जलवायु अनुकूलन र सहनशीलता, रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
5: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
6: फापर यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
5: लट्टे मार्से फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
6: माटोको उर्वरा शक्तिमा सुधार, सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
5: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
6: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
7: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
8: थप जानकारीको लागि सम्पर्क नम्बर 9859043230, 9767065249।
7: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
9: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
10: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
11: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
12: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
11: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
12: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
11: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
12: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
13: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
14: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ। बाल बालिकालाई
12: के लागि गरेको, यसो नगरौ न हजुर।
13: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि

0: का विज्ञापन हो।
1: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: हजुरको रेडियो 102.1 MHz।
1: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0485402349, 0485402353 र 98540402349। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
4: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
5: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएस जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क नम्बर 9844021369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
6: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% सम्म छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% सम्म छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
7: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
8: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
4: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
9: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
10: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
9: ए पिर लेखी बुहारी, रामेछाप मिट सब एन्ड पोलिस्टर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिटसप एण्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफूल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
11: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
12: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848476803, रामेछाप मिटसप एण्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
0: हजुरको रेडियो 102.1 MHz।
13: र बेलुका 7:30 बजे
14: ताजा खबर, अब सारा नेपाल तपाईँसँग।

0: नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा मध्य पूर्वमा फेरि शुरू भएको द्वन्द्वले हजारौं नेपाली परिवारमा आर्थिक समस्या निम्त्याउन सक्ने चिन्ता,
1: रेमिटेन्समा निर्भर रहेका परिवारहरू छन् उनीहरूको त चुलो चौकानी छुट्ने स्थिति छ,
0: ठेक्का अनुसार काम नसकेर म्याद थप्ने प्रवृत्ति बारे प्रधानमन्त्रीसँग के कुरा भयो।
2: अहिलेको नयाँ खरिद ऐनले धेरै हदसम्म एड्रेस गर्ने भएको भएर म्याद थपको समस्या चाहिँ धेरै हटेर जाने चाहिँ हामी स्पष्ट छौँ।
0: निर्माण व्यवसायी महासंघका अध्यक्ष र इरानको मुख्य परमाणु ऊर्जा केन्द्र नजिकै विस्फोटन। तर शुरूमा प्रमुख विश्व समाचार।
3: पवनराज पौडेलबाट समाचार सुन्नुहोस्। अमेरिका र इरानले एकअर्कामाथि हमला गरिरहेका बेला इरानको मुख्य परमाणु ऊर्जा केन्द्र नजिकै रहेको बुसेहरमा विस्फोटन भएका विवरणहरू आएका छन्। इरानी समाचार संस्था मेहरका अनुसार अमेरिकी सेनाले पछिल्लो चरणको आक्रमण पूरा गरेको बताएको केही घण्टामै तटीय शहर बन्दर अब्बासमा पनि विस्फोटका आवाज सुनिएका छन्। जवाफमा इरानले पनि कुवेत, बहरेन र कतारमा रहेका अमेरिकी केन्द्रहरूलाई निशाना बनाएको जनाएको छ। बीबीसीका सेबास्टियन असर भन्छन्, यसले निश्चित रूपमा समझदारी पत्रबारे चिन्ता बढ़ाइरहेको छ र यस्तो दबावका बीच यो कति समयसम्म टिक्न सक्छ भन्ने प्रश्न उठाएको छ। हामी यसअघि पनि यस्तो अवस्थाबाट गुज्रिसकेका छौं। बीबीसीका सेबास्टियन असर। लगातार छ दिनसम्मको श्रद्धांजलि कार्यक्रमपछि इरानका पूर्व सर्वोच्च नेता अली खामेनेईको उनकै गृहनगर मसहदमा अन्तिम संस्कार हुँदै गर्दा यी घटनाहरू भएका हुन्। चीनमा एउटा जुत्ता कारखानामा भएको आगलागीमा परि कम्तीमा 28 जना मारिएका छन्। दक्षिण पूर्वी जिनजियाङ स्थित कारखानामा आगलागी भएको हो। भिडियो दृश्यहरूमा नराम्ररी जलेको भवनमा अग्नि नियन्त्रकहरूले आगो निभाउने प्रयास गरिरहेको देखिएको छ, जहाँ केही मानिसहरू छतमा फँसेका देखिन्छन्। जर्मनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, लामो दूरीका अमेरिकी टोम हॉक क्षेप्यास्त्रहरू उसलाई बिक्री गर्न सहमत भएका जनाएको छ। जर्मन चान्सलर फ्रेडरिक मेट्सले अंकाराको नेटो शिखर सम्मेलनको छेकोमा भएको उक्त सहमतिले जर्मनीको रक्षा क्षमतामा रहेको महत्वपूर्ण कमी पूरा गर्ने बताए। ट्रम्पले यसअघि पूर्व राष्ट्रपति जो बाइडेनको पालामा स्वीकृत जर्मनीमा अमेरिकी टोम हॉक क्षेप्यास्त्र तैनाथ गर्ने योजना रद्द गरिदिएका थिए। युक्रेनले रूसी ऊर्जा पूर्वाधारमाथिको आक्रमण जारी राखेको छ। मस्कोको उत्तर पश्चिममा रहेको त्वेयर क्षेत्रमा एउटा तेल भण्डारण केन्द्रमा आगलागी भएको छ भने दक्षिणी स्टाभ्रोपोल क्राई क्षेत्रमा अर्को तेल डिपो पनि आगोको चपेटामा परेको छ। यसैबीच रोस्तोभ क्षेत्रका गवर्नरले सीएफ आजोभ क्षेत्रमा दुईटा तेल ट्याङ्कर ड्रोन आक्रमणमा परेको बताएका छन्। आक्रमणपछि आगलागी भए पनि कुनै मानवीय क्षति नभएको जनाइएको छ। भारतले आफ्नो परमाणु ऊर्जा उद्योगमा प्रयोग गर्नका लागि अस्ट्रेलियाबाट युरेनियम आयात गर्ने सम्झौता गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मेलबर्न भ्रमणका क्रममा यो घोषणा गरिएको हो। मोदी र उनका अस्ट्रेलियाका समकक्षी एन्थनी अल्बनेजीले नवीकरणीय ऊर्जा, महत्वपूर्ण खनिज पदार्थहरू र हरित हाइड्रोजन क्षेत्रमा सहकार्य अझ गहिरो बनाउने सहमति जनाएका छन्। र जारी विश्वकप फुटबलमा इजिप्टले अर्जेन्टिना विरूद्धको अन्तिम 16 खेलमा पक्षपात भएको आरोप लगाएपछि फिफाले रेफ्रीहरूको निर्णयको बचाउ गरेको छ। इजिप्टको फुटबल एसोसिएशनले ती निर्णयहरूबारे चुप लागेर बस्न नसक्ने बताएको छ। तर फिफाका रेफ्री प्रमुख पियर लुइजी खोलिनाले खेलमा गरिएका निर्णयहरू सही भएको बताएका हुन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा यहाँलाई पुनः स्वागत छ। अमेरिका र इरान बीच मध्य पूर्वमा फेरि युद्ध शुरू भएसँगै रेमिटान्स भित्रिने प्रमुख गन्तव्यमा वैदेशिक रोजगारीको विषयलाई लिएर नेपालमा पनि चिन्ता शुरू भएको छ। वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार यो वर्षको वैशाख र जेठ महिनामा इरान युद्धबाट सबैभन्दा प्रभावित मध्यको कुवेतमा रोजगारीका लागि जाने नयाँ नेपाली कामदारहरूको संख्या गत वर्षको त्यही अवधि भन्दा दुई तिहाईले घटेको छ। कुवेतका लागि श्रम स्वीकृति लिनेको संख्या माघसम्म 3853 थिए, तर माघ 16 गतेबाट इरान युद्ध शुरू भएसँगै त्यही महिनाबाट नयाँ श्रम स्वीकृति 2000 भन्दा कमको भएको छ। सुनौ साथी अशोक दाहालको यो रिपोर्ट। पहिलो चरणको शान्ति सम्झौता सुरक्षित हुने ठानिएको मध्य पूर्वमा अमेरिका र इरान बीच युद्ध विराम भंग भएसँगै पुनः चिन्ता बढ़ेको अधिकारीहरूले बताएका छन्। एक साता कुवेत बसेर हिजो मात्रै काठमाण्डु आइपुगेका वैदेशिक रोजगार व्यवसायी संघका पूर्व महासचिव मेघनाथ भुर्तेलका अनुसार कुवेतमा अमेरिकी अखडामा काम गर्न जाने नेपाली श्रमिकहरू अहिले पनि मारमा छन्। उनका अनुसार हालै पुगेकादेखि वर्षौंबाट मध्यपूर्वमा काम गरिरहेका नेपालीहरूसम्म यो द्वन्द्वका कारण प्रभावित छन्। उनका अनुसार मध्यपूर्वको द्वन्द्वका कारण अमेरिका र युरोपेली ठूला बहुराष्ट्रिय कम्पनीहरू करिब बन्द हुने अवस्थामा छन्। ती कम्पनीमा करिब 30,000 नेपाली रहेको प्रारम्भिक आकलन रहेको भुर्तेल बताउँछन्।
4: उहाँ गएर काम गरिरहेका कोही 2 वर्ष 4 वर्ष 6 महिना भइरहेका काम गरिरहेकाहरू पनि काम बन्द भएर फर्किनु पर्ने अवस्था र यहाँबाट अब सहजै ढंगमा गल्फमा जाने दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँ जान नपाउने अवस्था हुँदाखेरि तत्कालै रेमिट्यान्सको प्रभाव 2-4 महिनाभित्रै त नदेखेला तर 4-6 महिना पछाडि यसले नेपाली अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने सम्भावना देखिएको छ।
0: स्वीकृति लिने नेपाली श्रमिकहरूको संख्या अघिल्लो वर्षको तुलनामा घटेको देखिएको छ। कतारका भूतपूर्व राजदूत नारद राज भारद्वाज मध्यपूर्वमा नेपालीहरूको भविष्य चिन्ताजनक रहेको बताउँछन्। उनका अनुसार कामदारहरूलाई राखिएका होल्डिङ सेन्टरहरू पनि आक्रमणका समयमा सुरक्षित हुँदैनन्।
1: ती देशहरूमा कहीँ पनि त्यस्ता बंकरहरूको व्यवस्था गरिएको छैन। कामदारहरू चाहिँ असुरक्षित किसिमका ती होल्डिङ सेन्टरहरूमा राखिएको छ। त्यसले गर्दाखेरि उनीहरूको जीवनमै पनि जोखिम हुने अवस्था हुन्छ र अब त्यहाँबाट उनीहरूलाई चाहिँ उद्धार गर्ने स्थिति आयो भने त त्यो नेपाल सरकारका निम्ति झनै ठूलो गम्भीर चुनौती हो जस्तो लाग्छ मलाई।
0: युद्ध साम्य नभए नेपालीहरूले रोजगारी गुमाउने र विप्रेषण घट्ने मात्रै नभएर नेपालमा इन्धनको संकट र महँगीको दोहोरो मार पर्ने पूर्व राजदूत भारद्वाजको बुझाइ छ।
1: महँगीले एकातिर नेपाली जनताको जीवन आक्रान्त भइरहेको स्थिति छ भने अब जुन रेमिटेन्समा निर्भर रहेका परिवारहरू छन् उनीहरूको त चुलो चौकानी सुक्ने स्थिति छ।
0: वैदेशिक रोजगार विभागकी महानिर्देशक मीरा आचार्य पनि मध्य पूर्वमा हुने द्वन्द्वले नेपालमा पनि तनाव शुरू हुने बताउँछिन्। उनका अनुसार फेब्रुअरीबाट जूनसम्म चलेको द्वन्द्वका समयमा नेपालमा बेरोजगारीको चिन्ता शुरू भएको र कैयौं युवाहरू श्रम स्वीकृति खुलाइदिनुस् भन्दै आक्रोशित भएर विभागमा आउने गरेको बताउँछिन्। त्यो सुन्नुभयो साथी अशोक दाहालले तयार पारेको रिपोर्ट। अब अर्को विषय, सरकारको 100 दिन पुगेसँगै प्रधानमन्त्री वालेन्द्र शाह बालेनले विभिन्न क्षेत्रका प्रतिनिधिसँग एकपछि अर्को भेट गरिरहेका छन्। हिजो निजी क्षेत्रका उद्योगी व्यवसायीसँग भेटेका उनले आज निर्माण व्यवसायीहरूसँग भेटेका हुन्। आजको भेटमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्रका समस्या, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा छलफल गरेको सहभागीहरूले बताएका छन्। यसै सन्दर्भमा हामीले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेलाई सम्पर्क गरी शुरूमा आजको भेटमा प्रधानमन्त्रीसँग के कुरा भयो भनेर सोधेका छौ।
5: प्रधानमन्त्रीज्यूलाई चाहिँ यो जुन विकास निर्माणको कामहरू छ त्यो कति कामहरू रुङ्न छन्, ढिलास किन सुस्त भइरहेको छ, अनि अरू के समस्याहरू छ यो ढिलो सुस्त हुनमा भनेर उहाँले समस्या भन्दा पनि अझ समाधान खोजौं भनेर उहाँले हामीलाई एकचोटि भेट्न बोलाउनु भएको हो। होइन,
0: तपाईँहरूले राख्नु भएको समस्याहरू चाहिँ के हो पहिला त्यो भनिदिनुहोस् न।
5: तत्कालको समस्या हामीले भनेको यो जुन होर्मुज घाटीमा जुन यो नाकाबन्दी भएर यो पेट्रोलियम पदार्थको मूल्य चाहिँ डबलै भएर हाम्रो कामहरू हुन सकेको थिएन, होइन, त्यसको चाहिँ हामीले मूल्य समायोजन पाउनुपर्छ। जतिले काम गरे कानूनले पनि दिएको छ हाम्रो, होइन, सार्वजनिक खरिद ऐनको 2063/55 चाहिँ मूल्य समायोजन गर्नुपर्ने भन्ने छ, तर त्यो पनि अहिले नआइरहेको स्थितिमा चाहिँ त्यसलाई हामीले ध्यान आकर्षण गर्यौं र त्यसपछि 3-4 महिनामा चाहिँ यो जुन यो मूल्य वृद्धिले गर्दा जतिले काम गर्न सकेनन् त्यसको छेकाहरूको पनि हामीले चाहिँ म्याप थप गराइपाउ, यो असार मसान्तमा सकिएको म्याप थप गराइपाउ र त्यसमा बजेट पनि सुनियोजित गरेर अर्को वर्षको लागि राखिपाउ र रुग्न ठेक्काहरूको हकमा चाहिँ काम गर्ने, काम हुन सक्ने ठेक्काहरूको पनि म्याथ थप गरेर काम नहुने ठेक्काहरूको चाहिँ फरफरक गरौं, त्यसलाई टुङ्ग्याउ भन्ने कुराहरूमा हामीले ध्यान दिलायौं।
0: तपाईँहरूले यी समस्याहरू राखेपछि प्रधानमन्त्रीको जवाफ चाहिँ के थियो?
5: उहाँले चाहिँ के भन्नुभयो भन्दाखेरि अब यो 1 महिना यो 3 महिना चाहिँ हामीले यस्तै जुन नीति नियमहरूमा गाँठोहरू छ त्यो फुकाउने, होइन, र सुशासन कसरी ल्याउन सकिन्छ त्यस्तोहरू गर्नेतिर फोकस गर्यौं। अब आर्थिक वर्षमा चाहिँ प्राइभेट सेक्टरलाई कसरी चलायमान बनाएर देशको अर्थतन्त्रलाई पनि चलायमान बनाउन सकिन्छ त्यो त्यो डिरेक्सनमा सरकार अघि बढाउँछ भन्ने भान दिनुभयो। मूल्य वृद्धिको कुरामा चाहिँ उहाँले अब यो अब आउने बजेटमा चाहिँ यसमा राखिएको छ होइन, अब योभन्दा अगाडि छुटेको हो भने त्यसमा उहाँले अब अलिकति कुनै उपाय खोज्नुपर्छ, नत्र चाहिँ यो जुन बजेट भाषण अस्ति भयो त्यसमा चाहिँ मूल्य समायोजनको पनि प्रावधान राखिएको छ र अहिले जुन नयाँ खरिद ऐन आएको छ त्यसमा पनि चाहिँ अनिवार्य रूपमा यसरी बढेको ठेक्काहरूमा यसरी बढेको मूल्य चाहिँ ठेक्काहरूमा दिने भन्ने पनि हामीले राखेर अप्पर हाउसमा गएको छ, यो आज भोलिमा पनि पूरा हुन्छ भन्ने कुराहरू उहाँले आश्वस्त पार्नुभयो। अनि म्याप थपको हिसाबमा चाहिँ काम हुने काम गर्न सक्नेहरूलाई चाहिँ म्याप थप गराउने एकपटक होइन, अनि नहुनेलाई चाहिँ त्यसरी नै म्याप थप नगरेर कसरी हुन्छ कानुनी कुन बाटो प्रयोग गरेर त्यसलाई चाहिँ टुङ्ग्याउने भन्ने कुरातिर उहाँले विश्वास पार्नुभयो हामीलाई।
0: तपाईँहरूको चाहिँ जस्तो विगतदेखि नै यो सरकारले रकम भुक्तानी नगरिदिँदा काम गर्न सकिएन भन्ने जुन थियो नि त्यो कुराहरू राख्नुभयो कि भएन?
5: सरकारसँग पैसा नभएको होइन, सरकारले पैसा खर्च गर्न म्यानेज गर्न नजानेको होइन, हामीले फन्ड म्यानेजमेन्ट भन्छौँ नि होइन, त्यो चाहिँ के हुन्थ्यो पहिला भन्दाखेरि जुन जुन शीर्षकमा बजेटमा राखिन्थ्यो त्यो शीर्षकहरूमा पैसा खर्च नहुँदाखेरि अर्थ मन्त्रालयले त्यो शीर्षकबाट अर्को शीर्षकमा रकम अन्तर गर्नलाई धेरै समय लगाइन्थ्यो, त्यसले गर्दाखेरि पनि भुक्तानीको समस्या हुन्थ्यो र ठेक्काहरू रुङ्न हुन्थ्यो। अहिले यो क्याबिनेटबाट के गरिएछ भन्दाखेरि रकम अन्तर अर्थात रकम चाहिँ फन्ड म्यानेज गर्न चाहिँ अर्थ मन्त्रालयले एकचोटि गरिसकेपछि विकास मन्त्रालयको सचिवहरूले आफ्नो फन्ड आफैले म्यानेज गर्न पाउने भएपछि अहिले धेरै हदसम्म यो चाहिँ समस्या हटेको छ। हजुर
0: हजुर, तपाईँहरूमाथि आरोप पनि लाग्थ्यो कि तपाईँहरूलाई चाहिँ जुन समय तोकेर कन्ट्राक्ट गरिन्छ त्यो भित्र सकिँदैन र जहिले पनि समय अवधि थपिनुपर्छ भन्ने पनि थियो, यो रकमान्तरको अब त्यो समस्या सुल्झिएपछि त्यही खालका समस्या पनि अब भविष्यमा हुँदैन कि के हुन्छ?
5: जुन तरिकाको खरिद आउँदैछ भनौँ न, पहिला प्रोजेक्टहरूको पूर्व तयारी बिना होइन रुखहरू नकाटी पोलहरू नसारी जग्गा अधिग्रहण नगरी ठेक्का लाउने प्रवृत्तिले गर्दाखेरि पनि यसको समय सीमा थप्नुपर्ने स्थिति हुन्थ्यो, तर अहिलेको नयाँ खरिद ऐनले धेरै हदसम्म चाहिँ यसलाई एड्रेस गर्ने भएको भएर म्याप थपको समस्या चाहिँ धेरै हटेर जाने चाहिँ हामी विश्वास गर्छौँ।
0: अनि त्यसमा चाहिँ जस्तो म्याद थप्नुपर्ने र थपिएकै समयमा पनि नसकिँदाखेरि तपाईँहरूमाथि कारवाही हुने खालको चाहिँ के छ व्यवस्था, त्यो बारेमा चाहिँ आज प्रधानमन्त्रीज्यूसँग कुरा भयो कि भएन?
5: भयो भयो हजुर, त्यसमा हाम्रो के छ भन्दाखेरि ऐनमै सुरक्षित छ त्यो होइन, हाम्रो कारणले चाहिँ म्याद सकियो भने हामीलाई एलडी लिक्विडिटी ड्यामेज भन्छ होइन, ठेक्का रकमको हरेक दिन 10% गर्दै टोटलको 10% हामीलाई लगाएर काट्ने प्रावधान छ र अनि यदि त्यो गर्दाखेरि पनि सकिएन भने चाहिँ ठेक्का तोडेर अर्को ठेक्का लगाउँदाखेरि जुन डिफरेन्स सम हुन्छ त्यो चाहिँ हामीबाट उसुल गर्ने पनि ऐन आएको छ।
0: उनी थिए नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे। अब अन्तिममा नेपाल बाहिरको एउटा विषय, अमेरिका र इरानले एक अर्कामाथि हमला गरिरहेका बेला इरानको मुख्य परमाणु ऊर्जा केन्द्र नजिकै रहेको बुसेहरमा विस्फोटन भएका विवरणहरू आएका छन्। जवाफमा तेहरानले पनि कतार, कुवेत र बहरैनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको दावी गरेको छ। यसबीचमा जोर्डनले इरानबाट प्रक्षेपण गरिएका 8 क्षेप्यास्त्रलाई बीचमै रोकिएको जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: इरानको स्वास्थ्य मन्त्रालयले पछिल्ला 2 रातका घटनामा 14 मृत्यु भएको जनाएको छ। इरानी समाचार संस्था मेहरका अनुसार अमेरिकी सेनाले पछिल्लो चरणको आक्रमण पूरा गरेको बताएको केही घण्टामै तटीय शहर बन्दर अब्बासमा पनि विस्फोटनका आवाज सुनिएका छन्। इरानको विदेश मन्त्रालयले नागरिक पूर्वाधारमाथिका अमेरिकी आक्रमणको निन्दा गर्दै त्यसलाई युद्ध अपराध भनेको छ। साथै व्यावसायिक जहाजहरूमाथि भएका आक्रमणपछि होर्मुज स्ट्रेटमा पुनः तनाव बढेका विवरणहरू आएका छन्। लगातार 6 दिनसम्मको श्रद्धांजलि कार्यक्रमपछि इरानका पूर्व सर्वोच्च नेता अली खामेनेईको उनकै गृहनगर मसहदमा अन्तिम संस्कार हुँदै गर्दा यी घटनाहरू भएका हुन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: This is the BBC. There are no programs on this channel at present. Details of all our services are at bbcworldservice.com.
7: बजेदेखि रातको 9 बजे
8: हजुरको रेडियो 102.1 मेगाहर्ज
9: रामेछाप उद्योग वाणिज्य संघको सदस्यता नवीकरण सम्बन्धी सूचना
10: रामेछाप उद्योग वाणिज्य संघको विधान बमोजिम आर्थिक वर्ष 2083-84 का लागि सदस्यता नवीकरण खुला भएको छ 2083 साल असार मसान्त भित्र तोकिएको शुल्क र आवश्यक कागजात सहित नवीकरण गर्नुहुन अनुरोध छ म्याद भित्र नवीकरण नगरेमा सदस्यता स्वत खारेज हुनेछ र सदस्य संरक्षण हितकोषको सेवाबाट वञ्चित हुनुपर्नेछ
9: आवश्यक कागजात
10: सदस्यता परिचय पत्र
9: व्यवसाय दर्ता तथा पछिल्लो नवीकरणको प्रमाण
10: र तोकिएको नवीकरण शुल्क
9: अन्तिम मिति 2083 साल असार मसान्तसम्म
10: सदस्य संरक्षण हितकोषबाट संघको सदस्यहरूले आर्थिक वर्ष 2083-84 पाउने सेवाहरू
9: सदस्य मृत्यु
10: नगद राहत रु 20,000 रुपियाँ
9: दुर्घटना स्वास्थ्य उपचार
10: उपचार सम्पूर्ण बिलको 15% वा रु 15,000 मध्ये कुन कम हुन्छ सोही अनुसार भुक्तानी गरिने
9: व्यावसायिक क्षतिपूर्ति आगलागी प्राकृतिक प्रकोप
10: राहत प्याकेज प्रहरी सर्जीमन मुचुल्काको आधारमा रु 30,000 भुक्तानी गरिने
9: अपाङ्गता
10: एकमुष्ट आर्थिक सहयोग पूर्ण अपाङ्गता मापदण्ड भित्र भए रु 20,000 र आंशिक अपाङ्गता नेपाल सरकारको वर्गीकरणको मापदण्ड भित्र भए रु 5,000-10,000 सम्म
9: थप जानकारीको लागि सम्पर्क नम्बर 048-45-028 98-45-43-028 रामेछाप उद्योग वाणिज्य संघ कार्यालय रामेछाप
11: हावाहुरी चलेको बेला के गर्ने
12: घरको झ्याल र ढोका बन्द गर्ने
11: आगोका स्रोतहरू बन्द गर्ने
12: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
11: भिडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
12: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
11: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
12: हावाहुरी चलेको बेला के नगर्ने
11: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
12: बिजुलीको तार लत्रिएको छ भने नछुने
11: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
12: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
11: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश
13: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न
10: चिन्ता नगर्नुहोस् तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी
13: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ
10: हजुर यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच
13: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण
10: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था
13: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय
10: हिंसा सहनु हुँदैन आवाज उठाउनु पर्छ रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ
13: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40 इमेल dhramechap@gmail.com
10: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप
14: तपाईँ असार 26 गते शुक्रबार के गर्दै हुनुहुन्छ आउनुहोस् रामेछापको बन्सरी नगरपालिकाको कार्यालयद्वारा नगरभित्र चालू आर्थिक वर्ष 2082-83 को असारसम्म सञ्चालित समग्र विकास निर्माण र सेवा प्रभावको प्रभावकारिता विषयमा हुने सार्वजनिक सुनवाई कार्यक्रममा जिम्मेवार पदाधिकारीहरूसँग हक्का हक्की प्रश्न र बहस गरौं तपाईँको प्रश्न गुनासा जिज्ञासा वा सुझाव भएमा हक्का हक्की राख्ने र जिम्मेवार जवाब दिई वक्ताबाट जवाब पाइने भएकाले सवाल जवाब कार्यक्रममा सहभागिता सुनिश्चित गरौं सार्वजनिक सुनवाई कार्यक्रम भनी मिति समय र स्थान मिति 2083 असार 26 गते शुक्रबार समय बिहान 11 बजेबाट स्थान 3 लाल पार्क मन्थली 1 रामेछाप कार्यक्रम सहजीकरण गर्ने संस्था प्रहार मीडिया प्रहारी मन्थली 1 रामेछाप जवाबदेही तथा आयोजक मन्थली नगर नगरपालिकाको कार्यालय मन्थली रामेछाप छुटला है सहभागी बनौ जिज्ञासा र गुनासो राखौ जवाफ दिई वक्ताबाट जवाब सुनौ
15: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस् नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस् सूर्यज्योति लाइफ जीवनको लागि
16: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनु होला थप जानकारीको लागि सम्पर्क नम्बर 9851043230 97 67 65 24 29 सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली

0: हजुरपुर रेडियो 102.1 मेगा
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 9851401498 र 9841252957। सार्वजनिक सुनवाई सञ्चालन हुने सम्बन्धी रामेछाप नगरपालिकाको सूचना।
2: रामेछाप नगरपालिकाद्वारा चालू आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको आय व्यय तथा सम्पन्न भए गरेका विकास निर्माणका गतिविधिहरू र सेवा प्रभावको अवस्थाका बारेमा आम नगरवासीहरूलाई सुसूचित गराउन तथा सरोकारवालाहरूका धारणा एवं पृष्ठपोषण लिनका लागि सार्वजनिक सुनवाई कार्यक्रम राखिएकोले सो कार्यक्रममा उपस्थित भइदिनु हुन आम नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: सार्वजनिक सुनवाई सञ्चालन हुने मिति, समय र
2: मिति 2083 साल असार 28 गते आइतबार।
1: समय बिहान 10 बजेदेखि।
2: स्थान नगरपालिका सभाहल रामेछाप नगरपालिका रामेछाप।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप। विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
2: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
2: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
2: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
2: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू।
1: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
2: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
1: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
2: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त सञ्चारमा सुधार ल्याउँछ।
1: लट्टे मार्से, फलम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
2: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
1: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
2: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
3: राष्ट्रिय लोककथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन हुने बारे सूचना।
4: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समितिको प्रथम अधिवेशन तथा सांस्कृतिक कार्यक्रम 2083 निम्नमिति समय स्थानमा हुन गइरहेको छ। कार्यक्रममा सहभागिताका लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। साथै लोक तथा दोहोरी गीत संगीतका चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक सांस्कृतिक प्रस्तुति रहने यस कार्यक्रममा सम्पूर्ण कला संगीत प्रेमी तथा आम दर्शक महानुभावहरूलाई उपस्थित भई कार्यक्रमलाई भव्य र सभ्य बनाउन हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रममा सांगीतिक प्रस्तुति दिने कलाकारहरू
5: प्रजापति पराजुली,
6: दुर्गा राई माझी,
5: बत्री पङ्गेनी,
6: रीता थापा मगर,
5: पशुपति शर्मा,
6: सुभाष केसी,
5: दीपक खड्का,
6: राधिका हमाल,
5: सीता थापा,
6: कृष्ण रेउले,
5: शिव हमाल,
6: जुना श्री,
5: देवी घरती,
6: दिनेश काफ्रे,
5: रामकुमार नेपाली,
6: उषा सुवेदी,
5: भरत बराकोटी
6: र कुमार पुन।
5: कार्यक्रम हुने मिति 2083 असार 27 गते।
4: स्थान तिनलाल पार्क मन्थली रामेछाप। थप जानकारीका लागि संयोजक कल्पना सुनवार सम्पर्क नम्बर 9860-77-5833, सह संयोजक अनिता थापा मगर सम्पर्क नम्बर 9044-26-41-10। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रामेछाप जिल्ला कार्य समिति।
7: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: रामेछाप वासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
4: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
3: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
4: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: रामेछाप वासीहरूको लागि खुसीको

0: यात्रा रोज्नुहोस्।
1: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863295535, रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
0: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
2: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
3: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: रामेछाप नगरपालिकाको अनुरोध।
3: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार, रामेछाप।
6: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
7: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
4: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848-087-828, 9827-8282। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
8: सूर्यज्योति लाइफ इन्सुरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।
9: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
10: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाऊ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
11: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
13: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन

0: दैव दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
2: सम्पर्क नम्बर 0475904669 98692599 8।

0: हजुरको रेडियो 102.1 MHz।
1: तन्ने पैसो कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
2: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गर्यो। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन हो त भने नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
1: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
3: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि, हाम्रै मन्थली कटलपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन, धेरै नभनौ, भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853765, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1 कटर बोर्ड, रामेछाप। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 98178475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
7: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
8: के तपाईँलाई दिस्ता बस्दा रगत आउने वा दिस्ता घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
8: सम्पर्क नम्बर 0845410043, 98638423422।
9: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
10: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
9: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
10: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
9: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
10: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
9: सचेत बनाऊ
10: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड
0: सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम 100% छुट लिएर आएको छ। यदि समयमै प्रिमियम नतिरेको कारण तपाईँको जीवन बीमा ल्याप्स भएको छ भने यही असार 26 गते भित्र नवीकरण गरी विलम्ब शुल्कमा अधिकतम 100% छुट पाउनुहोस्। नवीकरण शुल्क अनलाइन मार्फत वा नजिकैको शाखा कार्यालयमा गई बुझाउन सकिनेछ। थप जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्। सूर्यज्योति लाइफ, जीवनको लागि।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.nbका साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाको FM 95 MHzबाट पनि सुनिरहनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, यसको प्रवर्धन, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा निर्माण व्यवसायीसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नेपाल निर्माण व्यवसाय महासंघका पदाधिकारीसँग भएको छलफलमा शाहले निर्माण क्षेत्र देशको आर्थिक विकास, रोजगारी सृजना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रका समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ 23 र 24 गतिको घटना सम्बन्धी प्रतिवेदन सच्याउन माग गर्दै राष्ट्रिय मानवाधिकार आयोगमा निवेदन दर्ता गराउनु भएको छ। ओलीका तर्फबाट केन्द्रीय सदस्य महेश बर्तौलाले आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेर आयोगको निर्णय नम्बर 177 सच्याउन मागसहित निवेदन दर्ता गराउनु भएको हो। आयोगले भदौको घटनामा पूर्व प्रधानमन्त्री ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानवाधिकार उल्लंघन गरेको ठहर गर्दै कार्यवाहीको सिफारिश गरेको थियो। राष्ट्रिय मानवाधिकार आयोगले सुकुम्बासीको जीवन स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न सरकारलाई निर्देशन दिएको छ। सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाएको विषयमा गम्भीर ध्यानकर्षण भएको भन्दै आयोगले वैकल्पिक व्यवस्था नगरी उनीहरूलाई नहटाउन सरकारलाई निर्देशन दिएको हो। सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाएको विरोधमा आज माइती घरमा प्रदर्शन भएको छ। वैज्ञानिक समाजवादी विद्यार्थी संगठन र जात व्यवस्था उन्मूलन मोर्चाले प्रदर्शन गरेका हुन्। सरकारले वैशाख महिनामा काठमाडौँका नदी किनारका सुकुम्बासी बस्ती हटाएर विस्थापितहरूलाई विभिन्न ठाउँका होल्डिङ सेन्टरमा राखेको थियो। अहिले उनीहरूलाई होल्डिङ सेन्टरबाट हट्न दबाव दिँदै खाना र पानी समेत दिन बन्द गरेपछि विरोध भइरहेको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सरकारले स्पष्ट प्राथमिकता र निश्चित समस्याको पहिचान नगरी संविधान संशोधनको प्रक्रिया अघि बढ़ाउन खोजेको भन्दै आपत्ति जनाउनु भएको छ। ललितपुरको सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित संविधान संशोधनमा नेपाली कंग्रेसको दृष्टिकोण विषयक विचार गोष्ठीमा बोल्दै सभापति थापाले सरकारद्वारा गठित कार्यदलको प्रक्रिया, कार्यविधि र नेतृत्वमाथि प्रश्न उठाउनु भएको हो। गएको जेठ 17 गते प्रतिनिधि सभाको बैठकमा भएको घटनाको जाँचबुझ गर्न गठित समितिले संसदीय मर्यादा उल्लंघन भएको ठहर गरेको छ। सचिवालयका सचिव प्रकाश अधिकारी संयोजकत्वको समितिले बुझाएको प्रतिवेदनमा मर्यादा उल्लंघनको ठहर गर्दै बैठकभित्र अमर्यादित र उत्तेजक शब्द प्रयोग भएमा संसदको अभिलेखबाट हटाउनेदेखि बैठकबाट निष्कासन गर्नेसम्मको व्यवस्था कठोरतापूर्वक लागू गर्न सुझाव दिएको छ। विशेष अदालतले नेपाल दूरसंचार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित 18 जनालाई भ्रष्टाचार मुद्दामा सफाई दिएको छ। विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर गराको इजलासले बिहिबार प्रतिवादी बनाएका सबैलाई सफाई दिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको बिलिङ सिस्टम अपग्रेड गर्ने कार्यमा ठूलो आर्थिक अनियमितता र मिलेमात्र भएको दावी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। निर्वाचन समीक्षा र पार्टी पुनर्गठनबारे प्रतिवेदन तयार गर्न एमाले कार्यदल संयोजक रामबहादुर थापा बादल र सदस्य सचिव शंकर पोखरेललाई जिम्मा दिएको छ। बिहिबार बसेको थापा नेतृत्वको कार्यदलले बैठकले प्रतिवेदन तयार पार्ने जिम्मा नेता थापा र पोखरेललाई दिएको हो। प्रतिनिधि सभाले विभिन्न 4 विधेयकमा राष्ट्रिय सभाबाट भएको संशोधन सर्वसमितिले स्वीकृत गरेको छ। सभाको आजको बैठकले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 राष्ट्रिय सभाबाट भएको संशोधन स्वीकृत गरेको हो।
शास्त्री परिसर स्थित राहदानी विभाग नजिकै आत्मदाह प्रयास गरेका 25 वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। उनको हाल वीर अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ। उपचारमा संलग्न प्लास्टिक सर्जन डाक्टर पीयूष दाहालले नेपालीको अवस्था गम्भीर रहेको बताउनु भएको छ। चालू आर्थिक वर्षको बजेट अन्तर्गत सरकारी भुक्तानी गर्ने आज अन्तिम दिन हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 आर्थिक वर्ष सकिनुभन्दा 7 दिन अघि नै सम्पूर्ण खाता बन्द गरी बजेट भुक्तानी निकासा रोक्का गर्नुपर्ने प्रावधान छ। यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाता बन्दी भनिन्छ। यसअनुसार आज राति 12 बजेदेखि खाता बन्द गर्नुपर्छ। राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण गर्न लागि एकाले 2 दिन राहदानी सेवा बन्द हुने जनाएको छ। विभागले सूचना निकालेर हाल सञ्चालन रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले आज र भोलि राहदानी सम्बन्धी सेवा बन्द रहने जनाएको हो। रामेछाप कुमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावविहीन प्रभावहीन बन्दा स्थानीय बासिन्दा कर्मचारी शिक्षक तथा सेवाग्राही दैनिक रूपमा शास्ति भोग्न बाध्य भएका छन्। फोन नलाग्ने लागे पनि आवाज स्पष्ट नसुनिने सम्पर्क पटक पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै नटिप्ने समस्याले संचार सेवा संकटग्रस्त बनेको स्थानीयको गुनासो छ। रामेछापको मन्थल नगरपालिका वडा नम्बर 4 सालुका आग लागि पीड़ित व्यवसायी काशीराम श्रेष्ठलाई रामेछाप उद्योग म्यानेजर संघले आर्थिक सहयोग गरेको छ। उनी सालु बजारमा दुर्गा फेन्सी स्टोरका संचालक हुन्। संघका अध्यक्ष प्रकाश कुमार श्रेष्ठले बिहिबार मन्थलमा आयोजित कार्यक्रममा व्यवसायी श्रेष्ठलाई राहत उपलब्ध गराएका हुन्। पर्साको पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत संजय कुमार पाण्डे सहित 3 जना विरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको छ। सार्वजनिक सम्पत्ति अनि नोक्सानी सरकारी कागजात सच्चाएको तथा गलत लिखत तयार गरी कराई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो। सिराहाको विष्णुपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रविन्द्र कुमार महत सहित 8 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। सार्वजनिक सम्पत्ति अनि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरू सहित स्थानीय किसान कृषि सहकारी संस्था लिमिटेड विरूद्ध मुद्दा दायर गरेको हो। महत सहित गाउँपालिकाका इन्जिनियर एवं योजना शाखा प्रमुख अनिक यादव, तत्कालीन लेखापाल रमेश गदाल, सहकारी संस्थाका तत्कालीन अध्यक्ष सरोज कुमार यादव, सहकारी संस्थाका संचालक समितिका तत्कालीन सदस्य राजेश्वर प्रसाद सिंह, सहकारी संस्था अन्तर्गत धान प्रशोधन उद्योग स्थापनाका लागि गठित निर्माण उपभोक्ता समितिका अध्यक्ष मनोज कुमार यादव र कोषाध्यक्ष द्वय कविता कुमारी र सचिव रामबाबु यादव विरूद्ध मुद्दा दायर गरिएको आयोगको आरोप पत्रमा उल्लेख छ। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाका कर्मचारी हिरालाल काफ्ले विरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको छ। काफ्लेले शैक्षिक योग्यताको नकली प्रमाणपत्र पेश गरी गाउँपालिकामा नियुक्ति लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो। दोलखामा छिमेकीको खुकुरी प्रहारबाट एक युवक घाइते भएका छन्। जिल्लाको भीमेश्वर नगरपालिका 7 मा छिमेकीको खुकुरी प्रहारबाट स्थानीय 28 वर्षीय दीपक ठकुरी घाइते भएका हुन्। उनलाई आफ्नै घरको आँगनमा सोही स्थानका 43 वर्षीय हरिबहादुर साईले खुकुरी प्रहार गरेको दोलखा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हरिबहादुरले विवादका क्रममा ठकुरीमाथि खुकुरी प्रहार गरेका थिए।

Hazırkı Ravaz, Hazırkı Saat, Yuhu, Hazırkı Radio XAD, Tapnayik Megahertz, Namaskar. Hazırkı Radio XAD, Tapnayik Megahertz, Gür, Atrikalan Prastiti, Karikram SMS, Duhuriko, Parkhama Rahanu Vaika, Vastanu Vaika, Tapay Tamam, Tamam Adrani, Astro Taman Arama, Atrikalan Lok Sangitika Vivadan Saita, Hardiko Swagat Karna Sahanshu, Makarikram Prastita, Tapay Kamutiko Duk Duki, Bakhar Chowda Bada Pandra Malaki, Gyan Sam Tutu, Raz Mahata. As upon it, the Paiko Masma was the Vaisaki Kosu, the Paisa Ramna, Ramayla Karnakolagi, and your Palazzo, this is, Panamakolagi. नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी हामी हप्ताको सातै दिन आउँछौँ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि अनि रहन्छौँ लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका मेसेजहरू वाचन हुन्छन् अनि साथसाथै तपाईँले नै रोजाइमा पार्नुभएका लोक दोहोरी भाकाहरू तपाईँको माझमा राख्दै अगाडि बढ्छौँ भने साथमा तपाईँले लेखेर पठाउनुभएका मिठा रमाइला लेख रचनाहरू वाचन गर्दै अगाडि बढ्नेछौँ साथमा मेरा मनका भावनाहरू होइन समय सान्द्रिक कुराहरू तपाईँको माझमा जोड्दै अगाडि बढ्नेछु सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु बिहानदेखि काम गर्दा गर्दै लागेको थकाई पीर चिन्ता व्यथाहरूलाई भुलाउने कोसिस हाम्रो रहन्छ साथसाथै भनौँ न लोकगीत संगीतको पनि संरक्षण सम्वर्धन गर्ने हेतु हाम्रो रहेको छ उद्देश्य रहेको छ भन्न चाहन्छु फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 मेगाहर्ज तामाको एफएम 95 मेगाहर्ज अनि अनलाइनका माध्यम भनेको हाम्रो पात्र नेपाली पात्र हजुरको एप हजुरको न्युज डट कम सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यम छन् अनि टिकटक लाइभ मार्फत पनि उपस्थित भएको छु सुन्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ है पनि भन्न चाहन्छु कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोस् मिठा रमाइला लेख रचनाहरू पठाएर साथ दिनुहोस् यदि तपाईँले लेख रचनाहरू पठाउनुभयो भने मैले तुरन्त फर्काउने कोसिस पनि गर्छु अथवा त्यसलाई विश्लेषण गर्ने कोसिस गर्छु त्यो लेखको आधारमा म डुबेर त्यसका ती भावनामा डुबेर मैले केही भन्ने कोसिस गर्छु है पनि भन्न चाहे पठाउँदै गर्नुहोला मेसेजहरू यति बेला तपाईँको माझमा एउटा गीत राख्न चाहन्छु मन परेको फुल खसेको तिमीलाई मैले नपाउन रहेछ र यति धेरै माया बसेको यो गीत रामजी खाँड अनि विष्णु माझीको आवाजमा लेखेको गीत तपाईँको माझमा राख्न चाहन्छु कार्यक्रमको सुरुवातमा त्यसपछि म आउँछु तपाईँले पठाउनु भएका मेसेजहरू वाचन गर्नको लागि तपाईँसँग होइन रम्नको लागि रेडियो सुन्दै गर्नुलाई मेसेजहरू पठाउँदै गर्नुलाई त

तिमलाई मैले नपाउन रहेछ र यति धेरै माया बसेको मन परेको फुला खसेको यो गीत तपाईँको माझमा राखेर कार्यक्रमको सुरुवात गरिसकेको छु। आवाजमा म सुराजमा छु, साथमा तपाईँ हुनुहुन्छ। रातको समय छ, रामजी घाट अनि विष्णु माझीको आवाजमा गीत तपाईँले भर्खरै सुन्नुभयो। कार्यक्रम यहाँ समाजले हो हप्ताको सातै दिन आउने गर्दछ। राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारपछि रहने गर्दछ लगभग 11 बजेसम्म तपाईँले पठाउनुभएका म्यासेज अनि साथसाथै लेख रचनाहरू वाचन हुन्छ, सुन्न चाहन्छु। कहिलेकाहीँ के हुन्छ भन्दाखेरिमा तिमीलाई मैले पाउनु त रहेनछ भाग्यमा, तर खै कसरी यो मनमा यति धेरै माया बस्न पुग्यो भनेर पनि सोचिन्छ, सोच्नु भएको छ। कहिलेकाहीँ लाग्छ यो नियतिको कस्तो खेल, जहाँ गन्तव्यको कुनै अत्तोपत्तो हुँदैन, तैपनि पाइलाहरू तिम्रो दिशातिर दौडिरहन्छन्। तिमीलाई आफ्नो बनाउन नसक्नु मेरो व्यवस्था बन्योला, तर तिमीलाई चाहेर पनि भुल्न नसक्नु मेरो मुटुको बाध्यता बनेको छ। होइन, हरेक पल हरेक धड्कनमा तिम्रै नाम गुन्जिरहन्छ। यदि तिमी मेरो हुने नै थिएनौ भने यो मनमा यति गहिरो गरी किन आफ्नो छाप छोडेर गयो? पाउनु मात्रै प्रेम होइन भन्छन्, तर कसैलाई अधैसम्म चाहेर पनि पाउन नसक्दा भित्रभित्रै मन कति रुन्छ। त्यो केवल यो रात र मेरा होइन मेरा यी आँखाहरूलाई मात्र थाहा छ, मेरा ती सिरानीहरूलाई मात्र थाहा छ। तिमीलाई पाउन नसके पनि तिमीलाई गरेको निस्वार्थ माया सधैँ मेरो मनको कुनामा होइन कुनै कुनामा जीवितै रहनेछ। तिमी मेरो नभए पनि तिम्रा यादहरू सधैँ मेरै भइरहनेछन्। यो मैले भने अब पाला तपाईँको, तपाईँले मलाई फर्काउनुपर्छ, भन्नुपर्छ, यी कुराहरूमा जोड्नुपर्छ। होइन, अलिक सेन्टिमेन्टल भएकाले बज्यो, त्यसपछि मैले पनि सेन्टिमेन्टलै कुराहरू जोडेँ। यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु। मिनु लम्तरी मगर हुनुहुन्छ, हेलो दाजु दर्शन, नमस्कार श्रीराज सर भन्नुहुन्छ है, हजुर भाइ है, ल भन्नुहुन्छ पाल्पा पालुङ घर भाइ हाल भने साउदी अरेबियाबाट कार्यक्रम मजाले हेर्दै र सुन्दैछु भन्नुहुन्छ। विमल राज छेत्री र विश्व माझीको स्वरमा रहेको वरदान पाएको भा, मागे जति वरदान पाएको भा भन्ने गीत राखिदिनु भन्दैनुहुन्छ, वरदान पाएको भा ठिक छ राखिदिनुहोला, यो गीत सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। सोना कम्बङ हुनुहुन्छ, सेवारो नमस्कार शुभरात्रि चार्ज श्रीराज महासर, हजुर सोझ मान्छे हजुरलाई मुटीको कुनादेखि मिठो याद माया अटुट सम्झना छ। यो बेला तपाईँको मिठो आवाजमा रमाउने मान्छे म, रातको बेला तपाईँको आवाज सुन्नेछु ल भन्नुहुन्छ। आवाज बाहेक तपाईँ देखेकी छैन मैले, तर पनि सुन्दैछु श्री सर भन्नुहुन्छ। आवाजमा रमाउनुहोस् न, हेर्नु किन पर्यो, हेर्दाखेरि यी आँखालाई राम्रो पनि लाग्न सक्छ न राम्रो पनि लाग्न सक्छ। जब सुन्दाखेरि आवाज मन्द होइन एकदम मिठ आइराखेको छ भने किन हेर्नुहुन्छ? होइन, किन आँखालाई अथवा मनलाई दोष दिने काम गर्नुहुन्छ? कहिलेकाहीँ मनले आँखाले राम्रो लाग्न सक्छ, मनले नराम्रो सोच्न सक्छ म प्रति देख्नुभयो भने होइन। कहिलेकाहीँ मनलाई राम्रो लाग्न सक्छ, आँखालाई नराम्रो लाग्न सक्छ। त्यही भएर आवाज आवाजमा रमाउनु सुन्न चाहे। शुभरात्रि छ प्यारीहरू, अप्सरा खड्का, सबिना कन्दुङ्गा, त्यस्तै गरेर अञ्जिता ठकुरी, अप्सरा बस्ने त, सुनिता भण्डारी, श्रीराज महत्या, मुजराल देवान, देवान टिक्राम घिमिरे, प्रेम खड्का, टिक्राम सुनार, घाल अबिरमान, त्यस्तै गरेर हिम्मत खड्की, समीर सहयोगी, अन्जान थुलुङ, विश्वजित जिमे, त्यस्तै सृजला सापकोटा, कल्पना साम्पाङ, कमल पौडेल, तारा श्रेष्ठ, केशव सेन्चुरी, विनिता गिरी, हिराबहादुर लगाई लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। हेलो नमस्ते हजुर, म अनलाइन मार्फत सुन्दैछु है, सुन्नु डिफिकल्टी खोला गाउँ मगर टोलको मान्छे, आज काठमाडौँबाट स्पेसली सम्झिनु पर्दाखेरि घर परिवार भन्नुहुन्छ। अनि प्यारी श्रीमती अनिसाले, छोरी प्रिन्सा आस्था लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, छोरीहरूलाई सम्झिँदैनुहुन्छ होइन ठिक छ। धनश्रेष्ठ हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ फेसबुक लाइभ मार्फत काठमाडौँबाट, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। सुमित यता सुनवार किराँत हुनुहुन्छ, आज उहाँले पनि मेसेज पठाउनु भएको रहेछ, कार्यक्रम सुन्दैछ है रामेछाप देउराली घर भए आज काठमाडौँबाट भन्नुहुन्छ होइन। सुमित यता सुनवार किराँत हो, कार्यक्रम सुन्दैछु, धेरै मनपर्छ भन्नुहुन्छ। बज्नु पछि घर परिवार
सबैमा समर्पण गर्न चाहन्छु। साथीलाई सबैमा भन्नुहुन्छ भने गीत रोजाइमा पार्नु भएको छ, मिल्छ भने रामजी खाँडको त्याउन रुमाल बहिना भने गीत राखिदिनु सक्नुहुन्छ। आज रोजाइका गीतहरू धेरै छन्, म राख्ने कोसिस गर्छु होइन, तर हेरौँ समयले साथ दिएसम्म लेख रचनाहरू केही छन् भने पठाउनुहोस् ल, वाचन गर्ने कोसिस गर्छु म। आज भावनामा डुबेकै छैन, भावनामा डुब्ने कोसिस गर्छु। शिला हेर्दै हुनुहुन्छ भाइ, लेख रचना पठाउनुहोस् ल पनि भन्न चाहे। त्यस्तै गरेर प्रकाश के सुन्नुहुन्छ, नेपालतिर पानी कतिको परेको छ दाई भन्नुहुन्छ। पानी खै रामेछापमा अघि एकछिन छुट्याए जस्तो लाग्थ्यो, फेरि छैन होइन, यस्तै भइराखेको छ। पानी कतै व्यस्तरी परिराखेको छ, खै यता हामी भएतिर परेकै छैन होइन, एकछिन चाहिँ परेको है, यस्तो छुट्याएको थियो फेरि गयो। कार्यक्रम खाना खानुभयो, राम्रो चलाउनु भएको छ है दाई भन्नुहुन्छ। नाइट ड्युटी गरेको छु है दाई, मैले ड्युटीबाट सुन्दैछु हजुरलाई भन्नुहुन्छ। विशेष रूपमा धन्यवाद, कानमा इयरफोन होइन लगाउँदै कार्यक्रम सुनिराखेको छु भन्नुहुन्छ दाई। विष्णु माझीको झ्याउकिरी करायो भने बर्खाको गीत राखिदिनुहोस् भन्नुहुन्छ, राख्ने कोसिसमा गरौँला पनि मन चाहे। त्यस्तै गरेर कविता कतानु हुनुहुन्छ, काठमाडौँबाट सुन्दैछु सम्झना सबैमा, शुभरात्रि छ है भन्नुहुन्छ दाई। अब साउन्ड साउन्ड होइन श्रावण होइन साउन्ड लाउन लगाइसकेको छ दाई, अब तिजका गीतहरू बजाउनु होला है भन्नुहुन्छ हजुरले दाई। साउन्डको 15 गतेबाटै तिजका गीतहरू बजाइदिनु होला भन्नुहुन्छ हजुरको जो आज्ञा होइन, हजुरको इच्छा हामी पूरा गर्ने कोसिस गर्छौँ पनि भन्न चाहे। तर एउटा रुल्स एन्ड रेगुलेसन हुन्छ, एउटा रुल्समा रहेर हर चिज गर्यो भने राम्रो हुन्छ प्रकाशजी, किन भन्दाखेरिमा जे चिज पनि एउटा समय र परिधिमा रहेर गरियो भने त्यो मजा आउँछ, राम्रो हुन्छ, उत्कृष्ट हुन्छ। तर समयभन्दा बाहिर गयो भने मजा आउँदैन, मान्छेले पनि हेर्ने दृष्टिकोण बुझ्ने दृष्टिकोण फरक हुन्छ होइन। त्यही भएर कहिलेकाहीँ लिमिटमा बस्नुपर्छ जस्तो लाग्छ प्रकाशजी होइन, गीतहरू राख्दाखेरि लिमिटमा राख्नुपर्छ जस्तो लाग्छ। तिजका गीत अहिले राख्ने होइन, साउन्डमा राख्ने होइन, भदौमा छ तिज, साउन्डदेखि राख्ने हो र होइन। दसैँका गीत अहिलेदेखि राखेर हुन्छ, वैशाख जोडदेखि नै। चाड भनेको चाड हो के, चाडमा किन बजाउने त गीत, चाडको बेलामा तिजका गीतहरू होइन दसैँका गीतहरू किन निस्किन्छन् त, अहिलेदेखि निकाले भइहाल्यो नि होइन, किनकि महत्त्व छ के, हर चिजको महत्त्व छ प्रकाशजी। जितिपन पनि त्यति राम्रो हुन्न हो यो भने रिसाउनु होला। कल्पना साम्पाङ हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। आज मलाई यो मुटु तिम्रै हो, यो धडकन तिम्रै हो भन्ने गीत राखिदिनुहोस् भन्नुहुन्छ, राख्ने कोसिस गर्छु म। तर धेरै साथीले गीत रोजाइमा पारिराख्नु भएको छ, सो म समयले साथ दिएसम्म राख्ने कोसिस गर्छु, नरिसाउनुहोस् ल। मैले चाहे मेसेजहरू वाचन गर्दैछु म यति बेला, कल्पनाजीको रोजाइको गीत भन्नुहुन्छ। अनि प्यारो मान्छे दिलपाली शर्मिला राईलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना भन्नुहुन्छ। भने मामा अञ्जना त्रिपारी साम्पाङ, बाबा विनोद साम्पाङ, सुना कन्दुवा, मनिषा भान्तुवा, रञ्जित राई, रमला साम्पाङ, कालबिरमान सुनवा, ढकाल धर्मराज, योगेन लिम्बू, तीर्थ राई, लवली किरात, हजारमान राई, त्यस्तै गरेर भूमिका राई, राई अनिता, दादा रामकुमार थापा, दादा गणेश श्रेष्ठ, दादा माधव ढुङ्गेल, नाना उमा ढुङ्गेल, जमुना राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला राई नि राजकला भन्नुहुन्छ, सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। त्यस्तै गरेर हेलो नमस्ते नमस्कार शुभरात्रि शुभरात्रि भन्नुहुन्छ भन्न चाहन्छ। यता सिन्धुली कलन्जर घर भइहाल चाहिँ रोमानियाबाट तामाङ नरेश भाइबा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद, उच्चारण त सही गर्दछु नि तामाङजी। रूपसना योग्य हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है सिन्धुली ढुङ्ग्रे भाषबाट भन्नुहुन्छ, कार्यक्रम सुन्दैछु। अनि सम्झिनु पर्दाखेरि घर परिवार, मामु दिदी दादा, भाउजू बिनाजू, भदा छोरीहरू, अनि डियर हस्बेन्ड होइन, त्यस्तै राई सम्झना, कमला विष्ट, सुनिता सुनवार, सबिना पोखरेल, अनिता राउत, प्रियङ्सा बस्नेत, प्रवीणा पौडेल, धनु गजमेर, निकिता मगर, अनुज खाती, मनोज सुन्दा, शिला अधिकारी र विशेष विशेष नाम छुटेका सबैमा सम्झना चाहन्छ है शुभरात्रि मिठो सपनीको कामना भन्नुहुन्छ। अर्जुन आखाले पनि शङ्खा सभा धर्मदेव दुई तामापोकबाट कार्यक्रम मजाले सुन्दैछ है भन्नुहुन्छ। मिडिया प्रेमी राई अनिसा, अञ्जिता माला ठकुरी छेत्री, रोज छेत्री, हरपल रोशनी, राज बिएकी गुरुङ, राज घले मगर, त्यस्तै एड्रिन जिमे, ललित जिमे, अगोल्टे माइला, जगल्टे कान्छा, भट्टारे मामा लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। यति बेला म गीततर्फ लाग्न चाहन्छु, हेर्दै पनि हुनुहुन्छ तर म टिकटकको म्यासेज एकैछिनमा वाचन गर्नेछु। यति बेला म तपाईँको माझमा
एउटा गीत राख्न चाहन्छु हैन मलाई एउटा गीत राख्दिनुस् है भन्नुहुन्छ तपाईँको माझमा राख्न चाहन्छु माघे जति वरदान पाएको बा विमलराज छेत्री विष्णुमाझीको सुमधुर आवाजमा गीत यति बेला राख्न चाहन्छु त्यसपछि अन्य कुराहरू गर्नको लागि होइन मिठा मिठा रमाइला भाकाहरू राख्नको लागि तपाईँको माझमा

मैले चाहिँ त्यो वरदान पाएको भए कति सुखी हुँदो यो जीवन होइन मेरो साथमा तिमी भएको भए कहिले काहीँ सोच्नुहुन्छ कि नै कतिको प्रेम सफल भएको छ कतिको असफल भएको होला असफल के भयो के कारणले भयो त्यो तपाईँलाई थाहा छ के कारणले होइन सफल भएन तपाईँहरू बिचको प्रेम त्यो तपाईँलाई थाहा छ होइन तर सफल के कारणले भयो त्यो पनि थाहा छ जब असफल हुन्छ नि अनि असफल भइसकेपछि चाहिँ होइन सोच्ने होइन अघि जति वरदान पाएको भए यस्तै यस्तै कुरा हुँदो होइन कति खुसी हुँदो है सोचेको जस्तो सबै कुरा भएको भए जिन्दगीसँग सधैँ बिताउने होइन भनौँ न जिन्दगी सँगसँगै कटाउने भनेर बाचा गरेका ती कुराहरू पुरा नहुँदा होइन कहिलेकाहीँ त सोचिन्छ होला होइन यसो गर्नुपर्छ है यसो गर्नुपर्छ यो हुनुपर्छ हाम्रो जीवनमा यो होइन यो भयो भने राम्रो हुन्छ भनेर एउटा चित्र कोर भविष्यको चित्र कोर्दाखेरि त्यो चित्र कोरिए अनुसार सफल नहुँदाखेरि सोच्नुहुन्छ होला माघे जति वरदान पाएको भए होइन यी सबै कुरा भएको भए कति खुसी हुनु है जीवन भन्ने हुँदो तपाईँ पनि कहिलेकाहीँ भविष्यका कुराहरू यसरी यसरी यसरी बुनिन्छ नि जस्तो अरू कोही छैन ऊ मात्र साथमा छ होइन ऊ मात्र साथमा छ अरू कोही चाहिँदैन ऊ मात्र भए पुग्छ उसले साथ दिए पुग्छ ऊ र हामी एक भए पुग्छ।

अनि साथसाथै ऊ र हामी मिलिसकेपछि त अरू किन चाहियो र जे पनि गर्छ होइन, तिमी यो गर म यो गरौँला, तिमीले यसो भन म यसो गरौँला भन्दै लामो जिन्दगीको यात्राको त्यो सपना चित्र कोर्दाखेरि होइन, सपना भन्दा पनि चित्र कोर्दाखेरि त्यो नहुँदाखेरि होइन फाइदा चाहिँ गाह्रो हुँदो, गाह्रो पनि भएको होला भन्न चाहन्छु। त्यतातिर नजाउँ, फ्रिक्वेन्सी मोडुलेसन हर्सिसको रेडियो 1.2 MHz अनि तामाको स्याफिङ 95 MHz हामीलाई सुन्दै हुनुहुन्छ भने अनलाइनका माध्यमबाट पनि हामीलाई यति बेला हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ, टिकटक लाइभ मार्फत पनि यति बेला हेर्दै हुनुहुन्छ मलाई। म म्यासेजतर्फ लाग्छु, मैले म्यासेजहरू वाचन गरेको छैन टिकटकमा प्राप्त। यति बेला हुनुहुन्छ, म्यासेज पठाउनु भएको छ अनिता जिरेल हुनुहुन्छ, दाइ नमस्कार हेर्दैछु है, सञ्चना सबैमा भन्दै हुनुहुन्छ, सञ्चन हुन्छ भन्नुहुन्छ, ठिक छ, राम्रो छ, रमाइलो छ। मिनु लम्तरी मगर हुनुहुन्छ, सञ्चना सबैमा है भन्नुहुन्छ, सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला हुनुहुन्छ शिला अधिकारी हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ है, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद अनुभराज। नवराजी हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सुन्दैछु है भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, विनोद बरुवाल हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। त्यस्तै गरेर त्यस्तै गरेर विनोद बरुवाल हुनुहुन्छ, हेर्दैछु है भन्नुहुन्छ, सालु घरमै हाल्छ काठमाडौँबाट, सञ्चना सबैमा भन्नुहुन्छ, उहाँले पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। निकिता मगर हुनुहुन्छ, सञ्चना सबैमा है भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला अप्सरा हुनुहुन्छ, काठमाडौँबाट सुन्दैछ है, अप्सरा खड्का हेर्दैछु, सञ्चना सबैमा भन्नुहुन्छ। दीपक बिक हुनुहुन्छ, सञ्चना सबैमा है भन्नुहुन्छ। सुष्मा बोहरा हुनुहुन्छ, सञ्चना सबैमा है भन्नुहुन्छ, हेर्दैछु बुटौलबाट भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। सुनिता सुनार हुनुहुन्छ, शुभरात्री सबैमा भन्नुहुन्छ। रूपसना योगी हुनुहुन्छ, शुभरात्री सबैमा भन्नुहुन्छ। मिस टली हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। सिन्धुलीबाट सुन्दैछु हेर्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि मैले धन्यवाद दिन चाहे। त्यस्तै गरेर यति बेला हामी सिधै गाउँबाट हुनुहुन्छ, उहाँ पनि हेर्दै हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। त्यस्तै हिराबहादुर लकाइजी हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ, सुन्दै पनि हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। देवेन किशोर अन्जानजी हुनुहुन्छ, हाँस्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु भन्न चाहे। त्यस्तै गरेर बिल्कुल हो नि, मरिको मन उता मरिदा मेरो मन रुन्छ भन्नुहुन्छ। सबिना पोखरेल हुनुहुन्छ, सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ धन गजनेर हुनुहुन्छ, हेर्दैछु है, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। झप्पै आइन मगर्ने गीत सुन्नु है सरजी भन्नुहुन्छ, देवेन किशोर अन्जाल होइन, निरोसिया हुनुहुन्छ, निरोसियाजीले पनि हेर्दैछु, सम्झना सबैमा भन्नुहुन्छ। त्यस्तै तामाङ नै हुनुहुन्छ, खाना भयो दाई भन्नुहुन्छ, भयो हजुरको भयो किन है, काठमाडौँबाट हो है, सुन्दैछु हेर्दैछु, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई अर्जुन आखा हुनुहुन्छ, उहाँले सुन्दैछु भन्नुहुन्छ, हेर्दै हुनुहुन्छ होइन। त्यस्तै गरेर राजु शिवाकोटी हुनुहुन्छ, कतारबाट कार्यक्रम सुन्दैछ है, एकदमै मनपर्छ कार्यक्रम भन्नुहुन्छ, घर सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका छ हो भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। सिन्धुली गोलन्जोरतिर प्रायः जस्तो हाम्रो रेडियो घन्किँदो रहेछ, सबैतिर है हामी गएका थियौँ, यसो सुन्दै हुनुहुन्छ भने सम्झना सबैमा भन्नुहुन्छ। आयुष छेत्री हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, रामी छपलासीबाट आयुष छेत्री हो भन्नुहुन्छ, बज्नु चाहिँ घर परिवार साथीभाइ सबैलाई समर्पण गर्न चाहन्छु, सुनाउन चाहन्छु भन्नुहुन्छ। राधिका राउत हुनुहुन्छ, कार्यक्रम सुन्दैछु, सम्झना सबैमा मिठो माया छ है भन्नुहुन्छ। अविनाश आई हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, सुन्दरीबाट सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ। सुनिता सुनवार हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, रामेछापबाट सुनिता सुनवार भन्नुहुन्छ। विमला सुनवार, राजु लोहार, सुजना सुनवार, त्यस्तै गरी रूपसना योगी, जनक रजाली मगर, धनु गजमेर, छुची फुची बिनु, टिकराम सुनवार, शिला अधिकारी, रमेश आलेत, लिम मगर, सुजन माझी, सुजी राई, सबिना पोखरेल लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। त्यस्तै गरेर धर्मराज हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, सम्झना सबैमा शुभरात्री भन्नुहुन्छ भने दीपिका पूर्वथानी मगर हुनुहुन्छ, सुन्दैछ है भन्नुहुन्छ, काठमाडौँबाट दाई कार्यक्रम सुन्दैछु मजाले यो रातको समयमा, सम्झना सबैमा है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु।
तुफान सुनखरी मगर हुनुहुन्छ दैनिक भाटाई है सम्झना सबैमा भन्नुहुन्छ तुफान सुनखरी पहिलोचोटि यो नाम सुन्नेलाई पनि विशेष रूपमा धन्यवाद चन्द्र राई हुनुहुन्छ खोटाङबाट चन्द्र हो है भन्नुहुन्छ चन्द्र भर्खर आउनुभयो आए विशेष रूपमा धन्यवाद म्यासेजको लागि शुभरात्रि सबैमा भन्नुहुन्छ मिडिया प्रेमी राई अनिसाले मिस यु अल भन्नुहुन्छ अनिसा केसाईले सम्झना सबैमा है भन्नुहुन्छ त्यस्तै गरेर दिनेश देवान देवान हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि देवान देवान हो मिर्ता मोड झापा घर भइहाल्छ रोमानियाबाट कार्यक्रम मजाले सुन्दैछ है भन्नुहुन्छ रोहित श्रेष्ठ हुनुहुन्छ हृदय हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद देवान देवानले सञ्चित हुनुहुन्छ सोना कन्दुङ्गा सञ्जु शेर्पा सञ्जु बान्तबाजेनु सबिना लिम्बु कन्दुङ्गा त्यस्तै गरेर मिडिया प्रेमी अस्मिता मगर कालिका मलाउने लिम्बुनि प्रतीक्षा चामी राई खुसिनी रा तामाङ माई माया आयुष सनिया शेर्पा कहाँ सबैमा सम्झना माया छ भन्नुहुन्छ यति बेला म गीततर्फ लाग्छु तपाईँको माझमा एउटा गीत राख्न चाहन्छु झ्याप्पै आइन बाहुनी ए हो त झ्याप्पै आए बाहुनी यो गीत म राख्न चाहन्छु मैले बिस्तै मलाई अर्को गीत चाहिँ आउँथ्यो फेरि यो गीत चाहिँ आएन कि झ्याप्पै आइन म गर्ने झ्याप्पै आए बाहुन दाई यस्तो यस्तै रहेको छ यो गीत भद्री कुमार पङ्गिनी ज्योति मगरको आवाजमा हिजो तपाईँको माझमा यति बेलाको समयमा राख्न चाहन्छु त्यसपछि आउँछु ल म्यासेजहरू वाचन गर्नको लागि रेडियो सुन्दै गर्नुहोला टिकटक लाइभ हेर्दै हुनुहुन्छ म्यासेजहरू पठाउँदै गर्नुहोला कार्यक्रमलाई सेयर गर्नुहोला लेख रचनाहरू केही छन् भने पनि पठाउँदै गर्नुहोला ल यति बेलाको समयमा चाहिँ तपाईँको माझमा यो मिठो रमाइलो भाका झ्याप्पै आइन बाहुनी।

झ्यापाए झ्यापाए आए बाहुन्दै जनैभेर र यो गीत तपाईँको माझमा राखे म गर्नेको याद आइराखेको छ यति बेला मलाई चाहिँ तपाईँले आएको छ कि छैन है मैले हेरेँ राम्री राम्री हरि भगवान्को नाम लिनुपर्छ अरे भन्थ्यो है ठिक छ कस्तो मेरो आँखा भनेको भर्खर 14-15 लागेको मान्छे परेमा आज बिहिबार यस्तो बजारतिर गएको यो हेरेँ त्यो पनि राम्री मरे त्यो हेरेँ त्यो पनि राम्री मरे जुन हेरेर त्यही राम्रो लाग्छ यो उमेरले गर्दा खै के भयो के भयो कार्यक्रम एसएमएस देहोरी अनियर भइराखेको छ आवाजमा म श्री राजमहसु साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेर्दै अनि सुन्दै हुनुहुन्छ भन्ने आशा छ हामी हप्ताको साथै दिन आउँछौ राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार पछि रहन्छौँ लगभग 11 बजेसम्म हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गरिरहेको छु साथसाथमा म यति बेला टिकटक लाइभबाट पनि प्राप्त म्यासेजहरूलाई पनि स्थान दिइरहेको छु सो त्यो भएर म्यासेजहरू पठाउनुहोस् लेख रचनाहरू केही छ भने विशेष प्राथमिकता दिन्छु समय 12 बजोस् तर म वाचन चाहिँ गर्छु है लेख रचनाहरू हुनुपर्छ राधिका राउत हुनुहुन्छ दादा नमस्ते सुन्दैछु है दोलखा आफ्नै घरबाट तल रेडियो बजिराखेको छ म बेडमा ढल्किँदै सुन्दैछु धेरै पछि आफ्नो घर आए आनन्द आइराखेको छ यो झरी हजुरको कार्यक्रम मिठो स्वर त्यही माथि मन छुने मिठो लोकधोर गीत वा कति आनन्द लागेको छ दाई सुनिराखेको छु ल मिल्छ भने आज मलाई खुसी छैन म सम्झी सम्झी नरो है निर्माया चाहेर नि तिम्रो भएन म भन्नुहुन्छ अनि माथि भन्दिनुहुन्छ खुसी लागेको छ होइन घर आएको छु रमाइलो लागिराखेको छ तपाईँको स्वर सुन्न पाएको छु त्यो पनि आफ्नै घरबाट भन्दिनुहुन्छ अनि फेरि भाका कस्तो रोज्नुहुन्छ खुसी छैन मरे कसरी अनि भाका अर्को रोज्नु भयो ठिक छ कारण के हुनसक्छ आफ्नो मायालुको याद आउन सक्छ नि त होइन र कि भएन अर्कै अलिक बढी बोले कि म कहिलेकाहीँ भावनामा डुब्ने गर्छु अलिक बेसी नै भन्ने गर्छु होइन कार्यक्रम सुन्दैछु भन्नुहुन्छ बजाइदिनुहोस् ल राखिदिनुहोस् ल भन्नुहुन्छ युट्युबबाट सुन्दा नै हुन्थ्यो तर यसरी रोजाइमा पारेर सुन्दा छुट्टै आनन्द आउँछ क्या दाई भन्नुहुन्छ हो राधिकाजी स्वागत छ घरमा होम टाउनमा अनि यति बेला सुन्दै हुनुहुन्छ भन्नुहुन्छ दोलखा आफ्नै घर रेडियो तल बजिराखेको छ भन्नुहुन्छ भनेपछि तपाईँ मात्र सुन्दै हुनुहुन्न होला यति बेला परिवार हुनुहुन्छ होला होइन सबैजना सुन्दै हुनुहुन्छ होला निन्द्र लागेको छैन होला भलाको साह्रै हुँदैछ होला भन्न कस्तो भयो होइन के हुन्छ कस्तो हुन्छ के भइराखेको छ गतिविधि यी विविध कुराहरू भइराखेका छन् होला यति बेला तपाईँको घरतिर होइन विवाह गर्नुभएको छ भने छैन भने विवाहको कुरा आइराखेको छ होला विवाह गर्नुभएको छ भने अर्कै अर्कै माहौल छ होला होइन म धेरै बोल्दिनँ भयो ठिक राम सुनाएर हुनुहुन्छ कार्यक्रम सुन्दैछ है रामी छाप घर भइहाल्छ काठमाडौँबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ सोनाका मुङ्गा मिडिया प्रेम निर्मल आउने जीवन सुब्बाराज खाने मगर एक्सन विराज राई शर्मिला शर्मा मगर अधिकारी अनि देवराज कोटा त्यस्तै मनोज भुजेल मुना मुखिया प्रेम कला आचार्य लक्ष्मण मगर घाल बिरमान सुना टिका युद्ध लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे त्यस्तै गरेर यति बेला मलाई मेसेज पठाउनु भएको छ यति बेला हुनुहुन्छ शिला अधिकारी हुनुहुन्छ लेख पठाउनु भएको छ वाचन गर्ने कोसिस गर्छु ल म भन्दा अरूलाई खास कसरी बनायो भन्नुहुन्छ म भन्दा अरूलाई खास कसरी बनायो त्यो दिलको आसपास कसरी बनायो म भन्दा अरूलाई खास कसरी बनायो त्यो दिलको आसपास कसरी बनायो मैले त मुटुमा सजाएको थिएँ तिमीलाई मैले त मुटुमा सजाएको थिएँ तिमीलाई मलाई नै जिउँदो लास कसरी बनायो मलाई नै जिउँदो लास कसरी बनायो म भन्दाहरूलाई खास कसरी बनायो त्यो दिलको आसपास कसरी बनायो भन्नुहुन्छ शिलाजीले शिला अधिकारी हुनुहुन्छ नमस्ते सुन्दैछु हेर्दैछु सम्झना सबैमा भन्नुहुन्छ तिमी भन्दा खास अरू कसैलाई बनाएको छैन तिमी भन्दा खास अरू कसैलाई बनाएको छैन यो दिलको आसपास अरू कसैलाई बनाएको छैन यस्तै यस्तै भन्न मन थियो तर आएन अब आँसु कवि भन्न खोजेँ एकैछिन टाइम भएको भए त म यसमा लेखेर भए पनि भन्ने कोसिस गर्छु फर्काउँथे ठिक छ आज भएन भने भोलि फर्काएर ल्याउँछु ल शिलाजी
निर्दोष छ हुनुहुन्छ कार्यक्रम सुन्दै छ है भन्नुहुन्छ आइपुगे है आज पनि भन्नुहुन्छ पाँच थरको मेक्लाङ दुई घर भइहाल्छ कतारबाट छ निर्दोष घर परिवार सबैमा सम्झना छ भन्नुहुन्छ नि साथीहरू समीक्षा जोशी अङ्किता सुनार कमला हुने जुनिता चामलिङलाई माया आयुष पछि संस्कृत लामा माया राई दिल्दु खिरिया काली अञ्जना शेर्पा लिम्बुनी पविना मेरो प्यारो मान्छे तिमी कनुषा सुनार रुबिना थामी राई अनिता लगायत सबैमा सम्झना छ भन्नुहुन्छ म्यासेज छोट्याउँदै लाग्यो ल किनकि 10:56 भइसकेको छ हिराबहादुर लगाई हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ सुषमा छेत्री थामी हुनुहुन्छ बुटवलबाट कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ निशा केसाई प्रीति थामी प्रनिसा आरटी नेहा सिन्धुलियान सोनिया थामी सबिना थामी लगायत सबैमा सम्झना छ भन्नुहुन्छ सोनियामा सरी सिन्धुलीमा रहनुहुने बाबा मम्मीलाई पनि धेरै माया सम्झना छ भन्नुहुन्छ त्यस्तै गरेर धनगजमेर हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ चर्को नमानिकन एसएमएस वाचन गरिदिनुहोस् भन्नुहुन्छ नै मलाई रिस उठ्यो झर्कन के अरे म्यासेज म झर्को मानेर वाचन गर्छु झर्क किन मान्नु र धनीजे मैले झर्क मानेको आजसम्म सुन्नु भएको छ मैले झर्क मानेको सुन्नुभयो भने यति बेला आकाश गर्जेको छ होइन झर् आकाश गर्जिन सक्छ है सम्झिनु भएको छ घर परिवार सबैमा सम्झना मम्मी बाबा दाई भाइ बहिनी होइन सबैमा सम्झना दाई डबिन तामाङ नरगी सिंह मिनराज मगर शङ्खलाल तामाङ दिदी कविता मगर कविता बबिता मगर साथीहरूमा युनिसा तामाङ शिला अधिकारी जेनिसा श्रेष्ठ अनु मगर कुमार श्रेष्ठ कृष्ण सुनवार वीरेन्द्र विष्ट ईश्वर बस्नेत राजघले मगर विनिता छेत्री अमिना सञ्जय बस्नेत सम्पाली शेर्पा निशा श्रेष्ठ हिमाली छेत्री शुक्रराज र शैली जस्तै बेलिया स्वामी राम बराल होइन अविनाश कथानी त्यस्तै गरेर अविनाश मगर सरी कविता कथानी रमेश कथानी रमेश गजमेर अनि त्यस्तै गरेर सोना कन्दुङ रूपसना योगी सबिना पोखरेल राज कालीकोटेल लगायत सबैमा सम्झना छ भन्नुहुन्छ सुनिता सुनवार अभिषेक कुमार धनु अभिषेक कुमार धनुकी भुवन बराल त्यस्तै राजु भुजेल राज कालीकोटेल लगायत सबैमा सम्झना छ भन्नुहुन्छ म म्यासेज छोट्याउने कोसिस गरेको तर यसो सम्झिनु चाहिँ म यसो हेर्दै थिएँ हेलो दाई हजुर कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ दुई तिन दिन भयो हजुर कार्यक्रम सुन्न पाइनँ हो यो ड्युटी कडा छ है दाई भन्नुहुन्छ मैले बुझेको छु हजुरको ड्युटी कस्तो छ के छ भन्ने कुरा ठिक छ समयले साथ दिएसम्म सुनेर साथ दिनुहोस् पनि मलाई चाहे जनक रजाली मगर हुनुहुन्छ सम्झना सबैमा शुभरात्रि छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु 11 बजे त भन्नुहुन्छ मलाई रोहित श्रेष्ठले पनि लाग्यो दाई गीत खै त भन्नुहुन्छ गीत खै खै अब मेसेजहरू वाचन गर्दैछु यहाँ रोज्दै रोजाइमा पनि पार्दै हुनुहुन्छ पानी पर्दैछ नि भन्नुहुन्छ अभिषेक कुमारजीले बाहिर त छैन होला यता त ठिक छ श्रीदाई भन्नुहुन्छ रोहितजीले त्यस्तै गरेर मलाई यति बेला हेर्दै हुनुहुन्छ धेरै बिमला पाण्डेजी हुनुहुन्छ उहाँले पनि हेर्दै हुनुहुन्छ पाण्डेजी होइन उहाँले पनि हेर्दै हुनुहुन्छ म्यासेज पठाउनु भएको छ म एकैछिनमा वाचन गर्छु टिकटकको देवेन्द्र किशोर अन्जान हुनुहुन्छ गाउँठाउँ भीर पाखा भन्ज्याङ अनि चौतारीहरू उही पुरानै परिवेशमा रमाउन मन लाउँछ वन जंगल खोला नाला अझै पनि सुसाइरहेको याद आउँछ सुनसान अनि सुन्दर बहार झै डुल्न मन लाउँछ त्यही परिवेशसँग आज पनि रमिरहन मन लाउँछ जहाँ जहाँ पुगे पनि अझै ती जिउँदा यादहरू गाउँघरकै पानी पँधेरीहरूकै याद आउँछ भन्नुहुन्छ एकै सासमा त पुगेन हो मेरो वाचन गर्नको लागि देवेन किशोर अन्जान प्रवासी हो सुन्दैछु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दाई हजुरले तीर्थका गीतहरू साउन्डबाट बजाउनु भयो भने सबैजना हामी खुसी हुन्छौँ भन्नुहुन्छ तपाईँ खुसी हुनुहुन्न कोही पनि खुसी हुन्न भदौ अन्तिममा छ ती साउन्डबाटै बज्न थालेपछि खुसी हुन्छ नि त कहाँ हुनु होइन त्यो मजा आउँदैन राम्रो होइन खुसी हुनुहुन्छ भन्ने कुरालाई होइन के आधारले मानौँ त म खुसी हुनुभयो सबैजना ल बजाउनै पर्छ राख्नै पर्छ भनेर प्रकाश होइन 1 महिना अगाडि अथवा 15 दिन अगाडिबाट बज्छन् है यो थियो तर 2 महिना अगाडिबाटै बजाउनु पनि राम्रो होइन युट्युबबाट सुनेको त मलाई खल्लो लाग्छ दाइ भन्नुहुन्छ ठिक छ तर समयलाई पर्खन सिक्नुहोस् प्रकाशजी दसैँको गीत अहिले राख्ने होइन दसैँको समयसम्म तपाईँको मनलाई थिरमा राख्नुहोस् होइन त्यो भन्न चाहे त्यस्तै गरेर विभिन्न कुराहरू सोध्दै हुनुहुन्छ प्रकाशजीले अब स्यालरीको कुरा छ होइन जबको कुरा छ यी विभिन्न कुराहरू चाहिँ अब कुनै बेला गरौँला पनि मलाई चाहे दिन
रात लामो छ कि दिन छोटो छ कि के भन्नुहुन्छ प्रकाशजीले यी कुराहरू पनि विविध गरौँला मैले म्यासेजै भाषण गर्न पाएको छैन सो 11 बजेर 1 मिनट गइसक्यो मिनु लन्थरीमा गर्नुहुन्छ कार्यक्रम सुन्दैछ आहा मलाई साह्रै मनपर्ने गीत बाजी भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद भरत रावत हुनुहुन्छ कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ सम्झना सुना खन्दिङ सरी सम्झिन चाहन्छु सुना खन्दिङमा अप्सरा खड्का मनसुन तामाङ अनि त्यस्तै गरेर हिराबहादुर लगाई लगायत सबैमा सम्झना छ है भन्नुहुन्छ त्यस्तै गरेर ड्युटी गर्दै दाई एफएम सुनिराखेको छु भन्नुहुन्छ प्रकाशजीले ठिक छ यो मायाको लागि विशेष रूपमा धन्यवाद दिन चाहन्छु अभिषेक कुमार धनुकी हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ राधिका राउत हाँस्दै हुनुहुँदो रहेछ लजाउनु पनि भएको छ किन भएको मैले माया प्रेमका कुराकानी गरेँ भनेर हो कि होइन यसले विवाहको कुरा निकाल्यो भनेर हो कि होइन तर विवाह गरिसक्नु भएको थियो साथमा हुनुहुन्थ्यो र भनेर त्यस्तो लजाउनु भयो कि गाह्रो छ हौ मलाई चाहिँ फेरि फ्याट भनिहाल्छु भाइ आश मात्रै देखाउनु भयो झुटो बोल्नुहुन्छ जिन्दगीमा मैले झुटो बोल्न जानेको छैन प्रकाशजी त्यही भएर त्यतिर नजाऊ दुःख लाग्छ पनि भन्नुहुन्छ सुस्मिता मोक्तानले पनि भाइ सुन्दैछ सबैमा सम्झना छ भन्नुहुन्छ प्रकाशजी म तपाईँलाई पर्सनल रूपमा एउटा म्यासेज छोडिदिन्छु क्यालेन्डरहरू छोड्यौँला होइन स्क्रिनसट गरेर फोटो खिचेर म क्यालेन्डर पठाउँछु त्यसमा हेर्नुहोस् ल विविध म्यासेजहरू बेसर पठाउनु भएको छ समयले साथ दिएसम्म त वाचन गर्थेँ तर पनि अहिले साथीहरूको मैले म्यासेज वाचन गर्न सकिराखेको छैन त्यही भएर मैले म्यासेज वाचन गरिनँ नरिसाउनु होला फेरि तपाईँ त रिसाउनु भयो वाचन गर्नु भएन भन्नुहुन्छ त्यता पनि तपाईँको मन बुझाउनु पनि पऱ्यो यति बेला म टिकटकतिर प्राप्त म्यासेजहरू वाचन गर्न चाहन्छु हुनुहुन्छ मलाई सबिना पोखरेल हुनुहुन्छ ए सबिना पोखरेल हेर्दै हुनुहुन्छ वर्ड फम्बल हुनु थाल्यो क्या सुनिता सुनिभएर हाँस्दै हुनुहुन्छ त्यहाँ किशोर अन्जान हाँस्दै हुनुहुन्छ त्यसको गीत कहिले बज्यो बजायो नि असार गीत बजाउनु पक्कै पनि अभिषेकजी अहिले असारको गीत राख्नुपर्छ बरु प्रायः जस्तो अहिले नै त्यसको गीत विजयको रमाइलो छ भन्नुहुन्छ देवन किशोर अन्जान त्यही त खै के भनौँ प्रकाशजी सुन्न चाहनुहुन्छ आज गीत सुन्न नपाउने हो मेरो दाई 11 बजे त म सुत्यो भन्नुहुन्छ 11 बजेर 3 मिनट गइसक्यो म्यासेज त वाचन गर्नुपर्छ भन्ने मेरो धारणा हो फेरि रिसाउनुहुन्छ मायाले म्यासेज पठाउनुहुन्छ भनेर म्यासेजमा वाचन गर्छु गीत छोटो मिठोमा एउटा राख्छु नि सधैँ उसको लेखाइमा मन छु मनको पीडा मेटाउने मलाई पट्टि लिएर आऊ भन्दछु भन्नुहुन्छ त्यही पनि किशोर रञ्जनजी तलमाथि भयो जस्तो लाग्यो शब्द है मैले वाचन गर्दाखेरि उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर यति बेला केही म्यासेजहरू म हेर्छु हुनसक्छ म्यासेजहरू पठाउनु भएको भनेर खोजी नीति त गर्नु पऱ्यो नि फेरि हँ मैले पठाएको म्यासेज वाचन नगर्ने भन्ने हुनसक्छ त्यही भएर विमल डाँगी लक्ष्मी नेपानीको भाका राखिदिनुहोस् ल भन्नुहुन्छ वनको काँडाले भन्ने धनुजी सो मैले साथ दिएन जस्तो लाग्यो ल मैले अन्तिममा लभ हुनुहुन्छ गीत गेस्टमा लिनु दाई भन्नुहोस् ओके कोसिस गर्छु ल म त्यस्तै गरेर यति बेला हुनुहुन्छ मलाई म्यासेज पठाउनु भएको छ ठिक छ मैले प्राप्त म्यासेज सुमित्रा राणा मगर हुनुहुन्छ सुन्दैछु हेर्दैछु सबैमा सम्झना भनिदिनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु सधैँ उसको तर्नमा छु सधैँ उसको मनमा छु सँगै घाँस दाउरा अनि त्यही वृन्दावनमा छु भन्नुहुन्छ देवन किशोर अञ्चल उहाँ मायामा हराइसक्नु भएको छ मनोज सुन्दासले पनि हेर्दै हुनुहुन्छ त्यस्तै गरेर समय गइसकेर होला विमला पाण्डेजी पनि हेर्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद त्यस्तै गरेर परदेशी भुवन हुनुहुन्छ कार्यक्रम सुन्दैछु सुन्दरी घर भइहाल्छ दुबईबाट सम्झना सबैमा भन्नुहुन्छ निरो सेवाजी हुनुहुन्छ हेर्दै हुनुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे होइन कोही हुनुहुन्छ जस्तो लाग्छ त्यो भएर पनि म्यासेजहरू म वाचन गर्छु नछुटोस् भनेर मेरो इच्छा चाह पनि बुझ्नु पर्यो होइन सबैको इच्छा चाह मेरो होइन सबैको इच्छा चाह बुझ्नु पर्यो जस्तो लाग्छ अब
छुट्यौं। यतिन्जेलसम्म देशतथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनदेखि धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला पनि भन्न चाहन्छु। अनि मेसेजहरू पनि पठाउन सक्नुहुन्छ, मेसेजहरू मार्फत पनि सरसल्लाह सुझाव दिन सक्नुहुन्छ पनि भन्न चाहे। झालुका बन्द गर्न बिर्सिनु भयो कि ध्यान दिनुहोला। अर्को कुरा भन्नुपर्दाखेरि रातको समयमा विद्युतीय उपकरणहरू चार्जिङमा राखेर नछन्नुहोला पनि भन्न चाहन्छु। त्यस्तै गरेर लामखुट्टेको टोकाईबाट बस्नुहोला पनि भन्न चाहन्छु। मौसममा परिवर्तन भइराखेको छ, पानी परिरहेको छ कतैतिर, कतै पानी परेको छैन होला। भोलि कतै यात्रामा निस्कन सोच बनाउनु भएको छ भने मौसमको बाटोको बारेमा यात्रा होइन बाटोको अनि साथसाथै मौसमको बारेमा जानकारी लिएर मात्र यात्रामा निस्कनु हुन पनि अनुरोध गर्दछु पनि भन्न चाहे। अर्को कुरा भनेको औषधि लिन बिर्सिनु भयो कि 11:06 गइसकेको छ। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरि राधिकाजीले पनि मेरो रोसाईको गीत खै भन्नुहुन्छ, उहाँको मन चुलबुलै चुलबुल भइराखेको छ। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा कोही कसैलाई यो रातको समयमा केही भन्नुपर्ने थियो कि, सम्झाउनु पर्ने थियो कि, बुझाउनु पर्ने थियो कि, अथवा केही सामानको बारेमा, केही कुराको बारेमा होइन भन्नुपर्ने थियो कि, ती कुराहरू बिर्सिनु भयो कि सम्झिनुहोस् ल पनि भन्न चाहन्छु। भन्दै यतिन्जेलसम्म हेरेर सुनेर साथ दिनुभयो मलाई धन्यवाद दिन चाहन्छु। धेरै साथीहरूले रोजाइमा पार्नुभएको थियो गीत, सबैका रोजाइका गीतहरू राख्न सकिन, त्यसको लागि मनैदेखि माफी माग्न चाहन्छु पनि भन्न चाहन्छु। भोलिको बसाइमा पनि राख्ने कोसिस गरौँला नै होइन, समयले साथ दिएसम्म पनि भन्न चाहे। मेनुका श्रेष्ठले पनि हेर्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिँदै अन्तिममा तपाईँको माझमा एउटा गीत राखेँ ल, छोटो मिठोमा राख्छु म खुसी छैन म सम्झी सम्झी नरहु है मेरो माया चाहेर नि तिम्रो भएनमा। यो गीत छोटो मिठोमा राख्दै राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत तपाईँको मुटुको ढुकढुकी भर्खर 14:15 लागेको ह्यान्डसम छिटो श्रीराज महत आजको बसाइबाट छुटे। हवस् त नमस्कार, शुभरात्री, मिठो सपनीको कामना गरे त।